0: ६६ सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड रुपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रुपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सह जित निकालेको छ। मेक्सिकोको आइकोनिक एज टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। 3 फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अक्जेक्टा स्टेडियममा क्यापासिटी क्राउड अघि मेक्सिकोका लागि जुलियन क्विनोस र राहुल जिमेनेजले 1-1 गोल गर्नुभयो। 2 गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाउनु भएको थियो। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाती अग्रता लिनुभएको हो। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। इरिक लिराले दिएको पासलाई जुनिएले गोलमा परिणत गर्नुभयो। उहाँले नै 42 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्कियो। विपक्षी खेलाडीलाई लडाएपछि 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका 10 खेलाडीमा सीमित रह्यो।
1: BFBS, Gorkha Radio.

सबैलाई जसले अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, स्वागत छ प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ भरत सिठौलाको एउटा गीतबाट, सम्झी सम्झी। हजुर, यो मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट विषयवस्तु हाम्रो हुनेछ आजको सन्दर्भ। हामी आजको सन्दर्भ कोट्याउनेछौँ र कार्यक्रमको तेस्रो घण्टामा मैले यहाँहरूलाई केही समय अगाडि निवेदन गरेको थिएँ, आज ब्रिटिस फोर्सेस बनाएका चारजना दिदीबहिनीहरू निशा, मीरा, लसु र सम्झना भएर माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ गोर्खा म्युजियमको सहयोगार्थ, र उहाँहरू हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो, आज पुगिसक्नु भएको छ र अब त्यहाँबाट अब माउन्ट किनाबालुतर्फ लाग्दै हुनुहुन्छ। केही समय अगाडि मेरो सम्पर्क मीरा गुरुङसँग भएको थियो र उहाँहरू होटेल छोडेर अब माउन्ट किनाबालुतर्फ लाग्दै हुनुहुन्छ भन्ने मैले जानकारी प्राप्त गरेको छु र केही समयपछि म उहाँहरूलाई कार्यक्रममा निम्त्याउने कोसिस गर्नेछु। झन्डै 9:15 मेरो प्रयास रहनेछ उहाँहरूलाई लाइभ लिङ्क गर्ने कोसिस गर्नेछु। त्यहाँ अब मोबाइल फोनको नेटवर्क कस्तो हुन्छ त्यो भन्न सकिन्न, तर सुरु सुरुमा अलि तल पुछारतिर त साह्रै असर नपर्ला भन्ने मलाई लागेको छ। हेरौँ कस्तो हुन्छ, म कोसिस भने गर्नेछु। अब आजको राशिफल सुरु गरौँ मेष राशिबाट। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले काम गर्न थप हौसला प्रदान गर्नेछ अनि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वृष राशि, धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ अनि अर्थ अभाव खट्किनाले काम पूरा गर्न समस्या पर्ने देखिन्छ। मिथुन राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ अनि आमदानी बढ्नाले उत्साह जाग्नेछ। कर्कट राशि, विशेष काममा जग बसाउने अवसर छ अनि मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ कर्कट राशि हुनेहरूलाई। सिंह राशि, आफ्नो कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ अनि सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्ने देखिन्छ। कन्या राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ अनि अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। तुला राशि, समय लागे पनि काम भने बन्नेछ, सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ अनि विशेष उपहार आदि प्राप्त हुने समय छ आज तुला राशि हुनेहरूको। वृश्चिक राशि, मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ अनि प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। धनु राशि, अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ अनि तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नु पर्ला। मकर राशि, फाइदा मात्र हेर्दा आलोचित भइएला, पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ अनि प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। कुम्भ राशि, बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ अनि प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ अनि आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुमाउनु पर्ला, सजग रहनुहोला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ, मायाको चिनो हरायो, निरु बुढा मगरको स्वरमा।

मायाको सिनो हरायो निरु बुढा मगरको बडो कर्णप्रिय गीत यहाँहरूले भर्खरै सुन्नुभयो. सुनिरहँ लाग्ने एकदमै मेलो टाइपको गीत, पक्कै पनि इन्जोय गर्नुभयो होला. आज बाल श्रम विरुद्धको विश्व दिवस. हजुर, बाल श्रमिकहरू विशेष गरी तेस्रो विश्वमा जताततै हामी देख्न पाउँछौँ, तर त्यो राम्रो कुरो होइन. किनभने बाल बालिकाले आफ्नो पढ्न पाउने अधिकारबाट वञ्चित भइरहेको राम्रो होइन, किनभने उनीहरूको त्यो नैसर्गिक अधिकार हो, त्यो खोज्न मिल्दैन. तर पनि विडम्बना के भने न्यायाधीशको घरमा बाल श्रमिक हामी भएको सुन्छौँ यदा कदा, र सांसद मन्त्रीहरूले पनि बाल श्रमिकलाई घरमा राखेर यातना दिइरहेको कुरा हामी सुन्छौँ. बडो दुःखदायी कुरा हो यो. हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ, प्रभातकालीन आवाज कार्यक्रम हो. अब एकैछिनपछि आजको सन्दर्भ कोट्याउनेछौँ, तर त्यसभन्दा अगाडि यो गीत स्वीकार्नुहोस्, कब वेबको बन्द किताब.

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो MOD तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवार सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

छाताहरूले बढ्दैछ मन्तिमीतिर सलिन मगरको गीत यहाँले भर्खर सुन्नुभयो र यो गीत नेपाली चलचित्र लन्डन टु प्यारिसको गीत हो। अब कार्यक्रममा आजको सन्दर्भ छ ग्लोबल पीस इन्डेक्स 2026। के हो यो ग्लोबल पीस इन्डेक्स भन्नुहुन्छ होला? विश्वमा कुन कुन देशहरू सेफ छन्, कुन चाहिँ कम अब लिस्ट सेफ छन् कन्ट्रीहरू विश्वभरि नै, त्यसको हामी लेखाजोखा गर्नेछौँ। इन्स्टिच्युट अफ इकोनोमिक्स एन्ड पिस आइइपीले एउटा तथ्याङ्क सार्वजनिक गरेको छ र जस अन्तर्गत त्यसमा छुट्याइएको छ एकदमै वर्ल्ड्स सेफेस्ट अनि लिस्ट सेफ कन्ट्रिज के को हुन् त भनेर, कुन कुन देशहरू हुन् भनेर त्यसले लिस्ट नै तयार पारेको छ र त्यसमा हुन त साह्रै अचम्म मान्नुपर्ने अवस्था त छैन। युकेको अवस्था भने अलि खस्किएको छ पहिलेको भन्दा, अनि युएसएको त कुरै नगरौँ एकदमै पछाडि छ। तपाईँलाई म अब सेयर गर्न चाहेँ, हुन त यो लिस्ट कसरी तयार पारिन्छ भन्ने कुरामा केही तथ्यहरू छन् जसअनुसार इन्डिकेटर्स के हुन सक्छन् त। इन्टर्नल कन्फ्लिक्ट, देशमा आन्तरिक द्वन्द्वबाट मानिसहरू मरेका छन् भने त्यसै पनि त्यो देश लिस्ट सेफमा गनिन्छ। अनि नेबरिङ कन्ट्रीहरूसँगको रिलेसनसिप कस्तो छ, छिमेकी देशहरूसँगको सम्बन्ध, अनि युएन पिस किपिङ फन्डिङलाई सही ढङ्गले प्रयोग गरिराखेका छन् कि छैनन्, अथवा केही घोटाला पो भइराखेको छ, आदि इत्यादि कुराहरूले ठुलो अर्थ राख्दो रहेछ यो पिस इन्डेक्स तयार पारिनुमा। अब त्यसरी तयार पारिएको लिस्ट मुताबिक अब एकदेखि अहिलेसम्म भनौँ न विश्वभरि भएका देशहरूको यहाँ आँकडा प्रस्तुत गरिएको छ, म अब त्यो सेयर गर्छु। हजुर, ग्लोबल पिस इन्डेक्स 2026 मुताबिक सबभन्दा पहिलो स्थानमा एकदमै सेफेस्ट कन्ट्री इन द वर्ल्ड आइसल्यान्ड, दोस्रोमा न्युजिल्यान्ड, तेस्रो स्विट्जरल्यान्ड, चौथो स्लोभेनिया, पाँचौँ आयरल्यान्ड, छैठौँ अस्ट्रिया, सातौँ पोर्चुगल, आठौँमा सिङ्गापुर पर्न सफल भएको छ, नवौँ फिनल्यान्ड अनि दसौँ स्थानमा जापान। म एक एक गरेर जान त चाहिँ, तर अब मोटामोटी नेपालको स्थान कहाँ छ, युनाइटेड किङडमको स्थान कहाँ छ त्यो भने म सेयर गर्छु। युके 39th प्लेसमा परेको छ सेफेस्ट कन्ट्रिज इन द वर्ल्डको लिस्टमा, 39th पोजिसनमा छ युनाइटेड किङडम, भनेपछि साह्रै सेफ छैन रहेछ भन्ने हामीले बुझ्यौँ। नेपालको कुरा गर्नुहुन्छ भने सबै देशहरूमध्ये 111 स्थानमा छ नेपाल, हुन त यहाँ 163 देशहरूको आँकडा लिइएको छ, त्यसमा नेपाल 111 पर्दो रहेछ सेफेस्ट कन्ट्रिज इन द वर्ल्डको लिस्टमा। र युएसएको तपाईँ सुन्न चाहनुहुन्छ भने 134 स्थानमा छ युनाइटेड स्टेट्स अफ अमेरिका 134 स्थानमा, भनेपछि त्यति सेफ छैन रहेछ युएसए, किनभने गन क्राइम त्यहाँ एकदमै विद्यमान छ, हामीले धेरै सुन्ने गर्दछौँ, स्कुलमा मासाकर, कुनै कहाँ गोली चल्यो आदि इत्यादि धेरै समाचारहरू सुन्न सक्छौँ, सुनिराखेका पनि छौँ। त्यस हिसाबले पनि 134 स्थानमा युएसए पर्दा साह्रै आश्चर्य मान्नुपर्ने अवस्था रहेन। र अब अन्तिमबाट 10 देशहरू
जुन देशहरू एकदमै खतराको सूचीमा छन् ती देशहरूको नाम 163 देशहरूको यो स्ट्याट्स हो। त्यसमा 163 स्थानमा रसिया अनि 162 स्थानमा सुडान, 161 डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो, 160 स्थानमा युक्रेन, 159 इजरायल, 158 साउथ सुडान, 157 अफगानिस्तान, 156 स्थानमा यमन, त्यसभन्दा अगाडि सिरिया, माली, सोमालिया, पाकिस्तान अनि म्यानमार परेका छन्। भनेपछि यी देशहरू सेफ छैनन् भन्ने बुझ्नु पर्यो। तपाईँ सहजै अन्दाज लाउन सक्नुहुन्छ जुन जुन देशमा एकदमै त्यहाँ आन्तरिक द्वन्द्वहरू भइराखेका छन्, लडाइँ झगडा मारामार काटाकाट भइरहेका देशहरूकै नाम यहाँ आएको छ। त्यही भएर पनि साह्रै आश्चर्य मान्नुपर्ने अवस्था रहेन। म्यानमार, पाकिस्तान, सोमालिया, माली, सिरिया, यमन, अफगानिस्तान, साउथ सुडान, इजरायल, युक्रेन, डिपिआर कङ्गो, सुडान र रसिया एकदमै पुछारमा पर्दछन् ग्लोबल पीस इन्डेक्स 2026। नेपालको अवस्था भने साह्रै बिग्रन्त त छैन रहेछ भन्ने बुझियो। 111 स्थानमा परेको छ र 110 स्थानमा अजरबैजान र 112 मोरिटानिया परेको रहेछ। गर्दाखेरि नेपाल 111 स्थानमा सुरक्षित छ। हजुर, ग्लोबल पीस इन्डेक्स आजको सन्दर्भ आजको लागि यति नै रह्यो। अब गीत सुन्छौँ हामी अशिरा शाहको जाली शब्द।

यो BFBS गोरखा रेडियो हो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

अंशु पन्त र दीपक लिम्बुलाई सुन्दै हुनुहुन्थ्यो बसन्ती हावाले. ब्रिटिस फोर्सेस बनाईमा आज च्यारिटी हर्स रेस नाइट बेलुकी 6 बजे सुरु हुन्छ. त्यसका लागि चिटच्याट कम्युनिटी सेन्टरको ढोका 4:30 बजे खुल्नेछ. हजुर, यो कार्यक्रम एउटा च्यारिटी इभेन्ट हो. होर्नबिल स्कुल र ट्री टप्सका लागि केही अर्थ सङ्कलन गर्ने हेतुले आयोजित कार्यक्रम हो. यसमा तपाईँ सबैले हातेमालो गर्नुहुनेछ. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हो यो. र $10 हो एन्ट्री टिकट, जसमा खानेकुरा र एउटा प्राइज ड्रको टिकट इन्क्लुड गरिएको छ. खानेकुरामा बर्गर एन्ड चिप्स र एउटा टिकट प्राइज ड्रको लागि प्राप्त गर्नुहुनेछ $10 तिरेपछि. अनि VIP टेबल बुक गरेर मजाले आराम साथ एकदमै अग्रपङ्क्तिमा बस्न चाहनुहुन्छ भने 8 जनाको टेबल बुक गर्न सक्नुहुन्छ $50 तिरेर. त्यो पनि च्यारिटीका लागि नै हो. अनि आजको लागि यो ड्रेस कोड कुनै त्यस्तो छैन पर्टिकुलरली, तर पनि कम्फर्टेबल अटायरमा तपाईँ जानुभयो हुन्छ. यदि इच्छुक हुनुहुन्छ भने फ्यान्सी ड्रेस पहिनेर जानुभयो भने झनै राम्रो. अनि त्यसका लागि अथवा त्यो कार्यक्रममा जानका लागि ट्रान्सपोर्टको पनि व्यवस्था मिलाइएको छ. पिकअप एन्ड ड्रप अफको त्यो आफ्नो आफ्नो ठाउँबाट तपाईँ मजाले गाडीमा जान सक्नुहुनेछ, ताकि आफै कार चलाएर गएर कार्यक्रममा तपाईँले यसो साथीभाइहरूसँग हल्का मद्यपान गर्न पाउनुहुन्न. त्यस हिसाबले गाडीको व्यवस्था पनि मिलाइएको छ. चिटच्याट कम्युनिटी सेन्टरमा 4:30 बजे ढोका खुल्नेछ. आज बेलुकी 6 बजे सुरु भइहाल्छ च्यारिटी हर्स रेस नाइट.

रिजेक्सन नरेन लिम्बुको पिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ र दोस्रो घण्टाको पनि अन्त अन्ततिर आइपुगेको अवस्था हो। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 6 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु र एउटा गीत तयारी अवस्थामा छ। बसन्त थापा र समीक्षा अधिकारीको फसायो लमीले निकै चर्चित लोकधोरी गीत हो। यो गीत म अब यहाँहरूलाई टक्र्याउँछु र कार्यक्रमको तेस्रो घण्टामा आज हामी माउन्ट किनाबालुतर्फ लाग्नेछौँ। हुन त त्यहाँ नेटवर्क कस्तो छ मोबाइल फोनको? म माउन्ट किनाबालु क्लाइम्बमा जानुभएका हाम्रा चारजना ब्रिटिस फोर्सेस बनाएका दिदीबहिनीहरू मिरा, निशा, लसु र सम्झनासँग कुराकानी गर्ने कोसिस गर्नेछु। हेरौँ सफल भइन्छ कि भइँदैन। तर मैले उहाँहरूलाई प्रिभियसली कन्ट्याक्ट गरिसकेको छु, तर त्यति बेला त होटेलबाट भर्खर माउन्ट किनाबालुतर्फ लाग्दै हुनुहुन्थ्यो। तर त्यहाँ पुगिसकेपछि अहिले त उहाँहरूको क्लाइम्ब सुरु भइसकेको छ। त्यहाँ अहिले कस्तो अवस्था छ भन्न सकिन्न। कोसिस गर्नेछु पक्का। अब आशा गरौँ तर भरोसा भने नगरौँ भन्ने मेरो भनाइ छ। अब सुनौ बसन्त थापा र समीक्षा अधिकारीको फसायो लमीले।

0: Radio. Gorka Radio. सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बटालालाई 10 वर्षको कैद सजाय सुनाएको छ। यसअघि उनलाई सफाई दिइएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्टाउँदै बिहिबार बटालालाई 10 वर्षको कैद सजाय सुनाएको हो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुगेको छ।
1: मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालु खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि 31,17,99,00,000 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिजालले बताउनु भएको छ। कार्यान्वयन योग्य र प्रदेशको यथार्थता अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ। प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
0: पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखाप पार्न थालेपछि बाध्य भएर बसाई सर्ने गरेको सुनिएकै हो। तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोखेका छन्। पोटलबाट छवि पाण्डे।
2: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल, दुम्सी, मृग, बाँदर, नीलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन्। तराईका किसानले लगाएको मकै, चैते धान, आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा सुरु भएको छ। रूपन्देही सैन्य मैना सालझण्डेकी राधिका बिक।
3: असर त गर्छ नि, दिनदिनै आएर मकै खाइदिन्छ, यस्तै छ अब, झन् त झन् आइरहन्छ। राम्रो त मकै हो, अहिले घरतिर त अब धेरै जस्तो अब सबै घरमै बसेर लहटिन्छ, अनि छेउछेउमा भए त खाइदिन्छ, साथीमा बँदै ल्याएर खाइदिन्छ। धेरै समस्या आयो त अन्त लगभग जहाँ पनि छ केही न केही उपाय त गर्नै पर्छ, नानी त गाह्रो छ।
2: चुरे पहाडको काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालजन्यसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ। सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ। त्यसको कारण जंगली जनावर बढेका छन्। वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ। तराईमा खास गरी बदेल, तुम्सी र नीलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ। सैनामाना नगरपालिका 10 का रामु अर्याल।
4: मकै बालीमा अलि पछि गसी आलुमा अलि पछि गसी जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिन वन्यजन्तु गाई उसले सताउँदैनहरू सब बेला बेलामा कहिले बदलले सताउँछ। नीलगाईको पनि समस्या छ, पछिल्लो अवस्थामा बदलले यसरी समस्या बनिरहेको छ। राति पनि आउँछ, दिउँसै पनि आउँछ सर, दिउँसै पनि आउने, राति पनि आउने, अनि खाइदिने मकैहरू खाइदिने, अब खन्ने खोर्सनी बाटो घुम पारिदिने, एकै दिन एक डेढ कट्ठा वा पारिदिएर जान्छ।
2: देवदहकी गीता सापकोटा धान, मकै, गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो। उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ। जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने, होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ।
3: दुम्सी अनि त्यसपछि बँदेल धेरै छ, त्यताको खेतीपाती स्याहार्न पाउँदैन। धानलाई पनि गर्छ, खोर्सिनी आउने, बाला बाला खाइदिने, होइन त्यस्तो त्यस्तो गरिरहेको। धान, मकै, गहुँ, अब तिनी दालहरू नखाने आएर होडल दिन्छन् क्या।
2: चुरे क्षेत्रको तलको बस्ती पुरै खुल्ला भएको कारण जंगली जनावर नियन्त्रणको काम असम्भव देखिएको छ।
0: विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजय सुरुवात गरेको छ। दक्षिण अफ्रिकालाई 2-0 हराउँदै मेक्सिकोले अङ्क तालिकामा 3 अङ्क पनि जोडेको छ। मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गर्नुभएको थियो। उहाँले खेलको 9 मिनटमा विश्वकपको यो संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाउनु भएको हो। पहिलो हाफमा 1-0 अग्रता लिएको मेक्सिकोका लागि खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई 2-0 स्थितिमा पुर्याउनु भयो। खेलमा दक्षिण अफ्रिकाका 2 र मेक्सिकोका 1 खेलाडीले रातो कार्ड समेत पाएका छन्। मुलुकका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौँ लगायत केही भूभागमा बिहानैबाट वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मध्य प्रदेश लगायत हिमाली र पहाडी भूभागका थोरै तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 9:10 जान आँट्यो यतिखेर, र तपाईँ प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरिसक्नु भएको छ। यहाँहरू सबैलाई पुनः स्वागत गर्दै कार्यक्रमलाई म अघि बढाउँछु, र कार्यक्रमको यो तेस्रो घण्टामा हामी माउन्ट किनाबालुतर्फ लाग्ने अठोट गरेका छौँ, र उहाँ ब्रिटिस फोर्सेस बनाएका चारजना दिदीबहिनीहरू निशा, मीरा, लसु र सम्झना आज माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ। उहाँहरूसँग सम्पर्क भएमा, कोसिस मेरो हुनेछ, सम्पर्क भएमा कन्ट्याक्ट गरेर उहाँहरूको के छ हाल खबर, त्यहाँको वस्तुस्थिति के छ, त्यो जानकारी लिनेछौँ। एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। BFBS Gorkha Radio।

सुम्निमाको झरी बडो मिठो गीत जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। आज हामीले माउन्ट किनाबालुतर्फ यहाँहरूको ध्यान आकर्षण गराउन आँटेका थियौँ, तर मैले अहिलेसम्म माउन्ट किनाबालु क्लाइम्बमा जानुभएका हाम्रा चारजना दिदीबहिनीहरूसँगको सम्पर्क स्थापित गर्न सकिरहेको छैन, किनभने उहाँहरू होटेलबाट निस्किँदाखेरि त्यति बेला अब सिटीमा त अब राम्रै नेटवर्क थियो, तर जब उहाँहरू माउन्ट किनाबालु चढ्न सुरु गर्नुभयो त्यसपछि भने सम्पर्कबाट बाहिर हुनुभएको छ। तर मेरो कोसिस अझै पनि जारी छ, प्रतीक्षा गर्दै गर्नुहोला। अझै पनि मैले मीरा र निशा उहाँहरूको मैले नम्बर लिएको छु, दुईजनालाई कन्ट्याक्ट गर्ने कोसिस गरिरहेको छु तर सफल भएको छैन। र यतिखेर मलाई बाहिरबाट कतैबाट फोन आइरहेको छ, एउटा गीत सुनाऊ त्यसपछि म त्यो फोन लिइहाल्छु।

0: सुन्दै हुनुहुन्थ्यो रचना दाहालको असम्भव। यो गीत बजिरहँदाखेरि मेरो सम्पर्क अहिले हाम्रा दिदीबहिनीहरूसँग भएको छ माउन्ट किनाबालुमा। म उहाँहरूलाई कार्यक्रममा अब स्वागत गरिहाल्छु। हेलो, नमस्ते, को हुनुहुन्छ?
1: म मिरा बोल्दैछु दाइ, यो माउन्ट किनाबालुको फेदबाट। हामीले यो वक स्टार्ट गरेको चाहिँ 10 मिनट जति भयो। यो बिएफबिएस सुनेर बस्नुभएको सबै श्रोताहरूलाई चाहिँ हामी यहाँ माउन्ट किनाबालुको टिमको तर्फबाट चाहिँ 2 हात जोडी नमस्कार भन्न चाहन्छु दाइ।
0: ओहो, कति रमाइलो कुरा। हामी तपाईँहरूसँग कन्ट्याक्ट गर्ने कोसिस गरिरहेका थियौँ अघिदेखि नै, बल्ल बल्ल कन्ट्याक्ट भएको छ, खुसी लाग्यो। अनि कस्तो भइरहेको छ त तपाईँहरूको क्लाइम्ब, सुनाउनुहोस् न।
1: अहिले चाहिँ वेदर चाहिँ यस्तै 18 डिग्री छ दाइ।
0: हजुर
1: हजुर। अनि अहिले चाहिँ जे होस् अहिले चाहिँ एकदम रमाइलो हुँदैछ दाइ। अब उकालो चाहिँ स्टार्ट हुँदैछ दाइ। हजुर, अब यहाँ मान्छेहरू थुप्रै हुनुहुन्छ हामी सँगसँगै यसरी हिँड्नको लागि, यसरी माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ।
0: हजुर,
1: जस हामी चाहिँ एकदम एक्साइटेड छौँ दाइ। अनि अब गुड कजको लागि गरेको हो, त्यसको लागि त झन् हामी एकदम साह्रो जस हामीले यो दिनको लागि चाहिँ 4-5 महिनादेखि कुरेर बसेका थियौँ दाइ।
0: हो नि, बल्ल बल्ल तपाईँहरूको के अरे, अब एक एक हिसाबले परीक्षाको घडी पनि भन्दै होइन र?
1: हजुर दाइ, हाम्रो त आज डी डे। हजुर दाइ।
0: अनि तपाईँहरू सबै एकदमै फिट हुनुहुन्छ र एकदमै के अरे चढ्नको लागि पूर्ण तयारीको साथमा पुग्नु भएको छ नि होइन र?
1: हजुर दाइ, हजुर, हामी अल रेडी छौँ। हामीले अब चेक इन पनि गरिसक्यौँ, हामीले अब सबै कुरा रेजिस्टर गरेर हामी चाहिँ अब अन द वे छौँ दाइ। हामी चाहिँ 10 मिनट चाहिँ भयो हिँडेको दाइ।
0: हजुर, अनि तपाईँहरूको गोल के छ, कतिमा पुग्न सकिएला र फर्कन कति समय लाग्छ होला भन्ने केही त्यस्तो अन्दाज गर्नुभएको छ?
1: हामीले चाहिँ अब मेन चाहिँ यहाँको च्यालेन्ज भनेको चाहिँ त्यही अब अल्टिट्युडले गर्दाखेरि अब अल्टिट्युड सिकनेसहरू हुने धेरै सम्भावना हुन्छ दाइ। त्यही भएर चाहिँ हामी चाहिँ अब सकेसम्म अलिकति प्रिकसन लिएर, किनभने अब पानी पर्ने पनि देखाएको छ दाइ, हेभी रेनफल देखाएको छ। त्यही भएर हामी सकुशल जाने, अब टाइम चाहिँ हामीले त्यस्तो एस्टिमेट चाहिँ गरेको छैनौँ दाइ।
0: ओके, अनि अब ब्याड वेदरको लागि प्लान त पक्कै पनि बनाउनु भएको छ होला?
1: हजुर दाइ, हामी चाहिँ अब रेनकोटहरू होइन, वाटर प्रुफ ज्याकेटहरू लिएर चाहिँ प्रिपेयर चाहिँ भएको छौँ दाइ।
0: अनि खानपानको व्यवस्था के छ? अब भोक पनि त लाग्छ नि, त्यसरी त्यतिकै खाली पेटमा त हिँड्न सकिन्न।
1: हजुर दाइ, हामीले चाहिँ अब बिहान चाहिँ हाम्रो चाहिँ अब हामीले चाहिँ होटेलमा नै ब्रेकफास्ट गरेर अनि प्याक्ड लन्च लिएर चाहिँ हामी हिँड्दैछौँ दाइ।
0: प्याक्ड लन्च बोक्नु भएको छ, पानी यथेष्ट मात्रामा बोक्नु भएको होला?
1: हजुर दाइ, जे होस् हामी 2-2 लिटर पानी अनि प्याक लन्च अनि आफूलाई चाहिने सरसामानहरू बोकेर त्यस्तै हामीले 7-8 केजी चाहिँ बोकेको छौँ दाइ। हामीले
0: त्यत्तिकै हल्का हिँड्न पाए त हुन्थ्यो नि है, कि 7-8 किलो बोकेर त अलि साह्रै पर्ला नि फेरि।
1: हजुर दाइ, जे होस् अब च्यालेन्ज हामीले अब एक्सेप्ट गरेका छौँ। जे होस् अब च्यालेन्ज चाहिँ हामी अब गर्ने अब जमर्को गर्दैछौँ दाइ। जे होस् अब च्यारिटीको लागि, गुड कजको लागि, त्यही भएर चाहिँ हामी रेडी छौँ दाइ।
0: साह्रै राम्रो,
1: पनि दुःख कष्ट भए पनि सहेर हामी माउन्ट किनाबालुको टुप्पोमा पुग्ने हाम्रो प्लान छ दाइ।
0: एकदमै राम्रो, जुन हिसाबले तपाईँहरू त्यहाँ पुग्नु भएको छ र तपाईँहरूको यो पहिल्यैदेखिको योजना थियो र योजना आज कार्यान्वयन भएको छ, हामीलाई पनि असाध्यै खुसी लागेको छ। र वर्दी कजको लागि तपाईँहरूले जे गर्न आँट्नु भएको छ, गोर्खा म्युजियमको लागि अर्थ सङ्कलन गर्ने उद्देश्यले, त्यो एकदमै सराहनीय छ। र तपाईँहरूको यो माउन्ट किनाबालु क्लाइम्ब एकदमै सफल होस् हामी त्यही नै सुन्न चाहन्छौँ। र तपाईँहरू एकदमै स्वस्थ, सबै सकुशल फर्कनुहुनेछ। र वन्स अगेन ब्रिटिस फोर्सेस ब्रुनाईलाई रिप्रेजेन्ट गर्नुभएकोमा हामी सबै ब्रिटिस फोर्सेस ब्रुनाईवासीका तर्फबाट तपाईँलाई धेरै, तपाईँ अनि तपाईँको टिम चारैजना हाम्रा चेलीहरूलाई धेरै धेरै धन्यवाद छ अनि शुभकामना पनि।
1: थ्याङ्क यू दाइ। हजुर दाइ, मेरो टिम मेम्बरहरू पनि यही हुनुहुन्छ, उहाँहरू पनि 2 शब्द राख्ने।
0: ओके प्लिज।
1: हुन्छ दाइ।
0: हजुर अवश्य पनि।
1: हाम्रो लासु दिदी हुनुहुन्छ।
0: लासु बहिनी के छ हजुर, एकदमै ठिक ठाक हुनुहुन्छ?
2: दाइ नमस्ते। हजुर एकदम ठिक ठाक, रेडी छौँ दाइ।
0: अनि पहिले पहिले एकदम यस्तो अग्लो टाकुराहरू चढ्नु भएको छ कि छैन?
2: हजुर दाई, मैले चाहिँ 2023 चाहिँ नेपाल अन्नपूर्ण बेस क्याम्प चढेको, एन्ड देन 2025 चाहिँ एभरेस्ट बेस क्याम्प चाहिँ गरेको थिएँ हजुर।
0: ल, तपाईँलाई त कुनै समस्या नै भएन, कति हाई अल्टिच्युडमा पुगिसक्नु भएको रहेछ। माउन्ट किनबालु त के हो र? हजुर, सब ठिक हुन्छ हजुर। तपाईँहरूको जुन सोच र जुन अठोटले जानु भएको छ सब ठिकठाक हुन्छ, चिन्तै नलिनुहोस्। जे होस्, तपाईँहरू सकुशल फर्कनु हुनेछ, हामीलाई पूर्ण विश्वास छ। अर्को बहिनीसँग पनि बोलाउ न।
2: हजुर, म सम्झना बहिनीलाई।
0: थ्याङ्क यू।
2: हेलो दाई, नमस्ते, म सम्झना।
0: सम्झना बहिनी नमस्ते, कस्तो हुनुहुन्छ? एकदम फिट एन्ड फाइन?
2: हजुर दाई, ठिकै छ दाई।
0: अनि 7-8 किलो बोकेर हिँड्न त गाह्रै पर्ला नि, होइन र?
2: हजुर दाई, अब साह्रो त पर्छ है, तर पनि अब आफ्नो सामान हो होइन, बोक्नै पर्यो
0: पर्यो पर्यो, के गर्ने।
2: हजुर,
0: अब अलिअलि हल्का स्न्याक्सहरू बोक्नै पर्यो, त्यसका अलावा पानी त झन् नबोकी भएन, र अब स्पेयर क्लोदिङ आदि इत्यादिले गर्दाखेरि त गरौँ हुन्छ। तर तपाईँहरू एकदमै फिट हुनुहुन्छ, धेरै तालिम पनि गरिसक्नु भएको छ, त्यसमा कुनै शङ्कै छैन, तपाईँहरू एकदमै मजाले चढ्नुहुनेछ। हाम्रो शुभकामना छ है।
2: थ्याङ्क यू दाई। अनि म एउटा कुरा भन्न चाहन्छु दाई,
0: हामीलाई
2: बेस्ट विसेस दिनुहुने सबै दिदी बहिनी साथीहरू, मेरो हस्बेन्ड, मेरो छोरा, सबैलाई यहाँबाट सम्झिन चाहन्छु दाई।
0: कति राम्रो। माउन्ट किनाबालुबाट आफन्तजन साथीभाइहरूलाई बिर्सिनु भएको रहेनछ। हस् त, शुभकामना बहिनी यहाँलाई।
2: थ्याङ्क यू दाई, पास गर्छु।
0: हस् हस्
2: हुन्छ, हस् दाई, थ्याङ्क यू सो मच दाई।
0: थ्याङ्क यू हजुर। हेलो
3: हजुर, नमस्ते।
0: निशा बहिनी नमस्ते, कस्तो हुनुहुन्छ तपाईँ? अहिलेसम्म होइन, त्यो चढेर तल ओर्लदासम्म ठिकै हुनुहुन्छ तपाईँ, तपाईँहरू मलाई पूर्ण विश्वास छ। अनि एक्सपेक्टेसन कस्तो छ त माथि? के अरे, सहजै पुग्न सकिएला अनि सहजै तल ओर्लन सकिएला भन्ने लागेको छ कि छैन?
3: त्यो चाहिँ एकदम मनदेखि चाहिँ लागेको छ, तर मनको कता कुना कुनामा चाहिँ अलिअलि डर पनि लागिरहेछ। अब के हुने हो, यत्रो ठुलो त अब नर्मल हाइकिङहरू त गइराखिन्छ, यो भनेको चाहिँ हाम्रो लागि एकदम च्यालेन्जिङ पनि भयो, मेरो लागि भनौँ न। अनि त्यही भएर चाहिँ अलिकति कता कता डर चाहिँ लागिरहेछ, त्यही हो दाजु।
0: तर अलिअलि डर हुँदैन भने त त्यो त के अरे एडभेन्चरै भएन नि त, होइन र बहिनी?
3: हजुर हजुर दाजु, त्यो पनि हो, तपाईँले भन्नुभएको सही हो।
0: हजुर, एकदम तपाईँहरू सकुशल यो काम फत्ते गरेर फर्कनुहुनेछ, हामीलाई पूर्ण विश्वास छ। अल द भेरी बेस्ट। हामी पछि आएर फेरि यहीँ स्टुडियोमा भेट्नेछौँ ब्रुनाईमा।
3: हुन्छ दाजु, तपाईँलाई पनि हामीलाई यसरी फोन गरिदिनु भयो, हाम्रो यसरी लाइभ इन्टरभ्यू लिइदिनु भयो, तपाईँहरू बिएबी फ्यामिली लगायत हाम्रो सम्पूर्ण श्रोताहरू अहिले जो सुनिराख्नु भएको छ उहाँहरूलाई चाहिँ सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाजु।
0: हजुर, इट्स आवर प्लेजर बहिनी, अल द बेस्ट। अनि एकपटक फेरि मलाई मिरालाई ह्यान्ड ओभर गरिदिनुहोस् न टेलिफोन।
3: हुन्छ
0: प्लिज, थ्याङ्क यू हजुर।
4: हेलो दाई,
0: मेरा बहिनी, वान्स अगेन तपाईँ अनि तपाईँका टिम मेम्बरहरू सबैलाई हाम्रो शुभकामना छ। सबैसँग एक दुई शब्द भए पनि बोल्ने अवसर जुर्यो र आज माउन्ट किनाबालुमै पुगेको जस्तो हामीलाई पनि आभास भएको छ। र तपाईँहरूको यो यात्रा एकदमै सुरक्षित रहोस् र एकदमै सफल रहोस्। तपाईँहरू सबैलाई ब्रिटिस फोर्सेस ब्रुनाई लगायत बिएफबिएस रेडियोको शुभकामना छ।
4: थ्याङ्क यू दाई, हजुरलाई पनि हामीलाई यसरी बोल्ने अवसर दिनुभयो, यसरी दुई शब्द राख्ने, हामीलाई पनि एकदम एक्साइटिङ भइरहेको छ। यति धेरै हामीले सपोर्ट पाएको, हामीलाई यस्तो एक्साइटमेन्ट भएको छ कि दाई, होइन? त्यो अब शब्दमा बयान गर्ने त्यो शब्दै मैले भेटेको छुइनँ दाई, होइन?
0: हजुर, तपाईँहरू काबिल हुनुहुन्छ सबै। हजुर
4: हजुर,
0: लौ त अब उकालो चढ्नु पर्ने छ, लामो कुराकानी गरेर तपाईँहरूको बाटो कटिँदैन, त्यही भएर अब त्यता लागिहाल्नुहोस्, हामी पछि यहाँ आएर फेरि कुराकानी गरौँला। आज समयको लागि धेरै धन्यवाद छ यहाँलाई।
4: हजुर,
0: हस् त बहिनीहरू, नमस्ते अनि अल द भेरी बेस्ट, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो मिरा, निशा, लासु अनि सम्झना बहिनी, चारजना ब्रिटिस फोर्सेस ब्रुनाईका सदस्यहरू जो अहिले माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ गोर्खा म्युजियमको सहयोगार्थ एकदमै निस्वार्थ भावले उहाँहरू आफ्नो समय दिइराख्नु भएको छ उहाँहरू चारैजनालाई हाम्रो सलाम छ हजुर अब गीत सुनौ इथोस बैंड फिचरिंग श्रेया सोतांग को सुस्तरी

0: एक्सप्रेस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

भावनाहरू केन्जल मेहर श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो. निकै जोसिलो गीत, मिठो गीत. केन्जल मेहर श्रेष्ठ नेपाल आइडलका एक प्रत्याशी हुनुहुन्थ्यो र मैले उहाँलाई युकेमा एउटा प्रोग्राममा जानु हुँदाखेरि भेट गर्ने मौका पाएको थिएँ र निकै मिजासिला हुनुहुन्छ केन्जल मेहर श्रेष्ठ. नेपाली पासपोर्ट रिन्युअल एन्ड कन्सुलर सर्भिस ब्रिटिश फोर्सेस बनाईवासीका लागि भोलि शनिबारको दिन बिहान 10 बजेदेखि दिनको 4 बजेसम्म यो कार्यक्रम राखिएको छ चिटच्याट कम्युनिटी सेन्टरमा. जस जसको पासपोर्ट रिन्यू गर्नुपर्नेछ र यसभन्दा अगाडि नै यहाँहरूले जानकारी प्राप्त गरिसक्नु भएको छ र तपाईँहरूले जस जसको छ नाम लेखाउनु भएको छ उहाँहरू नबिर्सिकन चिटच्याट कम्युनिटी सेन्टरतर्फ लाग्नुहोला. बिहान 10 बजेदेखि सुरु हुँदैछ नेपाली पासपोर्ट रिन्युअल एन्ड कन्सुलर सर्भिसेस. र भोलि शनिबारको दिन नै डार्ट्स कम्पिटिसन दिनको 3 बजे सुरु हुन्छ फ्लाइङ खुक्रिज रग्बी क्लब बारमा र एन्ट्री फी $10 राखिएको छ. बिएफपिएस च्यारिटी गर्खा क्विज नाइटको विषयमा सुन्दै आउनु भएकै होला. आउँदो 24 जुनका दिन बुधबार हो, 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा बिएफएस च्यारिटी गोर्खा क्विज नाइट हुँदैछ. यसपल्टको क्विज नेपाली भाषामा हुनेछ, त्यसर्थ हामी नेपाली स्पिकिङ अडियन्सका लागि यो टार्गेट गरेर कार्यक्रम राखिएको हो र यो च्यारिटी इभेन्ट हो. बिएफएस बिग सल्युटका लागि हामीले अर्थ सङ्कलन गर्ने अठोट गरेका छौँ र बिएफएस बिग सल्युट के हो भन्दाखेरि बिग सल्युट अन्तर्गत हामीले मिलिट्री च्यारिटिजका लागि हरेक वर्ष अर्थ सङ्कलन गर्ने गर्दछौँ, त्यसैको निरन्तरता हो यो. र 24 जुनमा गोर्खा क्विज नाइट बेलुकी 7 बजी सुरु हुनेछ नाफीको चौतारीमा.

लिम्बुको गाह्रो भन्ने गीत सुन्दै हुनुहुन्थ्यो, निकै मिठो गीत थियो। यतिखेर हामीलाई सूर्य योञ्जनजीले हेम्जा पोखराबाट सम्पर्क गर्नुभएको छ। बिहान मर्निङ वकदेखि फर्किएर बिएफएस गोर्खा रेडियोसँग जोडिरहेको छु सुरुदेखि नै भनेर भन्नुहुन्छ। र उहाँ अगाडि लेख्नुहुन्छ, हाम्रोतिर अब बर्खा लागिसकेको छ, रोपाई पनि नजिक नजिक आउँदैछ र देशमा केही हुन्छ कि भनेर थोरै थोरै आशाहरू पनि जागेको छ भनेर भन्नुहुन्छ। हजुर, पक्कै पनि हो, केही हुन्छ कि भन्ने आशा लागेको छ हामीलाई पनि। अनि मिल्छ भने अन्जु पन्तको कुनै एउटा गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। अन्जु पन्त र विमल राज छेत्रीले गाउनु भएको गीत, केही समय अगाडिको गीत हो, निकै चर्चित लोकदोहोरी गीत बुट्टे रुमाल। म अब सूर्य योञ्जनजीको अनुरोधमा पस्कँदैछु। र यतिखेर हामीलाई विमला थेबेज्यूले पनि काठमाडौँबाट सम्पर्क गर्नुभएको छ र उहाँले पनि एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको थियो जीवन गुरुङको, तर अहिले समयको अभाव भयो किनभने हामीले आज माउन्ट किनाबालुमा गएका हाम्रा ब्रिटिस फोर्सेसबाट आएका दिदीबहिनीहरूसँग कुराकानी गर्नको निमित्त एकदमै कसरत गर्नु पर्यो, त्यही भएर समय अलि पाइएन, त्यसका लागि क्षमा प्रार्थी छु। उहाँको गीत अनुरोधको गीत मझेरी कार्यक्रम अन्तर्गत पक्कै पनि सुन्न सक्नुहुनेछ, एकैछिनपछि प्रतीक्षा गर्दै गर्नुहोला। तर म क्षमा प्रार्थी छु, प्रभातकालीन आवाज कार्यक्रममा समेट्न सकिनँ। म अब सोझै लाग्छु सूर्य योञ्जनजीको अनुरोधको गीततर्फ र यो गीत नै आजको कार्यक्रमको अन्तिम कोसेली हुनेछ। अब स्वीकार्नुहोस् अन्जु पन्त र विमल राज छेत्रीलाई बुट्टे रुमाल भन्ने गीततर्फ, र यो गीत यहाँहरूलाई सुम्पदै म पनि बिदा हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि धनराज राई आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा भएँ, हस्त, नमस्ते, बाई।

0: विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरुवात गरेको छ। दक्षिण अफ्रिकालाई 2-0 हराउँदै मेक्सिकोले अङ्क तालिकामा 3 अङ्क पनि जोडेको छ। मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेसले गर्नुभयो। क्विनेसले खेलको 9 मिनटमा विश्वकपको यो संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाउनु भएको हो। पहिलो हाफमा 1-0 अग्रता लिएको मेक्सिकोका लागि खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई 2-0 स्थितिमा पुर्याउनु भयो। खेलमा दक्षिण अफ्रिकाका 2 र मेक्सिकोका 1 खेलाडीले रातो कार्ड पाएका छन्। आज हुने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच केही बेरमा प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयअनुसार अहिले 7:45 सुरु हुँदैछ। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाएको जानकारी दिएको छ। पूर्व स्वीकृति नलिई रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा पारी समुदायमा असर गर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैसँग अनुरोध गरेको छ। खेलको प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ। निवेदनमा शर्तहरूको अधीनमा रही संस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै अनुमति दिइने कार्यालयले जनाएको छ। काठमाडौँ प्रशासनले सूचनाको अवज्ञा गर्ने र फुटबलको प्रत्यक्ष प्रसारणको नाममा भीडभाड गर्ने, अमर्यादित उच्छृङ्खल एवं गैर कानूनी क्रियाकलाप गर्नेलाई कानून बमोजिम कार्यवाही गर्ने चेतावनी दिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोप प्रमाणित भए पदै त्याग गर्ने घोषणा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्ले
1: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौँला सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2 चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन, 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। 2 रुपियाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
0: उहाँले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गर्दै केही भएका त्रुटि मात्रै सच्याइएको स्पष्ट पार्नु भएको छ।
1: जेठ 16 शनिबार, जेठ 17 कर्मचारी साथीहरू आउनुभयो, क्याबिनेटमा गएको प्रयोजनमा त्रुटि नै छैन, क्याबिनेटमा गएकोमा रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनु पर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनु पर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर, संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगिन सकेका हुनसक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना, एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। 4-5 विषयमा 73 शीर्षकमा संशोधन गरिएको थियो नेकपा नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले, 73 करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3-4 पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइरहेको छ, मध्यरातमा के गर्यो भन्ने, त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 र 17 नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ।
0: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गर्दै योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन 2075 अनुसार नियुक्तिका लागि सिफारिस गर्न आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ। सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, ब्याङ्किङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन लगायत क्षेत्रमा कम्तीमा 10 व्यवस्थापकीय तहको अनुभव आवश्यक रहेको बोर्डले जनाएको छ। आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म 35 पूरा भई 65 ननागेको हुनुपर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS कुलकर रेडियो हो।
1: नमस्ते BFBS गोर

नै काम गर्दै हुनुहुन्छ पक्कै पनि, अथवा कतिको त बिहान अर्ली चाहिँ फर्स्ट पिटी परेड भएपछि तपाईँहरू चाहिँ चेन अफ कमान्डले तपाईँहरूलाई रिलिज गरिसक्नुभयो, तपाईँहरू चाहिँ हर्षित मन लिएर घरमा परिवारसँग आज र अब शनिबार आइतबारको के गर्ने प्लान गर्दै हुनुहुन्छ, गरिसक्नुभयो, त्यो प्लानलाई एक्जिक्युट गर्ने तयारीमा हुनुहुन्छ, तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ मझेरी कार्यक्रममा। आज 12 जुन 2026 साल शुक्रबार हो भनिहाल्यो श्रोता, त्यही पनि फरक त परिहाल्छ, शुक्रबार यहाँ सुरु भयो, अन्य कतिपय स्थानमा बिहिबारको रातमै हुनुहुन्छ तपाईँहरू, कोही मध्यरात पुग्न आँट्नुभयो, कोही साँझको 8 बज्न आँटेको ठाउँमा हुनुहुन्छ, कोही 9 बज्न आँटेको ठाउँमा हुनुहुन्छ बिहिबारको, हामी भने बिहानको 10 बजेर 11 मिनट गएको अवस्थामा छौँ। ज्येष्ठ 19 गते श्रोता, आज 29 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम हो आज। आज यसो क्यालेन्डरमा हेरेको केही छ कि भनेर, एउटा दिन रहेछ आज बाल श्रम विरुद्धको दिवस, यो विश्व दिवस हो युनाइटेड नेसन्सले मनाउने। अब बाल श्रम दिवसका बारेमा भरे समय मिलेमा म तपाईँहरूलाई छोटो चर्चा गरि नै हाल्नेछु, तर नगरे पनि तपाईँहरूले यो के का बारेमा यो दिवस मनाइन्छ भनेर पक्कै पनि अनुमान लगाइसक्नु भएको छ, तपाईँहरू आफ्नो काममा घरमा कार्यालयमा अथवा विभिन्न सञ्चार माध्यमहरूमा तपाईँहरूले कसरी मनाइन्छ, के का लागि मनाइन्छ भन्ने कुरा अवगत नै छ तपाईँहरूलाई। मैले त्यसमा खासै प्रष्टाइराख्नुपर्ने कुरा त हो जस्तो लाग्दैन, तै पनि समय मिलेको खण्डमा हामी केही चर्चा अवश्य नै गर्नेछौँ। र आज एउटा संयोग परेको छ भनौँ श्रोता, संयोग भन्दा पनि अलि अचम्मक लाग्छ, हामी भ्यालेन्टाइन्स डे मान्ने गर्दछौँ 14 फेब्रुअरीमा, विशेष गरेर यो पश्चिमा देशहरूमा चाहिँ भ्यालेन्टाइन्स डेको महिमा 14 फेब्रुअरीका दिन मनाउने गरिन्छ, मान्ने गरिन्छ, गाउने गरिन्छ, र आज एउटा देशमा चाहिँ आजका दिन भ्यालेन्टाइन्स डे मनाइँदो रहेछ। आजका लागि प्रश्न यहीँबाट नै सुरु गरेँ श्रोता कार्यक्रम, र आजका लागि प्रश्न तपाईँहरूलाई यही हो, आज कहाँ भ्यालेन्टाइन्स डे मनाइन्छ? 14 फेब्रुअरी होइन श्रोता, आज 12 जुन हो। अब तपाईँहरूलाई मैले एउटा सानो आजको लागि कक्षा कार्य भने श्रोता, गृह कार्य होइन कक्षा कार्य, भ्यालेन्टाइन्स डे कहाँमा मनाइन्छ आज, हामी अन्तिम घन्टामा छिनोफानो गर्नेछौँ, तपाईँहरूको उत्तरको अपेक्षा गरेको छु मैले। कार्यक्रम सुरु गऱ्यौँ हामीले तिमीले बिर्सेनी, शम्भु राईले गाउनुभएको निकै पुरानो अनि निकै कर्णप्रिय गीत सुन्यो श्रोता, र त्यो गीतसँगै हामीले कार्यक्रमको सुरुवात गरेका छौँ। र अब एकैछिनमा भन्दा पनि म गीत बजाइहाल्छु, सफल छेत्रीले गाउनुभएको छ यो गीतलाई, अनगिन्ती माया।

हजुर, अनगिन्ती माया सुनेर श्रोता, हामीले सफल छेत्रीको आवाजमा ब्रुनेमा अहिले बिहानको 10:17 गयो श्रोता, र अहिले सेरिया ब्रुनेमा जहाँ चाहिँ हाम्रो स्टुडियो छ त्यहाँ त्यसको वरिपरि 24 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 29 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि मापन गरिएको छ। आज दिनभरि जसो नै सेरियाको आसपासमा मेघगर्जनसहित वर्षा हुने अनि त्यसका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। अहिले भने त्यति पानी परिरहेको छैन, मौसमी पूर्वानुमानमा चाहिँ पानी पर्ने भारी बर्सात नै देखाइएको छ। अघि बिहान त सिमसिम पानी परिरहेको थियो तर अहिले त्यो बन्द भएको छ त्यो क्रम, र दिउँसो पख चाहिँ यसो मौसमी पूर्वानुमान हेर्दाखेरि भारी बर्सात र मेघगर्जन हुन्छ जस्तो लाग्ने नै देखिएको छ श्रोता। नेपालमा बिहानको 8:03 गयो, 18 डिग्री सेल्सियस तापक्रम। कहाँको भन्नुहुन्छ होला, काठमाडौँ उपत्यकाको श्रोता, 27 डिग्री सेल्सियस अधिकतम तापक्रम। र काठमाडौँमा पनि अब आज थन्डर सावर्स मेघगर्जन सहितको वर्षा नै देखाइएको छ, र मन्द गतिको हावाका साथमा मेघगर्जन सहित वर्षा हुने पूर्वानुमान गरिएको छ। बदली भई साँझ पख भने अलि सुक्खा हुने प्रक्षेपण पनि गरिएको छ। काठमाडौँ उपत्यकाका श्रोता तपाईँले सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई स्वागत छ। र के छ अहिलेको त्यहाँको मौसमी विवरण? अब हिजो पनि अलिकति त छोएको थिएँ, यो बङ्गालको खाडीबाट आएको के अरे यो पानी बोकेको बादल भनौँ न, त्यो बादल चाहिँ अब छिटै नेपाल छिर्ने भनेर त्यसले चाहिँ अब वर्षा मौसम ल्याउने भन्ने कुराहरू सुनेका थियौँ। के कसो छ यसो जानकारी गराउनुहोस् है सुन्दै हुनुहुन्छ भने। बेलायतमा बिहानको 3:19 गयो, 15 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले। अहिले लन्डनको आकाशलाई बाक्लो बादलले ढाकेको छ, बादल भन्ने हो कि तुवालो भन्ने हो बादलै भनौँ श्रोता, र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 11 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनि 22 डिग्री सेल्सियस अधिकतम तापक्रम, र दिउँसो दिनभरै आज खासै बदली छैन, अलिकति हल्का बादलले लन्डनको आकाश छेक्ने छ, अहिलेको बाक्लो बादल चाहिँ हट्दै जाने रहेछ र मध्यम गतिमा हावा चल्नेछ। लन्डनवासी श्रोता, तपाईँका लागि आज दिन राम्रै छ तपाईँहरूको। हजुर, बिमला थेबे पान्दाक दिदीले अघि प्रभातकालीन आवाज कार्यक्रममा लाल दाजुसँग चाहिँ एउटा गीत मगाउनु भएको थिएछ, उहाँले चाहिँ समयको पाबन्दीले गर्दा बजाउन सक्नुभएको थियो, उहाँलाई एकैछिन धैर्य धारण गरिदिन मैले अनुरोध गरेँ। दिदी, तपाईँलाई स्वागत छ। अब तपाईँले सुन्दै हुनुहुन्छ भने यसो काठमाडौँको नेपालको त कता हुनुहुन्छ, धरानतिर हुनुहुन्छ, काठमाडौँ हुनुहुन्छ, त्यतातिरको मौसम यसो जानकारी गराउनुहोस् न है, अनि हामी अन्य श्रोतालाई पनि यसो जानकारी गराउनेछौँ। अहिलेको लागि भने कुन्ती मोक्तान र बुलु मुकारुङको आवाजमा सुन्नेछौँ इलामे सहर।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्? यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

भगेरा र भगेरी रिदम कटेल अनि बेनिसा पौडेलले गाउनुभएको मिठो गीत सुन्यौँ। वैशाख पुग्छन् कसरी यी भँगेरा र भँगेरी। यो गीत सुन्ने बित्तिकै मलाई चाहिँ यो कक्षा 5-6 चुरा गर्छ भँगेरी चुरा गर्छ भँगेरी भन्ने गीत गीत भन्दा नि कविताको याद आउँछ। चारा टिप्न हुन्न है यताउता नहेरी अहिले त बिर्सि पनि सकिएछ। निकै कण्ठस्थ पारिएको थियो, कण्ठ नपारेको परिस्थितिमा त नेपाली पढाउने मिस हुनुहुन्थ्यो, मिसले सिर्कुनाले चाहिँ मजाले भेटिने गरिन्थ्यो। तपाईँहरू पनि यो परिस्थितिबाट थुप्रैजना श्रोता गुज्रिनु भएको छ र नेपालको त्यो बेलाको परिस्थिति र अहिले धेरै फरक भएको छ अरे भन्ने चाहिँ सुनिन्छ। अब के कस्तो छ त्यो त अब थाहा भएन, तर परिवर्तन हुन पनि पर्दछ। अब स्कुलमा नेपालमा पहिला नेपालमै अब पहिलाको जस्तो यो फिजिकल अब्युज भन्नेहरू पनि घटेको छ अरे भन्नेसम्म चाहिँ हामीले सुनेका छौँ। यदाकदा आफ्नै घरका छोरीहरू भतिज्नेहरू होइन भतिजहरू भदैहरू भान्जाहरूबाट चाहिँ हामीले नाति पनि भनौँ न, अब त नाति पनि भइसकेको छ। मतलब नेपालमा त साइनोमा त जितल साइनो परिराखेको छु श्रोता, म त जिजु बाजे भइसकेको छु, तर आफन्तहरूबाट मेरो आफ्नै चाहिँ छैन अहिले। 25 घन्टाको समय भयो भने के हुन्छ श्रोता? पृथ्वीमा अब 25 घन्टाको हुने भएको रहेछ र भविष्यको समय हो यो, तर अहिले भर्खरै यो 20-50 वर्षमा हुने कुरा होइन, वैज्ञानिकहरूले अनुमान गरेको कुरा हो। हामी सबैले अहिलेसम्म एक दिन भनेको 24 घन्टा भनेर बुझेका छौँ। हामीले जे जे गर्नु छ 24 घन्टाभित्र नै भाग लाएर गर्ने गर्दछौँ। काम गर्नुपर्ने, आराम गर्नुपर्ने, साथीभाइहरूसँग समय बिताउनु पर्नेदेखि यावत कुराहरू हामी यी 24 घन्टाभित्र नै गर्छौँ। तर भविष्यमा पृथ्वीमा एक दिन 25 घन्टाको हुन सक्ने वैज्ञानिक अनुमानले अहिले निकै चर्चा पाइरहेको रहेछ। के साँच्चै हाम्रो घडीमा थप 1 घन्टा थपिने हो त भन्ने प्रश्न चाहिँ हामीलाई होइन श्रोता, यो वैज्ञानिकहरूलाई चाहिँ निकै मथिङ्गल हल्लाइरहेको कुरा चाहिँ मैले भर्खरै हिजो बेलुका हो आज श्रोतासँग के चाहिँ गफ गरौँ भन्ने सन्दर्भमा हेर्दाखेरि भेटाएको थिएँ र त्यही सन्दर्भ चाहिँ तपाईँसँग साटासाट गर्ने तर्खरमा छु। वैज्ञानिकहरूका अनुसार पृथ्वी आफ्नो अक्षमा घुम्ने गति बिस्तारै कम हुँदै गएको छ। यही कारणले दिनको लम्बाइ पनि निकै धिमी मात्रामा सानो मात्रामा बढिरहेको रहेछ श्रोता। यसको मुख्य कारण पृथ्वी र चन्द्रमा बीचको गुरुत्वाकर्षण सम्बन्ध र समुद्री ज्वाराभाट यो वेभ्स भन्छ नि बाट हुने घर्षण हो रहेछ, जसले चाहिँ पृथ्वीको घुमाइलाई बिस्तारै ढिलो बनाउने रहेछ। तर यो परिवर्तन यति ढिलो छ कि अहिलेका मानिसहरूले महसुस गर्ने अवस्था नै छैन। हामीले महसुस गर्दैनौँ श्रोता, गरेका पनि छैनौँ, हाम्रो मस्तिष्कमा पनि बस्दैन यो घु यस्तो हुँदैछ भनेर। अब सुनियो बिर्सिन्छौँ एकैछिनमा र तर वैज्ञानिकहरूले अघि हामी मैले भनिहालेँ मथिङ्गल लिएको छ भनेको थिएँ, त्यस्तै हो। वैज्ञानिकहरूका अनुसार पृथ्वीमा 25 घन्टाको एक दिन हुन अब अझै करिब 20 करोड वर्ष जति समय लाग्न सक्ने रहेछ। त्यसैले यो हाम्रो पुस्ता, हाम्रा सन्तान वा धेरै पुस्तापछि मात्रै देखिने परिवर्तन हो अथवा नहुन पनि सक्छ, यो उनीहरूको यो एक किसिमको प्रोजेक्सन मात्रै हो श्रोता। वैज्ञानिकहरू अहिले पृथ्वीको दिन लम्बिने दर केवल मिली सेकेन्डको स्तरमा छ भन्ने गर्दछन्, तर यस्ता साना परिवर्तनले पनि जिपिएस उपग्रह र अत्यन्तै सटीक समय मापन प्रणालीमा असर भने पार्न सक्ने रहेछ। त्यसैले वैज्ञानिकहरूले पृथ्वीको घुमाइलाई निरन्तर अध्ययन गरिरहेका छन्। अझै रोचक कुरा त के छ भने श्रोता, पृथ्वी सधैँ 24 घन्टाको थिएन। करोडौँ वर्ष अगाडि पृथ्वी अझ छिटो घुम्दथ्यो र दिन अहिलेको भन्दा छोटो थियो। भविष्यमा भने पृथ्वीको गति अझै बिस्तार हुँदै घट्दै जाने अनि दिन लामो हुँदै जाने चाहिँ निश्चित प्राय रहेछ श्रोता।
हजुर, यो हामी साधारण मान्छेको लागि अलि फरकको कुरा भयो। यो वैज्ञानिकहरूले टाउको दुखाउने विषय हो, हामी अहिले त्यस्तै सोच्दै नसोच्छौँ त्यतातिर। 20 करोड वर्ष भनेपछि त अब हाम्रा सन्तति कनि कति कति सन्तति कति अब इभोल्युसन कति हुने हो त्यो 20 करोड वर्षमा, त्यो त पक्कै पनि होला। अब पहिला हामीले सुन्थ्यौँ पृथ्वी चाहिँ 22 घन्टा 8 सेकेन्ड 8 मिनट कतिको एक दिन हुन्थ्यो अरे कुनै समयमा, परापूर्व कालमा भनौँ न। अब 24 घन्टाको छौँ हामी, 24 घन्टा भएको समय भेटेका छौँ, र कुनै न कुनै हाम्रो सन्तति दर सन्ततिले चाहिँ 25 घन्टे नभेट्लान् भन्न पनि सकिँदैन। अब जीवन गुरुङ अनि साथीहरूले गाउनुभएको प्रीत लाउँ है भन्ने गीत सुन्छौँ, र बिमला थेवे पान्दाग लिम्बू दिदीले चाहिँ अघि म्यासेज पठाउनु भएको थियो, मैले मौसमको के छौ दिदी भनेर सोधेको थिएँ, मौसमको बारेमा त सायद अब वर्षा सुरु भएको होला धन भाइ भन्नुभएको छ, 27-28 डिग्री त हुन्छ तर पानी पऱ्यो भने त के हो गैलाबाट खाए झै हुन्छ, घैलाबाट खनाए झै हुन्छ भन्न खोज्नु भयो जस्तो लाग्यो। भाइ काठमाडौँको मौसम छिनछिनमा घाम पानी गर्मी पनि सबैतिर पानी परिरहेको अवस्था छ। अर्को त सानो बहिनी साहसी नानीहरूलाई बधाई छ, अघि लाल शाही दाजुले कुरा गर्नुभएको पनि सुन्नुभएछ, उहाँले निकै साहसी काम गरिराख्नु भएको छ गोर्खा म्युजियम, यो हाम्रो गोर्खालीहरूको इतिहासलाई चाहिँ पुस्तौँ पुस्तासम्मलाई चाहिँ हेर्ने बुझ्ने बनाउने त्यसको अपग्रेडका लागि केही पैसा उठाउने हेतुले उहाँले यो चाहिँ कार्यमा लागिराख्नु भएको छ। कोता किनाबालु हिमाल चढ्दै हुनुहुन्छ, अब अहिले त उहाँहरू कति केही समय भयो केही माथि पुग्नुभयो होला, मैले पनि यहाँ कल गर्नु पऱ्यो भनेको उहाँहरूको चाहिँ नेटवर्क खराब छ भन्ने मैले नि अघि दाईबाट सुने, कोसिस गर्नेछु भयो भने उहाँहरूसँग फेरि एकपल्ट हामी भलाकुसारी गर्नेछौँ। अब दिदीले अघि लाल साई दाजुको कार्यक्रम प्रभातकालीन आवाजमा जीवन गुरुङ दाजुको गीत सुनाइदिनु होला भन्दै अनुरोध गर्नुभएको थिएछ, अब उहाँले अनुरोध गर्नुभएको गीत जीवन गुरुङ अनि साथीहरूको आवाजमा प्रीत लाउँ है।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk।
1: BFBS कोर कार्वाइटियो।

स्वर सम्राट नारायण गोपालले गाउनुभएको मिठो गीत सुन्यो पुरानो गीत श्रोता दुईटा फुल देउरालीमा। यो गीत जति सुन्यो पनि चित्तै नबुझ्ने, कस्तो राम्रो शब्द, कस्तो राम्रो सङ्गीत, अनि स्वर त भन्नै परेन। स्वर सम्राट नारायण गोपालको आवाजमा मिठो गीत सुन्यो। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरू आज के गर्दै हुनुहुन्छ? फुर्सदिलो हुनुहुन्छ? शुक्रबार हो, त्यहाँ कतै यात्रामा हुनुहुन्न, ब्रुनाई छाडेर जाँदै हुनुहुन्न, टुकर लाइन्सको वरिपरि नै रहने तपाईँको कार्यक्रम छ भने आज हर्नबिल स्कुलको यो सहयोगार्थ अनि ट्रिटप्सको सहयोगार्थ चाहिँ च्यारिटी हर्स रेस नाइट हुँदैछ यो चिटच्याट कम्युनिटी सेन्टरमा आज बेलुकी हुँदैछ श्रोता। र बेलुकी 4 बजेदेखि रातिको 11 बजीसम्म यो कार्यक्रम हुन गइरहेको छ। अघि भनिहालेँ, चिटच्याट कम्युनिटी सेन्टरमा $10 प्रति व्यक्ति इन्ट्री फी लाग्नेछ। तपाईँले क्युआर कोड स्क्यान गरेर आफ्नो दर्ता गर्न सक्नुहुनेछ। राफल टिकटहरू चाहिँ तपाईँले त्यो टिकटमा नै पाउनुहुनेछ। र त्यो $10 राफल टिकटको अलावा अनि तपाईँले चाहिँ खाना पनि त्यसमा नै जोडिएको हुन्छ। र अर्को अलि अर्को अफर चाहिँ के छ भने $50 तिरेर चाहिँ भिआइपी टेबल बुक गर्न सक्नुहुने रहेछ। त्यो चाहिँ 8 जना सम्म पाहुनालाई चाहिँ अटाउने टेबल रहेछ $50। त्यसमा चाहिँ एउटा टावर बियर, टाइगर बियरको टावर पनि तपाईँलाई सित्तैमा उपलब्ध गराइने रहेछ। आज फुर्सद छ भने तपाईँहरू जानुहोस् र हर्नबिल स्कुल र ट्रिटप्स जहाँ चाहिँ हाम्रा ग्यारिजनका छोराछोरीहरू पढ्ने गर्छन् त्यसका सहयोगार्थ चाहिँ यो च्यारिटी नाइट हुन गइरहेको छ श्रोता। मैया रानी सुनौ रामचन्द्र काफले र दीपिका भयम्बु मगरले गाउनुभएको छ यो गीतलाई।

जो सिलो गीत सुन्यो श्रोता रामचन्द्र काफ्ले अनि दीपिका बयम्बु मगरले गाउनु भएको मुया रानी. हजुर, विश्वकप सुरु भइसक्यो श्रोता. ब्रुनाईको समय आज बिहानको 3 बजेदेखि चाहिँ आजदेखि सुरु भयो. तपाईँहरूले कतिजनाले हेर्ने मौका पाउनुभयो, मैले त उठ्ने चेष्टा पनि गरिनँ. अब बिहानको 3 बजे उठेर खेला कतिखेर सुरु हुने र कतिखेर निन्द्रा पुर्याउने त्यो दुःख मैले गर्न चाहिनँ. सायद अब यो ग्रुप स्टेज पार गरेपछिको खेलहरू भने यसो हेरिन्छ हो कि जस्तो लाग्दैछ. तपाईँहरूको चाहिँ के छ यसमा राय? तपाईँहरूको समय कतिको मिल्छ? अब अमेरिकातिर बस्ने अमेरिकन कन्टिनेन्ट भनौँ, त्यो साइडमा बस्नुहुने श्रोतालाई त समस्या नै भएन, तर अब यता युरोप एसियाको हामी मानिसहरूलाई भने अब निकै कष्ट हुने देख्दैछु यो फुटबलको समय. र यसो स्कोरसिट हेर्दैछु रिजल्टमा, आज बिहान भएको खेलमा मेक्सिको र साउथ अफ्रिका बिच भएको थियो र मेक्सिकोले चाहिँ 2 गोल लगाएर साउथ अफ्रिकालाई हराउन सफल भएको थिएछ. सुरु भइसक्यो वर्ल्ड कपको हङ्गामा. हजुर, अब त्यही देउरालीमा विवेक श्रेष्ठले गाउनुभएको यो मिठो गीत सुन्छौँ श्रोता. र यो गीत सँगसँगै हामी कार्यक्रम पहिलो मझेरीको पहिलो घन्टालाई विदाई पनि गर्नेछौँ. र यस पछाडि तपाईँले नेपालबाट प्राप्त भएको समाचार सुन्नुहुनेछ 5 मिनटका लागि, अनि त्यस पछाडि हाम्रो फेरि पनि भेट हुनेछ दोस्रो घन्टामा. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, टाढा नजानुहोला.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठन को श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्ने कार्यसूची छ। मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश गर्ने संसदको कार्यसूचीमा उल्लेख छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन मागेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गर्दै योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो। सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, ब्याङ्किङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन लगायत क्षेत्रमा कम्तीमा 10 वर्ष व्यवस्थापकीय तहको अनुभव आवश्यक रहेको सचिवालयले जनाएको छ। आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म 35 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्नेछ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुगेको छ।
4: मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालु खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। आर्थिक विधेयक विनियोजन विधेयक मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि 31,17,99,00,000 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिजालले बताउनु भएको छ। कार्यान्वयन योग्य र प्रदेश को यथार्थता अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ। प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
3: नेपाली काँग्रेसका सचेतक निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिनको माग गर्नुभएको छ। बजेट माथिको छलफलका क्रममा बोल्दै सांसद राई,
5: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो हो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र? उहाँलाई मेरो प्रश्न छ, कसको इसारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
3: नेपाल प्रिमियर लिगको फ्रेन्चाइज जनकपुर बोल्सका खेलाडी आसिफ शेख रिलिज हुनु भएको छ।
6: जनकपुर बोल्सले अर्को सिजनका लागि सार्वजनिक गरेको रिटेन्सन लिस्टमा शेखलाई नराखेको हो। एनपिएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइजी टिमले अधिकतम 7 जना खेलाडी रिटेन गर्न सक्छ। बाँकी खेलाडीहरू रिलिज भएर अक्सनमा जान्छन्। बोल्सले सार्वजनिक गरेको रिटेन खेलाडीहरूको पोस्टमा आसिफ नदेखिनु भएको हो। पाँचजना खेलाडीलाई मात्र जनकपुर बोल्सले रिटेन गरेको छ। रिटेन हुनेमा अनिल शाह, ललित राजवंशी, मयन यादव, विकास अग्री र आदित्य महता छन्। बोल्सले आसिफ सहित किशोर महतो, रूपेश सिंह, पप्पू यादव, सचिन भट्ट, सुभाष कंशकार र तुलबहादुर थापालाई रिलिज गरेको छ।
3: विश्वकप फुटबलमा अहिले चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।
1: बीएफबीएस

त्यहाँ प्रतिनिधि सभाका कुराहरू नै धेरै थिए, अहिलेको हट टपिक नै त्यस्तै छ श्रोता। बजेट आउँदैछ, बजेटको यो भयो त्यो भएन भन्ने कुराहरू नै हामीले सुन्यौँ। विरोध हुने हुँदैछन्, विरोध भएपछि फेरि सामान्य गतिमा चाहिँ त्यहाँ बजेटमाथिको छलफलमा भाग लिइरहेका पनि छन्, त्यस्तै छ। अनि अन्य समाचारहरू पनि सुन्नुभयो त्यसका साथमा। ब्रुनाईमा अहिले बिहानको 11 बजेर ठ्याक्कै 11 मिनट गयो श्रोता, ठ्याक्कै नै भन्न मन पऱ्यो किनभने ठ्याक्कै नै भएको छ। अब चाहिँ 5-6 सेकेन्ड गयो। मौसममा खासै परिवर्तन भएको छैन, 30 डिग्री सेल्सियस थियो, अहिले 29 डिग्री सेल्सियस भएछ। अधिकतम तापक्रम 24 डिग्री सेल्सियस नै छ, न्यूनतम तापक्रम सेरियाको वरिपरि। तपाईँहरू ब्रुनाईमा कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ यसो अपडेट दिनुहोस् है। हुन त तपाईँहरूको एक्सर्साइजहरू थियो भने पनि अब फर्किसक्नुभयो, अथवा फर्किने क्रममा हुनुहुन्छ भने तपाईँ थकित अवस्थामा चाहिँ गाडीमा कति चाहिँ निदाई पनि राख्नुभएको होला। रेडियो गाडीमा सुन्दै हुनुहुन्छ भने अब सरकारी गाडी त्यो ठुलो गाडीमा रेडियो त अङ्ग्रेजी सेवाको बच्चा जस्तो लागेको थियो, यसो कसैले सुन्दै हुनुहुन्छ भने हामी त यता छौँ है भनेर हात उठाइदिनुहोस् है, म्यासेज पठाउनुहोस्। विभिन्न माध्यमहरू छन्, फेसबुकमा म्यासेन्जरमा पठाउन सक्नुहुन्छ, कल गरेर पनि भन्न सक्नुहुन्छ, होइन भने इमेलको पाउँछ भने इमेल गरेर पनि भन्न सक्नुहुन्छ। रिस, रिसको कुरा गरेर जानुभयो कुबेर राईले। रिसले खान्छ, रिस सानो कुरामा पनि रिसाउने मान्छेहरू हुन्छ, कति मान्छे चाहिँ ठुलै कुरा हुँदा पनि रिस थाम्न सक्ने हुन्छन्, आफ्नो आफ्नो चाहिँ तह हुन्छ रिस कति खप्न सकिन्छ भन्ने कुरा। तर रिसले बिगार्छ, अन्तत गोत्व बिगार्छ नै रिसले, र रिसलाई चाहिँ कन्ट्रोल थाम्न सकियो भने त्योभन्दा ठुलो कुरो केही पनि हुँदैन। आफ्नो के भन्छ नेपालीमा एउटा ठेट भाषा छ नि, गति तेरो गति देखाउँछस् भन्छ नि बाबा, अलि ठुलो मान्छेले हामीलाई हकार्नु हुँदाखेरि आफ्नो गति देखाउन पर्दैन रिसलाई कन्ट्रोल गर्न सक्यो भने। हामी सबैमा शुभकामना त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्ने। हजुर, वर्ल्ड कपको कुरा हुँदैछ र अहिले वर्ल्ड कप हुँदैछ, खेला कसको हुँदैछ, साउथ कोरिया र चेज रिपब्लिकको 55 मिनटमा खेला भइरहेको अवस्था छ, 0-0 परिस्थिति छ अहिले। र अघि भनिहाल्यौँ हामीले के अरे मेक्सिको र चाहिँ साउथ अफ्रिकाको अन्तिम नतिजा अघि बिहान 3 बजे सुरु भएको थियो, 3 बजे त सुरु भएन, मैले त उठेर हेरिनँ। 2-0 मेक्सिकोले जित हासिल गर्यो ओपनिङ म्याचमा। हजुर, गन्थनहरू थुप्रै छन् श्रोता, मैले तपाईँलाई एउटा प्रश्न पनि तिर्साएको थिएँ। 14 फेब्रुअरीमा हामी जेनरल्ली भ्यालेन्टाइन्स डे मनाउने गर्छौँ एसिया, युरोप अथवा अमेरिकामै पनि, तर आजको दिन एउटा देशले चाहिँ भ्यालेन्टाइन्स डे मनाउँदो रहेछ। तपाईँहरूको कक्षा कार्य भनेको थिएँ आजको लागि, गृह कार्य नभएर कक्षा कार्यमा प्रश्न यही छ, सजिलो छ, भ्यालेन्टाइन्स डे आज कुन देशमा मनाइन्छ, त्यसको उत्तर फटाफट पठाउँदै गर्नुहोस्। त्यो समयमा हामी बगैँचाले गाउनु भएको भित्ते घडीको कुरा हिजो अस्ति नै चर्चा गऱ्यौँ, अब त्योभन्दा बढी हामी नभनौँ, गीत चाहिँ सुनौँ।

भित्तै घडी सुन्यो श्रोता, बगैँचा बगैँचा भन्ने ब्यान्ड हो कि यो इन्डिभिजुअल पर्सन हो, मैले यो चाहिँ पत्ता लगाउन सकिनँ। यो मेरो गृह कार्य भयो, मेरो लागि तपाईँहरूको लागि आजको कक्षा कार्यको प्रश्न थाहा पाइहाल्नुभयो। भ्यालेन्टाइन्स डे आज कुन देशमा मनाइन्छ? सिम्पल छ, सरल छ, तपाईँले आफैलाई पनि थाहा छ, कति कतिले चाहिँ अब यसो गुगल महाराजलाई पनि खोतल्नुभयो भने उहाँले पनि उत्तर पक्कै दिनुहुन्छ। यति हिन्ट चाहिँ मैले दिएँ। हजुर, बिएफबिएस गोर्खा रेडियो क्विज हुँदैछ श्रोता। गोर्खा रेडियोको क्विज यो चाहिँ विशेष गरी ब्रुनाई गैरिजनमा रहनुभएका गोर्खाली समुदायका लागि इङ्गित गरेर बनाइएको क्विज नाइट हो। हुन त अब नेपाली कल्चरमा यो पब क्विज भन्ने त्यति प्रचलनमा छैन। हामी युकेतिर देख्दाखेरि यसो पबतिर कोही कोही बेला छिर्दाखेरि चाहिँ क्विज भइराखेको हुन्थ्यो, सानोतिनो उपहार त्यहाँ जे जति त्यो क्विजमा पैसा उठ्छ त्यो क्यास एट ह्यान्ड दिने चलन छ। तर हामीले यसपालि क्यास एट ह्यान्ड नदिएर यो क्विजमा सहभागिता जनाउनु भए बापत उठेको रकम चाहिँ द बिएफबिएस बिग सल्युट च्यारिटीको लागि चाहिँ डोनेसन दिनेछौँ। र तपाईँहरू जति धेरै आउनुहुन्छ हामीलाई त्यति धेरै नै डोनेसन उठ्ने आश गरेका छौँ। $5 प्रति व्यक्ति हो र छजनासम्मको टिम बनाउन सक्नुहुन्छ। भनेपछि छजनाको टिम बनाएर आउनुभयो भने हामीलाई $30 चाहिँ च्यारिटीको लागि पैसा उठिहाल्यो। नाफीको चौतारीमा हुन्छ यो कार्यक्रम। 24 जुन बुधबार पर्छ श्रोता, र तपाईँहरू स्पोर्ट्स आफ्टरनुन खेलेर चाहिँ आउनुहुन्छ, थकित हुनुहुन्छ, घरमा खाना पकाउन अल्छी लाग्छ, दिदीबहिनीहरू अथवा दाजुभाइहरू पनि अहिले त स्पाउस र डिपेन्डेन्ट हुनुहुन्छ, र सपरिवार पाल्नको लागि मैले चुले निम्तो भनौँ चुले निम्तो नै तपाईँहरूलाई दिएँ। 7 बजेदेखि चाहिँ कार्यक्रम सुरु हुन्छ, त्यही भएर अलिकति अगाडि आउनुहोस्। कहुटमा हुन्छ यो कार्यक्रम, यो प्रश्नोत्तर कार्यक्रम 6:30-7 भित्रमा आइपुगेर यसो आफ्नो दर्ता टिम दर्ता यसो ठाउँ खोज्नु पर्यो, यसो खान्ते पिन्तेको अर्डरहरू गर्नु पर्यो, ले गर्दाखेरि अलिकति अगाडि आइदिनुहोस्। 7 बजे हामी अन द क्लक टिक हुँदाखेरि चाहिँ सुरु गर्ने योजनासहित उपस्थित हुनेछौँ। राम्रा राम्रा प्राइजहरू हामीले कलेक्सन गरिसकेका छौँ। पहिलो, द्वितीय र तृतीय हुने टिम अथवा इन्डिभिजुअल प्लेयरलाई उपहारहरू छन् भने अन्य सहभागी श्रोतालाई बिएबिएस अङ्कित गुडी ब्यागहरू हामीले दिनेछौँ। अब सुनिता थेगिम बहिनी भन्नु पर्यो, अब त उहाँ ब्रुनाई गैरिजनमै हुनुहुन्छ, हामी कुरा गरौँ न भनेको उहाँको समय नै मिलेको छैन। सुनिता थेगिम बहिनी र नोगेन लिम्बुले गाउनुभएको भागी जाने सल्लाह, भागेर त आउनु भएको होइन यहाँ, तर गीत चाहिँ त्यस्तो गाउनु भएको छ, त्यो गीत सुनौ, मिठो छ यो गीत पनि। सुनिता थेगिम बहिनीलाई एक दिन हामी अवश्य नै ल्याउनेछौँ यहाँ कुराकानी गर्नको लागि, लाइभ हुन्छ अथवा रेकर्डेड हुन्छ, हामी कुराकानी गर्नेछौँ अवश्य नै।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

साह्रै मिठो गीत श्रोता सागर संसार राईले गाउनु भएको के भयो सानो तिमीलाई। हजुर, मलाई पनि मनपर्ने गीतहरू मध्येमा एउटा, साह्रै धेरै त भएको छैन यो गीतलाई मैले पत्ता लगाएको, हुन त पहिल्यैदेखि थियो, मैले सुनेपछि मन पराउन थालेको, साह्रै धेरै भएको छैन। मेरो प्लेलिस्टमा आज यो पनि परेको रहेछ, मैले मेरो प्लेलिस्टलाई धन्यवाद दिनै पर्छ व्यक्तिगत रूपमा। तपाईँले पनि पक्कै रुचाउनु भयो। फिफा वर्ल्ड कप चल्दैछ भनिरहेको छौँ हामी श्रोता, र अहिले साउथ कोरिया र चेज रिपब्लिकको खेल हुँदैछ। 70 मिनेटमा चाहिँ यो खेल भइरहेको अवस्था छ। अघि केही मिनट अगाडिसम्म साउथ कोरियाले एकका विरुद्ध 0 गोलमा अगाडि अग्रता लिइरहेको थियो भने अहिलेको हालतमा 1-1 भएको रहेछ। चेज रिपब्लिकले पनि 1 गोल फर्काइसकेछ। खेल निकै रमाइलो रोमाञ्चक मोडमा पुगिसकेको अवस्था रहेछ। अब करिब करिब कति 19-20 मिनट एक्स्ट्रा टाइम नगनिकन गर्दाखेरि दुइटै टिमलाई हामी शुभकामना दिउँ, रमाइलो होला। हेर्दै हुनुहुन्छ होला कतिले, के कसो छ अपडेट यसो दिनुहोस् न है। तपाईँहरूले पनि हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो अनुभूति भइरहेको छ? हजुर, हामीलाई केही श्रोताहरूले जवाफ दिइराख्नु भएको छ, उत्तरहरू दिइराख्नु भएको छ। जमुना राई बहिनी पनि आइपुग्नु भएको थियो अघि केही समय अगाडि। हजुरको प्रश्नको जवाफ दिनको लागि प्रयास गर्न चाहेँ, उत्तर चाहिँ भनेर डट मैले उत्तर अहिले रिभिल गरिनँ। आजको दिनमा कपालहरू गिफ्ट फ्लावर चकलेटहरू साटासाट गर्ने चलन रहेछ। देशको नाम मैले भनिनँ तपाईँहरूलाई, म अन्तिम घन्टामा सबैले कतिजनाले पठाउनुहुन्छ, कतिको मिल्छ कतिको मिल्दैन, जस उत्तर जमुना बहिनी तपाईँले पठाउनु भएको उत्तर मिलेको छ। त्यस्तै सङ्गम असलामी मगर ज्यू पनि आइपुग्नु भएको थियो, उहाँले भोइस म्यासेज चाहिँ पठाउनु भएको छ सान फ्रान्सिस्को युएसएबाट। बिहानको 8:25 भएको छ है धनराजी, भन्दै हुनुहुन्थ्यो तपाईँलाई शुभ प्रभात। भन्न चाहे मैले बिहानको 8:25 त नहुनुपर्ने, मैले उल्टो सुने कि के हो, करेक्सन गर्नुहोस् है। र उहाँले एउटा गीत पनि माग्नु भएको छ, उहाँको गीत पनि म अवश्य केही क्षणमा बजाउनेछु, लाइब्रेरीमा खोज्नेछु, पहिले छ भने छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड फेरि अब कपिराइटको इस्युहरू हामीले झेल्नुपर्ने हुन्छ। सफल भयो भने म अवश्य बजाउनेछु, प्रतीक्षा गर्दै गर्नुहोला। र उत्तर पनि दिनुभएको छ, उहाँले पनि मिलाउनु भएको छ सङ्गम असलामी भाइले, मलाई दाई भन्नुभएको छ, मैले भाइ भने सिधा साइनो लगाइहालौँ। र बिएपिएस गोर्खा रेडियो सुनेर साथ दिँदै गर्नुहोला।

हजुर, एम्स्टरड्याम वेग र जम्सीको आवाजमा हामीले निकै जोसिलो गीत सुन्यौँ श्रोता। तपाईँहरूले पनि यो गीतलाई मजाले अँगाल्नुभयो होला भन्ने मैले पूर्ण विश्वास लिएको छु। आज शुक्रबार हो श्रोता, र शुक्रबारको बसाइमा दोस्रो घन्टामा विशेष गरी हामी यो जेनेरेसनल इस्युज सम्बन्धी केही चर्चा परिचर्चा गर्ने गर्दछौँ। अब पुरानो र नयाँ पुस्ता भन्ने, अब कहाँदेखि पुरानो पुस्ता कहाँदेखि नयाँ पुस्ता भन्ने कुरा त हुन्छ, तर पनि आजको चाहिँ समयमा पुरानो पुस्ता र नयाँ पुस्ता बिच बदलिदो संसार बुझ्ने यात्रा तय गर्नलाई मैले केही कुराहरू टिपेर ल्याएको छु। त्यो कुरा तपाईँहरूसँग अब साटासाट गर्ने तर्खर गर्दैछु श्रोता। समय बदलिन्छ, प्रविधि बदलिन्छन्, मानिसको सोच्ने तरिका पनि बदलिन्छ, तर हरेक पुस्ताको आफ्नै अनुभव, ज्ञान र चुनौती हुन्छ। हिजो आज हामी धेरै सुन्ने गर्छौँ, आजका युवाहरू फरक छन् अनि फेरि त्यस्तै पुरानो पुस्ताले कुरै बुझ्दैनन्। तर वास्तवमा समस्या पुस्ता बिचको दूरीभन्दा पनि संसार परिवर्तन हुने गतिमा भर पर्दो रहेछ श्रोता। पुरानो पुस्ताले नयाँ पुस्ताका समस्या र सोचलाई कसरी बुझ्न सक्छन् अनि नयाँ पुस्ताले पनि पुरानो पुस्ताका अनुभवबाट कसरी सिक्न सक्छन् भन्ने विषयमा आजको यो ट्रेन्डिङ टपिक्स एक्सप्लेन्डमा चाहिँ हामी कुरा गर्दैछौँ। के ट्रेन्डिङ टपिक्स छन् र हामी पुराना र नयाँ बिचमा के खाल्डाहरू छन्, त्यो आजको विषय। पहिलो विषय रहेको छ एआई र डिजिटल संसार, अहिलेको सबैभन्दा ठुलो ट्रेन्डिङ विषय हो। माफ गर्नुहोस्, मलाई अझै पनि रुगाले मजाले छोडिसकेको छैन, हाँच्यु छोटो क्विक गरिहालेँ, त्यसको लागि क्षमा चाहिँ। ट्रेन्डिङ विषय हो एआईको कुरा गर्दैछौँ। आजका युवाहरू पढाइ, काम, सृजना, अनुसन्धानदेखि दैनिक जीवनसम्म एआई प्रयोग गरिरहेका छन्। तर पुरानो पुस्ताको धेरै मानिसहरूका लागि यो नयाँ र अलि जटिल विषय हुनसक्छ। पहिले मानिसले ज्ञानका लागि पुस्तक, शिक्षक र अनुभवमा भर पर्थे भने अहिले एउटा मोबाइल फोनबाट केही सेकेन्डमै जानकारी पाइन्छ। तर यहाँ पुराना पुस्ताले बुझ्नुपर्ने कुरा के हो भने एआई मानिसको ठाउँ लिन मात्र आएको होइन, मानिसको कामलाई सजिलो बनाउने एउटा उपकरण पनि हो। अर्कोतर्फ नयाँ पुस्ताले पनि बुझ्नुपर्छ कि प्रविधि प्रयोग गर्न जान्नु मात्र पर्याप्त हुँदैन, अनुभव, मानवीय सम्बन्ध, धैर्य र व्यावहारिक ज्ञान अझै पनि महत्त्वपूर्ण छन्। अर्को विषय सामाजिक सञ्जाल र नयाँ पुस्ताको जीवनशैली। आजको अर्को ठुलो विषय चाहिँ के रह्यो, त्यही भइहाल्यो, सोसियल मिडिया कल्चर। सोसियल मिडिया प्लेटफर्महरूमा नयाँ पुस्ताको सञ्चार, मनोरञ्जन र सिकाइको माध्यम बनेका छन् अहिले। पुरानो पुस्तालाई कहिलेकाहीँ लाग्न सक्छ फोनमै यति धेरै किन समय बिताउने, किन झुन्डिने, हामी भन्छौँ हाम्रो छोराछोरीलाई किन टाढा जानु, आफै उदाहरणमा परिहालिन्छ। तर नयाँ पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जन होइन, यो व्यवसाय, शिक्षा, करियर र आफ्नो पहिचान बनाउने माध्यम पनि बनेको छ। नयाँ पुस्ताले पनि सम्झनु पर्छ कि अनलाइन संसार वास्तविक जीवनको विकल्प पक्कै होइन। लाइक, फलोअर अथवा भर्चुअल लोकप्रियता भन्दा मानसिक शान्ति, परिवार र वास्तविक सम्बन्ध अझ महत्त्वपूर्ण हुन्छन्। मानसिक स्वास्थ्य र तनावबारे नयाँ सोच, अहिलेको पुस्ताले धेरै खुलेर कुरा गर्ने विषय हो मेन्टल हेल्थ। तपाईँ अफिसमा, स्कुलमा, जहाँसुकै जानुहोस्, मेन्टल हेल्थको इस्यु आइ नै हाल्छ। तनाव, एक्लोपन, कामको दबाव, असफलताको डर जस्ता विषयमा आजका युवाहरू खुलेर छलफल गर्छन्। पुराना पुस्तामा धेरै पटक समस्या सहेर अघि बढ्ने संस्कार थियो, बलियो हुनुपर्छ भन्ने सोच थियो हामीमा। तर अहिलेको सोच के हो भने समस्या छ भने त्यसबारे कुरा गर्न कमजोरी होइन, समाधान खोज्ने एउटा उपाय हो श्रोता। पुराना पुस्ताले नयाँ पुस्ताको भावनालाई सुन्ने प्रयास गर्न सक्छन् अनि नयाँ पुस्ताले पनि पुरानो पुस्ताले कठिन परिस्थितिमा सिकेको धैर्य अनि सङ्घर्षको मूल्य बुझ्न सक्नुपर्छ। र अन्तिम विषय रहेको छ काम, करियर र सफलताको नयाँ परिभाषा। पहिले स्थिर जागिर, एउटै संस्थामा लामो समय काम गर्नु सफलताको चिन्ह मानिन्थ्यो, मानक मानिन्थ्यो। अहिले धेरै युवाहरू फ्रिलान्सिङ, अनलाइन व्यवसाय, सृजनात्मक काम र करियर
चाहिँ नयाँ खोजिरहेका छन्। पुराना पुस्ताले यो अस्थिर जस्तो लाई यो अस्थिर जस्तो लाग्न सक्छ, तर संसारको अर्थतन्त्र नै त्यसरी परिवर्तन भइरहेको छ। श्रोता, नयाँ पुस्ताले पनि बुझ्नुपर्छ कि कुनै पनि क्षेत्रमा सफलता पाउन अनुशासन, मेहनत र निरन्तर आवश्यक हुन्छ, चाहे काम पुरानो शैलीको होस् अथवा नयाँ शैलीको होस्। पुस्ता फरक हुनु स्वाभाविक हो श्रोता, तर दूरी बढाउन त्यसमा कदापि आवश्यक छैन। पुरानो पुस्तासँग अनुभव छ, नयाँ पुस्तासँग सोच, नयाँ र नयाँ प्रविधि पनि छ। यदि पुरानो पुस्ताले नयाँ संसार बुझ्ने प्रयास गर्छ र नयाँ पुस्ताले पनि पुरानो अनुभवको सम्मान गर्छ भने पुस्ता बीचको यो फरक समस्या होइन, शक्ति चाहिँ बन्न सक्छ भनेर मैले निचोड निकाले। हजुर, यस्तै छ, पुरानो पुस्ता र नयाँ पुस्ता, अब कहाँदेखि कहाँसम्म पुरानो पुस्ता भन्ने, अब जेनजेड भन्ने कुराहरू आउँछ। अब फेरि यो जेनजेड पनि, अब मैले एबिसिडीमा जेड भनेर पढिन्थ्यो, अहिले जीको कुरा आयो, जेनजी भन्ने हो कि जेनजेड भन्ने हो, होइन, अब जेन अल्फा जेन बेटा पनि आइसकेको कुराहरू हामी सुनिरहेका छौँ। त्यही भएर एउटा लाइन चाहिँ कहाँ कोर्ने, कहाँदेखि यत्याकोलाई चाहिँ पुरानो पुस्ता भन्ने, अब कतिपय सन्दर्भमा यो मिलेनियल्सहरू पुरानो पुस्तातिर गइसके, बेबी बुमर्सहरूको त कुरा नै छैन, जेन अल्फा जेन बिटाहरू पनि अब 8-9-10 वर्षमा प्रवेश गरिसकेका छन्। अब एउटा लाइन चाहिँ कसै न कसैले कोरिराखेको होला, यहाँदेखि उता चाहिँ पुरानो पुस्ता भन्ने है भन्ने हिसाबले। अब हामी गीत सुनौ, चियाको बोटैमा, भन्दै हुनुहुन्छ अर्जुन कटवाल।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

क्या हो त कान्छी भनेर कुरा गर्ने कलाकार हुनुहुन्थ्यो सागर अधिकारी अनि मिना निरौला. नाम पनि अलि अप्ठ्यारो, झन्डै जिब्रो नै बटारियो. मिना निरौला, मिना निरौलाको आवाजमा हामीले यो गीत सुन्यो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा मुभी डे हुँदैछ श्रोता. फ्री इन्ट्री हो, टिकट काट्नु परेन. 19 जुन अर्को शुक्रबार मध्याहको 3 बजे हुन्छ र चलचित्रको नाम रहेको छ द सुपर मारियो ग्यालेक्सी मुभी. यो चाहिँ केटाकेटीहरूलाई इङ्गित गरेर सो गर्न आँटेको चलचित्र हो. तपाईँहरूले चाहिँ अब त्यहाँ जाँदाखेरि आफ्नै स्न्याक अनि रिफ्रेसमेन्टहरू लान सक्नुहुन्छ. अलिकति चिसो हुने भएकाले ब्ल्याङ्केट जम्परहरू सिरकै बोकेर चाहिँ नजानुहोस्, तर पनि एसीको चिसो अलि धेरै हुने भएकाले चाहिँ आफ्नो तयारी मजाले गरेर जानु होला. र 8 वर्षसम्मका नानीहरूका लागि चाहिँ भन्दा पनि सबै उमेर समूहका नानीहरूलाई अथवा एडल्टलाई पनि हुन्छ यो, तर 8 वर्षभन्दा मुनिका नानीहरू छन् भने चाहिँ एडल्ट सुपरभिजन जरुरी छ भनिएको छ. प्याराडाइस चलचित्र भवन मुमङमा जानुहोला फेरि श्रोता. होइन, यो हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा. धेरै दर्शकलाई चाहिँ अटाउने हेतुले चाहिँ यसपालि यहाँ देखाउन आँटिएको रहेछ. उता प्याराडाइस चलचित्र भवन मुमङमा चाहिँ 30 जनाभन्दा बढी नअटाउनु हुने भएकाले सायद त्यस्तै केही कम्प्लिकेसन आएर अथवा केही बिग्रेको छ होला, हामीलाई जानकारी आएको छैन. त्यही भएर मेन हल चिटच्याट कम्युनिटी सेन्टरमा यो कार्यक्रम हुँदैछ. मुभी डे 19 जुन है श्रोता, शुक्रबार अर्को हप्ता मध्याहको 3 बजे. र यो चलचित्र चाहिँ बिएफबिएस अनि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टको चाहिँ के भन्ने स्पोन्सरसिपमा भएको हो. बिएफबिएसले चाहिँ मुभी प्रोभाइड गर्छ र आर्मी वेलफेयर सर्भिसले चाहिँ तपाईँहरू समक्ष प्रस्तुति गर्छ. हजुर, अब द फिरन्तीको काग दाजै भन्ने गीत सुन्छौँ र यो गीत चाहिँ मैले जमुना राई बहिनीलाई मैले बजाइदिन गइरहेको छु. जुनै गीत राखिदिनु हुँदा नि हुन्छ दाजु. सबै साथीभाइ आफन्तजनहरू अनि बिएबिएस सुनिरहनु भएका सम्पूर्ण श्रोताहरू अनि बिएबिएस परिवारमा अनुरोध गर्न चाहेँ म जमुना राईको तर्फबाट भनेर उहाँले बिदा लिनुभएको छ. उहाँले उत्तर पनि पठाउनु भएको थियो, उत्तर मिलेको छ भनेर मैले भनेको छु. उत्तर रिभिल भएको छैन बहिनी अहिलेसम्म, मैले कसैलाई भनेको छुइनँ. अझै तेस्रो घन्टामा हामी यो कार्यक्रम सञ्चालन गरि नै राख्नेछौँ. तेस्रो घन्टाको बिदा माग्नुभन्दा अगाडि मैले उत्तर चाहिँ रिभिल गर्नेछु. हेरौँ कतिजनाले मिलाउनुहुन्छ. अहिलेसम्म पठाउनेहरूले मिलाइ नै राख्नु भएको छ र यो गीत अब तपाईँको अनुरोधमा काग दाजै द फिरन्ती.

काग दाजुलाई खबर पुर्याइदेऊ अनि दाजु र दिदीलाई घर फर्काइदेऊ भन्दै हुनुहुन्थ्यो द फिरन्ती। जमुना बहिनीले यो गीतलाई सुनेर पक्कै चाहिँ रमाइलो मान्नुभयो होला। रमाइलो गीत छ, जोसिलो गीत थियो। शुक्रबारे बसाई उहाँको रमाइलो भयो भन्ने हामी आशा गरौँ र अन्य श्रोतालाई पनि समर्पण गर्नुभएको थियो। तपाईँहरू सम्पूर्णको समय चाहिँ रोमाञ्चक बन्न सफल रह्यो होला यो गीत मार्फत। ब्रिटिस फोर्सेस ब्रुनाका श्रोता, तपाईँहरू डार्ट कतिको खेल्नुहुन्छ? खेल्नुहुन्छ म अलिक राम्रै छु जस्तो लाग्छ भने डार्ट्स कम्पिटिसन हुँदैछ भोलि शनिबार 13 जुनको दिन 3 बजे फ्लाइङ कुकरिज रग्बी क्लब बार, यो चाहिँ चिच मोमोङ कम्युनिटी सेन्टर चिटच्याट मात्रै आयो। तपाईँहरू जानुहुन्छ भने $10 चाहिँ इन्ट्री फी लाग्नेछ र के थाहा तपाईँ राम्रो खेलेर जित्न पनि सक्नुहुन्छ। हजुर, अब हामी एउटा अनुरोधको गीत सुन्छौँ र यो अनुरोधको गीत पठाउनु हुने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू र उहाँले अलि अगाडि नै पठाउनु भएको थियो, उत्तर पनि मिलाउनु भएको छ, पठाउनु भएको छ र सेम एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम सुन्दै 7.1 किलोमिटर भन्नुभएको छ, त्यो जगिङ गरेर सकेर अब आज र भोलि छुट्टी मकै भुट्टी भन्नुभएको छ, त्यही भएर माछा बजारतिर जाने तयारीमा छु है हजुर। अब हजुरको समय मिलेमा एउटा गीत रुकुम मैकोट सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, हेभ अ गुड फ्राइडे अहेड भन्नुभएको छ र उहाँले त्यस पछाडि फेरि एकैछिनमा अर्को सन्देश पनि पठाउनु भएछ। अब माछा बजारतिर हिँड्ने है हजुर, सुन्दै लाग्यो कार्यक्रम, हजुरलाई सुन्छु मात्र कमेन्ट गर्न सक्दिनँ बिकज आइ एम ड्राइभिङ भन्नुभएको छ, त्यही हो सुन्दै कुदाउनु होला र अब तपाईँलाई यो गीत बजाइदिन आँटेको छु रुकुम मैकोट एसडी योगी अनि शान्ति श्री परियारको आवाजमा र यो गीत नै आजको हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको अन्तिम गीत रहनेछ श्रोता। त्यस पछाडि हामी फेरि समाचार सुन्नेछौँ, प्रत्येक घन्टा आउँछ यो समाचार ताजा अपडेटेड र त्यस पछाडि हामी तेस्रो घन्टामा भेट्नेछौँ। प्रश्नको उत्तर भने दिँदै गर्नुहोस् है अन्य श्रोताले।

हजुर, यो गीत बज्दै गर्दा नै भए पनि मैले तपाईँलाई एउटा जानकारी दिन मन लाग्यो। साउथ कोरिया र चेज रिपब्लिक बीच भएको खेलमा साउथ कोरियाले खेल जितेछ 2-1। चेज रिपब्लिकले हार बेहोरेछ, भर्खरै अपडेट भएर आयो। त्यही भएर गीत बज्दै गर्दा पनि मैले तपाईँलाई यो जानकारी दिएँ। कतिले हेर्नु भ्याउनु भएको छैन, तपाईँका लागि अपडेट भयो यो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्नेछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलन जस्तो कमजोर भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुकमा त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्रै संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क समेत गर्नुभएको छ।
1: यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति प्रतिशत जनसङ्ख्या खुसी भयो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिन। यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखि? इन्फ्लेसन यति भइरहेछ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रिमिटान्सको भरमा चलिरहेछ। साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जिडिपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बेलुन हो, फुकिएको बेलुन लामेसम्म टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
0: सरकारले आर्थिक ऐन मार्फत विशेष छुटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
2: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के के गर्नुपर्ने सबै
3: पैसा। बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छुट पाउने भएपछि खुसी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
2: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्नु।
3: कति भाडा छ?
2: तिर्नुपर्ने लगभग 22,828 आयो।
3: कति वर्ष भाडा छ?
2: धेरै
3: वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा।
4: मैले चाहिँ
3: भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ। कति वर्षको बाँकी थियो स्कुटर?
5: स्कुटरको 10 वर्षको।
3: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
5: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू ऋणहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे ऋण 5,000 रे गर्दाखेरि 22,848 पुर्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
3: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानुनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो, तर यो छुटको सुविधा सकिन अब 1 दिन मात्रै बाँकी छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगत्तै ट्रम्पको भनाइ आएको हो। हिजो ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँगको युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरिएको बताउनु भएको हो। यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको ट्रम्पको भनाइ छ। ट्रम्पले सम्झौताका कागजात अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने धेरैजसो बुधामा सहमति जुटे पनि अमेरिकाले केही थप माग राखेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। इरान आफ्नो अडानबाट पछि नहट्ने बाघाईले स्पष्ट पार्नु भएको छ। फिफा विश्वकप फुटबलको 23 संस्करणमा आज भएको खेलमा दक्षिण कोरिया विजयी भएको छ। दक्षिण कोरियाले आज बिहान सम्पन्न खेलमा बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि 2-1 गोलको रोमाञ्चक जित हासिल गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

ब्रुनेको प्रस्तुति हो श्रोता प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ संसारभरबाट विभिन्न माध्यमबाट चाहिँ हामीलाई श्रवण गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्णलाई जुन अवस्थामा जुन समयमा जुन ठाउँमा जुन परिस्थितिमा सुनिराख्नु भएको छ हार्दिक नमस्कार अनि स्वागत गरे तेस्रो यानि कि अन्तिम घन्टा मझेरीको सेरिया ब्रुनाईमा अहिले केही समय अगाडि भनौँ 2-3 मिनट अगाडि मजाले पानी पर्यो श्रोता पानी कट्टट पर्यो फेरि सुक्खा पानी सक्यो पानी परिसक्यो आजको लागि अहिलेको लागि तर पानी पर्ने क्रम भने आज दिनभरि नै तलमाथि पर्दै रोकिँदै गर्ने नै छ 24 डिग्री सेल्सियस रहेको छ आजको न्यूनतम तापक्रम सेरिया ब्रुनाईमा भने अधिकतम तापक्रम पनि अलिक घटेछ श्रोता 28 डिग्री सेल्सियस भएछ प्रत्येक घन्टा घट्दै पो छ 30 डिग्री सेल्सियसबाट सुरु गरेको हामीले पहिलो घन्टा दोस्रो घन्टामा पुग्दा 29 डिग्री सेल्सियस झऱ्यो अधिकतम तापक्रम भने अहिले 28 डिग्री सेल्सियस छ मध्याहको 12:12 गएको छ ब्रुनाईमा अन्य स्थानमा के कति बज्यो बेलायतमा बिहानको 5:12 गयो गुड मर्निङ र तपाईँहरूलाई स्वागत गरेँ मझेरी कार्यक्रममा लन्डन अथवा बेलायतवासी श्रोता तपाईँहरू अब उठ्ने बेला भयो कति ड्युटी सकेर फर्किँदै हुनुहुन्छ गाडीमा हुनुहुन्छ त्यहाँको मौसम के कस्तो छ एका बिहानको मौसम अघि बिहान त बादलले ढाकिएको बाकुलो ब्लाब बादलले ढाकिएको आकाश थियो भने के कस्तो छ अहिले पानी पर्न पो थाल्यो कि बा आकाश उघ्रिँदै गएको छ कि बिहान नपख नेपालमा 10 बज्नको लागि 3 मिनट बाँकी रह्यो र अन्य स्थानमा त्यस्तै अनुसारको समय छ दुबईतिर बिहानको 8:13 गयो रियाद साउदी अरेबियामा बिहानको 7:13 गयो अमेरिकातिर अब विभिन्न समयको जोनमा हुनुहुन्छ तपाईँहरूको कतिपय ठाउँमा मध्यरातको 12:00 कतिपय 10:00 भने कति ठाउँतिर सान फ्रान्सिस्कोतिर हेऱ्यो भने रातको 9:13 गएको छ हजुरहरू हुनुहुन्छ कार्यक्रम मझेरीको तेस्रो घन्टामा सुरु गऱ्यौँ हामीले साथै सागर सञ्जीवनी अनि दीपक लिम्बूको आवाजमा रहेको यो निकै मिठो गीत कर्णप्रिय गीतबाट अब फेरि यवेश थापालाई अलिकति हाम्रो स्वाद परिवर्तन गरौँ न सही हो भन्दै हुनुहुन्छ

व्यवस्थापकको आवाजमा सुन्यो, सही हो भन्दै हुनुहुन्थ्यो। ब्रुनाई गारिजनमा 17 जुनको दिन श्रोता बिन मध्याहको 3 बजे चिटच्याट कम्युनिटी सेन्टरमा बिएलएस र एइडी ट्रेनिङ, बेसिक लाइफ सपोर्ट अनि अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर एइडी भनिँदो रहेछ, यो सम्बन्धी तालिम गराउने भएको छ। तपाईँहरूले चाहिँ लान्स कोर्पोरल करेन रोबर्ट्सलाई चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ। मध्याहको 3 बजे सुरु हुन्छ, अब कति घन्टा, 2 घन्टा 1 घन्टाको होला यो कार्यक्रम। तपाईँहरू फुर्सदिलो हुनुहुन्छ र केही बेसिक लाइफ सेभिङ स्किल्सहरू सिक्न मन छ भने अप्पर झट कतिखेर के हुन्छ थाहा हुँदैन, जानिराख्यो भने उपयोगी चाहिँ नै हुन्छ। फर्स्ट एड अन्तर्गत नै हो यो कोर्स र तपाईँ फुर्सदिलो हुनुहुन्छ भने अवश्य पनि जान सक्नुहुन्छ। अल आर वेलकम भनेको छ, त्यही भएर यो खुला ट्रेनिङ हो, तपाईँले समय भ्याउनुहुन्छ भने अवश्य नै जान सक्नुहुनेछ। अब एउटा गीत सुन्छौँ। सङ्गम असलामी ज्यूले चाहिँ हामीलाई सान फ्रान्सिस्को युएसएबाट सम्पर्क गर्नुभएको थियो र उहाँले पठाउनु भएको थियो उत्तर पनि, भोइस म्यासेज पठाउनु भएको थियो र आजको प्रश्न चाहिँ के थियो भन्नुहुन्छ भने भ्यालेन्टाइन डे हामी प्रायः 14 फेब्रुअरीमा मनाउने गर्छौँ, तर आजको दिन पनि भ्यालेन्टाइन डे मनाइँदो रहेछ, त्यो कहाँ मनाइन्छ भन्ने आजको सरल प्रश्न थियो। तपाईँले उत्तर पठाउँदै गर्नुहोला, पठाउने श्रोताहरूले त उत्तर मिलाइराख्नु भएको छ। यसको सही उत्तर म अब तेस्रो घन्टाको केही समयमा अथवा जाने बेलामा म अवश्य नै चाहिँ उत्तर दिनेछु, मिल्यो मिलेन तपाईँहरू आफैले अन्दाज गर्नुहोला। र उहाँले माग्नु भएको छ गीत माथिबाट प्रवीण गुरुङको आवाजमा, यो लोकभाका गीत अब सुनेर मनोरञ्जन लिनुहोला। सङ्गम असलामी भाइ, तपाईँको लागि यो तपाईँकै अनुरोधमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।

मलमलको साडी अनि कटनको कुर्ताको कुरा गर्ने कलाकार हुनुहुन्थ्यो कालीप्रसाद बास्कोटा अनि अस्मिता अधिकारी। मङ्गोलियामा चाहिँ श्रोता, एउटा जानकारीको स्वरूप तपाईँलाई, हुन त कति तपाईँहरूलाई थाहा पनि छ होला, 65 वर्ष पछाडि चाहिँ पूर्वी मङ्गोलियामा जङ्गली घोडाहरू पुनः फर्किएका रहेछन्, हराइसकेका थिएछन्, यो एक्सटिङ्सनको मोडमा पुगेका थिएछन् भनौँ न, अझै अङ्ग्रेजी शब्द प्रयोग गर्दाखेरि। संरक्षणकर्मीहरूका अनुसार खुलान अर्थात् एसियाली जङ्गली घोडा अथवा गधा प्रजाति लामो समयदेखि यो त्यहाँको रेलमार्ग बासस्थानको क्षति र मानव गतिविधिका कारण यस क्षेत्रमा देखिन छाडेका थिएछन्। अहिले संरक्षण प्रयास, आवागमन मार्ग सुधार तथा वन्यजन्तु संरक्षण कार्यक्रमका कारण चाहिँ यी दुर्लभ जनावरहरू पुनः आफ्नो पुरानो बासस्थानमा फर्कन सफल भएका रहेछन्। वन्यजन्तु विज्ञहरूले यसलाई मङ्गोलियाको जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण उपलब्धि मानेका रहेछन् र बताएका पनि त्यस्तै रहेछन्। जङ्गली घोडाको पुनरागमनले यो नेचुरल इकोसिस्टम, नेपालीमा चाहिँ प्राकृतिक पारिस्थितिक प्रणाली भनिँदो रहेछ श्रोता, नेचुरल इकोसिस्टमलाई चाहिँ सन्तुलित बनाउन मद्दत गर्ने विश्वास लिइएको रहेछ। अब अर्को एउटा के अचम्मको खबर भनौँ श्रोता, भारतको उत्तर प्रदेश, हाम्रो देश नेपालभन्दा साह्रै टाढा होइन, यो उत्तर प्रदेशको बुलन्द सहरको अदालत परिसरमा चाहिँ एउटा अनौठो घटना चाहिँ क्यामेरामा कैद भएको रहेछ, सायद यो स्ट्रिट सिसिटिभीमा होला। एक किसिमले एउटा बाँदरले चाहिँ एक व्यक्तिको झोलामा रहेको करिब 2 लाख भारतीय रुपैयाँ बोकेको झोला चाहिँ अचानक खोसेर रुखमा चढेको थियो। रुखको टुप्पामा पुगेपछि बाँदरले झोला खोलेर नोटका बिटाहरू च्यात्न थाल्यो र माथिबाट नोटहरू तल चाहिँ फाल्न सुरु गरेछ श्रोता। त्यसपछाडि अदालत परिसरमा उपस्थित मानिसहरू नोट टिप्न दौडिए, जसले केही समय चाहिँ यो अस्त व्यस्तको अवस्था सृजना भएछ त्यो क्षेत्रमा। घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको थियो। यो 2-3 दिन अगाडिको कुरा, मेरो पनि यो टिकटकमा, यो भ्युइङ अन्ली टिकटकमा मैले पनि देखेको थिएँ र यसो के रहेछ भनेर हेर्दाखेरि त्यस्तो भएको रहेछ, रमाइलो वातावरण बनेको देखेको थिएँ। स्थानीय मानिसहरू र प्रहरीको सहयोगमा अधिकांश रकम फिर्ता गरिएको बताइएको छ, यद्यपि सम्पूर्ण रकम सुरक्षित रूपमा फिर्ता भएको वा नभएको बारे जाँच जारी रहेको जनाइएको छ। यो घटनाले यो घटना मनोरञ्जनपूर्ण देखे पनि सार्वजनिक स्थानमा बाँदरको बढ्दो उपद्रो र सुरक्षा सम्बन्धी चुनौती उदाहरणका रूपमा हेरिएको छ। अब फेरि अब कुरा गर्यो भने नेपालको सांसद भवनकै कुरा आउँछ, संसद भवनकै खोटाङ जिल्लाको सांसद हुनुहुन्छ जस्तो लाग्यो, उहाँ नाम पनि ध्रुव कुमार राई, उहाँले यो बाँदर मार्नु पाउनुपर्छ भन्ने नियम बनाऊ भन्ने सन्दर्भमा निकै आवाज उठाइराख्नु भएको हामी सुन्ने गर्छौँ। उहाँको माग एक किसिमले जायज नै होला। फेरि यता अन्य सांसदहरू चाहिँ यो एनिमल राइट्स होइन, के अरे, जनावरको अधिकार सम्बन्धी हनन हुन्छ भन्ने कुराहरू, उहाँ ठिकै हो, छलफल गर्नुपर्ने ठाउँमै हुनुहुन्छ उहाँहरू, राम्रै छलफल गरेर अब नीति नियम के बनाउनु पर्ने हो, एउटा मध्यमार्गी नीति नियम त ल्याउनु नै हुन्छ होला उहाँहरूले, तर अब कहिले आउने, कसरी आउने भन्ने हामीले चाहिँ हेर्न पक्कै बाँकी छ। हजुर, अब एउटा गीत सुन्छौँ श्रोता, हिन्दी गीतको पालो परेको छ र यो हिन्दी गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ जोबी कुलुङ हुनुहुन्छ उहाँ। गुड आफ्टरनुन सर, आई वुड लाइक टु डेडिकेट दिस सङ टु माई लवली वाइफ भनेर छोटो मेसेज पठाउनु भएको छ। मै रहुँ या ना रहुँ हिन्दी गीत परेको छ, मलाई अलिकति पढ्न सकस पर्यो यो हिन्दी गीत। अरमान मालिकको आवाजमा रहेको छ यो गीत, अरमान मलिक माफ गर्नुहोस्। मै रहुँ या नरहुँ भनेर उहाँले यो गीत आफ्नी प्यारी श्रीमतीको लागि डेडिकेट गर्न चाहनुभएको छ। जोबी कुलुङज्यू, तपाईँको अनुरोधको यो गीत सुन्नुहोस्।

अरमान मल्लिकको आवाजमा मै रहूँ या ना रहूँ भन्ने गीत सुने श्रोता, र यो गीतलाई अनुरोध गर्नुभएको थियो जोबी कुलुङले उहाँकी जीवन सङ्गिनी श्रीमती वाइफ भनेर भन्नुभएको थियो। आशा छ उहाँले पक्कै पनि रुचाउनु भयो उहाँको डेडिकेसनलाई। हजुर, बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईमा भोलि शनिबार 13 जुनमा श्रोता बिहानको 10 बजेदेखि मध्याहको 4 बजेसम्म नेपाली राहदानी नवीकरण, नेपाली रिन्युअल, पासपोर्ट रिन्युअल र कन्सुलर सर्भिस हुने भएको छ। तपाईँहरूको यो सबै चाँजो बाँझो मिलाइसक्नुभयो, अब कागजपत्र बोकेर फिजिकल्ली त्यहाँ गएर बायोमेट्रिक गर्ने काम मात्रै हुन्छ। कागजपत्र चेक गर्नुहोस् राम्ररी, के लानुपर्ने हो, के देखाउनु पर्ने हो, तपाईँले त्यो सबै तयारी गरेर लानुहोला। क्राइटेरिया के छन् रिन्युअलका लागि त्यो पनि तपाईँले बुझिसक्नु भएको छ, होइन भने अझै पनि केही समय छ। अब ड्युटी क्लर्क गुरुजीहरू हुनुहुन्छ क्याम्पभित्र, उहाँहरूलाई सल्लाह सुझाव माग्नुहोस्। र भोलि 10 बजेदेखि मध्याहको 4 बजेसम्म नेपाली राहदानी चाहिँ तपाईँले नवीकरण गर्न सक्नुहुन्छ। र अन्य कन्सुलर सर्भिसेसहरू, यो विवाह दर्ता, मृत्यु दर्ता, के यो अरू के कागजपत्रहरू गर्नुपर्नेहरू हुन्छ, तिनीहरूको पनि सेवा लिन सक्नुहुनेछ तपाईँले भोलि चिटचाट कम्युनिटी सेन्टरमा हुन्छ, टुको लाइन्सको। मेरो जोबन भन्दै हुनुहुन्छ अब दीपक लिम्बू र मिलन आमात्य।

0: हजुर, तपाईँहरूले सुन्नुभयो मेरो जोबन लैजाऊ दीपक लिम्बूको आवाज अनि मिलन आमात्यको आवाजमा। यो गीत पछाडि हामी एउटा छोटो प्रोमो ब्रेकमा जाउँ श्रोता।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

झिन्ताङ मादल कहाँ बज्यो रोधीमा देवी घरती अनि खेमराज पौडेलले गाउनुभएको मिठो गीत सुन्ने श्रोता झिन्ताङ मादल बिएबिएस गोर्खा रेडियो मार्फत बज्यो ब्रुनाईको स्टुडियोबाट कार्यक्रम मझेरी मार्फत र तपाईँले यो गीत सुनेर पक्कै पनि यसो आफ्नो ज्यान त मारक मुरुक पहनाउनु नै भयो टाउको हल्लाउनु भयो यो गीत सुनेर धेरै श्रोता हुनुहुन्छ लोक गायक लोक गीतका पारखीहरू ढोरी गीतका पारखीहरू हामीलाई पनि मन नपर्ने होइन मनपर्छ श्रोता फेरि लोकगीत त नसुन्ने रहेछ यिनीहरू नभन्नुहोला हामी सबै किसिमका गीतहरू सुन्ने अनि सुनाउने गर्ने चेष्टासम्म चाहिँ गर्छौँ ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता तपाईँहरूका लागि एउटा छोटो जानकारी दिन मन पर्यो यो गत हप्तादेखि नै हामीले भनि आइरहेको कुरा हो यो पिएबिएस च्यारिटीका लागि चाहिँ हामीले गोर्खा क्विज नाइट आयोजना गर्ने भएका छौँ बुधबार 24 जुनका दिन हो 7 बजेदेखि कार्यक्रम सुरु हुन्छ अलि अगावै आउनुपर्ने हुन्छ तपाईँहरू त्यहाँ तयारी तपाईँहरूको आफ्नो तयारी टिम बनाएर आउन सक्नुहुन्छ सोलो इन्डिभिजुअल पनि खेल्न सक्नुहुन्छ $5 प्रति व्यक्ति हो र टिम बनाएर आउनुभयो भने 6 जनाभन्दा बढीको चाहिँ टिम नबनाउनुहोस् बरु 2 भाग गरेर 4-5 जनाको टिम बनाएर आउन सक्नुहुन्छ एउटा टिममा अट्नु भएन भने र टिम अनुसारको फेरि पर हेडमै टिकट त काट्नु पर्यो र यो उठेको पैसा चाहिँ हामीले द बिएफबिएस बिग सल्युटका लागि चाहिँ केही रकम उठ्छ कि भन्ने हेतुले यो कार्यक्रम आयोजना गर्न आँटेका हौँ पहिलोपल्ट हुँदैछ बिएफबिएस गोर्खा रेडियो ब्रुदाईमा मात्र होइन नेटवर्कमै श्रोता सन्तलीमा नि भएको छैन यस्तो र काठमाडौँमा पनि भएको छैन हामीले एउटा कोसिस गरेका छौँ र तपाईँहरूले विशेष गरी ब्रुनाई ग्यारिजनका श्रोताले अवश्य नै साथ दिनुहुन्छ गोर्खाली कम्युनिटीका श्रोता त्यसमाथि पनि 7 बजे चाहिँ सुरु हुन्छ श्रोता अलि अगावै आउनुहोला यसो आफ्नो नाम टिपाउनु पर्ने हुन्छ क्युआर कोड त्यो कहुटमा चाहिँ तपाईँले क्युआर कोडमा स्क्यान गरेर यसो डिटेल फिटेल हाल्नुपर्ने हुन्छ राम्रा राम्रा प्राइजहरू कलेक्सन गरिसकेका छौँ पहिलो दोस्रो र तृतीय श्रोताले टिमले अथवा इन्डिभिजुअल प्लेयरले पाउनुहुन्छ भने अन्यले सहभागिता जनाउनु भए बापत चाहिँ के अरे यो बिएबिएसको लोगो अङ्कित चिन्ह अङ्कित गुडी ब्याग पाउनुहुनेछ पल्टने सुन्न जाउँ सुन्तली होइन सुन्तली सुन्न जाउँ पल्टनेको आवाजमा

फ्युजन गीत सुन्तली सुन्यो पल्टनेको आवाजमा. आज मैले एउटा प्रश्न तिर्सेको थिएँ आदरणीय श्रोता, आज भ्यालेन्टाइन डे कुन देशमा मानिँदैछ भनेर. अब हामीले प्रायः 14 फेब्रुअरीमा संसारभर नै मान्ने चलन छ, तर आज विशेष गरेर एउटा देशमा मानिन्छ कुन देश हो भनेर प्रश्न गरेको थिएँ. धेरैजनाले उत्तर पठाउनु भएको छ र सबैजनाले नै उत्तर मिलाउनु भएको छ. तपाईँहरू सम्पूर्णलाई चाहिँ धन्यवाद दिन चाहन्छु र धन्यवाद पनि छ तपाईँहरूलाई सहभागी भएर तपाईँहरूले उत्तर पठाउनु भयो. यसै समयमा नूतन भूषालजीले पनि इजरायलबाट पास भनेर भन्नुभएको छ. नूतन भूषालजी धन्यवाद, अलि ढिलो आइपुग्नुभयो. धेरै कार्यक्रम त सुन्दै हुनुहुन्थ्यो होला, तर सम्पर्क चाहिँ अलि ढिलो गर्नुभयो, पास हुनु गर्नुभएको छ. र भ्यालेन्टाइन्स डे आज चाहिँ अब उत्तर भनिहाल्नु पऱ्यो, ब्राजिलमा मनाइँदो रहेछ श्रोता. र ब्राजिलमा चाहिँ यो ऐतिहासिक र धार्मिक परम्परासँग चाहिँ सम्बन्धित रहेछ. यो ब्राजिलमा यो दिया दोस नामो राडोस भनिँदो रहेछ ब्राजिलमा चाहिँ. अब मैले उच्चारण अलि राम्रो गरिनँ होला, यो ब्राजिलको भाषालाई लभर्स डे का रूपमा मानिँदो रहेछ. यो फेब्रुअरी 14 महिना आज मनाइने गरिन्छ जुन 12मा, किनभने जुन 13मा चाहिँ सेन्ट एन्टोनीको पर्व पर्ने रहेछ. सेन्ट एन्टोनीलाई विवाह र जोडी मिलाइदिने सन्तका रूपमा मानिँदो रहेछ त्यहाँ, र त्यसैले उनको पर्वको अघिल्लो दिन प्रेमीहरूका लागि विशेष चाहिँ दिन बनाइएको रहेछ त्यहाँको लागि. यस परम्परालाई चाहिँ आधुनिक रूपमा लोकप्रिय बनाउन सन् 1940 को दशकमा ब्राजिलका एक विज्ञापन व्यवसायी जोआओ डोरियाले जुन महिनाको व्यापार बढाउन अभियान चलाएका थिए. त्यस पछाडि जुन 12 को यो दिया डोस नामो राडोस देशभर फैलियो र आजसम्म पनि भ्यालेन्टाइन्स डे चाहिँ यो दिन नै मनाइँदो रहेछ श्रोता. हजुर, तपाईँहरूले उत्तर थाहा पाइहाल्नुभयो, आजको दिन ब्राजिलमा चाहिँ भ्यालेन्टाइन्स डे मनाइँदो रहेछ. अरूतिर हामी पश्चिमा देशहरूतिर एसियातिर जहाँ जहाँ मनाउने गर्छौँ, फेब्रुअरी 14 को दिन मनाएर आफ्नो भ्यालेन्टाइनलाई आफ्नो मनको कुरा भन्ने चलन रहेको छ, र आज ब्राजिलमा पनि त्यही कार्यक्रम हुँदैछ. अब एउटा गीत सुन्छौँ श्रोता, जापान टोकियो, विमल राज छेत्री, बिमा कुमारी दुरा, राजेन्द्र लम्साल अनि गोमा अधिकारीको आवाजमा रहेको छ यो गीत. र यो गीतलाई चाहिँ हाम्रो रेगुलर अडियन्स खर्क गुरुङ मामाले अनुरोध गरेर पठाउनु भएको छ. र धनराज भान्जा, रेडियो सुनिरहेछु, रमाइलो भइरहेछ, समय मिलमा एउटा लोकगीत सुनाइदिनु हुन विनम्र अनुरोध गर्दछु भनेर गीतको बोल जापान टोकियो लेख्नु भएको छ. सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु भनेर नमस्ते भन्दै बिदा पनि हुनुभएको छ. अब यो गीत सुन्छौँ श्रोता हामी, र यो गीत नै आजको हाम्रो बसाई को भनौँ यो हप्ताको मझेरी कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ. अब म बिदा लिने तर्खर गर्दैछु. अब यो गीत पछाडि तपाईँले नेपालबाट समाचार सुन्नुहुनेछ 5 मिनटको लागि. त्यस पछाडि ब्रुनाईका श्रोता साङ्गीतिक तरङ्गमा जोडिने हुनेछ भने अन्य संसारभर छरिएर बस्नुभएका नेटवर्कका श्रोताहरू नेटवर्कको कार्यक्रममा कन्टिन्यू नै जोडिने हुनेछ. हामी अब सोमबार भेट्नेछौँ साविक समयमा. सोमबारसम्म तपाईँहरूको समय सुखद रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस् र ह्याप्पी विकेन्ड. बाई बाई, नमस्ते.

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्नुहुनेछ। साथै उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिका सम्बन्धमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री खनाल,
1: सम्मान्य प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खास गरी 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमा क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण मर्मत 10 गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको रोकिएको अधिवेशन भोलि हुँदैछ। रासोपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै यही जेठ 27 गते रोकिएको निर्वाचन भोलि 30 गते काठमाडौँ धुमाराईको पार्टी प्यालेसमा हुन लागेको जानकारी गराएको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षण लगायतका तयारी सकिएको बताउनु भएको छ। विद्युतीय मेसिन मार्फत मतदानको व्यवस्था गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ। पार्टीको पहिलो अधिवेशनको उद्घाटन हेटौँडामा भएको थियो। विवादका कारण मतदान प्रक्रियामा पुगेपछि रोकिएको थियो। केन्द्रीय निर्वाचन आयोगले विभिन्न कारण देखाएर मतदानतर्फ अघि बढिसकेको प्रक्रिया रोक्नु परेको बताएको थियो। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचित्यम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणको म्याद थपिएको छ। काँग्रेसले 7,82,209 योग्य सदस्यमध्ये हालसम्म 5,38,622 ओडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका जनाएको छ। यस्तै 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको काँग्रेसले जनाएको छ। पार्टीले अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको जनाएको छ। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संस्था वा कम्पनीले काठमाडौँको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाएको जनाएको छ। पूर्व स्वीकृति नलिई रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा पारी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा दक्षिण कोरिया विजय भएको छ। दक्षिण कोरियाले बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि 2-1 जित हासिल गरेको हो। यसअघि आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 हराएको थियो। लगातार 12 पल्ट विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको हो। चेक रिपब्लिक सन् 2006 पहिलोपल्ट विश्वकपमा सहभागी भएको हो। आज राति नेपाली समयअनुसार 12:00 क्यानाडा र बोस्निया एन्ड हर्जगोभिना बीच खेल हुनेछ। यस्तै भोलि बिहान 7:00 अमेरिका र भारतबीच प्रतिस्पर्धा हुनेछ।
2: एफबीएस गोर्खा रेडियो हो।

बिआस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको सन्तुष्टिकी देवीको रूपमा, शक्ति प्रदान गर्ने देवीको रूपमा सन्तुष्टि प्राप्तिका लागि सन्तुष्ट भएर हामी उपासना गर्ने गर्दछौँ। त्यस्तै हामीद्वारा उपासित माता सन्तोषीले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस्, मनोकाङ्क्षा पूर्ण गराउनुहोस्, सन्तुष्ट रहने अभ्यास गराई त्यसमा पूर्णता प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी विविध विषयहरूमा चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आज केही चर्चाहरू गर्नेछु प्राध्यापक शिवगोपाल रिसालजीसँग। उहाँ नेपाली आकाशका आध्यात्मिक विद्वान भनेर भन्नुपर्छ आदरणीय श्रोता, त्यस्ता एउटा विशिष्ट व्यक्तित्व हुनुहुन्छ। उहाँ शास्त्रीय चर्चाहरूमा रमाउने गर्नुहुन्छ। उहाँका 75 अध्यात्म परक पुस्तकहरू प्रकाशित भएका छन्। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक भएर रिटायर प्राध्यापकको रूपमा हुनुहुन्छ। उहाँ आफूलाई भगवत प्रेमी भनेर बताउनुहुन्छ र उहाँको परिचय माग्दा उहाँले म नाङ्गो मान्छे हुँ, मलाई नाङ्गै भनिदिनुहोस्, म नाङ्गो नै छु, त्यसैले मेरो परिचय नाङ्गै हो भनेर खासै उहाँले आफ्नो परिचय

0: देवताहरूले कसरी बुझ्ने?
1: धर्म भने धारणा, धर्म मिथ्या हो, धर्म धारे प्रजा भन्छन्। जसले धरतीलाई धारण गरेको छ त्यो धर्म हो, सबैको धर्म हुन्छ। पृथ्वीको धर्म, तेजको धर्म, वायुको धर्म, आकाशको धर्म, जलको धर्म, सबैको आफ्नो धर्म हुन्छ। अनि पृथ्वी र आकाशको पनि धर्म हुन्छ, अनि नक्षत्र गणहरूको धर्म हुन्छ, सूर्य चन्द्रादिको धर्म हुन्छ, आफ्नो स्वभाव हो धर्म भने। सामान्य अर्थमा बुझ्ने भने धर्म नै आफ्नो स्वभाव हो। जस्तो मनुष्यको मनुष्य धर्म हुन्छ, पशुको पार्शविक धर्म हुन्छ, सबैको धर्म हुन्छ। धर्म नै स्वभाव, त्यो स्वभाव कहिले पनि जाँदैन। स्वभाव मूर्ति वर्तते भने स्वभाव चाहिँ नि शिरमै नै रहेको हुन्छ। जस्तो आगाको पोल्ने धर्म हो, हावाको बहने धर्म हो, पानीको चिसो हुनु धर्म हो, धुवाको माथि जानु धर्म हो। त्यसमा हामी धर्म भन्ने व्यापक छ। धर्मले नै यो धरतीलाई धारण गरेको छ। यदि धर्म नै भएन भने यो धरती रहँदैन। आजसम्म धर्मले नै यो धरतीलाई थामेको छ। त्यस कारणले परिभाषा गर्दाखेरि धर्मको के भने, धर्म उधारे त्यो प्रजा, धर्मले धारणा गरेको छ सारा सृष्टिलाई, प्रजालाई, नक्षत्रगणलाई। नक्षत्रगणहरू पनि आफ्नो धर्म अडेका छन्। हेर्नुहोस् आकाशमा हामी 9 लाख तारा भन्छौँ, 9 लाख ताराहरू छन्, त्यो कोही कोहीसँग त्यो ठक्कर खाँदैनन्। सूर्य चन्द्रादि अनेक नक्षत्रगणहरू छन्, तिनीहरू आफ्नो बाटोमा हिँडेका छन्, आफ्नो अक्षांशमा चलेका छन्। त्यो धर्म हो। त्यस कारण यो धरतीले सधैँ नै यिनलाई सस्य श्यामला धरा सदा उर्वरा भनेर हामी भन्छौँ। सधैँ धरती प्रसुति छन्।
0: यहाँनिर अब यो मनुष्यको धर्म चाहिँ एक शब्दमा अथवा एक वाक्यमा के, मनुष्यको धर्म के?
1: मनुष्यको धर्म, मनुष्य धर्म भने के भने, धर्मेण हिना पशुवी समान हुन्छ। आहा निद्रा भयम थुन छ सामान्य मेत्र पशुवीर धर नराणम। आहार निद्रा भय मैथुन चाहिँ सबैको छ, पशुहरूको पनि छ। अनि धर्म चाहिँ नि मान्छेमा विशेष छ। धर्म भएन भने मान्छे मर्छ। धर्म के भने, आफ्नो पनि कल्याण गर्नु, अर्काको पनि कल्याण गर्नु, यो धर्म हो। मनुष्यको एउटा विशेष धर्म के भने, उसले आफ्नो पनि कल्याण गर्छ, आत्यन्तिक कल्याण गर्छ, सदाकाल सहिरहने शाश्वत सनातन कल्याण गर्छ, र सम्पूर्ण प्राणीको पनि कल्याण गर्न यही मनुष्य मात्रै समर्थ छ। यो नै यसको धर्म हो। र आफ्नो उद्धार गर्ने भने के भने, धर्म अर्थ काम मोक्ष भन्ने हाम्रो 4 पुरुषार्थ हुन्छन्। त्यसमा धर्म गर्ने, धर्म भने अब आउनु सबै आफ्नो प्राचीन परम्परा अनुसारको चलिआएको धर्म पनि, जस्तो हामी आफूलाई सनातन धर्मावलम्बी भन्छौँ। पहिलेदेखि वैदिक कालदेखि नै वेदले त्यही धर्म र मोक्षको प्रतिपादन गरेको छ। त्यसो भावनाले धर्म गर्ने मोक्षको लागि, मोक्ष भने मुक्त हुने, फेरि जन्म मृत्युको चक्करमा नपरोस् भनेर मानवले आफ्नो कल्याण पनि गर्छ, र साथसाथ सम्पूर्ण प्राणीको पनि हित र कल्याण गर्छ, पृथ्वीलाई राख्छ यसले, त्यो मान्छेको त्यो धर्म हो।
0: यहीँनिर अनि अध्यात्मलाई हामीले कहाँ भेटिन्छ?
1: हो, अध्यात्म भने अध्यात्म विद्या, विद्या नाम भने भगवान कृष्णले गीतामा भन्नुभएको छ, विद्याहरूमा अध्यात्म विद्या हो। यही धर्मलाई चिनाउने विद्यालाई अध्यात्म विद्या हुन्छ। यही परम पुरुषार्थ स्वरूप आफ्नो निजी स्वरूपलाई चिनाउनेलाई हामी अध्यात्म विद्या भन्छ। अध्यात्म विद्या भने आत्मविद्या, हामी भित्र भएको जो विद्या हो त्यो आत्मविद्या हो, त्यसलाई अध्यात्म विद्या भन्छ। जस्तो अरू भौतिक विद्या भए, जस्तो अर्को भौतिक युग भन्छौँ, वैज्ञानिक भन्छौँ, प्रगति भन्छौँ, यो के भने, यो चाहिँ नि भौतिक विद्या हो। हाम्रो विद्या चाहिँ नि अध्यात्म विद्या हो। हामी अध्यात्म विद्यामा बाँचिरहेका छौँ। त त्यही अघि मैले भने आत्मकल्याण गर्नु यो अध्यात्म विद्याले सिकाएको हो। त्यो जस्तो गीता, उपनिषद, रामायण, भागवत, पुराणहरू, वेद इत्यादि अध्यात्म विद्याका ती भनौँ त्यसलाई उजागर गर्ने, त्यसलाई प्रकाशमा ल्याउने हाम्रा शास्त्रहरू हुन्, ती चाहिँ अध्यात्म विद्या भन्छौँ। अब जस्तो तपाईँ फिजिक्स, केमिस्ट्री, बायोलोजी, बायोकेमिस्ट्री, साइकोलोजी भन्नुहुन्छ आधुनिक विद्या, यो चाहिँ अध्यात्म विद्या होइन, यो भौतिक विद्या हो। भूत भौतिक विषयलाई प्रतिपादन गर्नेलाई भौतिक विद्या भन्छन्। भित्र आत्माको विषयमा, मनको विषयमा, चित्तको विषयमा यसलाई अनुसन्धान गरेर आत्मकल्याण गर्ने विद्यालाई अध्यात्म विद्या भन्छन्। त्यसैले भगवान्ले म अध्यात्म विद्या हुँ भनेर भन्नुभयो। त्यसले धर्म देखाउँछ, नित्य नैतिकता देखाउँछ, अर्काको उपकार, अर्काको हित भलो इत्यादि देखाउनेलाई अध्यात्म विद्या हुन्छ।
0: हजुर, यहाँनिर हजुरहरू विद्वान हुनुहुन्छ, शास्त्रका ज्ञाता हुनुहुन्छ, र त्यही अनुसारका आफ्ना भावहरू व्यक्त गर्नुहुन्छ, तर हाम्रो

0: श्रोताहरू हामीहरू यति धेरै कुराहरू बुझ्न समर्थ छैनौँ अहिलेको अवस्थामा। जस्तो धर्म, अध्यात्म, भौतिक, आध्यात्मिक, यी सबै शब्दहरूको एउटा परम्परा त हामीले सुन्दै आएको हो। तर जस्तो आजको मितिमा मैले आफूलाई धार्मिक अथवा आध्यात्मिक बनाउनलाई ठ्याक्कै गर्ने चाहिँ के?
1: सबभन्दा राम्रो कुरा नैतिक हुनु पर्यो, चरित्रवान हुनु पर्यो, अरूको उपकार गर्नु पर्यो, अर्काको कल्याण गर्नु पर्यो, सम्पूर्ण प्राणीमा आत्मबद्ध भावना राख्नु पर्यो। लिट एन्ड लेभली लेटली भन्छन् अहिलेको मान्छेहरू, बाँच र बाँच्नु देऊ। अर्कोको पनि जीवन जीवन हो, अर्कालाई हत्या गर्नुहुन्न, मार्नुहुन्न, काट्नु हुँदैन, दुःख दिनु हुँदैन, कसैले पनि आफ्नो निमित्तबाट कुनै प्रकारको पनि कष्ट नहोस् भनेर लाग्नु नै त्यो अध्यात्म विद्याले सिकाएको सबभन्दा ठुलो पाठ हो। नैतिक हुनु पर्यो, चरित्रवान हुनु पर्यो, घुस खानु भएन, बलात्कार गर्नु भएन, अन्याय अत्याचार गर्नु भएन, देशलाई बन्धक राख्नु भएन, देशलाई बेच्नु भएन, निरपेक्ष हुनु भएन, सापेक्ष हुनु पर्यो, यही भन्छ हाम्रो।
0: अब यहाँनेरि हजुरले उठाउनु भयो राम्रै कुरो, हामीलाई पनि लाग्यो, जस्तो घुस खानु भएन अथवा नराम्रा कामहरू गर्नु भएन, तर समाजमा हामी देख्छौँ नराम्रो काम गर्ने मान्छेहरूकै प्रबलता अथवा ती उन्नति अभ्युदय भएको पनि देखिन्छ, यसलाई कसरी हेर्ने?
1: हो त्यो भौतिक हो, त्यो नाश त्यसको मनमा हेर्नुहोस्, त्यो रात दिन छटपटाएको छ त्यो घुसिया मान्छे, त्यो बदमासी गर्ने अर्काको हत्या गर्ने मान्छेले रात दिन निद्रा लाग्दैन, त्यो क्याप्सुल भएर सुत्छ, त्यो हामीलाई मस्त निद्रा लाग्छ। हामी अध्यात्म प्रेमी भएको हुनाले, हामी आध्यात्मिक धार्मिक हुनाले हामीलाई जहाँ ढुङ्गामा सुते पनि निद्रा लाग्छ, त्यसलाई एकदम डन्लपमा सुते पनि निद्रा लाग्दैन, छटपटाउँछ, त्यो हामीले देख्दाखेरि देखिँदैन, त्यसको आत्माले भन्छ। भोलि मर्ने बेला कति दुःख पाएर त्यो मान्छे मर्छ, त्यो अनैतिक, त्यो भ्रष्ट, त्यो बलात्कारी, त्यो घुसिया। त्यस कारण बाहिर अभ्युदय तपाईँले देख्नुभयो, त्यो अभ्युदयलाई अभ्युदय मानिँदैन, त्यो विचार ह्रास भइरहेछ, त्यसको त्यो बर्बाद भइरहेछ। त्यसरी हामी भन्छौँ नि, क्यारेक्टर इज लस्ट, एभ्रिथिङ इज लस्ट, चरित्र नै भ्रष्ट भयो भने सबै भ्रष्ट भयो। त्यस कारण धन कमाउनु ठुलो कुरो होइन, मान प्रतिष्ठा पाउनु ठुलो कुरो होइन, झन्डा हल्लाएर हिँड्नु कुनै ठुलो कुरो होइन। त त्यस कारणले सम्पूर्ण प्राणीमा आत्मवत देखेर आफ्नो पनि कल्याण गर्ने, अर्काको पनि कल्याण गर्ने, परोपकार गर्ने, सेवा गर्ने, यो कति आनन्द हुन्छ त्यो गरे थाहा हुन्छ। त्यसो हुनाले हाम्रो नैतिकता, हाम्रो धार्मिक, हाम्रो आध्यात्मिकता यसले हामीलाई यही सिकाएको छ। हाम्रा पिता पुर्खाले पनि यही सिकाएर गए, हाम्रा ऋषि मुनिहरूले पनि यही सिकाएर गए। त्यसैको यही पथमा अनुगामी बन्यौँ भने हाम्रो पनि कल्याण हुन्छ, हाम्रो सन्तानको कल्याण हुन्छ, अनि हाम्रा पिता पुर्खाहरूले पनि, पितृहरूले पनि आशीर्वाद दिन्छन्, माथि देवताहरूले पनि स्वरबाट फुलको वर्षा गराउँछन्। यदि हामी नैतिक र चरित्रवान बन्यौँ, आत्मकल्याण र अरूको पनि कल्याणमा हामी लागि पऱ्यौँ भने हाम्रो ठुलो उद्धार हुन्छ, कल्याण हुन्छ। त्यसमा तपाईँले भन्नुभएको कुरा मोटामोटी बाहिर देख्दा उसले ठुलो घर आलिसान भवन बनायो होला, तर त्यो भित्र बस्ने मान्छे पापी, दुष्ट, नराधम, बलात्कारी छ भने
0: आदरणीय श्रोता, हामी प्राध्यापक शिवगोपाल रिसालसँग विविध धार्मिक पक्षहरूमा चर्चा गरिरहेका छौँ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: आदरणीय श्रोता, हामी प्राध्यापक ऋषि भगोपाल रिसालसँग आध्यात्मिक चर्चामा छौँ। हामीले हाम्रो उद्देश्यलाई नै परिवर्तन गर्नुपर्ने जस्तो हामी त ठुलो मान्छे बन्नलाई, धेरै पैसा कमाउनलाई, पद प्रतिष्ठा गर्नलाई नै हाम्रो उद्देश्य बनाइरहेको अवस्थामा तपाईँले त यी सबैलाई त नकारात्मक अवस्थामा देखाइदिनु भयो। भनेपछि के अब हामीले आफूलाई यहीँबाटै अर्कोतिर फर्काउनु पर्यो त?
1: फरक्कै फर्किनु पर्यो। अहिलेको जो भौतिक दुनियाँ छ त्यहाँबाट फरक्कै फर्किएर आध्यात्मिक दुनियाँतिर लाग्नु पर्यो। मैले भने त्यो हाम्रो व्यवहारमा मिल्छ। जस्तो तपाईँ आफ्नो पनि कल्याण गर्ने, अर्काको पनि कल्याण, तपाईँ आफू पेट भरि खानुपर्छ, अर्काले खुवाउनु पर्दैन, तपाईँले राम्रो घर चाहिन्छ, अर्काले राम्रो घर चाहिँदैन, तपाईँले प्राण प्यारो छ, अरूलाई प्राण प्यारो हुँदैन, अरूलाई मारेर खाने, अर्कालाई हत्या गर्ने, त्यो त मैले भने त्यसको हातमा लागेको रगत कहिले पनि धोएर सफा हुँदैन। त्यसो हुनाले तपाईँले भन्नुभएको चाहिँ हामीले जीवनलाई अर्कोतिरलाई, जस्तो हाम्रो विद्यार्थीहरूलाई नैतिकताको पाठ पढाउनु पर्यो, अलिक धार्मिक बनाउनु पर्यो, नैतिक चरित्रवान बनाउनु पर्यो, त्यो गऱ्यौँ भने हाम्रो जीवन अत्यन्त आनन्दमय, शान्तिमय, सुखमय हुन्छ। जस्तो हामी राम राज्य भन्छौँ नि, त्यहाँ पनि त थिए नि मान्छे, सम्पन्न पनि थिए, तर ती सबै सुखी थिए। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चित् दुःख भाग, सबै मान्छे निरोगी हुन्, सबै सुखी हुन्, कसैले कुनै दुःख नपाउन् भन्ने के यो कम आधुनिक कुरा हो, कम वैज्ञानिक कुरा हो, कम नैतिक कुरा हो? त्यस कारण यस्तो जीवन बाँच्न हामीले हाम्रा विद्यार्थीलाई पनि सिकाउनुपर्छ, हाम्रा नेताहरूलाई पनि सिकाउनुपर्छ यो कुरा। अनि फरक्क फर्कनु पर्यो अहिलेको जो भौतिक प्रपञ्चले।
0: अब हामी फरक्क फर्किन इच्छा गर्नेहरूले फरक्क फर्किनका लागि हामीलाई मद्दत गर्ने चाहिँ के त, केले गर्छ त? हामी
1: हाम्रो शास्त्रले गर्छ, हाम्रा आध्यात्मिक ऋषि मुनिहरूले गर्नु,
0: जस्तै शास्त्रका केही शास्त्रहरू जो नामले बताइदिनु
1: हो, त्यो त कति बताउँ, पहिले वेदै भनौँ, उपनिषद भनौँ, गीता भनौँ, भागवत भनौँ, रामायण भनौँ, महाभारत भनौँ, त्यहाँका चरित्रहरू, त्यहाँका पात्रहरू पढ्नुहोस् त, कस्ता चरित्रवान थिए, कस्ता नैतिक थिए, कस्तो तिनीहरूको उत्सर्ग थियो, कस्तो त्याग थियो, तपस्या थियो, अहिलेका मान्छेमा त्यो पाइन्छ? खालि खाउँ पिउँ मोज मजा गरौँ, विज्ञान बिमेरी भन्छन्।
0: एउटा एउटा समाजमा यो शास्त्रहरूप्रतिको एउटा धारणा छ, आम धारणा नै हो त्यो। जस्तो ब्राह्मणहरूको एउटा मागी खाने भाँडोको रूपमा रामायण, भागवत अथवा महाभारत, वेद, उपनिषद्लाई लिइन्छ भन्ने, के यो साँच्चै ब्राह्मणहरूको लागि मात्रै हो?
1: त्यो पटक्कै होइन, सबैको लागि साझा सम्पत्ति हो त्यो। के त्यो सबै ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र, ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, सन्यासी सबैले गर्नु हुन्छ। त्यो नेपाली, अङ्ग्रेज बेलायती जम्मैले पढ्यो। अहिले हेर्नुहोस् अमेरिका बेलायततिर वेद पढ्छन्, बढी बढी धुन्नान् ती साना नानीहरू कलेजमा, कलेज नजाने नानीहरू गीता पढिरहेको हामीले देखेका छौँ। त्यस कारण के त्यो ब्राह्मणको मात्रै हो त्यो सम्पत्ति? त्यो वेद कि ब्राह्मण होइन, यो त अपव्याख्या भयो, त्यो नराम्रो व्याख्या हो। यथार्थ तत्त्व बुझेनन्, अनिखेरि तिनीहरू जथा नाम, अनिखेरि यो जातिपातिको कुरा लिएर आएर
0: अलिकति संस्कृत भाषामा अलिक क्लिष्ट रूपमा चाहिँ अप्ठ्यारो रूपमा लेखिएका ग्रन्थहरू छन् भनेर हामी परपरै हुन्छौँ। तिनीहरूको छेउछाउ पर्न हामी खासै चाहँदैनौँ, किन त हामी सक्दैनौँ भन्ने भाव छ। के त कठिनै छ र ती ग्रन्थहरू
1: पढ्न? हामीले केटकेट हामीले यसरी पढ्दाखेरि पढेका थियौँ संस्कृत, त त्यो अलिअलि पढायो भने त जानिहालिन्छ बिस्तारै बिस्तारै पढायो। ए भाषा त हो नि बाबा, चाइनिज भाषा, रसियन भाषा अहिले मान्छे जानेका छन्। त्यो अक्षरै चिन्नु कस्तो गाह्रो छ, कत्र कत्र बढी बढी अक्षर हुन्छन्। हाम्रो त देवनागरीमा लेखिएको छ, कस्तो सजिलो अक्षर छ, त्यहाँभित्र भएका ती शब्दहरू कति सजिला छन्। त्यो त अभ्यास गरे, हामीले अङ्ग्रेजी सात समुद्र पारीको अङ्ग्रेजी जान्यौँ भने, रुसी र चिनी जाने चिनिया भाषा जान्यौँ, कोरियन भाषा जान्यौँ भने के सक्छ? जानिँदैन। त्यो प्रयत्न हुनु पऱ्यो, त्यसपछि आस्था हुनु पऱ्यो, विश्वास हुनु पऱ्यो, पत्यार हुनु पऱ्यो। त्यो हेला गरेर यो बाहुनको भाषा, यो मागी खाने भाँडो भन्न थाल्यो भने त जे भन्दै पनि त भन्छ, बोल्न मान्छे अहिले स्वतन्त्र छ, जथा नाम बोल्न जानिहाले छ, अर्काले जथा नाम गाली गर्नु पनि जानिहाले छ। त्यो चाहिँ हुने रे, अनि संस्कृत पढ्नु चाहिँ नहुने त, पढेर हेर नै थाहा हुन्छ।
0: हाम्रा शास्त्रहरू जुनसुकै केवल मनुष्य मात्रको शास्त्र हो भनेर मान्नु पर्ने भयो हामीले,
1: ठिक? अवश्य अवश्य, किनभने त्यो सबैको लागि छ, त्यहाँ मैले भनिहालेँ ब्राह्मण क्षेत्री भन्ने छैन, त्यो नेपाली र चाइनिज भन्ने छैन, सबैले जानेका छन् पढेको। अहिले हेर्नु तपाईँ ती विदेशीहरू त्यो कृष्ण कन्सियसनेस भन्छन्, ती बिचरा कुहिरीहरू टुपी राखेर हरे राम राम राम हरे हरे भन्छन्, खोइ त जाने त तिनीहरूले। त्यस्तै विद्या भने सबैको लागि हो। हेर्नुहोस् हामी अहिले भाषा सिकेर
0: हरे राम भनेर के हुन्छ के चाहिँ
1: आहा आनन्द हुन्छ, शान्ति हुन्छ भनी गर्नुहोस् न दिनका दिन। बिहान मात्रै कमसेकम दुईचोटि पाँचचोटि आठचोटि दसचोटि हरे राम राम राम हरे हरे भन्ने गर्नुहोस्, तपाईँलाई भित्र शान्ति हुन्छ। त्यो त अनुभवले बोल्छ। अरूहरू भनेर नचाहिने गीत कान्छीमा ट्याङ ट्याङ भन्यो भन्छ, रमाइलो हुने रे, मनोरञ्जन हुने रे, श्रीराम जय राम जय जय राम भन्यो भने मनोरञ्जन हुँदैन। सिकाउनुहोस् न आफ्नो विद्यार्थीहरू, साना नानीहरूलाई सिकाउनुहोस्, आफू पनि अभ्यास गर्नुहोस्, उनी कति आनन्द हुन्छ।
0: यो जस्तो यो हजुरले जो भन्नुभयो, यो के सानो नानीहरूले मात्रै गाउन मिल्ने हो कि बुढाबुढी
1: आमै बुढाले पनि गाए हुन्छ, बुढाले बुढीले तन्नेरीले तरुणीले सबैले नेपालीले अमेरिकनले जम्मैले गाए हुन्छ। भगवान्को नाम किन सबैको लागि साझा हो त्यो, भगवान् त सबैको लागि हुनुहुन्छ, समानदर्शी हुनुहुन्छ, पक्षपात गर्नुहुन्न उहाँ। त्यस कारण भगवान्को नाम लिन सबैलाई खुल्ला छ, यो खुल्ला पुस्तकालय हो, भगवान्लाई सदाकाल लिनुहुन्छ, मर्ने बेला पनि लिनुहुन्छ। याद गर्नुहोस् मर्ने बेला भगवान्को नाम लिएर मर्नुहुन्छ। नभए पशुपतिमा गएर आर्यघाटमा हेर्नुहोस्, सबैले त्यहाँ हरे राम भन्दाखेरि देख्नुहुन्छ, तपाईँ राम राम राम राम ओम नमः शिवाय भनेर देख्नुहुन्छ। अनि यो त हाम्रो संस्कार हो, हाम्रो वैदिक परम्परा हो, यसलाई त जोगेर्ना गर्नुपर्छ। यसलाई जथाभावी अर्काले उक्साइदिएको घरमा, अर्काले आलोचना टिप्पणी गरे घरमा तपाईँहरू हामी भाँडिनु।
0: हवस् त, यहाँलाई हार्दिक धन्यवाद दिन्छु। हवस् त आदरणीय श्रोता, आजको यो शिवगोपाल रिसालसँगको संवादका साथसाथै हाम्रो कार्यक्रमलाई पनि यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसपण्डे दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कस्य दुःख भाग्जन। नमस्कार।

हजुर भक्तराज आचार्यले गाउनु भएको यो स्वदेश गान तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. गुड मर्निङ एभ्रीवन. र आज फ्राइडे हो, ह्याप्पी फ्राइडे. यहाँहरू सबैलाई वेलकम गर्न चाहन्छु कार्यक्रम नमस्ते युकेमा. नमस्ते युकेमा धेरै समय बाद तपाईँको सेवामा आएको छु. र यो हप्ता मन्डे टु थर्सडे हाम्रो सोनिया बहिनी आउनुभयो र हाम्रो चाहिँ आशा दिदीहरू चाहिँ रिपोर्टिङमा जानुभएको कारणले गर्दा उहाँको चाहिँ सो हामीले कभर गरिरहेका छौँ. 6:35 गइसकेको छ. आज आशा दिदीलाई चाहिँ इभिनिङ सोमा भेट्नुहुन्छ है त. आफ्टरनुन सोमा हाम्रो चाहिँ शिरीष बहिनी नै आउनुहुन्छ. कहाँ कहाँ सुन्दै हुनुहुन्छ तपाईँहरू सबैलाई गुड मर्निङ भन्न चाहन्छु. म योगराज राई तपाईँहरूको सेवामा आएको छु. हाम्रो ताराप्रसाद चेमजङ दाजु हुनुहुन्छ ननिटनबाट, प्रश्नको उत्तर पठाइसक्नु भएको छ. हजुरलाई पनि धेरै धेरै धन्यवाद. हजुरको नाम पनि ड्रमा गइसकेको छ, करेक्ट छ है त. अनि हाम्रो बम गुरुङज्यू हुनुहुन्छ ग्रेनफोर्डबाट र उहाँको पनि उत्तर मिलेको छ. हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. आज 9:00 करिब 10 हुँदा यसको छिनोफानो गर्ने छौँ. अनि यो चाहिँ प्रश्न यसपटक अलिकति ट्रिकी हुनसक्छ. वाट बिगिन्स विथ ए टी र के चाहिँ टीबाट सुरु हुन्छ, अनि चाहिँ यसको चाहिँ अन्त्य पनि टीबाट हुन्छ र यहाँ टी छ भनेर चाहिँ यो टी टी टीको कुरा चाहिँ छ है त. अनि तपाईँहरूले चाहिँ के कुरा चाहिँ क्याच गर्न सक्नुहुन्छ, समात्न सक्नुहुन्छ, समाउँछ, अनि के त्यो चाहिँ थ्रो गर्न सक्नुहुन्न, त्यो चाहिँ के हो भनेर चाहिँ यो हप्ताको दुईवटा प्रश्न छ. तपाईँहरूले भाग लिन चाहिँ सक्नुहुन्छ है त. हजुर जोस, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु. 9:00 रहनेछ आज पनि. तपाईँहरूको एक्सचेन्ज रेट चाहिँ अब सुन चाँदीको दर भाव छँदैछ अनि तपाईँहरूको राशिफल सुनाउनेछु. आज चाहिँ पत्र पत्रिकाको अपडेट चाहिँ हुँदैन है त. हजुर आज चाहिँ 8:28 जाँदैछ. गोर्खा वक भएको थियो गत चाहिँ सन्डे र जो यस सम्बन्धी गरेको कुराकानी दुईवटा पार्ट्समा तपाईँहरूले पुनः प्रसारण हो सुन्ने प्रयास गर्नुहोला. त्यसपछि हामी छिनोफानो गर्नेछौँ अनि काठमाडौँको सौगात कार्यक्रम सुरु हुन्छ. हजुर अब एउटा गीत सुनाऊ र धाराको पानी रोशन राई र अनिला राई बहिनी गाउँदै हुनुहुन्छ. क्याट्रिकमा हुनुहुन्छ अनिला राई बहिनी, क्विन्स गोर्खा सिग्नल्सको पूर्व सदस्य हुनुहुन्छ. उहाँको श्रीमान अनिला राईकै चाहिँ शब्द हो अनि रोशन राईकै कम्पोजमा यो गीत सुन्दै हामी कार्यक्रमलाई अगाडि बढाउँ है त.

BFPS Gorkha Radio. साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर भक्त बहनको प्रस्तुतिमा यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। नमस्ते के कार्यक्रममा म योगराज राई तपाईँहरूको सेवामा छु र तपाईँहरूको उत्तरहरू पनि आइरहेका छन्। खर्क गुरुङज्यू हुनुहुन्छ र उहाँले पनि उत्तर पठाउनु भएको छ। हजुरको उत्तर मिलेको छ है हजुर, थ्याङ्क यू भेरी मच तपाईँको उत्तरको लागि। र बम गुरुङज्यूको मैले भनिहालेँ ग्रेनफोर्डबाट, उहाँको उत्तर पनि मिलेको छ, थ्याङ्क यू। अनि टिका पूजाज्यू हुनुहुन्छ इस्लीबाट र तपाईँको उत्तर पनि मिलेको छ है हजुर, धेरै धेरै धन्यवाद तपाईँहरूको उत्तरको लागि। र 9:15 यसको छिनो फानो हुन्छ अनि एकजना श्रोतालाई हामी पुरस्कृत गर्नेछौँ है त। अनि हाम्रो खिम बिजीज्यू हुनुहुन्छ रेडिङबाट र नमस्ते सोनिया भान्जी भन्नुभएको रहेछ, तर उहाँ आज झुकिनु भयो, म आएको छु र हिजोसम्म आउनुभएको थियो बहिनी चाहिँ, र क्वेसन अलिक कन्फ्युज भयो भनेर भन्नुभएको छ। अलिकति कन्फ्युजिङ खालकै क्वेसन यसपटक चाहिँ बहिनीले राख्नु भएको छ, अलिक इन्ट्रेस्टिङ पनि छ है त। अनि चाहिँ त्यो कस्तो कुन चिज हो जुन चाहिँ टीबाट चाहिँ सुरु हुन्छ अनि टीमै अन्त्य हुन्छ अनि यसमा टी छ भनेर भनिरहेको छ। अलिक कन्फ्युजिङ हुनसक्छ तर तपाईँले यसो याद राख्नुहोस्, उत्तर चाहिँ यहीँभित्र छ है त। अनि तपाईँले के कुरा चाहिँ क्याच गर्न सक्नुहुन्छ होइन, पक्रिन सक्नुहुन्छ, क्याच गर्न सक्नुहुन्छ, तर त्यो चाहिँ थ्रो गर्न सक्नुहुन्न अथवा फाल्न सक्नुहुन्न, त्यो चाहिँ के हो? अलिकति ट्रिकी छ। हाम्रो श्रोता एकदमै स्मार्ट हुनुहुन्छ, धेरैले मिलाउनु भएको छ र पहिलो प्रश्नको अलिकति तपाईँहरूलाई चाहिँ नि जस कन्फ्युज होला, के चाहिँ त्यस्तो चिज हो जुन चाहिँ टीबाट सुरु हुन्छ, टीमै अन्त्य हुन्छ अनि त्यसमा चाहिँ टी छ, त्यसभित्र चाहिँ टी छ, टी टी टी टी भनेपछि अब उत्तर अलिकति चाहिँ जस ट्रिकी हुनसक्छ, गर्दा उत्तर चाहिँ त्यहीँ छ है, तपाईँले थाहा पाइहाल्नुभयो होला। परदेशी घिमिरे माइल भाइ नमस्ते योगराज सर, आज धेरैपछि हजुरलाई सुन्दैछु है हजुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद। बेलुका कहिले कहिले आउनुहुन्थ्यो, आजभोलि बेलुकातिर प्रोग्राम सुन्न छोड्नुभयो जस्तो मलाई लाग्यो, तर कामको व्यस्तता पनि हुनसक्छ भाइ, थ्याङ्क यू। र एउटा पश्चिम डुडा गीत देउडा लेख्नु भएको होला र जस थ्याङ्क यू भेरी मच, एउटा गीत राखिदिउँला र विको आन्सर भाग नरहेको है र यो फेरि भाग नलिएको भन्नुभएको होला। एनिवे जस भाइलाई धेरै धेरै धन्यवाद चाहिँ भन्न चाहन्छु, आरामै हुनुहुन्छ होला अनि तपाईँको सहभागिताको लागि सो हाइएलो मात्रै गर्दा पनि हामीलाई खुसी लाग्छ, त्यही नै पनि गरिराख्नु भएको छ, हजुरलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहिँ चाहन्छु है त हजुर। र यति भन्दै अरू श्रोताहरूको पनि यहाँ हाम्रो विष्णु गुरुङ भाइ हुनुहुन्छ र विष्णु गुरुङ भाइले गुड मर्निङ दाई भनेर भन्नुभएको छ, हजुरलाई पनि गुड मर्निङ भन्न चाहन्छु अनि भाइ आरामै हुनुहुन्छ होला र थ्याङ्क यू भेरी मच। र जस गीतहरू यसो सुन्न चाहनुहुन्छ भने आज हुन त बिहान अलिकति बिजी हुन्छ, तैपनि यसो चाहिँ जानकारी गराउनु होला, सकेसम्म तपाईँहरूको गीत पनि मेरो सुनाउने प्रयास रहनेछ। अनि वर्ल्ड कप 2026 हिजोबाट सुरु भएको छ, सायद फलो गर्दै हुनुहुन्छ होला र म चाहिँ जस हिजो हेरेन, नतिजामा चाहिँ हेरेँ र हिजो चाहिँ पहिलो म्याच मेक्सिको भर्सेस साउथ अफ्रिका बिच भएको थियो र मेक्सिकोमा भएको खेल हो र स्टेडियमको नाम चाहिँ योभन्दा अलिकति मैले बिगार्छु होला, त्यसले गर्दा मेक्सिकोमा भएको खेल तिनवटा देशमा हुँदैछ नि, क्यानाडा, अमेरिका अनि मेक्सिको, र मेक्सिकोको होम ग्राउन्डमा हिजो भएको थियो, त्यसमा फुल टाइम स्कोर मेक्सिको 2 अनि साउथ अफ्रिका 0 रहेको छ है त। अनि आज चाहिँ भएको खेलमा साउथ कोरिया र चेक रिपब्लिक भइसकेको छ फुल टाइम स्कोर, साउथ कोरियाको 2 अनि चेक रिपब्लिकको 1 रहेको छ, अनि यो चाहिँ ग्रुप 1 हो। अनि ग्रुप बीमा आज क्यानाडा भर्सेस बोज्ने अनि हर्षगोविना खेल्दै हुनुहुन्छ, यो चाहिँ 8 बिएसटी यानि कि युके टाइम म कुराकानी गर्दैछु हजुर। यति भन्दै अब अर्को गीततर्फ लागौँ, भाइको देउडा गीत अलिकति यहाँ रेडी भइसकेको छैन, त्यही तिनजेलको लागि चाहिँ मेचु धिमाल र साथीहरूले गाउनुभएको यो एउटा गीत राख्न चाहन्छु है त।

हजुर मेची धिमाल र साथीहरूले गाउनुभएको यो गीत सुन्दै हुनुहुन्थ्यो र यो बिचमा बिर बलाल नम्बरी हुनुहुन्छ र गुड मर्निङ भन्नुभएको छ हजुरलाई पनि धेरै धेरै चाहिँ धन्यवाद अनि ह्याभ अ लभली डे भन्न चाहिँ चाहन्छु। नूतन भुषालजी हुनुहुन्छ इजरायलबाट र उहाँले पनि गुड मर्निङ नमस्कार प्रश्नको पास गरे बल्ल आज आलो चाहिँ हजुर यो चाहिँ अलिकति पढ्नै पर्ला जस्तो भयो हजुर सोचेर भन्दासम्म समय सकिने रहेछ भनेर भन्नुभएको रहेछ हजुरलाई पनि धेरै धेरै धन्यवाद। अलिकति चाहिँ ट्रिकी छ है त र के त्यो चिज हो जुन चाहिँ टीबाट सुरु हुन्छ टीमै अन्त्य हुन्छ अनि यसमा चाहिँ टी छ हजुर टी कतिपट्टि आएको छ है त उत्तर चाहिँ यहीँभित्र छ है त मैले कतिपटक भनिसकेँ र टीभित्र र चाहिँ यहीँ टीभित्र छ भनेर भनिरहेको छु। अनि वाट क्यान यु क्याच के चाहिँ क्याच गर्न सक्नुहुन्छ चाहिँ सर्ने जस्तो पनि हो सर्छ पनि है यो चाहिँ अनि बट नट थ्रो तपाईँले चाहिँ फाल्न सक्नुहुन्न भनेर यो अलिकति कन्फ्युजिङ नै छ है त हजुर। यति भन्दै हाम्रो परदेशी घिमिरे माइलो भाइले एउटा देउडा गीत मगाउनु भएको छ यो देउडा गीत सुन्दै हामी समाचारतर्फ लागौँ र धोज महरा र बिमला थापा साथीहरूले गाउनुभएको यो देउडा गीत सुन्दै हामी समाचारतर्फ लागौँ।

0: बेलायतका रक्षा मन्त्री जोन हिली र सशस्त्र बल मन्त्री एल काउन्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलीले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणी सहित राजीनामा दिनुभएको हो। त्यसै गरी सशस्त्र बल मन्त्री काउन्सले सरकारको योजना पर्याप्त परिवर्तनकारी नभएको र आवश्यक वित्तीय समर्थन नपाएको भन्दै पद त्याग्नु भएको छ। यी दुई उच्चस्तरीय राजीनामासँगै प्रधानमन्त्री सर कियर स्टार्मर नेतृत्वको सरकारमाथि राजनीतिक दबाव बढेको छ। सरकारले भने नयाँ रक्षा मन्त्रीमा ड्यान जार्भिसलाई नियुक्त गरिएको जनाएको छ। 2024 चुनाव यता प्रधानमन्त्री स्टार्मरले गरेको नियुक्तिमध्ये हिली 21 र काउन्स 22 राजीनामा दिने मन्त्री हुनुभएको छ। यसले सरकारभित्र स्थायित्वमाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाई छ। यता विपक्षी कन्जर्भेटिभ नेत्री केमी वेरेनोसले प्रधानमन्त्रीसँगको हालैको प्रश्नोत्तर सत्रमा यो विषय उठाइएको स्मरण गर्दै प्रधानमन्त्रीको जवाफले सम्भावित संकट संकेत गरेको प्रतिक्रिया दिनुभएको छ।
1: There, listening to the Prime Minister tell me that he was increasing defence funding when he is not.
0: नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। आज प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो। पुराना दलले 67 हेरफेर गरेकोमा आफूले 7 हेरफेर गरेको भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो। उहाँले यो विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो कुरा आपत्तिजनक रहेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेतालाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौँले दर्ता गरेको छ। बहसका क्रममा जाहेरवालाका तर्फबाट जाहेरवालाका वकिलले यो मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली, वहाँका स्वकीय सचिव राजेश वज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, वहाँकी पत्नी पूर्व मेयर विद्यासुन्दर साक्य, काँग्रेस नेत्रीहरू आरजु राणा र मन्जु खाँडलाई पक्राउ गरेर बयान लिन माग गरेका थिए। यो मागमा प्रतिवादी तर्फका वकिलहरूले आपत्ति जनाएपछि इजलासमा केही बेर तनाव समेत भएको थियो। त्यसपछि जाहेरीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिनुभएको थियो। उनीहरूलाई झिकाएर बकपत्र गराउन समेत माग गरिएको छ। यस्तै मुद्दाका प्रतिवादीहरूको सम्पत्ति रोका गर्न समेत जाहेरीकर्ताले निवेदनमा माग गरेका छन्। सुरुमा न्यायाधीशले सो निवेदन दर्ता गर्न नमाने पनि अदालत समय सकिने बेलामा निवेदन दर्ता गरिएको हो। सो निवेदनमाथि आफूहरूले आज बहस गर्ने जाहेरीकर्ताका कानून व्यवसायी स्वागत नेपालले जानकारी दिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालन भइरहेका उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कडा कार्यवाही गर्ने चेतावनी दिएको छ। विज्ञप्ति निकाल्दै मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ। उद्योगले वातावरणीय मापदण्डको पालना नगरे कडा कार्यवाही गर्ने विज्ञप्तिमा जनाइएको छ। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बटालालाई 10 कैद सजाय सुनाएको छ। यसअघि उनलाई सफाई दिइएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बटालालाई 10 सजाय सुनाएको हो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाइएको जानकारी दिएको छ। पूर्व स्वीकृति नली रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा पारी समुदायमा असर गर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र मध्य प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS, Gorkha Radio Hawaii.

हजुर भट्टीमा पसेपछि त अलिअलि पैसा त सक्ने नै भयो नि होइन, अब अलिअलि पिउनै पर्यो, पिएपछि अब केही त चिज त लिनै पर्यो, सितन त लिनै पर्यो होइन। जस यो गीत ज्योति मगर र योगेश काजी शाहले गाउनु भएको गीत हो। ज्योति मगर ज्यूकै यो शब्द सङ्गीतमा यो गीत सुन्दै थियो, उहाँलाई पनि एकदम मनपर्ने गीत जस्तो लाग्छ त्यो। अब कहिले अन्तर्वाद एउटा गीत गाउनुहोस् न भन्दा यो गीत नै उहाँले गाइराख्नु भएको छ, र जस यथार्थ कुरा पनि हो होइन। भट्टीतिर पसेपछि खर्च त हुन्छ, अब अलिकति पिउँदै गएपछि मान्छेलाई जोस आउँछ, जोस आएपछि फेरि अलिकति खाने मन हुन्छ होइन, गर्दा त्यस त्यो कुराहरू नै यहाँ खुलाइएको छ। 7:09 गइसकेको छ। आज तपाईँहरू कार्यक्रम नमस्ते युकेमा चाहिँ हुनुहुन्छ, म योगराज भाइ तपाईँहरूको सेवामा छु। इभिनिङ आउने गर्थे, इभिनिङ चाहिँ आज आशा दिदी आउनुहुन्छ है त। उहाँहरू चाहिँ मन्डेबाट हिजोसम्म बाहिरतिर जानुभएको थियो, र क्याट्रिकतिर जानुभएको थियो, अनि हिजो चाहिँ अब नेपाल कपको लास्ट क्वार्टर फाइनल पनि भएको थियो, नतिजाहरू तपाईँहरूले थाहा पाइसक्नु होला। र क्याट्रिकबाट धेरै सामग्री उहाँले रेकर्ड चाहिँ गरेर ल्याउँदै हुनुहुन्छ, इन्डियो कोसमा तपाईँले अर्को हप्ता सुन्न चाहिँ सक्नुहुन्छ। र हिजो भएको क्वार्टर फाइनलमा चाहिँ जस दुईवटा म्याच भएको थियो, क्युजी भर्सेस वान आरजे, त्यसमा क्युजीको एक वान आरजेको टू रहेको छ, अनि जिएस स्पेस भर्सेस गोर्खा विङ मण्डलले सेकेन्ड म्याच भएको थियो, जिएस स्पेसको टू अनि गोर्खा विङ मण्डलेको एक रहेको छ है त। अनि सेमी फाइनल चाहिँ 17 आउने अगस्ट होइन आउँदो चाहिँ वेनेसडे हुँदैछ, रोयल मिलिट्री एकाडेमी सेन्डर्समा। क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ उहाँ, र गोर्खा आग सपोर्ट बटालियन खेल्दै हुनुहुन्छ, अनि सेकेन्ड म्याच चाहिँ वान आरजेयर भर्सेस जिएस स्पेस खेल्दै हुनुहुन्छ, अनि 4 चाहिँ अब क्विन्स एभेन्यूमा यसको फाइनल हुन्छ। तपाईँहरू आउन सक्नुहुन्छ अनि तपाईँले इन्जोय पनि गर्न चाहिँ सक्नुहुन्छ है त। अलिकति मौसमको कुराकानी गरिहालौँ। आज युकेको प्रायः सबै स्थानतिर चाहिँ बादल लाग्ने चाहिँ देखाएको छ, र देशको दक्षिणी भेगतिर भने कतै कतै छिटपुट पानी पर्ने पनि देखाएको छ, तर देशको उत्तरी पश्चिमी भेगतिर भने पानी चाहिँ वर्षा हुनेछ, त पानी पर्नेछ, र पूर्वतिर भने मौसम उज्यालो रहने, र देशको मध्यभाग र दक्षिणी भागतिर भने मौसम सुक्खा र घाम लाग्ने चाहिँ जनाइएको छ है त। वेदरको तपाईँलाई अलिकति पिक्चर दिनुपर्दा, अब आजभोलि तपाईँ त जहाँ गए पनि त्यहीँ वेदरको चाहिँ सर्ट ऊ गर्नुभयो भने गुगल गर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ। आज अधिकतम तापक्रम बेलायतमा चाहिँ 21°C, न्यूनतम तापक्रम 14, त्यति जाडो त छैन, अनि आज चाहिँ क्लाउडी वेदर लागेको देखाएको छ समग्रमा भन्नुपर्दा। भोलि चाहिँ मजाले घाम लाग्ने देखाएको छ है त। 21°C अधिकतम तापक्रम, न्यूनतम तापक्रम 12, अनि सन्डे पनि र बादल लाग्ने, घाम र बादल लाग्ने देखाएको छ। 20°C अधिकतम तापक्रम, न्यूनतम तापक्रम चाहिँ 12 रहेको छ। वेदर सम्बन्धी तपाईँलाई जानकारी गराउनु पर्दा है त। र यो प्रश्नको उत्तरमा चाहिँ हाम्रो शोभा गुरुङ दिदी हुनुहुन्छ, र उहाँले उत्तर पठाउनु भएको छ, तपाईँको उत्तर मिलेको छ, र तपाईँको चाहिँ एज यु स्पिक र जस हाम्रो चाहिँ यहाँ चिट्ठा बक्समा गइसकेको छ है त, लकी ड्रमा गइसकेको छ। र त्यो कस्तो चिज हो जुन चाहिँ टीबाट चाहिँ सुरु हुन्छ, टीमै अन्त्य हुन्छ, अनि यसमा चाहिँ टी छ है त। क्लु दिनुपर्दा बिहान बिहान तपाईँले फ्रेस हुनको लागि होइन के गर्नुहुन्छ, सानो क्लुक तपाईँलाई,

रहेछ। थ्याङ्क यू। र तर त्योभन्दा अगाडि हाम्रो विष्णु भाइको गीत छ, त्यो गीत म राख्नेछु, त्यसपछि हजुरको गीत पनि म राख्नेछु है। त कहिलेकाहीँ त भोलि गइँदो रहेछ कैलाश भाइको गीत, यहाँ म टिपिहालेँ। र हाम्रो निता कोही राई बहिनी के लेख्नुहुन्छ, हजुर उहाँ दाजु टाइट होला, मिलेमा नारायण गोपालको गीत भन्नुभएको छ, र उहाँको पनि टिपे, हाम्रो निता बहिनीको पनि गीत म सुनाउनेछु। अनि हाम्रो गङ्गा थापा आमा हुनुहुन्छ र उहाँले चाहिँ गुड मर्निङ मात्रै लेख्नु भएको छ, हजुरलाई पनि धेरै धेरै गुड मर्निङ भन्न चाहन्छु अनि तपाईँको दिन शुभ रहोस् है त भन्न चाहिँ चाहन्छु है त। अनि अब भने आजको एक्सचेन्ज रेट र सुन चाँदीको दर भाव पनि तपाईँलाई जानकारी गराइहालौँ, त्यसपछि हाम्रो विष्णु भाइको गीत सुन्नेछौँ र गैर घरि काली चलचित्र मिज्यूबाट है त, र यो गीत हामी सुन्नेछौँ आज चाहिँ। यो भनौँ न यो एक्सचेन्ज रेट भन्नुपर्दा अमेरिकी डलर एकको खरिदर 152.92 रुपियाँ अनि बिक्री दर 153.52 रुपियाँ रहेको छ। युरोपियन युरो युरो एकको खरिदर चाहिँ 176.43 रुपियाँ अनि एक बिक्री दर चाहिँ 177.12 रुपियाँ रहेको छ है त। अनि युके पाउन्ड र तपाईँहरूलाई यो म्याटर्स गर्छ, र यदि तपाईँहरूले बेलायतबाट नेपालतिर पैसा पठाउँदै हुनुहुन्छ भने युके पाउन्ड एकको चाहिँ आज नेपाली रुपियाँ खरिदर चाहिँ 204.35 रुपियाँ अनि बिक्री दर चाहिँ 105.16 रुपियाँ। र पाउन्ड स्टर्लिङ एकको खरिदर 204.35 रुपियाँ अनि बिक्री दर 205.16 रुपियाँ रहेको छ। यो ब्रेक्जिटको बेला चाहिँ एकदमै घटेको थियो होइन, 130 पुगेको थियो, अहिले चाहिँ बढ्दै बढ्दै गएर निकै जस भाव बढेछ। अब नेपालको इकोनोमी अलिकति घटेको देखाउँछ यसले गर्दा होइन। अनि आज सुन चाँदीको दर भावमा चाहिँ छापावल सुन एक तोलाको चाहिँ 2,92,000 छ है त। यो चाहिँ अब एकोर्डिङ टु नेपाली क्यालेन्डर र अलिअलि फरक पनि पर्न सक्छ। छापावल सुन एक तोलाको 2,92,000 अनि चाँदी एक तोलाको चाहिँ 4,840 छ। छापावल सुनको 2,92,000 तोलाको अनि चाँदीको चाहिँ 4,840 रहेको छ तोलाको। यो आजको तपाईँलाई जानकारी गराउनु पर्दा हजुर दुर्ग गैरेज्यू उहाँले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ, बेल्जियमबाट हुनुहुँदो रहेछ। थ्याङ्क यू, हजुरलाई पनि गुड मर्निङ भन्न चाहन्छु। अनि हाम्रो ललित साप र सती दिदी के लेख्नुहुन्छ, डियर योग भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुतिको साथमै छौँ, कार्यक्रम रमाइलो भइरहेको छ, हप्ताको उत्तर हजुर ल ठक्कै मिलाउनु भएको छ है साप, थ्याङ्क यू भेरी मच र तपाईँको उत्तरको लागि चाहिँ। अनि गङ्गा थापा आमाले चाहिँ यहाँ भोइस म्यासेज छोड्नु भएको रहेछ, यो सुनेर म पछि जस प्ले गर्नेछु है त। भन्दै हाम्रो विष्णु गुरुङ भाइको गीततर्फ लागौँ, चलचित्र मिज्यूबाट श्रीकृष्ण बम्मल्ल र मेलिना राई गाउँदै हुनुहुन्छ।

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो पीएफ

अजाब सङ बालिन्सा गाउँदै हुनुहुन्थ्यो वर्तमान प्रधानमन्त्री. देशमा चाहिँ अहिले एकदमै राम्रो काम गरिरहेको हुनुहुन्छ उहाँहरूको सरकारले. नबोले पनि उहाँहरूको काम नै बोलिरहेको चाहिँ देख्न सकिन्छ. गुड लक बालिन्स सरकार र अहिले राष्ट्रपालाई. 7:24 गइसकेको छ हाम्रो स्टुडियो घडीमा. केही बेरमा तपाईँहरूको राशिफल म सुनाउन चाहिँ चाहन्छु र तपाईँहरूको उत्तर पनि यहाँ प्राप्त भएको छ. र हाम्रो चाहिँ हिमाल छेत्रीजी हुनुहुन्छ, तपाईँको उत्तर चाहिँ अलिक मिलेको छैन तपाईँलाई, यहाँ जस लेख्न मिल्दैन रहेछ तपाईँको, गर्दा जस एकपटक फेरि ट्राई गर्नुहोला भन्न पनि चाहन्छु. हाम्रो ताराप्रसाद चेम्जोङ दाजुले एउटा गीत मगाउनु भएको छ र यो गीत पनि हामी सुनाउला, यहाँ रेडी पनि गर्दैछु दाई, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त. हजुर, अब भने यो प्रश्न उत्तर दिनेहरूमा माया राणाज्यू हुनुहुन्छ, हेज लन्डनबाट, र उहाँले पनि उत्तर दिनुभएको छ. ठक्कै उहाँको उत्तर मिलेको छ, थ्याङ्क यू भेरी मच हजुरलाई. अनि कैलाश लिम्बू भाइले भर्खरै पठाउनु भएको छ र उहाँले गीत पनि मगाउनु भएको छ, उत्तर मिलेको छ है भाइ, थ्याङ्क यू भेरी मच. अनि धन राईजी हुनुहुन्छ अल द वे अमेरिकाबाट र तपाईँको पनि उत्तर मिलेको छ, थ्याङ्क यू. र ड्रमा जान्छ तपाईँको पनि. अनि ललित साहब र सती दिदीले पनि उत्तर दिनुभएको छ, हजुरहरूको मिलेको छ, अघि पनि जानकारी गराएको थिएँ, थ्याङ्क यू. अनि काजी मन गुरुङ हुनुहुन्छ र तपाईँको उत्तर पनि मिलेको छ है त हजुर, थ्याङ्क यू भेरी मच. र त्यो कुन चिज हो जुन चाहिँ टीबाट बिगिन हुन्छ अनि टीबाटै अन्त्य हुन्छ र यसमा टी छ? हजुर, बिहान हामीले लिने गर्छौँ नि होइन, फ्रेस हुनको लागि, अनि दिउँसो पनि लिन्छौँ, अब जति बेला आफूलाई मनपर्छ त्यो लिने गर्छौँ होइन. तर त्यो राइट वर्ड चाहिँ मैले यहाँ प्रयोग गरिरहेको छुइनँ र त्यो लिने मात्रै प्रयोग गरिरहेको छु, अर्को वर्ड गऱ्यो भने तपाईँले ठक्कै थाहा पाउनुहुन्छ. हजुर, अनि के कुरालाई चाहिँ तपाईँ क्याच गर्न सक्नुहुन्छ अनि त्यो चाहिँ थ्रो गर्न सक्नुहुन्न? कहिले काहीँ मान्छेलाई लाग्छ नि होइन, वर्षमा एक दुई पटक मौसमको चाहिँ अब परिवर्तन, मौसमले पनि त्यसलाई त्यसले इफेक्ट पार्न सक्छ हामीलाई होइन, त्यसले गर्दा पनि त्यो लाग्न सक्छ र अथवा त्यो क्याच गर्न सक्छ हामीलाई. हजुर, यति नै भनौँ होला है त. हजुर, सायद थाहा पाउनुभयो होला, आज चाहिँ 8:28 जहाँ गोर्खा वकमा गरेको कुराकानी र यो च्यारिटी इभेन्ट हो. विशेष गरेर हाम्रो 13 भिसीहरू हुनुहुन्छ, उहाँहरू र सम्पूर्ण वीर योद्धाहरूलाई चाहिँ यस उहाँहरूको सम्मानमा चाहिँ यो इभेन्ट गर्नुहुन्छ. यो च्यारिटी इभेन्ट हो, गोर्खा पिस फाउन्डेसनले प्रत्येक वर्ष आयोजना गर्छ. गोर्खा पिस फाउन्डेसनले नेपालमा पनि धेरै यस काम गर्नुभएको छ र धरानमा पनि पानी ट्याङ्कीमा उहाँले धेरै पैसा दिनुभएको छ, तपाईँहरूलाई थाहा भएकै कुरा होला. आज नै सोधल हजुर, यति भन्दै आजको तपाईँको राशिफलतर्फ लागौँ. मेष राशिबाट सुरु गरौँ. तपाईँहरूको राशिफल मेष राशि हुने श्रोताहरूको आज चाहिँ मनलाई आनन्द दिने काममा समय तपाईँको बित्न सक्छ अनि सृजनात्मक सोचले नयाँ बाटो देखाउनेछ है त. हजुर, क्रिएटिभ काम चाहिँ आज गर्न सक्नुहुन्छ तपाईँले, आफूले गरेको प्रयासको मूल्य महसुस हुनेछ अनि जस आज तपाईँहरूको दिन राम्रै रहेछ, प्रयास गर्न चाहिँ नछोड्नुहोला. अनि राशिफलमा राम्रो लेखे त राम्रो भएर राम्रो लेखे त राम्रै छ, तर अब कहिले काहीँ त्यस्तै हुन्छ नि, अप्स एन्ड डाउन्स त भइहाल्छ, किन चाहिँ नहुनु होला, मान्छेको मन नहो होइन. कहिले काहीँ सानो सानो कुरामा पनि हामी दुःखी हुने गर्छौँ र त्यसलाई कन्ट्रोल गर्छु भन्दा भन्दा पनि त्यसैतिर भन्छ, म पनि त्यही नै हो. कहिले काहीँ आफूले अर्कालाई त भनिरहेको हुन्छ तर आफूलाई पढ्दा फेरि त्यो त्यस्तै फिल हुन्छ. वृष राशि, घर परिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउनेछ, त्यो दिनु पनि पर्छ. आफन्तसँगको सहयोगले केही महत्त्वपूर्ण काम सहज रूपमा पुरा हुनेछ अनि घरेलु वातावरण पनि सुखद रहनेछ है त आजको तपाईँको वृष राशि हुने श्रोताको. मिथुन राशि, आज भेटघाट र संवादले विशेष महत्त्व राख्नेछ, भेटघाट गर्नुहुने अनि कुराकानी हुन्छ नि होइन, संवाद हुन्छ, त्यसले पनि जस मान्छेलाई कहिले फ्रेस पनि बनाउँछ होइन, र सानो जानकारीले पनि ठुलो फाइदा दिन सक्छ. कहिले काहीँ हुन्छ नि एकदमै सानो कुराले पनि आफूलाई एकदमै फाइदा पुग्ने टिप्स हुन्छ नि होइन, त्यो पनि हुनसक्छ र नयाँ सोचतर्फ प्रेरित गर्न सक्छ आज. अनि समय तपाईँको एकदमै आज उपयोगी रहनेछ है त, फ्रुटफुल रहनेछ मिथुन राशिको. कर्कट राशि, आर्थिक विषयमा सन्तुलित निर्णय लिन सकिनेछ र यो पैसाको कुरा छ, गर्दा अलिकति यस गर्नुहोला र आवश्यक कुरामा गरिएको खर्च लाभदायक बन्नेछ अनि परिश्रमको प्रतिफल मन खुसी बनाउनेछ. परिश्रम गरेको जुन चाहिँ तपाईँले फल पाउनुहुनेछ त्यसले चाहिँ आज तपाईँको मन खुसी बनाउने रहेछ. यो थियो कर्कट राशिको. सिंह राशितर्फ लागौँ. आज व्यक्तित्व प्रभावशाली रहनेछ र व्यक्तित्व आफ्नो व्यक्तित्व प्रभावशाली रहने रहेछ आज. आफ्नो विचार राख्ने अवसर पनि प्राप्त हुनेछ र अरूले तपाईँको सुझावलाई महत्त्व दिनेछन्. हजुर, त्यो राम्रो कुरा हो. आत्मसन्तुष्टि बढ्नुको साथै नयाँ काम पनि तपाईँले सुरुवात गर्न चाहिँ सक्नुहुन्छ सिंह राशिको.
कन्या राशि आज केही समय आफ्नै योजनाबारे सोच्न मन लाग्न सक्दछ। मन योजनाबारे तपाईँले मजाले सोच्न सक्नुहुन्छ। आज हतारमा निर्णय लिनुभन्दा परिस्थितिलाई निहाल्नु राम्रो हुनेछ र हतारमा गरेको निर्णय कहिलेकाहीँ त्यो सही पनि नहुन सक्छ। विचार गर्नुहोला, धैर्यले सही बाटो देखाउनेछ। अलिकति बी पेसन है, कहिलेकाहीँ हामी हतार भएर काम गर्छौँ, कहिलेकाहीँ त्यो बिग्रन सक्छ। तुला राशितर्फ लागौँ। पुरानो साथीभाइसँग तपाईँको सम्पर्क बढ्न सक्दछ, कन्ट्याक्ट बढ्न सक्छ। समूहमा गरिने कामले राम्रो परिणाम दिनेछ है, तर भविष्यको योजनामा पनि प्रगति आज तपाईँको देखिन सक्दछ अनि मनमा नयाँ आशा जाग्नेछ। र यो आशाले नै हो जीवनलाई अगाडि बढाउने, होइन? यो एउटा आशा राख्नु पनि राम्रो कुरा हो, अनि आशा मात्रै राखेर भएन, लगनशीलता पनि त हुनु पऱ्यो, होइन? वृश्चिक राशितर्फ लागौँ। कर्तव्य र जिम्मेवारीतर्फ ध्यान केन्द्रित रहनेछ। जुन कुरा कर्तव्य र जिम्मेवारी भन्ने ठुलो कुरा हो र यसैबाट हो मान्छेलाई सफलता प्राप्त हुने। आफ्नो मेहनतले राम्रो छाप छोड्नेछ, अनुभवको सही प्रयोगले उपलब्धि नजिक ल्याउनेछ आज वृश्चिक राशिको। धनु राशितर्फ लाग्नुपर्दा फरक विषय जान्ने र बुझ्ने इच्छा तपाईँलाई बढ्न सक्छ आज। अध्ययन र अनुसन्धान वा नयाँ अनुभवबाट लाभ प्राप्त हुन्छ है। तपाईँलाई सोचको दायरा फराकिलो बन्नेछ, यो गर्नु आवश्यक पनि छ। धनु राशिको समग्रमा राम्रै कुरा यहाँ उल्लेख गरेको रहेछ। मकर राशितर्फ लाग्नुपर्दा आज गम्भीर विषयमा सोच विचार गर्नुपर्ने हुनसक्छ तपाईँको, र कुनै निर्णय लिनु अघि सबै पक्ष बुझ्नु उपयुक्त हुनेछ र संयमले फाइदा दिलाउनेछ। मन स्थिर रहनेछ र त्यसले गर्दा आज नजिकका व्यक्तिसँगको सम्बन्ध पनि सुमधुर बन्नेछ है, त मकर राशि हुने श्रोताहरूको। कुम्भ राशितर्फ लागौँ। नजिकको व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ, सम्बन्ध अझै राम्रो हुने रहेछ र मनका कुरा खुलेर राख्न सक्नुहुन्छ र एक अर्काप्रतिको विश्वास पनि तपाईँहरूको बलियो हुनेछ। दिन सन्तुलित र सुखद रहनेछ। दिन त्यति राम्रो पनि छैन, नराम्रो पनि छैन, अनि सुखद पनि रहने रहेछ। मीन राशि आफ्नो कामलाई नयाँ ढङ्गले अघि बढाउने सोच आउन सक्छ तपाईँको। आज धेरै दिनदेखि रोकेको विषयमा स्पष्टता मिल्न सक्दछ, हुने नहुने होइन, अलिकति तपाईँले त्यो क्लियर आन्सर पाउने कुरो रहेछ। आज मनको अन्यल पनि कम हुँदै जानेछ, दिनभरि सक्रियता कायम रहनेछ, एक्टिभ हुनेछ आज तपाईँको जिन्दगी अथवा तपाईँको लाइफ भनौँ न, तपाईँको शैली भनौँ न, यिनै छन् आदरणीय श्रोता आजको चाहिँ तपाईँहरूको राशिफल। र त्यो समग्रमा राम्रै राशिफल आज तपाईँहरूको सबैको राम्रै रहेछ भन्ने चाहिँ बुझियो। हजुर, युके पाउन्ड स्टर्लिङ एकको खरिदार आज 204.35 रुपियाँ अनि बिक्री दर 105.16 रुपियाँ छ है त। अनि सुन चाँदीको दर भाउ र तपाईँहरूले विशेष गरेर हाम्रो आम भाउलाई चाहिँ यो तपाईँहरूलाई अब विभिन्न चाहिँ जस गुगलतिर गएर हेर्ने थाहा हुँदैन, त्यसले गर्दा तपाईँहरूको लागि फेरि मैले छुट्याएँ र राशिफल फेरि तपाईँलाई सुन्न मन लाग्छ भने छुट्यो भने तपाईँले पुरा पुरा सुन्नु भएन भने मलाई कल गर्नुहोला 01-303-246-730 है त। छापल सुनको 1 तोलाको आज 2,92,000 छ अनि चाँदीको चाहिँ 1 तोलाको 4,840 छ। यदि तपाईँहरूले सुन चाँदी किनेर यसो फ्युचरको लागि चाहिँ राख्न चाहनुहुन्छ भने होइन, र यो छ आजको सुन चाँदीको दरभाव भन्दै अब हाम्रो भाइ हुनुहुन्छ विष्णु भाइ ब्लान्डफोर्डबाट, उहाँले अनुरोध गर्नुभएको गीत खड्को गर्बुजा कुनै पनि गीत भन्नुभएको छ, यो सालै जो गीत राख्दैछु भाइको लागि। त्यसपछि हाम्रो नीता बहिनीको गीत पनि छँदैछ।

0: BFPS BFPS Gorkha Radio
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जिपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि
0: BFPS गोर्खा रेडियो

0: हजुर, राजेश पाल राई र साथीहरू गाउँदै हुनुहुन्थ्यो। हाम्रो नरेश नाति भाइ हुनुहुन्छ र उहाँले लेख्नु भएको गीत हो हाम्रो चोक गुरुङको सङ्गीतमा बिगरावको खासकै प्रतिभाहरू हुनुहुन्छ र हाम्रो नरेश नाति भाइ र उहाँले हामीलाई छोडेर गइसक्नु भएको छ र यति मिठो सृजना छोडेर जानुभएको छ र भाइलाई पनि सम्मान अनि देव श्रद्धाञ्जली पनि अर्पण गर्न चाहन्छु। 7:44 गइसकेको छ र तपाईँहरूको उत्तरहरू फटाफट आइ रहेको छ। हाम्रो मिना पुन्जी हुनुहुन्छ र उहाँको उत्तर पनि मिलेको छ र ठिकै छ। एउटा चाहिँ तलको उहाँले लेख्नु भएको छ, ठिकै छ, आई टेक इट एज अ करेक्ट आन्सर गर्दा तपाईँलाई धेरै धेरै धन्यवाद मिना पुनज्यूलाई, थ्याङ्क यू। अनि हाम्रो छवि थापा दाजुले पनि जस पठाउनु भएको छ, तपाईँको पनि मिलेको छ दाई, थ्याङ्क यू भेरी मच। अनि गङ्गा थापा आमा हुनुहुन्छ र उहाँको पनि उत्तर यहाँ मिलेको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एउटा भोइस म्यासेज पनि यहाँ छोड्नु भएको रहेछ र भोइस म्यासेजको लागि पनि आमालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मनु राणा दिदी हुनुहुन्छ लन्डन वेलिङटनबाट र हजुरको उत्तर पनि मिलेको छ है त। अनि हाम्रो उषा गुरुङजी हुनुहुन्छ ब्राक्नेलबाट, हजुरको पनि उत्तर मिलेको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त। हाम्रो गङ्गा थापा आमा के भन्नुहुन्छ फानबाटबाट?
1: हेलो बाबु, गुड मर्निङ, नमस्ते।
0: नमस्ते आमा,
1: आज बाबुको स्वर सुन्न पाउँदा खुसी लाग्यो। आज धेरै दिनपछि आशा नानी, रूपा नानी को पनि स्वर सुन्न पाएको छैन। अब उहाँहरूको स्वर कहिले सुन्न पाउने हो भनेर आशावादीमा छौँ हामी। हिजो अल्टसटको शिव मन्दिरमा प्रवचनहरू थियो, यस्तो रमाइलो भयो बाबु। अब जिन्दगीमा यस्तै छ, अरू के गर्नु, केही गर्न सकिँदैन। अब त झन् उमेरमा त गरेकै हो केही न केही काम, अहिले त उमेर गयो केही गर्नु पनि सकिँदैन। अब विदेशको ठाउँमा भाषाको प्रब्लम हुन्छ, त्यस कारणले
0: हजुर आमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो भाषाको प्रब्लम त हाम्रो जनताको सबैलाई त्यही नै हो। अब यहाँ सबै गोलाहरूसँग काम गर्नुपर्छ होइन, 50-60 इमेल लेख्नुपर्छ प्रत्येक दिनमा। अब सरल अब नेपाली त आज भोलि लेख्न साह्रो पर्छ भने अङ्ग्रेजी निकै साह्रै पर्छ, गर्दा त्यो सबैलाई समस्या हो। अब तपाईँलाई अलिकति बढी होला, तर हामी सबै सबैलाई हाम्रो जनतासम्मको लागि सबैलाई भाषाको समस्या छ, तर पनि के गर्नु, वी हेभ टु लिभ। अब हामीले यो देशमा बस्नको लागि चुज गरिहाल्यो, गर्दा जस आमा थ्याङ्क यू भेरी मच र हजुरको यो विचारको लागि भनाइको लागि अब हामीले नै हामी सबैले नै त्यो कुरा चाहिँ भोगिरहेका छौँ। हजुर आमालाई अब आज लमजुङ्गे ढाडा भएको खुब गीत मनपर्छ, तपाईँलाई छोराको तर्फबाट अथवा बिएबस परिवारको तर्फबाट यो गीत सुनाएँ त, राजु परियार र मन्जी भेकेले गाउनु भएको र त्यसपछि हाम्रो चाहिँ नीता बहिनी अनि तालप्रसाद दाईको पनि गीत छँदैछ, त्यो गीत पनि हामी सुन्नेछौँ। र 8 भने चाहिँ बेलायतमा के कार्यक्रमहरू हुँदैछ त्यस सम्बन्धी जानकारी सुनाउनेछु है त। ल त आमा, हजुरको लागि यो गीत, तपाईँको दिन राम्रोसँग बितोस्, छोराको शुभकामना छ।

हजुर, लमजुङ्गे ठाडो भाका तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो गङ्गा थापा आमा हुनुहुन्छ र फानबाट हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ र प्रश्न उत्तर पनि भाग लिनुभयो, ठक्कै मिलाउनु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। र यो गीत हजुरको लागि राखिदिएको थिएँ, आशा छ तपाईँले सुन्ने मौका चाहिँ पाउनुभयो होला। थ्याङ्क यू भेरी मच। क्वेसन्स र त्यस्तो कुन चिज हो जुन चाहिँ टीबाट सुरु हुन्छ अनि टीमै अन्त्य हुन्छ र यसमा टी छ है त, र तपाईँहरूले विशेष गरेर बिहान पिउने गर्नुहुन्छ तर थ्रु आउट डेमै पिउनुहुन्छ, अब चाहिँ अब लिनुहुन्छ भनौँ न, अब कति तपाईँलाई मनपर्छ त्यो अनुसार। अनि तपाईँले के कुरा चाहिँ क्याच गर्न सक्नुहुन्छ, समात्न सक्नुहुन्छ अनि थ्रो गर्न चाहिँ सक्नुहुन्छ, यो अलिकति टेक्निकल हुनसक्छ होइन। र तपाईँहरूले तर धेरै श्रोताहरूले मिलाउनु भएको छ, आज धेरै श्रोताले भाका लिनुभयो र हजुरलाई हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 9 बज्नु करिब 10 मिनट हुँदा चाहिँ यसको छिनोफानो हुनेछ है त। अघि आमाले सोध्नु भएको थियो हाम्रो रूपा दिदी र आशा दिदी कहिले आउनुहुन्छ भनेर, र रूपा दिदी चाहिँ भोलि बिहान आउनुहुन्छ नमस्ते युके कार्यक्रममा, भोलि भेट्न सक्नुहुन्छ। आशा दिदी चाहिँ अब बिहान आजसम्म आउनु भएन, बेलुका आउनुहुन्छ है त, आमा सुन्नु होला बेलुका, आज चाहिँ गोधुली कार्यक्रम लिएर उहाँ आउनुहुन्छ अनि नेक्स्ट मन्डेबाट चाहिँ उहाँको आफ्नो युजुअल सोमा आउनुहुन्छ। र आमालाई अलिकति जस कता जानुभएछ भन्ने लागेको छ भने, हुन त रेडियोबाट हामीले भनि पनि राखेको छौँ तर हामीले भन्दा सायद तपाईँले नसुनेको पनि हुनसक्छ। हजुर, अब यति भन्दै हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ, उहाँको गीत सुनौ, स्वर सम्राट नारायण गोपालले गाउनु भएको गीत सुनौ, अनि हाम्रो चाहिँ तारा प्रसाद दाजुको गीत पनि मैले भुलेको छैन, नेक्स्ट आवरमा हामी सुन्नेछौँ।

0: नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डाक्टर सोनी मुवाङलेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। आज प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो।
1: सबै संसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन। अरू कुरा तपसिलका कुरा गरेर सभामुख महोदय कि अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ भन्नुभयो, यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय।
0: विपक्षी दलहरूले आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै अवरुद्ध गरेका थिए। त्यसपछि सभामुखले पुनलाई बोल्न समय दिनुभएको थियो। उनीहरूले अर्थमन्त्री सोनी मुवाङले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। नेपाली काँग्रेसले सुदन गुरुङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गरेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा काँग्रेसका भरत खड्काले सुदन गुरुङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो। सुदन गुरुङको सम्पत्ति विवरण छानबिन सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र शेयरबारे प्रश्न उठेको थियो। त्यसपछि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो। समितिको प्रतिवेदन आएपछि फेरि गुरुङ गृहमन्त्री बन्नुभएको छ, तर उहाँमाथिको प्रतिवेदन भने सार्वजनिक भएको छैन। कैलालीको गोदावरी नगरपालिका चारमा नदीमा आएको बाढीमा परि दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिलसेनाका अनुसार गोदावरी चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ। मुलुकका 13,736 सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। हाल मुलुकभर 35,951 विद्यालयमा 25,630 सामुदायिक र 8,941 संस्थागत विद्यालय छन्। सबै विद्यालयमा 70,40,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालु आर्थिक वर्षमा समायोजनका लागि 45 करोड रुपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रुपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान र पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ।
0: बर्दियामा गएको साउनेता वन्यजन्तुको आक्रमणमा परि 11 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा चितुवाबाट 8, पाठे बाघबाट 2 र हात्तीबाट 1 गरी 11 जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ। बेलायतका रक्षा मन्त्री जोन हिली र सशस्त्र बल मन्त्री एएल कार्न्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलीले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणीसहित राजीनामा दिनुभएको हो। यस्तै सशस्त्र बल मन्त्री कार्न्सले सरकारको योजना पर्याप्त परिवर्तनकारी नभएको र आवश्यक वित्तीय समर्थन नपाएको भन्दै पद त्याग्नु भएको छ। दुई उच्चस्तरीय राजीनामासँगै प्रधानमन्त्री सर कियर स्टार्मर नेतृत्वको सरकारमाथि राजनैतिक दबाव बढेको छ। सरकारले भने नयाँ रक्षा मन्त्रीमा ड्यान जार्विसलाई नियुक्त गरिएको जनाएको छ। 2024 चुनाव यता प्रधानमन्त्री स्टार्मरले गरेको नियुक्तिमा राजीनामा दिने मन्त्री लगायत अधिकारीमध्ये हिली 21 र कान्स 22 बन्नुभएको छ। यसले सरकारभित्र स्थायित्वमाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ। यता विपक्षी कन्जर्भेटिभ नेत्री केमी भेरेनोसले प्रधानमन्त्रीसँगको हालैको प्रश्नोत्तर सत्रमा यो विषय उठाइएको स्मरण गर्दै प्रधानमन्त्रीको जवाफले सम्भावित संकट संकेत टरेको बताउनु भएको छ।
3: He was not going to put money into defense to the amount that was required and I'm sure John Healey sat there listening to the Prime Minister tell me.
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर, नयाँ गीत विमला श्रेष्ठ र बाबु कृष्ण परियारले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, इन्जोय गर्नुभयो होला। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ, 8:10 गइसकेको छ र आजको प्रश्नको उत्तरहरू पनि तपाईँले पठाइराख्नु भएको छ। यो कार खोला थापाज्यू हुनुहुन्छ र उहाँले एउटा गीत पनि मगाउनु भएको रहेछ, उत्तर पनि दिनुभएको छ, हजुरको उत्तर मिलेको छ है हजुर, थ्याङ्क यू भेरी मच। अनि लन्डनबाट प्रेम गुरुङज्यू हुनुहुन्छ र उहाँले पनि उत्तर पठाउनु भएको छ इमेल गएर, हजुरको पनि उत्तर मिलेको छ। म यहाँ चाहिँ चिट्ठा बक्स हाम्रो राइस कुकरमा हालिसकेको छु र 9:00 यसको छिनोफानो हामी गर्नेछौँ। अब भने बेलायतमा हुने कार्यक्रम सम्बन्धी जानकारी गराउन चाहन्छु। त्यसपछि भने हाम्रो दाजु हुनुहुन्छ, हाम्रो चाहिँ तारा प्रसाद चेमजङ दाजु, उहाँको गीत हामी सुन्नेछौँ। त्यसपछि भने हाम्रो कार खोला थापाज्यूको गीत पनि यहाँ लाइनमा छन्, त्यो गीत पनि हामी सुन्नेछौँ है। त अहिलेलाई भने बेलायतमा हुने केही जानकारी राखौँ, त्यसपछि दुईवटा गीत हुनेछ। अनि यो चाहिँ गोर्खा वक भएको थियो, गोर्खा पिस फाउन्डेसनले प्रत्येक वर्ष चाहिँ आसपटमा आयोजना गर्ने गर्छ र यसपल्ट पनि भव्य रूपमा उहाँले आयोजना गर्नुभएको थियो। यो च्यारिटीको लागि हो र 13 हाम्रो भिसीहरू अनि गोर्खालीहरूको चाहिँ सम्मानमा, वीर गोर्खालीहरूको सम्मानमा चाहिँ यो कार्यक्रम उहाँले गर्दै आउनु भएको छ। यसपटक चाहिँ 1600-1700 बढी रनर्सहरू त्यहाँ चाहिँ थियो भनेर भन्दै हुनुहुन्थ्यो हाम्रो आयोजक टिमले, र त्यस सम्बन्धी गरेको कुराकानी तपाईँको सेवा प्रस्तुत गर्नेछु है। त हजुर, सेक्युरिटी ज फेल हुँदैछ आदरणीय श्रोताहरू, तपाईँहरू चाहिँ अब सर्भिङ अथवा रिटायर हुनुहुन्छ भने, तपाईँलाई जब यसो खोजीमा हुनुहुन्छ भने यो फेयरमा जान सक्नुहुन्छ। 24 जुनमा है त 10:00-1:00 हुन्छ, बिजेडब्ल्युएस भवन फानबोरामा जान सक्नुहुन्छ। G14-8 चाहिँ एक्सरे जुलियटमा जान सक्नुहुन्छ। अन्त अर्गनाइजर हुनुहुन्छ हाम्रो राम गलामी दाजु, उहाँ चाहिँ फोर्सेस इम्प्लोइमेन्ट च्यारिटीको सदस्य हुनुहुन्छ र उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ, अथवा उहाँलाई

हजुर पानी खानुपर्ने अवस्था सिर्जना भयो। सहभागीहरूले कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्राप्त गर्नुहुन्छ, जसबाट भविष्यका रोजगार तथा भर्ती अवसरको बारेमा जानकारी लिनेछ। विभिन्न स्टलहरूमा चाहिँ त्यहाँ गएर तपाईँहरू उहाँ चाहिँ इम्प्लोयर आउनुहुन्छ र तपाईँहरूले उहाँहरूसँग कुराकानी गर्न सक्नुहुन्छ। भूपु गोर्खा तथा उहाँको परिवारलाई सहभागी हुन सक्नुहुनेछ है त, यो भूपुहरू अनि उहाँको परिवारको लागि है त। अनि अर्को चाहिँ यहाँ बाग्लुङ समाज युकेको चाहिँ 5 जुलाई स्याटरडेको दिन चाहिँ सामलकोडी स्पोर्ट्स कलेजमा चाहिँ एनुअल गेट टुगेदर हुँदैछ। 11 बजे बिहानबाट चाहिँ राति 11 बजेसम्मकै कार्यक्रम राख्नु भएको छ। कन्ट्याक्ट पर्सन भाइस चेयरम्यान इभेन्ट कोअर्डिनेटर हुन्छ मिस्टर गुमान सिंह थापा, र उहाँलाई 07576316646 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ यस सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने। अनि यहाँ चाहिँ आरजिआरको बर्थडे 32nd आरजिआर बर्थडे हुँदैछ, 27 तारिकको दिन हो। यहाँ सर्जन बोर्ड ब्यारेक्समा आउन सक्नुहुन्छ, थुप्रै चाहिँ यहाँ एट्र्याक्सनहरू छन् र तपाईँहरू आउन सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ है त। अनि भोलिको दिनमा चाहिँ 9th अल्डरसट भलिबल टुर्नामेन्ट हुँदैछ, यो चाहिँ वेल्सली स्पोर्ट्स ग्राउन्ड अल्डरसटमा G11 1QB तपाईँहरू जान सक्नुहुन्छ, र भोलि 8 बजेबाट चाहिँ त्यहाँ खेल सुरु हुन्छ र जो लेडिज अनि जेन्ट्सको चाहिँ त्यहाँ प्रतिस्पर्धा रहनेछ है त। र जेन्ट्सको 16 टिम अनि लेडिजको 8 टिम भन्दै हुनुहुन्थ्यो, अस्ति हाम्रो प्रेसिडेन्ट भाइ हुनुहुन्छ विमल गुरुङ भाइ, उहाँसँग कुराकानीमा त्यही भन्दै हुनुहुन्थ्यो। हजुर, अरू जानकारीहरूमा चाहिँ म्याग्दी प्रवासी सङ्घको चाहिँ भलिबल टुर्नामेन्ट हुन गइरहेको छ र यो चाहिँ 20 जुनको दिन हो र तपाईँहरू चाहिँ जान सक्नुहुन्छ अनि यो भलिबल खेलमा सहभागिता जान सक्नुहुन्छ अनि इन्जोय पनि गर्न सक्नुहुन्छ, भेटघाट त छँदै नै छ है त। अर्को चाहिँ यो तमु पेलु सङ्घको चाहिँ ग्रीष्मकालीन भेटघाट तथा बिबिक्यू कार्यक्रम रहेको छ 27 जुनको दिन स्याटरडे 10 बजेबाट आरम्भ हुन्छ र राति 10 बजेसम्म तमु पेलु को चाहिँ युके कम्युनिटी सेन्टरमा जान सकनुहुन्छ। रेडिङमा RG2 अनि 8QA तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त, यो ग्रीष्मकालीन भेटघाट तथा बिबिक्यूमा चाहिँ। अनि मिडल्यान्ड नेपाली मेला नोटिङहाममा हुँदैछ र यो हुने 27 जुलाईको दिन हो, बिहान चाहिँ मेलबर्न पार्क नोटिङहाममा बिहान 10 बजेबाट र यो चाहिँ सुरु हुन्छ NG8 5HJ तपाईँहरू जान सक्नुहुन्छ। अनि सयपति नेपाली कल्चर ग्रुपले चाहिँ सयपति साँझको आयोजना गर्दै हुनुहुन्छ, यो 20 तारिकको दिन हो, स्याटरडे बेलुकी 6 बजेबाट 11:30 बजेसम्म कार्यक्रम अल्डरसटको एम्पायर हलमा G11 1DJ जान सक्नुहुन्छ। एन्ट्री टिकट चाहिँ 25 पाउन्ड हो, त्यो चाहिँ खानासँग है त। अनि अर्को राङबाङ समाज युकेको चाहिँ भोलि चाहिँ उहाँहरूको आर्षिक भेटघाट अनि एनुअल समर बिबिक्यू छ, ग्रेन्ज स्कुल फानबोरामा G14 8 Tango Alpha जान सक्नुहुन्छ तपाईँहरू, 12 बजेबाट राति 9 बजेसम्मको कार्यक्रम रहेको छ। अनि BGNC चाहिँ समर बिबिक्यू अनि ग्यादरिङ हुँदैछ, यो चाहिँ क्याट्रिकको म कुराकानी गर्दैछु र यो हुने चाहिँ 13 जुनको दिन, यो भोलिको दिन हो र तपाईँहरू जान सक्नुहुन्छ र इन्जोय गर्न सक्नुहुन्छ। भेनु रोबर्टसन स्पोर्ट्स कम्प्लेक्स DL9 4JQ तपाईँहरू जान सक्नुहुन्छ। अनि किराँत साम्पाङ राई जुमलेखा युकेको साखेवा सिली मार्ने अथवा साखेवा चाहिँ समर्पण कार्यक्रम हुँदैछ साखेवा र ग्याम्बल ल्यान्समा र 8 बजेसम्म हुन्छ राति 11 बजेबाट बिहान सुरु भएर। हेल्थ एन्ड वेलबिङ डे हुँदैछ 20 जुनमा, यो चाहिँ आर्सपोर्टमा हुँदैछ, 9 बजेबाट सुरु हुन्छ। थुप्रै त्यहाँ एक्टिभिटीहरू राख्नु भएको छ र तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ जुलिया रोज स्टेडियममा है त। यो त चाहिँ युनाइटेड इन डाइभर्सिटी स्ट्रङ इन कम्युनिटी भनेर यहाँ थुप्रै चाहिँ उ गरिराख्नु भएको छ, फ्यामिली डे आउट, पिकनिक, फुड, गेम्स, कनेक्सन, एभ्रिथिङ चाहिँ त्यहाँ हुनेछ, इन्जोय गर्नुहोला जो चाहनुहुन्छ। अनि 13 बुढा सुब्बा गोल्ड कप हुँदैछ टुडर पार्कमा फेल्थाममा TW13 7EF यो 20 जुनको दिन है त। अनि अर्को चाहिँ 25 जुलाईमा चाहिँ बारपाकी समाज युगेको समाज बिबिक्यू अनि एनुअल गेट टुगेदर हुँदैछ र रात बिहान 10:30 बजेबाट सुरु हुन्छ। अर्को चाहिँ इस्ली गोर्खा नेपालीस एसोसिएसनको प्रोग्रामहरूमा अब आउने चाहिँ July 11 चाहिँ मेला हुँदैछ हिप रिच फार्ममा अनि August 1 चाहिँ बिबिक्यू पार्टी हुँदैछ त्यही फार्ममा है त। अरू पनि यहाँ छन्। अनि अर्को चाहिँ र यो सङ्खुवा सभा समाज युगेको वार्षिक भेला हुँदै

छ र यो 15 अगस्तको दिनमा र तपाईँहरू चाहिँ त्यहाँ जान सक्नुहुन्छ र एम्पायर हल अल्डरसटमा है त 11 बजेबाट 10 बजेबाट राति 10 बजेसम्मकै कार्यक्रम राख्नु भएको छ। टिकट दर चाहिँ £25 हो एडल्टको, अनि चाहिँ 6 देखि 12 वर्षको हुनुहुन्छ भने £13, अनि 75 अथवा एबभको हुनुहुन्छ भने £13 छ। अनि त्यहाँको चाहिँ जस यो अब शङ्कर सभाको एट्र्याक्सनहरू बरुण भ्याली मकालु हिमाल अनि 300 भन्दा धेरै प्रजातिको लाली गुजासहरू मनोकामना मन्दिर त्यहीँ पर्दछ, टुम्लिङटार एयरपोर्ट त्यहीँ पर्दछ, शङ्कर सभा चैनपुर बजार थुप्रै थुप्रै एट्र्याक्सनहरू छ र तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ। सबै जानकारीहरू आजको लागि यति नै। अब भने हाम्रो दाजु टङ्क तारा प्रसाद चेम्जोङ दाजुको गीत म सुनाउँदैछु, बत्ती कुमार पङ्गेनी र रचना रिमाल गाउँदै हुन्छ। यो गीत सुनाउ, एउटा प्रोमो ब्रेक अनि एउटा गीत अनि गोर्खा वकको कुराकानी हामी सुन्नेछौँ।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ. बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको. तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्. त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.
1: यो BFBS गोर्खा रेडियो हो.

0: नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको आदरणीय श्रोता। यो वर्षको गोर्खा वक चाहिँ आशपोर्टमा सम्पन्न भइसकेको छ। गत आइतबारको दिन धुमधामको साथमा र थुप्रै रनर्सहरूले भाग लिनुभएको थियो अनि कलाकारहरूको पनि सहभागिता भएको थियो। र यो चाहिँ गोर्खा पिस फाउन्डेसनले एभ्री इयर चाहिँ हाम्रो सम्पूर्ण वीर गोर्खालीहरू हुनुहुन्छ अनि हाम्रो भिसिजहरू हुनुहुन्छ उहाँहरूको सम्मानमा गर्दै आएको छ। यो च्यारिटी इभेन्ट हो र आज यसै सम्बन्धी गरेको कुराकानी तपाईँले दुईवटा पार्ट्समा चाहिँ सुन्न सक्नुहुन्छ। उक्त दिनको चाहिँ चिफ गेस्ट हुनुहुन्थ्यो आशपोर्टका एमपी सोजन जोसेफ र उहाँको चाहिँ जो छोटो स्पिच म राख्नेछु, त्यसपछि त्यहाँ आउनुभएका महानुभावहरूसँग गरेको कुराकानी। अहिलेलाई भने उक्त दिनको चिफ गेस्ट आशपोर्टका एमपी हुनुहुन्छ सोजन जोसेफको चाहिँ यो स्पिच म यहाँ सुनाउँदैछु।
1: This is the third year in a row I'm attending this, and each year this is getting bigger and bigger. So I wish you all the best, and I congratulate all the organizers for this lovely event you're organizing this here in Ashford. Just a couple more words. I had a privilege to visit and spend three nights with the Gurkha Regiment at Brunei last week. I just came back last Friday, and it was a privilege to meet and spend some time listening to so many brave soldiers who serve our nation. And the connection between Brunei and Ashford and Folkestone and Kent, they talked about it so many times. I've met with so many families. It was an eye-opening visit for me. So all the works we are doing in the Parliament and that visit helped me to carry on and do more for your community. So once again, I reassure you that I will be available for your community for all the great work you're doing. Thank you very much and continue your good work for Ashford and continue this event getting bigger and bigger every year. So all the best to every participant. Have a great day. Thank you.
0: चिफ गेस्टको चाहिँ तपाईँले छोटो स्पिच सुन्दै हुनुहुन्थ्यो र अब भने संस्थाको चाहिँ सेक्रेटरी अनि यो कार्यक्रम चाहिँ कोअर्डिनेटर हुनुहुन्छ हाम्रो लोकेन्द्र तुम्बाम्फे भाइ। नमस्कार भाइ।
2: नमस्कार भाइ, थ्याङ्क यू भेरी मच फर कमिङ।
0: ल त कार्यक्रम आरम्भ भयो, आज के छन् यहाँ कार्यक्रमहरू?
2: कार्यक्रम अहिले चाहिँ रन भइसक्यो, झन्डै आधी रनर्सहरू आइसक्नु भयो। अब यस पछाडि चाहिँ हामीले रनर्सहरूलाई चाहिँ सहभागिता जुन जनाउनु भएकोहरूलाई चाहिँ हाम्रो कल्चरल प्रोग्राम विच इज डान्सहरू, नेपालबाट आउनुभएको कलाकारहरूबाट केही प्रस्तुतिहरू अनि विभिन्न जाति जस्तै लिम्बू, गुरुङ, राईबाट आफ्नो आफ्नो जातको आफ्नो आफ्नो कल्चरल प्रोग्राम अर्थात् प्रस्तुति छ। यस पछाडि चाहिँ हामीले मनोरञ्जनको चाहिँ मोडमा चाहिँ हामी अगाडि गएका छौँ।
0: कम्पेयर टु प्रिभियस इयर्स यसपटक रनर्सहरू कति जति हुनुहुन्छ एप्रोक्स?
2: पोहोरको भन्दा अलिकति धेरै मैले महसुस गरेको छु। सायद एक्ज्याक्टली त मलाई अहिले थाहा भएन, अहिले रेकर्ड हेर्नुपर्छ, तर पोहोरको भन्दा बेसी, पोहोर चाहिँ हाम्रो 1500 प्लस आउनु भएको थियो, अहिले चाहिँ मैले 1700 जस्तो थियो होला जस्तो लागेछ, तर एक्ज्याक्ट चाहिँ हाम्रो त्यो रेकर्डमा हुन्छ।
0: मेजोरिटी यहाँ नेपालीहरू, गोर्खालीहरू देख्यो, अरू विदेशीहरू पनि आउनु भएको छ यहाँको बासिन्दाहरू?
2: हजुर, यहाँको लोकल गोराहरू भनौँ होइन। अनि यसपालि अहिले मैले देखेँ पनि फर्स्ट चाहिँ के भने मेन तर्फ चाहिँ गोरा आउनुभयो। पहिला चाहिँ हाम्रो नेपाली भान्जा हुनुहुन्थ्यो उहाँ, अर्थात् नेपाली हुनुहुन्थ्यो, अहिले चाहिँ गोरा हुनुहुन्छ। हो दाई, गोराहरू पनि आउनु भएको छ हाम्रो चाहिँ अब पार्टिसिपेन्टहरू भनौँ, सबैजना चाहिँ गोरा नेपाली, हाम्रो वृद्ध पेन्सनर, हाम्रो बाबा आमाहरू अनि यङहरू सबैजनाको चाहिँ यो चाहिँ अहिले चाहिँ सबैजनाले चाहिँ भाग लिनु भएको छ।
0: अब 13 भिसिसहरू हुनुहुन्छ अनि गोर्खालीहरूको नाममा यो गर्नुहुन्छ, एउटा प्राउड मोमेन्ट होइन आजको दिन?
2: हजुर दाई, यो एकदम प्राउड मोमेन्ट हो। म पनि तपाईँ जस्तै तपाईँ हामी पनि गोर्खाली नै हो, र हामीले चाहिँ हाम्रो म्यासेज चाहिँ यो 13 हाम्रो गोर्खा भिसीहरू हाम्रो नयाँ पिँढीहरूलाई उनीहरूलाई चाहिँ एजुकेटेड गराउँदै लाने र हाम्रो चाहिँ वाइडर कम्युनिटीलाई गोराहरूलाई पनि हाम्रो कल्चर, हाम्रो भ्यालुज, गोर्खालीको इथोजहरू चाहिँ बिस्तारै हामीले सो गर्दै लाने यो हाम्रो चाहिँ एम हो। त्यसैले पार्टिसिपेन्टहरू पनि थुप्रै आउनुभयो, रमाइलो पनि लागेछ, मजा भइरहेको छ भाइ।
0: ल त गोर्खा पिस फाउन्डेसनले यो कार्यक्रम गर्नुहुन्छ, एकदमै खुसी लाग्यो। थ्याङ्क यू भेरी मच भाइ।
2: थ्याङ्क यू दाई, थ्याङ्क्स फर कमिङ एन्ड जय गोर्खा पिस फाउन्डेसन।
0: हजुर, अब एकजना यहाँ दाई नै हुनुहुन्छ, के हुनुहुन्छ परिचय गरौँ। उहाँ पनि भर्खरै कुदेर आएर मेडल थापेर आउनु भएको छ। नमस्कार हजुर।
3: नमस्कार हजुर।
0: हजुरको शुभ नाम?
3: मेरो हेमन राई हजुर।
0: पल्टन नै हुँदो रहेछ, कुन पल्टन?
3: 7-0।
0: 7-0 पक्कै यङ हुनुहुन्छ त।
3: थ्याङ्क यू भेरी मच।
0: कुन चाहिँ किन? 6.5 हो कि 13 किलोमिटर?
3: 6.5।
0: केही आएको छैन त? कसरी कुद्नु भयो कि हिँड्नु भयो कि केही पसिना केही जस्ताको तस्तै
3: होइन? अघि आइपुग्नु अघि आइपुगेको।
0: प्रत्येक वर्ष आउनुहुन्छ?
3: होइन, म अब यो गोर्खा रन भएको चाहिँ 12 वर्ष भयो होइन, दिस इज द फर्स्ट टाइम।
0: कस्तो लाग्यो त हाम्रो हाम्रै पुर्खाको नाममा चाहिँ खेलिन्छ यो।
3: राम्रो राम्रो लाग्यो।
0: बसाइ छ कता हजुर?
3: बसाइमा एक्सपर्टमा क्यानिङटन।
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू।
0: अब एलिट तर्फको लेडिजमा चाहिँ प्रथम हुन सफल हुनुभएको छ एकजना यहाँ बहिनी हुनुहुन्छ, पक्का रनर नै हुनु रहेछ। नमस्कार बहिनी।
4: हजुर नमस्ते।
0: हजुरको नाम चाहिँ?
4: मेरो मन्दा गुरुङ।
0: राइट, ओके। 13K हो नि त हैन?
4: हजुर 13K हजुर। तर 13K हो, तर 13K भन्दा धेरै रहेछ। 14 नियरली 14 नै हो के रे, नियरली 14 नै रहेछ।
0: रुट कस्तो रहेछ?
4: रुट चाहिँ एकदम राम्रो यस कन्ट्री साइडमा रहेछ होइन, तर आज अलिक विन्डी थियो, अदरवाइज वेदर वाज लाइक पर्फेक्ट, लाइक नट टु हट नट टु कोल्ड।
0: बेस्ट नै दिनुभएको?
4: त्यस्तो बेस्ट होइन, ठिकै रहेछ। ट्रेनिङ गर्दा चाहिँ मैले अहिले
0: तपाईँको बारेमा अलिक सोध्न मन लाग्यो, तपाईँको जिउ हेर्दा नै पक्का रनर जस्तो देखिन्छ, अलिकति सोध्न मन लाग्यो।
4: हजुर म चाहिँ त्यस रनिङ गर्छु, रन गर्छु अनि हाम्रो नेपाल रन क्लब अनि हाम्रो फोक्सटन छ हाम्रो यो इङ्ग्लिस यहाँको युकेको लोकल क्लब, त्यहाँबाट पनि रन गर्छु, फोक्सटन रनिङ क्लब। सो यहाँ
0: अलिकति सोध्न मन लाग्यो के कुराले इन्सपायर हुनुभयो अनि कस्तो कुन रनहरू अरू चाहिँ म्याराथन कुद्नु भएको छ?
4: फर्स्ट त म चाहिँ जस्ट आफ्नो फिटनेसको लागि नै कुद्दै थिएँ, अनि त्यसपछि चाहिँ बिस्तारै लोकल कम्युनिटी क्लबहरू जोइन गरेँ, त्यसपछि चाहिँ अब अरू रनरहरू देखेर त्यही अनुसार अब इन्करेज भएर त्यही भएर चाहिँ लन्डन म्याराथन गर्छु म चाहिँ, जस म्याराथन रनर भन्नु चाहन्छु म आफैलाई चाहिँ सो म्याराथन गर्छु धेरै चाहिँ।
0: आज भिसिएसको नाममा अनि सम्पूर्ण बिच गोर्खालीहरूको नाममा गरेको यो इभेन्टमा चाहिँ कस्तो लाग्यो तपाईँ कुद्दा?
4: एकदमै मलाई प्राउड फिल रहेछ। अघि पनि म यहाँ फिनिसिङ गर्नुभन्दा अलिकति अगाडि पनि मलाई फिल भइरहेको थियो हाम्रो भेटरनहरू गोर्खाजहरूलाई उहाँहरूलाई सम्झेर उहाँहरूको नाममा डाइरेक्टली इन्डाइरेक्टली यसरी होइन कन्ट्रिब्युट गर्नु पाउँदाखेरि एकदमै मलाई चाहिँ एकदम प्राउड फिल भइरहेछ। अब हाम्रो नेपाली कम्युनिटी यति धेरै देखेछु होइन, अनि सबैजना देख्दाखेरि एकदमै आफूलाई प्राउड फिल भएको छ। हजुर
0: हुन्छ, कङ्ग्रेचुलेसन।
4: हजुर हस् हस् थ्याङ्क यू सो मच, थ्याङ्क यू हजुर।
0: अनि यहाँ हाम्रो आमाहरू पनि कुदेर आउनु भएको छ, हिँडेर आउनु भएको छ, उहाँलाई मेडल लगाइदिनु भएको छ यहाँ साफहरूले, अनि पानी पनि दिँदै हुनुहुन्छ। नमस्कार आमा। नमस्कार। हजुरको नाम चाहिँ?
5: धनमा राई।
0: हिँड्न हिँडेर आउनुभयो?
5: हजुर।
0: कस्तो लाग्यो त आज यहाँ हिँड्दा कुद्दा?
5: रमाइलो लाग्यो नि।
0: थाकेको अनुभव भएको छ?
5: त्यति साह्रो थाकेन, टाढो पुग्न सकेन त।
0: रमाइलो रहेछ बाटो?
5: बाटो त एकदम रमाइलो, जति कुदिराखेको छ कुदेको कुदेकै जोसमा हिँड्दा त रमाइलो लाग्यो।
0: हजुरको नाम चाहिँ के होला?
6: मेरो इन्द्रा गुरुङ।
0: कति किलोमिटर जति हिँड्नु भयो आज?
6: खै हामी यो सात बाटो हिँडेको, कति किलो, 7 किलोमिटर होला होइन, 7 किलोमिटर।
0: रमाइलो रहेछ बाटो?
6: रमाइलो रमाइलो, 3 साल भइसक्यो रमाइलो भएको, अनि रमाइलो त
0: भनेपछि 3 मेडल भयो तपाईँको? 3?
6: हजुर 3।
0: ल त हुन्छ, थ्याङ्क यू।
6: हजुर यस।
0: अब हाम्रो सुनिता बहिनी पनि आइपुग्नु भएको रहेछ, भर्खरै मेडल लाउनु भएको छ। ल बहिनी नमस्कार है।
7: नमस्ते दाई।
0: कुन किलोमिटर हो तपाईँ? 6 कि?
7: म 6.5।
0: फर्स्ट हो तपाईँ?
7: होइन होला, यहाँ बाजेहरू नि हुनुहुन्छ।
0: होइन लेडिज तर्फ?
7: मलाई थाहा भएन।
0: तपाईँ त केही पसिनै आएको छैन त? के हो
7: यो, हावा पनि चलिरहेछ नि त, त्यही भएर पसिना आएको चाहिँ हावाले सुकाइदिएछ। हजुर।
0: कसरी त्यो रुट चाहिँ अप एन्ड डाउन?
7: होइन एकदम पर्फेक्ट लाग्यो मलाई चाहिँ, किनभने हामी अरू बेला पाक रन कुद्दाखेरि चाहिँ राउन्डमा कुद्छ नि त, यो सबै टारमार्कमा भएकोले गर्दा इजी लाग्यो मलाई चाहिँ।
0: साप पनि 13 किलोमिटर
7: फुल रन गर्दै हुनुहुन्छ, म चाहिँ हाफ।
0: अनि कस्तो लाग्यो त यहाँ आएर चाहिँ अल द वे एन्ड ओभरबाट यहाँ आएर चाहिँ टिथ वर्दा होइन?
7: एकदम खुसी लाग्यो, किनभने यहाँ चाहिँ अब सबै नेपालीहरू नै छ, हाम्रो चाहिँ पाक रनमा त हाम्रो मिक्स हुन्छ, अनि एकदमै रमाइलो भयो।
0: हजुर बहिनीलाई धन्यवाद दिँदै यो बीचमा चाहिँ साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ गोर्खा पिस फाउन्डेसनको चाहिँ अध्यक्ष हुनुहुन्छ भीम राज तुम्बा हाङफे दाजु र चाहिँ द भोइस अफ नेपाल सिजन 7 कि चाहिँ सेकेन्ड रनर अप हाम्रो पुनम गुरुङ बहिनीसँग म कुराकानी गर्नेछु। हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू, र सेकेन्ड पार्ट केही बेरमै तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। र यो बिचमा चाहिँ हाम्रो दाजु हुनुहुन्छ मनो नोर दाजु, र उहाँले एउटा जानकारी यहाँ पठाउनु भएको रहेछ, र यो जानकारी पनि यहाँलाई जानकारी गराउँ। र भोलि चाहिँ उहाँहरूको कार्यक्रम रहेको रहेछ, र यो कार्यक्रम सम्बन्धी जानकारी पनि यहाँ राखिहालौँ। र यो कम्प्युटर अलिकति स्लो भएको कारणले गर्दा हजुर भोलि चाहिँ उहाँहरूको 17 वार्षिक भेटघाट स्याङ्जा ज्याग्दी खोला समाचिगेको रहेछ, 17 वार्षिक भेटघाट। लोकेसन चाहिँ एम्पायर हल अल्टोसटमा हुँदैछ, त्यहाँको पोस्टकोड चाहिँ G11DJ जान सक्नुहुन्छ। र भोलि 12 बजेबाट कार्यक्रम आरम्भ हुन्छ है त। हाम्रो नोर दाजु हुनुहुन्छ, प्रेसिडेन्ट हुनुहुँदो रहेछ उहाँ, उहाँलाई 07727534051 कन्ट्याक्ट गर्न सक्नुहुन्छ। 17 वार्षिक भेटघाट स्याङ्जा ज्याग्दी खोला समाज युकेको है त। अनि हाम्रो चाहिँ बिमला थेबे पन्धक लिम्बू दिदी हुनुहुन्छ, लामो समय बाद उहाँले सम्झिनु भएको रहेछ। कहाँ के लेख्नुहुन्छ, सेवा त नमस्ते, युकेमा भाग लिन पुगिरहेको छु र सुनिरहेको छु है काठमाडौँ नेपालबाट आजको कार्यक्रम सुनिरहेको छु, केही समयपछि भाग लिन पुगिरहेको छु, आशा छ सबै परिवारमा आरामै हुनुहुन्छ होला भन्दै बिदा चाहन्छु भनेर बिमला दिदीले भन्नुभएको रहेछ। दिदी थ्याङ्क यू भेरी मच, आरामै हुनुहुन्छ होला, अब बेलायततिर कहिले आउँदै हुनुहुन्छ, हाम्रो साँप लेक्स भाइ सबै ठिकै हुनुहुन्छ होला, हाम्रो नमस्कार सुनाइदिनु होला भन्न चाहिँ चाहन्छु है त। हजुर, अहिले उत्तर पठाउनेहरूमा हाम्रो शान्ति मल्लज्यू हुनुहुन्छ स्विन्डनबाट मिलेको छ, थ्याङ्क यू। मोहन गुरुङ ज्यू हुनुहुन्छ वेम्लीबाट इमेल गर्नुभएको रहेछ, थ्याङ्क यू। अनि अर्को चाहिँ मिना पुनज्यू हुनुहुन्छ डोनकास्टरबाट, दिदी थ्याङ्क यू, हजुरको उत्तर मिलेको छ। अनि सेरु घरतीज्यू हुनुहुन्छ, तपाईँको पनि उत्तर मिलेको छ, धेरै धेरै धन्यवाद। अब चाहिँ नपठाउनु होला है त, सबैको नाम चाहिँ यहाँ फाइनलाइज गर्नुपर्ने हुन्छ, गर्दा अब केही बेरमै हामी यसको छिनोफानो गर्नेछौँ है त। अनि हाम्रो चाहिँ कार खोला थापाज्यूले एउटा गीत मगाउनु भएको छ, उदित नारायण झा र दिपा झाले गाउनु भएको, यो गीत सुनौँ, त्यसपछि चाहिँ एउटा प्रोमो ब्रेक अनि एउटा गीत अनि त्यसपछि सेकेन्ड पार्ट सुनेछौँ गोर्खा वकको।

0: रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि यहाँ सबै सबैलाई कार्यक्रम बिएबएस संवादमा वेलकम गर्न चाहन्छु। अब यो पार्टमा चाहिँ दुईजना व्यक्तिहरूसँग कुराकानी गर्दैछु र गोर्खा पिस फाउन्डेसनको चेयरम्यान हुनुहुन्छ भीमराज तुम्बा हाङफे दाजु हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछु। अनि अन्तमा चाहिँ पुनम गुरुङ बहिनी हुनुहुन्छ, उहाँ चाहिँ द भोइस अफ नेपाल सिजन 7 की चाहिँ सेकेन्ड रनर हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्नेछु। अब दाजुसँग कुराकानी गरौँ। सर्वप्रथम त उहाँलाई बिएबएसमा वेलकम गर्दै आज को यो गोर्खा वकको सिग्निफिकेन्टको बारेमा अलिकति प्रकाश पारिदिनुहोस् भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: आजको प्रोग्राम जुन हामीले एक्सपेक्ट गरेको अब सहभागिता रह्यो, कति कार्यक्रमहरू हामी सेफ्टीको तरिकाले गर्न सक्यौँ किनभने आज हट एयर बलुन थियो, तर हट एयर बलुन चाहिँ हाम्रो चाहिँ क्यान्सल भयो किनभने वेदरले गर्दाखेरि हट एयर बलुन उड्नलाई चाहिँ 12 किलोमिटर पर आवर स्पिड चाहिँ एयरको चाहिँ स्पिडभन्दा धेर भयो भने चाहिँ उड्न नसक्दो रहेछ। त्यसले गर्दा चाहिँ आज चाहिँ अभाग्यवश 18 किलोमिटर पर आवर छ विन्ड स्पिड, त्यसले गर्दा त्यो हुन सकेन। त्यसको लागि क्षमा प्रार्थी छौँ र अर्को वर्ष आगामी वर्षमा पक्कै पनि यस्तो वेदरले साथ दिन्छ होला भन्ने अपेक्षा राखेका छौँ।
1: यो गोर्खा पिस फाउन्डेसनको प्रेसिडेन्ट हुनुहुन्छ, धेरै भयो खडा गर्नुभएको, किन आवश्यकता देख्नुभयो जति बेला स्थापना गर्नुभयो तपाईँले?
2: जति बेला हामीले स्थापना गर्दाखेरि नेपालदेखि हाम्रो सिनियर सिटिजनहरू आउनु थाल्नुभयो र उहाँहरूलाई यहाँ भाषाको समस्या थियो, विभिन्न समस्या थियो, बेनिफिट कसरी पाउँछ, कहाँबाट झिक्ने, कसरी ल्याउने, विभिन्न किसिमको बेनिफिटहरू, त्यो कारणले हामीले चाहिँ उहाँहरूलाई सहयोग गर्दै जाँदाखेरि यो संस्थाको जन्म भयो।
1: अनि स्थापना कालदेखि अहिलेसम्म के कस्तो काम गरिराख्नु भएको छ? वर्षमा एकपटक यो गोर्खा वक त आयोजना गर्नुहुन्छ।
2: यो गोर्खा वक भनेको चाहिँ हाम्रो मेन काममा पर्दैन, यो चाहिँ के हो भने वर्ष दिनमा एकचोटि रिग्रुप हौ होइन, सबैतिरको हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनी भान्जा भान्जीहरूलाई चाहिँ एक ठाउँमा राखौँ भनेर मात्र हो। तर हाम्रो मेन ग्रुप भनेको चाहिँ हामी बेनिफिट्सहरूदेखि लिएर लिगल ब्याटलदेखि लिएर वेलफेयरको कुराहरूमा काम गर्छौँ।
1: कम्पेयर टु लास्ट इयर यस वर्षको प्रोग्राम कस्तो भएको महसुस गर्नुभएको छ?
2: लास्ट इयर र यस वर्षमा हरेक वर्ष हाम्रो ग्रोथ छ। यसचोटि पनि हाम्रो जुन 35% ग्रोथ थियो हाम्रो, तर यसचोटि चाहिँ 35% चाहिँ होइन 15-17%सम्मको ग्रोथ छ।
1: यो आज अलिअलि उठेको पैसा उब्रेको पैसा चाहिँ केमा राख्नुहुन्छ हजुर, के गर्नुहुन्छ?
2: होइन, यो उठेको पैसा चाहिँ हाम्रो मेन कुरो गोर्खा पिस फाउन्डेसनको उमा आउँछ, मेन पोर्टमा आउँछ र आवश्यक परेको ठाउँमा विभिन्न किसिमकोहरू नेचुरल डिजास्टरदेखि लिएर एजुकेसनदेखि लिएर दुनियाँमा हामीलाई ज जसले नेपालदेखि चाहिँ नै कुन कुन ठाउँमा हामीलाई उ गरेको हुन्छ उहाँहरूले सबमिट गर्नु भएको हुन्छ त्यो अनुसार हामीले प्रयोग गर्छौँ।
1: तपाईँले अब बिहिबार चाहिँ त्यहाँ बाबुलाई भेला पारेर धेरै कार्यक्रम गर्नुहुन्छ, घरमै पनि धेरै सेवा पुऱ्याउनु भएको रहेछ, आफ्नो कन्ट्रिब्युसनलाई चाहिँ कसरी लिनुभएको छ पर्टिकुलरली एक्स गर्खा सर अनि उहाँको परिवारहरूलाई?
2: मेन कुरा उहाँहरूलाई मैले के पुर्याएँ भन्दा र के गरेँ भन्दा नि मैले मेरो कर्तव्य पुरा गरेको छु कि छुइनँ त्यसमा मात्र मलाई चाहिँ जहिले मुटु पोल्छ है, किनभने यो भनेको सामाजिक सेवा भनौँ जे भनौँ एउटा नेपाली एउटा गोर्खालीकोले गोर्खालीलाई गर्नुपर्ने कर्तव्य हो, त्यही मात्र कर्तव्य मात्र निभाइरहेको छु जस्तो लागेको छ मलाई।
1: नयाँ घरको बारेमा तपाईँले गर्दै हुनुहुन्छ, त्यो कहाँ पुग्यो दाइ?
2: त्यो अहिले हाम्रो जग्गा हाम्रो नाममा आइसक्यो, संस्थाको नाममा आइसक्यो, अहिले हाम्रो प्लानिङ पर्मिसनको फेजमा छ, अब त्यो चाहिँ वेट एन्ड सीमा छ।
1: अनि सम्पूर्ण यहाँ आयोजकहरू तपाईँ नै हुनुहुन्छ, तपाईँको मुनिका भाइ बहिनीहरू अनि यहाँ जति पनि आउनु भएको छ उहाँहरूले के भन्नुहुन्छ?
2: उहाँहरूको सहयोग बिना है कहिले पनि अगाडि बढ्नु सक्दैन थियो, म एउटा रुखबाट के हुने जराहरू उहाँहरू हो, त्यसले गर्दा उहाँहरूलाई चाहिँ मेरो ठुलो ठुलो धन्यवाद दिन चाहन्छु, जरा बेगर रुख कहिले पनि उभिन सक्दैन।
1: अस्ति तपाईँको फेसबुकमा हेरेको थिएँ कता पो आज आइतबार चाहिँ वेदर एकदम पानी पनि पर्दैन घाम पनि लाग्दैन ब्युटिफुल हुन्छ भन्दै हुन्छ, साँच्चै त्यस्तै भयो आज?
2: होइन, यो त मैले बारम्बार भनिरहेको छु, यो 12-13 चोटिको हाम्रो अनुभवमा के भने अघि मैले भने हाम्रो गोर्खालीहरू भर्ती हुन थालेको 211 वर्षलाई हामीले काउन्ट गर्ने भने भर्ती हुँदाखेरि 18 वर्षको पक्कै भयो होला, 18 र 11ले गर्दा 229 वर्षको इतिहास हाम्रो मृत आत्मा हाम्रो पहिलाका बाबुबाजेको आत्माले हामीलाई जहिले तथास्तु गर्नुभएको छ कि त्यसले गर्दा उहाँको आशिष हाम्रो शिरमा छ, त्यसले गर्दाखेरि वेदर जहिले पनि होइन वकको दिन कहिले पनि डिस्टर्बेन्स गरेका छैन।
1: एकदमै ब्युटिफुल प्रोग्राम, थ्याङ्क यू भेरी मच दाइ।
2: थ्याङ्क यू भेरी मच हजुर, तपाईँले ज जसले सुन्नु भएको छ यो वर्ष आउनु पाउनु भएन, अर्को वर्ष अवश्य आउनु होला है, तपाईँहरूलाई हामी एक एकदम तपाईँहरू आउनुहुन्छ भन्ने अपेक्षा राखेका छौँ।
1: अब भने द भोइस अफ नेपाल सिजन सेभेनको चाहिँ पुनम गुरुङ बहिनी यहाँ युके आइपुग्नु भएको रहेछ, उहाँलाई भेट्न पाउँदा एकदमै खुसी लाग्यो। बहिनी नमस्कार।
3: नमस्ते दाजु।
1: कहिले आउनुभयो युके?
3: हजुर, म युके आएको चाहिँ एक महिना भयो।
1: कति बस्नुहुन्छ अब?
3: अब बस्छु होला एक डेढ महिना यो पालि। हजुर,
1: राइट। अब भोइसकै कुराकानी गरौँ होइन, अब तपाईँ त इस्टाब्लिस भएको कलाकार भइसक्नु भएको, गीत रेकर्ड गरिसक्नु भएको, त भोइसमा चाहिँ किन जाने विचार भयो?
3: भोइस अफ नेपाल भनेको एउटा इन्टरनेसनल प्लेटफर्म हो, हाम्रो नेपालको सबैभन्दा चर्चित रियालिटी सो पनि हो। त्यहाँबाट चाहिँ अलिकति मान्छेलाई, हामी कलाकारहरूलाई चाहिँ गीतै चल्यो भने पनि मान्छे नचिन्ने समस्याहरू हुन्छ धेरै नै होइन। त्यही माथि अब जतिजनाले चिन्नुहुन्थ्यो त्योभन्दा अझै धेरै दर्शक सामु पुग्ने एउटा इच्छा चाहनाले गर्दाखेरि पनि भोइस अफ नेपाललाई चुज गरियो।
1: अब फर्स्टमै तपाईँले फोर्थ इयर टर्न गर्नुभयो, त्यसपछि मलाई लागेको थियो तपाईँ डेफिनेटली फाइनल पुग्नुहुन्छ जस्तो मलाई लागेको थियो, तपाईँलाई कस्तो लाग्थ्यो त्यो मोमेन्ट चाहिँ?
3: मैले चाहिँ त्यतिखेर चाहिँ खास म फाइनल नै चाहिँ सोचेको थिइनँ। मैले चाहिँ के सोचेको थिएँ भने यो पहिलो स्टेप हो, यो पार गरेपछि फेरि अर्को त्यो पनि पार गर्नु पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो, तर फाइनलसम्मै पुगेरै गर्छु भन्ने त्यति पर नै सोचेको थिइनँ।
1: त्यही त, तपाईँले बिएबिएसको प्रत्यक्ष कुराकानीमा तपाईँले हिन्दी गीत पनि गाउनुभयो, नेपाली गीत पनि गयो, इङ्ग्लिस गीत गाउनुभयो, भर्सटाइल हो, रिजल्टबाट सन्तुष्ट हुनुहुन्छ? कस्तो अपेक्षा थियो?
3: म त एकदमै अब सन्तुष्ट छु भन्छु, किनभने अब मलाई जहाँसम्म मैले जे पाउनु छ, मैले जति पाउनु छ त्यो पाउने हो। अब आफ्नो मेहनत निरन्तर छँदैछ, त्यहाँसम्म पुगेर पनि एउटा सेकेन्ड रनर अप हुन सक्नु पनि ठुलै कुरा हो जस्तो लाग्छ, सो खुसी छु भन्छु।
1: त्यो भोइस जितेपछि तपाईँको एक वर्ष जस्तो कन्ट्र्याक्ट हुँदो रहेछ, त्यो सीमा सकिसकेको हो कि कस्तो हो तपाईँको अहिले चाहिँ, के हुँदैछ भोइस सकेपछि?
3: त्यो चाहिँ कन्ट्र्याक्ट हामी भन्दा पनि हामी एक वर्ष जति चाहिँ, वान इयर जति चाहिँ हामी उहाँहरूसँगै टुर गर्ने भन्ने कुरा हुन्छ खास। अनि सो त्यो भएर हाम्रो फर्स्ट भोइस अफ नेपालको टिमसँगको टुर नै अहिले युके रहेको छ। उहाँहरू आइसक्नु भएको छ, अस्ति जुनको 3 चाहिँ हामी उहाँहरू पनि यहाँ युके आइसक्नु भएको छ। अनि हाम्रो अब यो जुनको 12 चाहिँ हाम्रो प्रोग्रामहरू स्टार्ट छन्, र पहिलो प्रोग्राम चाहिँ अल्डर सर्टको एम्पायरमा हुनुवाला छ हाम्रो।
1: भोइस सकेपछि चाहिँ कुनै नयाँ गीतहरू रेकर्ड गर्नु भएको छ?
3: हजुर, मैले अस्ति भर्खरै एउटा नयाँ गीत गरेको थिएँ, आँखा नलाउ काले दाई भन्ने गीत, मेरो आफ्नै पुनम गुरुङ अफिसियल युट्युब च्यानलबाट चाहिँ प्रसारित भएको छ, आएको छ। अनि सो उहाँ एक महिनाको अन्तरालमा चाहिँ जो माया गरिदिनु भयो, 1.5 million जति भ्यू पुग्न लागेको छ, धेरैले माया गरिदिनु भयो, टिकटकहरू पनि राम्रो बनाइदिनु भएको छ, जो एकदम खुसी लागेको छ।
1: अब त युके नै बस्नुहुन्छ होला नि त होइन, अब श्रीमान यतै हुनुहुन्छ होइन?
3: हजुर, युके नै बस्ने त हो, तर त्योभन्दा अगाडि चाहिँ फेरि एकचोटि नेपालतिर गएर फेरि अरू हाम्रो टिमसँग अन्त पनि पर्फर्महरू गरे पछाडि चाहिँ आउँछु होला।
1: श्रीमानले चाहिँ कतिको सपोर्ट गर्नुहुन्छ तपाईँ गीत सङ्गीतमा लाग्नु भएको? अब देश विदेश घुम्नुपर्छ, नेपालतिर धेरै बस्नुपर्छ होला,
3: उहाँको सपोर्ट बिना त सम्भव नै थिएन यो कुरा। सुरुवातदेखि नै एकदमै सपोर्ट गर्नुहुन्छ, अहिले पनि गर्नुहुन्छ र भविष्यमा पनि गर्नुहुन्छ।
1: त्यही त आज यहाँ गोर्खा वकमा आउनु भएको छ होइन, यहाँ आइरहँदा चाहिँ कस्तो लागेको छ? त्यो एउटा सम्पूर्ण गोर्खालीहरूको सम्मानमा यो कार्यक्रम गर्ने गरिन्छ प्रत्येक वर्ष,
3: यो चाहिँ मेरो पहिलो पटक हो, मलाई एकदमै धेरै खुसी लागिरहेछ। उहाँहरूले सम्झेर माया गरेर बोलाइदिनु भएको छ, आज मेरो पनि प्रस्तुति रहनेछ, जो पहिलो पटक एकदम खुसी लागिरहेछ।
1: भोइसमा आउनुभन्दा अगाडि र आएपछि अलिकति सबैले चिन्नेको लागि आए भन्नुभयो, अन्तर के पाउनु भएको छ?
3: धेरै फरक हुन्छ, पहिला थोरैजनाले चिन्नुहुन्थ्यो भने अहिले अलिक त्योभन्दा अलि धेरैजनाले चिन्नुहुन्छ। पक्कै पनि त्यो ठाउँमा पुगिसके पछाडि दर्शक श्रोताहरूले नोटिस चाहिँ गर्नुहुँदो रहेछ, चिन्नुहुन्छ।
1: अब आउने गीतहरू चाहिँ अलिक लोक फ्लेभरको आउँछन् कि बढी तपाईँले बढी कुन जनरलाई चाहिँ ध्यान दिएर रेकर्ड गर्ने सोचमा हुनुहुन्छ?
3: मलाई चाहिँ खास सबै प्याटर्नको गीतहरू गाउनु मनपर्छ, अनि मेरो चाहिँ अब दोहोरी गीतदेखि लिएर पप गीतहरूदेखि लिएर आधुनिक फिल्मी सङहरू, ऱ्याप सङहरू सबै छन् नि त। सो त्यो भएर अहिलेको यो आँखा नलाउ काले दाई पनि यो चाहिँ लोक फ्लेभर हाम्रो आदरणीय दाई खेम सेन्चुरीको म्युजिक कम्पोजमा रहेको गीत हो, दाजुको पनि आवाज छ यसमा, दाजु र मेरो गीत हो। सो यो पालि चाहिँ यो फ्लेभरको गरियो, हल्का लोक फ्लेभरको गरियो, हल्का फ्युजन तरिकाले, अनि अर्को पटक चाहिँ खै हेर्नुपर्छ कस्तो हुन्छ।
1: ल त बहिनी, पछि भाइलाई भन्नु होला, बिहेबिएस पनि लिएर आउनु होला भन्नु होला, त्यति बेला हामी प्रत्यक्ष कुराकानी गरौँ। आज एकदमै खुसी लाग्यो, थ्याङ्क यू भेरी मच, अनि वेलकम टु युके।
3: थ्याङ्क यू सो मच दाजु, अनि थ्याङ्क यू सो मच सम्पूर्ण बिहेबिएस सुनेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई मेरो धेरै धेरै माया, अनि मलाई पनि धेरै धेरै माया गरिदिनु होला, थ्याङ्क यू सो मच, धन्यवाद।
1: हजुर, पुनम गुरुङ बहिनी अन्तमा बोल्दै हुनुहुन्थ्यो, द भोइस अफ नेपाल सिजन 7 की चाहिँ सेकेन्ड रनर अप हुनुहुन्छ, अहिले बेलायतमा हुनुहुन्छ, उहाँको टिम नै आज जस्तो लाग्छ उहाँको पहिलो प्रस्तुति अथवा प्रस्तुति चाहिँ आज भनौँ न पहिलो दोस्रो भन्दा पनि आज चाहिँ एम्पायर हलमा उहाँको प्रोग्राम हुनुपर्छ, त्यही मलाई भन्नुभयो जस्तो मलाई लाग्यो। हजुर, अब भने हामी छिनो फानो गर्नतर्फ लागौँ, र प्रश्न चाहिँ वाट बिगिन्स विथ टी र के चाहिँ टीबाट सुरु हुन्छ अनि टीबाट समाप्त हुन्छ र यसभित्र टी छ भन्दा चाहिँ यो टी टी टी भने चाहिँ यो चियाको कुरा हो टी टिइएटी र यसको सही आन्सर चाहिँ त्यो हो अनि वाट क्यान यु क्याच के तपाईँले क्याच गर्न सक्नुहुन्छ पक्रिन सक्नुहुन्छ अनि बट नट थ्रो फाल्न चाहिँ सक्नुहुन्न भन्दा चाहिँ यसको उत्तर चाहिँ अब फ्लो भनौँ न कोल्ड होइन लुगा लाग्छ नि हो त्यसको उत्तर हो गर्दा अलिकति टेक्निकल थियो अलिक कन्फ्युजिङ पनि थियो र धेरै सबै श्रोताले मिलाउनु भएको छ र तपाईँहरू सबै सबैलाई चाहिँ जो कङ्ग्रेचुलेसन भन्दा पनि शुभकामना भन्न चाहन्छु अब समय त्यति धेरै छैन त्यसले गर्दा यो राइस कुकरमा सबैको नाम हालिसकेको छु यसपटक त्यति उल्लेखनीय सहभागिता भएन तैपनि धेरै श्रोताले आज भाग लिनुभयो थ्याङ्क यू भेरी मच तपाईँको सहभागिताको लागि आजको अन्तिम चाहिँ श्रोता हुनुहुन्थ्यो हाम्रो दिनेश साहब लन्डनबाट र उहाँलाई पनि धेरै धेरै धन्यवाद र उहाँको पनि यहाँ ड्र गरिसकेको छु अथवा ड्र भन्दा पनि हालिसकेको छु अब एकजनाको नाम म निकाल्दैछु हजुर एउटा हातमा परिसकेको छ ओहो उहाँ हुनुहुन्छ लक्की हाम्रो ललित साप र सती दिदी हुनुहुन्छ है लन्डनबाट उहाँहरूले आज मात्रै भाग लिनुभएको थियो र उहाँहरू दुवैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु साप ल हजुरको एड्रेस मलाई अहिले नै पठाइदिनु होला ताकि म यहाँ लेखेर चाहिँ दिदीलाई हस्तान्तरण गर्छु अनि हाम्रो आशा दिदीले चाहिँ नेक्स्ट विक केही चाहिँ व्यवस्थित नगद पुरस्कार पठाइदिनुहुन्छ है त हजुर ललित साप र सती दिदीलाई धेरै धेरै धन्यवाद अनि बधाई पनि भन्न चाहन्छु अनि ज जसले टेक पार्ट गर्नुभयो हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु हजुर अब बिदा हुने बेला भइसकेको छ मन्डे मात्रै हाम्रो भेटघाट हुन्छ कार्यक्रममा आज दिउँसो शिरीष बहिनी अनि बेलुकी चाहिँ आउनुहुन्छ हाम्रो आशा दिदी आउनुहुन्छ मलाई भने बिदा दिनुहोस् हस्त नमस्ते बाबाई

0: pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली कम्युनिस्ट पार्टीले अर्थमन्त्री डाक्टर सोनी मुवागलेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। आज प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वागले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नु भएको छ।
4: सबै संसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन। अरू कुरा तपसिलका कुरा गरेर सभामुख महोदय कि अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ भन्नुभयो। यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय।
3: विपक्षी दलहरूले आज प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै अवरुद्ध गरेका थिए। त्यसपछि सभामुखले वर्षमान पुनलाई बोल्न समय दिनुभएको थियो। उनीहरूले अर्थमन्त्री सोनी मुवागले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। नेपाली काँग्रेसले सुदन गुरुङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गरेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा काँग्रेसका भरत खड्काले सुदन गुरुङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो।
5: सभामुख महोदय, माननीय गृहमन्त्री जीवमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलछाम सम्पत्ति बनाइयो। सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नोलाई पुरस्कृत र अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी, सरकार आफै धामी अनि आफै पुरस्कृत गर्दै हिँड्ने भयो। अब कर्मभङ्गता र सुशासनको गफ हाक्न छोडौँ। यदि यो कि हामीलाई आफ्नालाई जोगाउने छलछाम आयोग बनाएर पुरस्कृत गर्ने कुरा नगरौँ।
3: गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र शेयरबारे प्रश्न उठेको थियो। त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो। समितिको प्रतिवेदन आएपछि फेरि सुदन गुरुङ गृहमन्त्री बन्नु भएको छ, तर उहाँमाथिको प्रतिवेदन भने सार्वजनिक भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतर्फ दौडिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
6: सम्मानीय सभामुख महोदय, पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्मानीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद।
3: सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले अरबौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकाय लाग्नुपर्ने सुझाव पनि दिएका छन्। समिति सदस्यहरू जगदीश खरेल, डाक्टर अर्जुन कार्की, गणेश बहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेणुका काउचा, राम लामा, प्रशान्त उप्रेती, अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्नुभएको हो। समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिन राखिएको खोरभित्र वयस्क पोथी चितुवा पसेको कृष्णसार संयोजक क्षेत्रका कृष्णसार संरक्षक क्षेत्रका रेन्जर रामु केसीले जानकारी दिनुभएको छ। विगतमा कृष्णसार र संरक्षण क्षेत्र नजिक रहेको गौशालामा पसेर चितुवाले गाई गोरु मार्ने गरेको उहाँको भनाइ छ। संरक्षण क्षेत्र नजिक रहेको सामुदायिक वनमा 3-4 चितुवा रहेको अनुमान छ। 11 महिना यता 7 समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइएको चौधरीले जानकारी दिनुभयो। थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको निधन भएको छ। केही वर्ष यता कोमामा रहेकी राजकुमारीको 47 उमेरमा निधन भएको शाही दरबारले घोषणा गरेको छ। सन् 2022 डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला राजकुमारी अचानक ढल्नु भएको थियो। चिकित्सकहरूका अनुसार मुटुमा भएको माइको प्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अनियमित भएको थियो, जसका कारण राजकुमारी बेहोस हुनुभएको थियो। त्यसैता उहाँ कोमामा हुनुहुन्थ्यो। राजकुमारीको गएको साँझ निधन भएको बीबीसीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
0: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, सुन्नुभयो यहाँले, मास्टर भन्ने व्यक्तिको गीत हो डम्फुको डम डम। यह गीतबाट आजको कार्यक्रमको शुभवादको सुरुवात भयो। सञ्चालक विनोद हजुरको सेवाको लागि आज शुक्रबारको दिन आएको छु। यहाँलाई नमस्कार, गुड मर्निङ, गुड आफ्टरनुन एन्ड गुड इभिनिङ, अनि कहीँ यतै मध्यरात पनि होला होइन। यहाँलाई कार्यक्रममा स्वागत छ। नेपालको समय कुरा गर्दाखेरि दिनको 1:54 जाँदैछ। देश विदेशमा हामीलाई सुन्नुहुन्छ। भर्खरै यहाँले सुन्नुभयो युकेको कार्यक्रम भने। आज अब फुटबल सुरु भयो, वर्ल्ड कप होइन, त्यसका नतिजाहरू सुनिसक्नु भएको छ। र कोरियाले राम्रो गर्यो र मेक्सिकोले पनि राम्रो गर्यो सुरुवाती खेलमा। यी कुराहरू आजको हाम्रो बसाइमा हाम्रा फुटबल एक्सपर्ट भन्नुपर्छ, स्पोर्ट्स करेस्पोन्डेन्ट हुनुहुन्छ मित्र प्रकाश तिमिल सिन्हाजीसँग कुराकानी गरौँ। सुरुवात कसो भयो, उद्घाटन समारोह के कस्तो भयो, उहाँले बयान गर्नुहुन्छ। तपाईँले पनि हेर्नु त हेर्नुभयो होला, तर नेपालमा हेर्नुको लागि पैसै तिर्नु पर्दो रहेछ होइन। अब फुटबल भनेपछि यसपालि सबैभन्दा बढी कमाउने फुटबलको वर्ल्ड कप रहन पुग्यो, र खेल पनि बढी छ, 104 गेम छ, 48 टिम, त्यसले गर्दाखेरि महिनौभरि हामीले हेर्न सक्छौँ। अब आजको दिनको कुरा गर्नुपर्दाखेरि श्रोताहरू, आज हामी शुक्रबार त हो, 29 जेठ 2083 मा चाहिँ आज दोष व्रत लिनेहरूको लागि र विश्व बाल श्रम विरुद्धको दिवस आजको दिनमा परेको छ। छोटो यो बारेमा चर्चा गरिहालौँ है त। विश्व बाल विरुद्धको दिवस के हो त? शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बाल श्रम बाल बालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक अथवा मानसिक श्रम हो। त आदरणीय श्रोताहरू, बाल बालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्ने, स्कुल जान पाउने जस्ता बाल बालिकाको हक अधिकारमा अवरोध पुग्ने नियमित कामहरूमा यदि बाल बालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई बाल श्रम भनिन्छ। यो चाहिँ कानुन त बन्दै छ श्रोताहरू। उद्देश्य के त? विश्व बाल श्रम विरुद्धको दिवसको चाहिँ उद्देश्य हो, विश्व बाल श्रम विरुद्धको दिवसको प्रमुख उद्देश्य विश्वव्यापी स्तरबाट नै बाल श्रम हटाउनको लागि आवश्यक कार्य र प्रयासहरूमा सरोकारवालाहरूको ध्यान केन्द्रित गर्नु हो। हरेक वर्ष 12 जुनमा विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता, श्रमिक संगठनहरू, नागरिक समाज साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यो दिवस मनाइने गरिन्छ। नेपालमा पनि धेरै ठाउँमा बाल श्रमिकहरू छन् श्रोताहरू, इट्टाभट्टादेखि लिएर विशेष गरी त्यो भनौँ न साडी अथवा चाहिँ भनौँलाई चाहिँ बुट्टा भर्नको लागि चाहिँ एकदम आँखा तेजिलो चाहिन्छ भनेर भनिन्छ। त्यहाँ चाहिँ एकदम युवाहरूको अथवा बाल को चाहिँ आँखा तेजिलो हुन्छ, त्यस कारण प्रयोग गरेँ भनेर म सुन्छु। यो पनि अपराधै हो भन्नुपर्छ होइन त। एनिवे, त्यस विरुद्धको दिवस हो, विभिन्न कार्यक्रमहरू भइरह होला भन्ने आशा गरौँ। यहाँ मात्रै होइन, संसारका विभिन्न ठाउँमा चाहिँ बाल श्रमको प्रयोग गरेको हामी पाउँछौँ भने अब

समाचार छ, 100 100 मिटर मरे, ओके। अनि अर्थमन्त्रीलाई हिमालयको जवाब छ, विगतका सबै घटना दुधको दुध पानीको पानी छुट्याउन तयार छु भनेर बारखरी .com लेख्छ। नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको चुनौतीको जवाब दिँदै विगतका घटनाहरूको संसदीय छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताउनु भएको छ। उहाँले सत्य प्रमाणित गर्न र कमजोरी सच्याउन छानबिन समिति को माग पनि गर्नुभएको छ। भने गोदावरीतिर जाउँ श्रोताहरू, गोदावरीको बाढीले बगाउँदा 2 महिलाको मृत्यु, 2 घन्टा अगाडिको समाचार सेतोपाटी .com लेख्छ। गोदावरीको बाढीमा परि 2 महिलाहरूको मृत्यु भएको समाचार छ। उहाँहरू शुक्रबार बिहान च्याउ टिप्न जङ्गलतर्फ गएका थिए भन्ने समाचार छ। उहाँहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको, प्रहरीले घटनाको अनुसन्धान अहिले अगाडि बढिरहेको बताएको छ। श्रोताहरू, सुनको मूल्यको कुरा गर्नुपर्दाखेरि नेपाली बजारमा शुक्रबार सुनको र चाँदीको मूल्य बढेको छ। सुन प्रति तोला ₹5,300 बढेर ₹2,82,000 पुगेको छ भने चाँदी प्रति तोला ₹190 बढेर अहिले ₹4,840 कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य घटेको थियो, पहिलेबाट बढ्दाखेरि 1-2 सय, 3-4 सय बढेको वा घटेको देखिन्थ्यो भने अहिले 4,000 5,000 एकैताली। अब विभिन्न समाचार अझै 1-2 राखिहालौँ। सडक दुर्घटना र पहिरो जोखिम घटाउन सरकारको नयाँ नीति छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक दुर्घटना र पहिरो न्यूनीकरणको लागि 5,62,00,000,000 रुपियाँभन्दा बढी विनियोजन गरेको छ। पहिलो पटक पहिरो नियन्त्रण तिनमा चाहिँ 3,17,00,000,000 र सडक सुरक्षामा 2,45,00,000,000 लागि छुट्टै शीर्षक बनाइएको छ, जसले पूर्व तयारीका मूलक कामलाई प्राथमिकता दिएको छ। भने गङ्गा दाल के भन्नुहुन्छ, लोकतन्त्र .com लेख्छ। आफू विरुद्ध मिडिया ट्रायल भएको भन्दै गङ्गा दाहालको आपत्ति। नेकपा संयोजक पुष्पमल दाहालकी छोरी गङ्गा दाहालले आफू र परिवार विरुद्ध सामाजिक सञ्जालमा योजनाबद्ध मिडिया ट्रायल भएको भन्दै आपत्ति जनाएकी छिन्। उनले आधारहीन दुष्प्रचार खारेज गर्दै कानुनी कारवाहीको माग गरेकी छिन्। व्यक्तिगत लाभ नखोजी पार्टी र नेतृत्वको हितमा समर्पित रहेको उहाँले बताउनुभयो। भने फुटबल विश्वकपको चर्चा गरौँ, स्पेन उपाधिको सबैभन्दा बलियो दावेदार भनेर भनिएको छ। सुधारो त सुपरस्टार र ESPN को विशेष इष्ट अष्टा भनेर भनौँ, विश्लेषण अनुसार स्पेन 16.1% सम्भावनाका साथमा फिफा वर्ल्ड कप 2026 को सबैभन्दा बलियो दावेदार भएको छ। फ्रान्स, इङ्ल्यान्ड, अर्जेन्टिना र पोर्चुगल क्रमशः 2, 3, 4, 5 स्थानमा छन्। यो विश्लेषण खेलाडीको फर्म, टोलीको शक्ति र ऐतिहासिक तथ्याङ्कमा आधारित छ। श्रोताहरू, अब विश्वकपको चर्चा गरौँ श्रोताहरू, र विशेष गरी एकछिनपछि हाम्रो एक्सपर्टले कुरा गर्ने गर्नुहुन्छ। चेक रिपब्लिकमाथि दक्षिण कोरिया हावी भयो, यस्तो छ खेलको तथ्याङ्क भनेर भनिएको छ। रातुको पार्टी यसलाई लेख्छ, दक्षिण कोरियाले फिफा विश्वकप 2026 को समूह ए को खेलमा चेक रिपब्लिकलाई 2-1 पराजित गरेको छ। 1-0 पछि परेको अवस्थामा हङ इन बोम र ओङ ओह योङ ह्युले गोल गर्दै पुरा विनोद गरेको यो चाहिँ जित निकालेको छ। दक्षिण कोरियाले 62% बल नियन्त्रण र 15 प्रहार गरेको थियो। यो जितसँगै दक्षिण कोरियाले विश्वकप अभियान सकारात्मक सुरु गरेको समाचार छ। श्रोताहरू, कतिको लागि गुड न्युज होला, होइन त? ओके, आजलाई यति गरौँ समाचार, भने एउटा गीत सुनाऊ। मौसमले के भन्छ आजको लागि, विभिन्न स्थानको मौसम हेर्दैछु। कोशी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेश लगायतका देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। भने रातको समयमा आज कुनै कुनै ठाउँमा चट्याङ, मेघगर्जन, मध्यम र हिमपातको सम्भावना छ। विशेष गरी कोशी प्रदेश लगायतका देशको हिमाली र पहाडी भूभागमा बदली हुनुको साथै केही वर्षाको सम्भावना छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापिएको रेखा स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव रहेको बताएको छ। काठमाडौँ भ्यालीमा आज 26 डिग्री सेल्सियस केही वर्षा, उत्तर पूर्वी हावा छ, 7 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ। र पोखरातर्फ जाउँ, पोखरामा आज के छ त मौसमी विवरण। ओके, आजको मौसममा पोखरामा एसिएसी वेदर भन्छ, 31 डिग्री सेल्सियस तापक्रम छ, केही बदली हुने देखिन्छ। उत्तर पश्चिमी हावा छ, 8 किलोमिटर प्रति घण्टाको वेगमा। धरानमा आज 43 डिग्री सेल्सियस तापक्रम, खमाइलो छ भने मतलब गर्मी छ भनौँ, होइन? यति भन्दै अब हामी लागौँ न त एउटा मिठो गीततर्फ। गीतपछि आजको पहिलो चर्चा फुटबलको महाकुम्भ भनौँ त्यसतर्फ लान्छौँ। प्रकाश तिमीलेसँग

0: हजुर, मिठो गीत सुन्नुभयो यहाँले. गाउने कलाकार हुनुहुन्थ्यो प्रवेश खालिङ राई. भने अब अर्को एउटा गीत सुनौ, तर त्योभन्दा अगाडि केही इन्फर्मेसन लिइहालौँ.
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
3: यो BFBS गोर्खा रेडियो हो.

0: ओके केही त बोल न भन्ने बोलको गीत थियो सताहरू भने अब हामी लागौँ कुराकानीतर्फ. आजको पहिलो कुराकानी फुटबलकै चर्चा, किनभने विश्वकप हिजोदेखि सुरु भयो. यहाँ मध्यरातमा उठेर हेर्नेहरू, ओपनिङ म्याचेसहरू हेर्ने, गीतहरू सङ्गीतहरूको माहौल भव्य थियो भनेर सुनिन्छ. र विश्व प्रसिद्ध गायक गायिकाहरू कलाकारहरूको प्रस्तुति र ओपनिङ सेरेमनी के कस्तो भनेर म त हेर्न पाइनँ. तर हाम्रो स्पोर्ट्स जर्नलिस्ट हुनुहुन्छ प्रकाश तिमिलसेनाजी, उहाँले के देख्नुभयो, कसरी समीक्षा गर्नुहुन्छ यसलाई, त्यो बुझ्नको लागि उहाँलाई स्वागत गरिहालौँ. प्रकाशजी नमस्ते, स्वागत छ तपाईँलाई.
1: हजुर नमस्कार, धन्यवाद.
0: बिहानसम्म फुटबल चलिरहेको थियो नेपालमा, नेपालको समय अनुसार दुइटै म्याच हेर्नुभयो तपाईँले?
1: मैले दुवै हेरेँ.
0: ल सबभन्दा पहिला ओपनिङको कुरा गरौँ. ओपनिङ तपाईँलाई के कस्तो लाग्यो?
1: ओपनिङ चाहिँ मलाई अब यसपटक त चिनै ठाउँमा ओपनिङ गर्ने भन्ने खालको फिफाको रणनीति अनुसार, जस्तो क्यानाडामा अलग्गै, अमेरिकामा अलग्गै, र उता पनि मेक्सिकोमा अलग्गै. मुख्य पहिलो चाहिँ क्यानाडा के अरे मेक्सिकोमा हिजो गर्ने कुरा थियो. त्यो अनुसारको योजना अनुसारकै उहाँहरूको एउटा भव्य समारोहको बिचमा उद्घाटन भयो, जहाँ चाहिँ साकिरा लगायतको विश्व प्रसिद्ध कलाकारहरूले चाहिँ आफ्नो प्रस्तुतिहरू दिनुभएको थियो. त्यहाँ झाँकको कुरा, त्यहाँको संस्कृति झल्किने, मेक्सिकोमा एउटा संस्कृति झल्किने खालको वेशभूषामा कलाकारहरूले आफ्नो प्रस्तुति दिनुभएको थियो. नृत्य थियो, गीतहरू थिए, अरू प्रदर्शनीहरू पनि थिए. अब अनि र अर्को एउटा चाहिँ विश्वकपको एउटा ठुलो आकृति बनाएर प्रदर्शन गरिएको थियो, जसले चाहिँ एउटा म्यासेज दिने हिसाबले वर्ल्ड कप हामी गर्दैछौँ भन्ने एउटा म्यासेज उहाँहरूले दिनुभएको थियो 80,000 दर्शकको उपस्थितिमा. त्यो भव्य भनेको अब धेरै हिसाबले भनौँ न, फुटबल भनेको विश्वकै एउटा सर्वश्रेष्ठ खेल हो, एक नम्बर खेल हो भन्ने म्यासेज चाहिँ हिजो फेरि उद्घाटनबाट दिइएको छ. त्यो समग्रमै भन्ने हो भने पनि नेपालको मात्रै होइन कि, विश्वकै फुटबल भनेको चाहिँ एक नम्बरको खेल हो भन्ने एउटा झलक चाहिँ हामीले हिजो देख्न पाउँथ्यौँ जस्तो लाग्यो मलाई चाहिँ.
0: अब दर्शक दीर्घ हेर्दाखेरि टनाटन छ होइन, अब माहौल चाहिँ गजब भयो होला, प्रस्तुति भयङ्कर अब राम्रो भयो होइन. तपाईँले भने जस्तो मेक्सिकन संस्कृति परम्परा कलालाई विश्व सामु प्रदर्शन गरे. ओभरअल तपाईँको विचारमा अब यो यस्तो भव्य समारोह भनौँ होइन, विश्वव्यापी रूपमा सबैले हेरेकोमा तपाईँलाई मोस्ट इम्प्रेस चाहिँ के लाग्यो? ल भन्नुहोस्, गीत सङ्गीत कि प्रस्तुति कि के लाग्यो?
1: अब मेक्सिकन भन्ने बित्तिकै तपाईँको चाहिँ त्यो उहाँहरूले अब तेस्रो पटक आयोजना गर्ने चाहिँ पहिलो राष्ट्र बन्यो एउटा कुरा. त्यसलाई चाहिँ उहाँहरूले स्मरण योग्य बनाउनको लागि आफ्नो तर्फबाट जुन सकिन्छ, अहिलेको विज्ञान अहिलेको प्रविधिलाई पनि प्रयोग गरेर जुन खालको प्रस्तुतिहरू दिनुभएको थियो, शब्दमा मात्रै बयान गर्न चाहिँ गाह्रो छ. त्यहाँ जति चिजहरू भए ती सबै चिजहरू चाहिँ शब्दमा मात्रै बयान गर्न गाह्रो छ, किनभने एउटा सानोभन्दा सानो चिजहरूलाई पनि उहाँहरूले ध्यान दिएर चाहिँ एउटा आकर्षक रूपमा प्रस्तुत गर्नुभएको कारणले गर्दाखेरि त्यो चाहिँ एकदमै भव्य पनि थियो, आकर्षक पनि थियो, र लोभलाग्दो थियो भनौँ त्यसलाई चाहिँ होइन.
0: अनि अब खेलतर्फ लागौँ होइन, खेलमा तपाईँलाई अब दुइटै खेल अलिअलि हेर्नुभयो होला, कम्प्लिट हेर्नुभयो कि छुट्याएर हेर्नुभयो?
1: मैले यस्तो भयो, मैले दुइटै अब हिजो रातिको खेल पनि, मेक्सिको खेल पनि हेरेँ, दक्षिण अफ्रिका र मेक्सिको पनि हेरेँ, जहाँ चाहिँ मेक्सिको हावी भएको थियो भने आज बिहानको खेलमा चाहिँ जे होस् एसियाले एउटा आफ्नो बलियो एउटा दावेदारी प्रस्तुत गरेको छ. कोरियाले जुन खेल खेल्यो, चेक अहिले त चेकिया भन्छ, चेक गणतन्त्र विरुद्ध डोमिनेटिङ म्याच थियो, 2-1 जित भयो, 1-0 डाउन भएर पनि कोरियाले जे होस् एसियाको एउटा पावर हाउस हो भन्ने कुरा विश्व सामु चाहिँ एकचोटि फेरि प्रकट गरेको छ. यो चाहिँ तपाईँ हाम्रो लागि पनि एउटा सुखद कुरा हो. र अर्को चाहिँ मेक्सिकोले पनि एउटा संयोग चाहिँ के रहेछ भने, मेक्सिको र दक्षिण अफ्रिका बिच नै भएको रहेछ 16 वर्ष अगाडिको ओपनिङ खेल पनि, यसपटक पनि उहाँहरूकै बिचमा खेल भयो. त्यति बेला त दक्षिण अफ्रिकामा भएको थियो, यसपटक चाहिँ मेक्सिकोमा भयो, र मेक्सिकोले आफ्नो होम एडभान्टेज पनि उठायो. र मलाई लाग्छ अब त्यहाँ हिजोको हाइलाइट अर्को भन्नुपऱ्यो भने चाहिँ 3 रेड कार्ड भएको थियो फरक फरक इन्सिडेन्टमा. साउथ अफ्रिकाको 2 प्लेयरले रेड कार्ड पाउनुभयो, अब त्यसको एडभान्टेज चाहिँ मेक्सिकोले उठायो. मेक्सिको नै लास्टमा चाहिँ 1 प्लेयरले रेड कार्ड पाएर पहिलो म्याचमै अलिकति सनसनी चाहिँ भयो. डोमिनेटको हिसाबले भने मेक्सिकोको चाहिँ डोमिनेसन थियो.
0: ओके, अनि साउथ कोरियाको पनि खेल त बडो राम्रो छ भनेर सुनियो साथीभाइहरूले, त्यही भने बडो फ्लुएन्ट गेम थियो भनेर भनियो, तपाईँलाई कस्तो लाग्यो?
1: अब एसिया पनि अब कमजोर छैन भन्ने एउटा इक्जाम्पल चाहिँ सेट गरेको छ. अब हुन त अब एसियाको टिमहरूमा धेरै अगाडि गएको पछिल्ला केही संस्करणलाई हेऱ्यो भने धेरै अगाडि त गएको छैन. कोरियाले जापान र कोरियाले आयोजना गर्दाखेरि सेमी फाइनलमा पुगेपछि एसियाको उपस्थिति त्यति बलियो थिएन. तर यसपटकको सुरुवातको हिसाबले हेर्ने हो भने अब कोरियाको उपस्थिति यसपालि राम्रो भयो. अब चेक गणतन्त्र पनि युरोपको टिमलाई त्यो लेभलको रिजल्ट ल्याउनु भनेको चाहिँ मलाई लाग्छ एउटा सुखद सुरुवात भएको छ. अब यसले अरू एसियन टिमलाई पनि काहीँ न काहीँ मोटिभेट गर्छ. भोलि जापानले खेल्ला, भोलि अस्ट्रेलियाले खेल्ला, भोलि जोर्डनले खेल्दाखेरि चाहिँ साउदीले खेल्दाखेरि चाहिँ एउटा मोटिभेसन चाहिँ मलाई लाग्छ हिजो आज आज बिहानको त्यो रिजल्टले दिएको छ. एसिया पनि अब फुटबलमा अलिकति केही न केही सम्भावना अगाडिसम्म जान सक्छ भन्ने चाहिँ सङ्केत दिएको छ. किनभने 1-0 डाउन भएर पनि 2-1 को रिजल्ट भनेको चाहिँ हामीले एसियन भएको नाताले खुसी मान्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
0: ओके, अब गीत सङ्गीतको कुरा गर्दाखेरि अब पहिला वाक वाकको निकै चर्चा भएको थियो भने यसमा दाई दाई होइन त, दाई दाई चाहिँ विश्वकै सर्वकालीन उत्कृष्ट गीत वाक वाक चाहिँ दोस्रोमा पर्यो. यो चाहिँ मैले हेर्न पाइनँ, तपाईँले हेर्नु होला कस्तो थियो सकिराको
1: अलिक अगाडिबाटै यो चाहिँ टेलिभिजनहरूमा सोसियल मिडियाहरूमा चाहिँ आइरहेको थियो होइन. तर सकिराले गाएको लाइभ पर्फर्मेन्स मान्छेहरूलाई हेर्ने त एउटा चाहना त विश्वलाई नै हुन्छ. जति बेला उहाँले वाका वाका गाउनुभयो त्यो सबैको मुखमा झुन्डियो. त्यसपछि अहिले उहाँको जुन प्रस्तुति र गीत त्यो थियो त्यो फेरि फेरि सबैलाई मन्त्रमुग्ध पार्ने खालको सकिरा भनेपछि आफैमा एउटा चाहिँ फेरि फुटबलसँग उहाँको एउटा त्यो नाम लगातार जोडिएको कारणले गर्दाखेरि धेरैले त्यसलाई इन्जोय गर्नुभयो होला जस्तो लाग्छ मलाई पनि.
0: ओके, अब आजको गेमको बारेमा,
1: आज चाहिँ क्यानाडाको खेल छ, क्यानाडा र हस बोस्निया हर्जगोभिनाको छ एउटा. भोलि चाहिँ अमेरिकाले खेल्दैछ, भोलि आफ्नो भोलि बिहानको म्याचमा चाहिँ त्यो म्याचहरू म मैले त्यति धेरै याद चाहिँ गर्न पाएको छैन. तर अब आयोजक भएको नाताले अलिकति एडभान्टेज चाहिँ क्यानाडा अमेरिकालाई अपेक्षा चाहिँ गरिएको छ. किनभने फर्स्ट म्याचमा होम ग्राउन्डलाई अलिकति एडभान्टेज पनि छ. अब मेक्सिकोले पनि जितको सुरुवात गरे भएर सायद उहाँहरूलाई पनि यसले केही न केही एउटा इज्जत त गरेकै होला.
0: ओके, अब एसियन मुलुक पनि कम छैन भनेर चाहिँ साउथ कोरियाले स्टार्ट राम्रो गरेको छ होइन, अफ्रिकी मुलुक पनि राम्रै छन् राम्रो होला. नजितेको चाहिँ युरोपियन र चाहिँ साउथ अमेरिकन बाहेकहरूले जितेका छैनन् अहिलेसम्म. गर्दाखेरि यसपालि अस्ति त तपाईँले मेरो कुरा भएको थियो क्यारे होइन, एसियन वा चाहिँ साउथ अफ्रिकन मुलुकले जित्ने सम्भावना कति देख्नुहुन्छ तपाईँ? हुन त अहिले प्रारम्भिक चरण छ होइन,
1: अहिले अनुमान गर्न सकिन्न. जब तपाईँको राउन्ड अफ नकआउट चरण सुरु हुन्छ त्यसपछि अलिकति केही न केही तपाईँको सङ्केतहरू देखिन सक्छन्. तर पनि अझै पनि मलाई लाग्छ साउथ अफ्रिकन र एसियाको टिमलाई अझै पनि गाह्रो देख्छु म देख्न चाहिँ. तर फुटबल हो होइन, फुटबलमा सबैका लागि उत्तिकै अवसर छ. सबैका लागि त्यही 90 मिनटमा रिजल्ट निकाले या 120 मिनट पनि रिजल्ट निकाले हो. अब साउदी अरबले चाहिँ अस्ट्रेलियालाई हराएको पनि हामीले देख्यौँ. तर बिग स्टेजमा सक्छ कि सक्दैन, ग्रुप राउन्डको कुरा एउटा भयो, नकआउट स्टेज सुरु भइसकेपछि त्यो फेरि अर्कै लेभलमा त्यो जान्छ. त्यो भएको कारणले गर्दाखेरि अलिकति समय हामीले धैर्य गर्नुपर्ने हुन्छ. यो पहिला ग्रुप राउन्ड सकेपछि मात्रै अनि अलिकति कस्तो खालको उपस्थिति रहन्छ, सेम टिमहरूको पनि कस्तो रहन्छ. भर्खर एउटा म्याच भयो होइन, गर्दाखेरि हामीले अहिले ठ्याक्कै अनुमान गर्न चाहिँ गाह्रो छ. आशा चाहिँ गरौँ यसपटक एसियाको पनि उपस्थिति राम्रो हुन्छ या बलियो दावेदारी प्रस्तुत गर्छ. कम्तीमा पनि क्वार्टर फाइनल या सेमी फाइनलसम्म पुग्यो भने पनि त्यो एसियाको लागि एउटा ठुलो प्राइडको विषय चाहिँ हुन्छ पक्का.
0: ओके, यति हो कि नेपालका दर्शकहरूलाई चाहिँ टाइमिङ ठ्याक्कै विपरीत पर्यो, मिलेन. त्यसले गर्दाखेरि कति अब भनौँ न लेट मर्निङसम्म सुत्ने, काममा बाधा, परिवारमा भनौँ न अब निकै बाधा पर्छ नि त रातभरि हेर्दाखेरि. त्यसले चाहिँ गर्दाखेरि यसो रेकर्डेड गरेर भोलि पर्छ हेर्ने पनि तरिका त छ, तर लाइभ हेरे जस्तो हुँदैन नि होइन र?
1: हुँदैन हुँदैन. अब तपाईँ फुटबल मन पराउने मान्छेहरूलाई त तपाईँको लाइभ हेर्नु जति मजा त केही पनि आउन्न. अब अर्को कुरा चाहिँ अब यो कन्टिनेन्टल वाइज आयोजना हुने हिसाबले जस्तो योभन्दा अगाडि एसियामा हुँदाखेरि अब युरोप अमेरिकालाई अप्ठ्यारो परेको थियो भने अब यो पटक हामीलाई अप्ठ्यारो परेको छ. अब यो यसलाई चाहिँ अलिकति स्वाभाविक रूपमै लिनुपर्ने स्थिति आयो
0: हो नि. अब अन्तमा हुन त अब प्रारम्भिक चरण हुँदा मेरो धेरै प्रश्न त छैन, स्टारहरू जन्मिन्छन् होइन, के भन्छ यसपालि फेरि नाम कमाएका नाम भएका केही गर्लान् कि भनेर चाहिँ फेरि फेस जाने पनि हुन्छ यस्तो यस्तो ठुल्ठुलो गेममा. तर अब यसपालिको स्टारहरूमा तपाईँले सम्भावना गरेको नयाँ स्टारहरू एक दुईजनाको नाम हिजो अस्ति हामीले लियौँ, तपाईँको फेभरेट चाहिँ को हुनुहुन्छ?
1: म चाहिँ यसपटक अलिकति आशा चाहिँ मैले यामालबाट पनि गरेको छु स्पेनको, किनभने टिम उहाँहरूको ब्यालेन्स पनि छ र उहाँको एउटा एक्स्ट्रा त्यो एडभान्टेज हुन्छ होला भन्ने आशा गरेको छु. अब त्यो बाहेक पुरानै स्थापित खेलाडीहरूको पनि दबदबा चाहिँ रहन्छ जस्तो मैले फिल गरेको छु. जस्तो मेसीको सम्भावना किन हुन्छ भने मेसी भने एक्स्ट्रा एउटा चाहिँ एडभान्टेज हो त्यो हरेक टिमको लागि. जो मेसी जस्तो खेलाडी हुनु भनेको त तपाईँसँग एक त टिम बलियो, त्यसमाथि पनि मेसीको जस्तो जादुमय खेल्न सक्ने अब रोनाल्डोकै हामी कुरा गर्न सक्छौँ, तपाईँ हेरी केनको हामी कुरा गर्न सक्छौँ, जो चाहिँ लिडर मात्रै होइन कि साँच्चैकै इम्प्याक्टफुल प्लेयरहरू पनि हुनुहुन्छ, जसले गर्दाखेरि चाहिँ एउटा एक्स्ट्रा मोटिभेसन पनि र एक्स्ट्रा एउटा शक्ति पनि त्यो टिमहरूसँग रहन्छ, जसले चाहिँ युरोपमा आफूलाई प्रमाणित गर्नुभएको छ, युरोपमा लगातार राम्रो खेलिराख्नु भएको छ. हेरी केनले त योपल्ट तपाईँको चाहिँ इङ्ल्यान्डको क्याप्टनले त 61 गोल गर्नुभएको छ क्लब लेभलमा नेसनल लेभलमा गरिकन, भनेपछि त्यसको काहीँ न काहीँ रिफ्लेक्सन चाहिँ नेसनल टिममा पनि हुन्छ भन्ने एउटा अपेक्षा चाहिँ छ.
0: उहाँ पनि गोल मसिनको रूपमा लिइन्छ र त्यसैले टप प्लेयरहरूको नाम लिँदाखेरि उहाँको नाम पनि इङ्ल्यान्डको टिम मा त त्यसै इङ्ल्यान्डका फ्यानहरूले चाहिँ मन पराउने भए तर विश्वको चर्चित खेलाडीहरूमा उहाँको नाम पनि छ, विच इज तपाईँको
1: अलिकति अर्को एङ्गलबाट हेर्ने भने चाहिँ इङ्ल्यान्डमा अब त्यति फुटबलको एक्सर्साइज हुन्छ, व्यवसायिकता त्यो लेभलमा छ, युरोपमै डोमिनेसन गरेको छ, संसारको सबै खेलाडीहरू चाहिँ युरोपमा आएर खेल्न चाहन्छन्, तर दुर्भाग्य अब 66 अहिलेसम्म वर्ल्ड कप जित्न सकेका छैन, त्यो चाहिँ एउटा दुर्भाग्य भइरहेछ इङ्ल्यान्डको लागि पनि. अब यो एउटा अवसर हो,
0: नजिक नजिक आएको त छ होइन, तर अब जित्ने स्थापनामा चाहिँ अब आएको छैन, गर्दाखेरि यसपालि केही गुड न्युज आउला कि इङ्ल्यान्डको फ्यानको लागि, लेस होप. ओके ल त अब तपाईँले बेला बेलामा केही रमाइला पक्षहरू आयो भने हामीलाई अपडेट दिइहाल्नुहुन्छ, अहिलेलाई तपाईँलाई धेरै धन्यवाद छ. यो फुटबल बाहेक अरू स्पोर्ट्सको एउटा दुइटा नेपालतिरको केही चर्चा गर्न चाहनुहुन्छ?
1: नेपालको चाहिँ अब अहिले एसियन गेमको लागि भनेर तयारीहरू सुरु भइरहेको छ, आज पनि बक्सिङको सेलेक्सन भइरहेछ, अस्ति केही दिन अगाडि कराँतेको भयो, केही दिन अगाडि चाहिँ तेक्वान्डोको एकजना प्लेयर सेलेक्ट हुनुभएको भनेर आएको छ. भलिबलले पनि यसपटक सहभागिता जनाउँदैछ, महिला भलिबलले योभन्दा अगाडि पनि गरेको थियो, यसपटक टप 16 ऱ्याङ्किङमा टप 16 परेर महिला भलिबलको पनि खेल्ने भन्ने सहभागिता निश्चित भएको छ. यही नै छ मुख्यतः अहिले चाहिँ.
0: ल त अब अर्को हप्ता फेरि त्यसलाई चाहिँ रिक्याप गरौँ. आजलाई तपाईँले सुरुवातको अलिकति समस्या गरिदिनु भयो, थ्याङ्क यू सो मच भन्दै मैले बिदा लिएँ है त प्रकाशजी. हस् नमस्कार. नमस्कार, थ्याङ्क यू सो मच. प्रकाशजीले हिजो सुरु भएको वर्ल्ड कपको चर्चा, मेक्सिको र साउथ कोरिया विजयी टिम र चाहिँ ओपनिङको कुरा गर्नुभयो, साकिराको गीतको कुरा गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ. फिफा वर्ल्ड कप मेक्सिको सिटीको एक्जेटा रङ्गशालमा आयोजित विशेष समारोह बीच फिफा विश्वकप 2026 औपचारिक उद्घाटन सम्पन्न भयो. उद्घाटन समारोह लगत्तै सोही रङ्गशालामा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीचको विश्वकपको पहिलो खेल भयो. मेक्सिकोले जित्यो. होम ग्राउन्डमा उद्घाटनका कार्यक्रममा मेक्सिकन संस्कृति झल्किने प्रस्तुति भयो, बडो राम्रो थियो, एकदमै इम्प्रेसिभ थियो भनेर भन्दै हुनुहुन्थ्यो भने धेरै कलाकारहरूले प्रस्तुति पनि दिए. र श्रोताहरू कस कसले गीत गाएछन् समारोहमा, सकिरा भइहाल्यो, बर्न बोय, जेभाल्विन र टाइला, एलेक्जान्ड्रो फर्नान्डेज, बेलिन्डा र चाहिँ ड्यानी ओसनदेखि लिएर लिला डाउन्स, लस एन्जल्स अजुलेस र चाहिँ माना जस्ता कलाकारको जोरदार प्रस्तुति थियो भनेर यहाँ समाचारमा छ. मैले हेर्न पाइनँ, त मैले हेर्नुभयो होला, इन्जोय गर्नुभयो होला, म चाहिँ रेकर्डेड भर्सन हेर्छु अथवा युट्युबमा गएर हेर्छु श्रोताहरू. एनिवे आगामी दिनका खेलहरूको चर्चा हामी गर्दै गरौँ र अहिलेसम्म चाहिँ मेरो लकी ड्रमा परेको अथवा सुपर स्टेकमा परेको टिम चाहिँ युएसए होम टिम हो भन्न सकिँदैन होइन. एनिवे तपाईँदेखि आफ्नो फेभरेट टिम पऱ्यो होला परेन होला, हत्तरिका भन्ने हो कि वाह यसले त जित्न सक्छ भन्ने भयो होला, तपाईँले पनि साथीभाइको बिचमा परिवारको बिचमा हुन्छ नि यसो रमाइलोको लागि गरिन्छ नि होइन, जुवाको लागि होइन तर रमाइलोको लागि गरिन्छ, त्यो गर्नुभएको छ होला भन्दै अब लागौँ एउटा मिठो गीततर्फ. गाउने कलाकार हुनुहुन्छ यहाँ चाहिँ झन्डै झन्डै नाम मिल्दो छ, अक्षता हुनुहुन्छ, उता चाहिँ स्टेडियमको नाम छ अजेक्ता. ओके, अक्षताको गीत सुनौ.

0: BFVS गोरखा रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारे में था सा था छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
2: BFBS गोरखा रेडियो

0: तिम्रो न्यानो मायाको शब्दहरू मनिसाहीको आउँदैन थियो, रणधीर श्रेष्ठको शब्द अनि म्युजिक छ डिजे एन्डको शब्दहरू गीतमा छ। अगाडि बढौँ आजको एक रिपोर्टतर्फ। हामी नेपाललाई कृषि प्रधान देश भन्छौँ। बाँकेको खजुरामा बिउ बिजन प्रयोगशालादेखि माटो प्रयोगशालासम्म र कृषि बालीदेखि लिएर नाक लगायतका कृषिसँग जोडिएका सरकारी संस्था छन्, थुप्रै छन् श्रोताहरू। त लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरहेका छन् यसी थुप्रै संस्थाहरूले। कृषि क्षेत्रमा यी संस्थाहरूले के कसरी काम गर्छन् भन्ने कुराकानी हाम्रा मित्र दिलबहादुर केसीले आज बिउ बिजन प्रयोगशालामा गएर बुझ्नु भएको रहेछ। त्यसतर्फ लगौँ यहाँलाई।
1: सदरमुकाम नेपालगञ्जदेखि करिब 8 किलोमिटर पश्चिममा खजुरा गाउँपालिका रहेको छ। यो पालिका सँगै छ बिउ बिजन प्रयोगशाला। यो लुम्बिनी प्रदेश मातहतमा छ। यसले बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम पूर्व र प्युठान जिल्ला हेर्दै आएको छ। यसको कार्यक्षेत्र यी जिल्लाहरू हुन्। 2035 सालमा स्थापना भएको यो कार्यालयले खास के कस्ता कामहरू गर्छ र कसरी गर्छ, प्रयोगशालाका बाली विकास प्राविधिक अधिकृत निरज कुमार अधिकारी।
2: यो हाम्रो प्रदेशमा बिउ बिजन प्रयोगशाला मात्रै दुईवटा छ, अरू सबै प्रदेशमा एउटा एउटा छ, हाम्रो प्रदेशमा दुईवटा छ। एउटा भैरवाले हेर्छ 6 उतापट्टि, राप्तीबारी उतापट्टि जिल्ला 6 जिल्ला हेर्छ, र हाम्रो यतापट्टि राप्तीबारी, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र कुमुरुकुम 6 जिल्ला हेर्छ। र 6 जिल्लामा हाम्रो बिउ यो प्रयोगशालाको उद्देश्य भनेको गुणस्तर बिउ उत्पादनमा हामी सहयोग पुर्याउने हो। र हामीले के गर्छौँ भने किसानहरूले फिल्डमा किसानहरूले बिउ उत्पादन गर्नको लागि उनीहरूले जस्तो अब अहिले लगाउने सिजन भनेको धान र मकै हो। अहिले धान र मकै लगाएको एक महिनाभित्रमा, मकै रोपेको, मकै छरेको, धान रोपेको एक महिनाभित्रमा उहाँहरूले हामीलाई पूर्व जानकारी फारम भनेर एउटा हामीसँग फर्मेट हुन्छ, त्यो फारम भरेर उहाँहरूले पठाउनुहुन्छ। त्यो पठाइसकेपछि उहाँहरूले त्यसमा त्यो कागजमा उहाँको त्यो बोरामा भएको ट्याग अनि बिल, किसानले लगाएको बिउ र क्षेत्रफल, त्यो हामीले सबै उहाँहरूले लेखेर पठाउनुहुन्छ। त्यसपछि हामी फिल्ड निरीक्षण गरेर जान्छौँ। फिल्ड निरीक्षण गर्नुको उद्देश्य के हो भने प्रयोगशालामा भौतिक शुद्धता हामीले हेर्छौँ भने फिल्डमा हामीले जातीय शुद्धता कायम गराउँछौँ। हामीले
1: बिउ उत्पादनका दृष्टिकोणले लुम्बिनी प्रदेश देशकै उत्कृष्ट प्रदेशमा पर्छ। किसानले उत्पादन गरेका बिउ प्रयोगशालाले परीक्षण गर्ने गरेको छ र नयाँ नयाँ जातको सिफारिस पनि गर्ने गरेको छ। संयोगले प्रयोगशालामै काठमाडौँको हरिहर भवनका वरिष्ठ बाली विकास अधिकृत सारिकराम गौतम पनि भेटिनु भयो। देशभरको बिउ उत्पादनको अवस्थाबारे खाद्यान्न बालीमा सुधार भए पनि फलफुल तथा तेलहन बालीमा विदेशी बिउकै भर पर्नुपर्ने अवस्था रहेको छ। अहिले समग्रमा यो अवस्था बदलिएको छ अथवा उस्तै छ?
3: देशको बिउ उत्पादनको अवस्था समग्र भन्ने भने हाम्रो खाद्यान्न बालीमा हामी केही फर्को मारेका छौँ। तरकारी बालीहरूमा हाम्रो न्यून छ, किनभने हामी अहिले पनि हाम्रो विदेशी जातहरूमा भर पर्नुपर्ने अवस्था छ। खाद्यान्न बालीमा करिब करिब 42,000 मेट्रिक टन, अब हामीलाई 177,000 जति मेट्रिक टन चाहिन्छ भने 42,000 मेट्रिक टन जति छ भने करिब करिब खाद्यान्न बालीमा हामीले देशको रिक्वायरमेन्टमा 24% बिउ सप्लाई, नेसनल सप्लाई चाहिँ हाम्रो देशबाट भएको छ भनेको बिउ प्रतिस्थापन दर चाहिँ, बिउ फेर्ने दर चाहिँ 24% छ नेपालको खाद्यान्न बालीहरूको। अरू तरकारी बालीहरूको त अब बिउ फेर्ने दर त छ बाहिरको बिउहरू आएर, तर नेपालको केसमा नेपालको उत्पादन चाहिँ राष्ट्रिय उत्पादनको छ, त्यो चाहिँ कमजोर अवस्था छ। देशभरिको बिउको समग्र हेर्ने हो भने हाम्रो 8 प्रदेशका प्रयोगशालाहरू छन्, प्रादेशिक प्रयोगशाला। हरेक प्रदेशमा 1 प्रयोगशालाहरू बिउ परीक्षण गर्ने, पहिला निरीक्षण गर्ने, त्यसपछि त्यो बिउलाई परीक्षण गर्ने, परीक्षण गरेर त्यसलाई प्रमाणीकरण गर्नका लागि चाहिँ हामीले मान्यता प्राप्त 8 प्रयोगशाला, 6 प्रदेशमा चाहिँ एउटा छ भने लुम्बिनी प्रदेशमा 2 प्रयोगशाला हामीले राखेका छन्, सरकारले निर्माण गरेको छ।
1: 6 जिल्ला कार्यक्षेत्र रहेको खजुरा बिउ बिजन प्रयोगशालामा 11 मूल बिउ अनुमति प्राप्त उत्पादन संस्था र 33 उन्नत बिउ उत्पादन सहकारी संस्था छन्। यो प्रयोगशालाले किसानलाई कसरी सेवा दिन्छ? कार्यालय प्रमुख दिनेश प्रसाद भट्टराई।
4: यसले खास गरी यस कार्यालयको मुख्य उद्देश्य भनेको हामीले चाहिँ खास गरी बिउ बाली निरीक्षण गर्छौँ, बिउ नमुना परीक्षण गर्छौँ र प्रमाणीकरण गर्छौँ। त्यसको साथसाथै हामीले चाहिँ जति पनि यो बिउको बजार नियमन अनुगमनको पाटो पनि रहन्छ र त्यस सँगसँगै हामीले चाहिँ यो बिउ भण्डार निरीक्षणको कामहरू गर्ने गर्छौँ। खास गरी हाम्रो यो लुम्बिनी प्रदेश अन्तर्गत जुन हाम्रो 6 जिल्ला कार्यक्षेत्र रहेको जिल्लामध्ये हाम्रो 6 जिल्लामा जति पनि बिउ उत्पादक समूह सहकारीहरू छन्, खास गरी अहिले हाम्रो कार्यक्षेत्रभित्र चाहिँ 11 मूल बिउ उत्पादक अनुमति पत्र संस्थाहरू रहेका छन् भने त्यसै गरी 33 चाहिँ उन्नत बिउ उत्पादक समूह सहकारीहरू छन्। यो ठाउँमा हेर्दाखेरि तपाईँको चाहिँ बिउ बिजन प्रयोगशालाले चाहिँ खास गरी यसको मुख्य उद्देश्य पनि बिउ गुणस्तरीय बिउ कायम गर्नुको लागि जुन मुख्य ध्येय गरेको छ यसले साथसाथै अहिले जति पनि खास गरी बिउ कृषकले उत्पादन गर्ने बिउहरूमा पछिल्लो समयमा हेर्ने हो भने चाहिँ हाइब्रिड बिउहरूभन्दा कृषकले चाहिँ स्वदेशी जातको बिउहरूलाई बढी प्रयोग गरेको पाइन्छ। जस्तो अहिले पनि समग्र हेर्नु भने चाहिँ अब यो धानको सिजनमा छौँ अहिले हामीहरू, खास गरी यो बेला हामी चाहिँ बिउको धानको प्रमाणीकरण सम्पन्न भइसकेको छ र त्यो सँगसँगै हामीले के गर्छौँ त भन्दाखेरि त्यो उहाँहरूलाई कृषकलाई कम्ती स्वदेशी जातको बिउहरू प्रयोग गर्नुपर्छ भन्ने हिसाबले चाहिँ कम्ती भने अहिले चाहिँ स्वदेशी जातमा जस्तो तराईको क्षेत्रमा सिफारिस भएका लोकप्रिय जातहरू जस्तो ढाँडाचार भयो, हरदिनाथ छ, सामरसिंह सबुन, यस्ता जातहरूलाई चाहिँ उत्पादनको लागि कृषकलाई खेती गर्नको लागि प्रोत्साहन गर्नको लागि पनि र जति पनि हामीसँग स्टेक संस्थाहरू छ, बिउ तथा कम्पनीहरू छ, उहाँहरूले पनि गरेर गर्दै आइरहनु भएको छ। यसमा कृषकहरूलाई चाहिँ बिउ खेती गर्नुपर्छ भन्ने यसको चाहिँ बिस्तारै बढ्दै गएको छ। किन भन्दाखेरि यसमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले पनि सब्सिडी कार्यक्रम जोडेका छन्। त्यसले गर्दाखेरि कृषकले चाहिँ यसमा प्रोत्साहन, कृषकले उन्नत बिउ प्रयोग गरे पाउने प्रोत्साहन अलग्गै खालको छ भनेपछि यसमा तपाईँको सङ्घीय सरकारले पनि यस्तो बिउ खेती गर्ने कृषकलाई चाहिँ सब्सिडीमा जोडेको हुनाले कृषकहरू पछिल्लो समयमा कृषकहरू बिउ खेतीप्रति आकर्षित भएको देख्न पाइन्छ। जस्तो खास गरी के छ भन्दा बिउ बिजन निवाल 2081 के भनेको छ भन्दाखेरि बिउको खरिद बिक्री गर्दाखेरि तपाईँको सूचीकृत भएका जातहरूको खरिद बिक्री गर्नु पऱ्यो होइन, त्यसले गर्दाखेरि बिउसँग तपाईँको जति पनि कारोबार गर्दाखेरि अनुमति इजाजत पत्र प्राप्त गरेको व्यक्तिले मात्रै बिक्री वितरण गर्नु पऱ्यो। अहिले पछिल्लो समयमा हामीले बिउ बजारको नियमन गर्दाखेरि के छ त भन्दाखेरि धेरै जातहरू, स्वदेशी जातहरू चाहिँ प्रायः यहाँ हुँदाहुँदै पनि बाहिरबाट आयाती जातहरू बढी ल्याउने, सूचीकृत जात भएका जातहरू प्रयोग नगर्ने, त्यसले गर्दा कृषकलाई चाहिँ तपाईँको अप्ठ्यारो अस्वस्थता सिर्जना भएको कारणले गर्दाखेरि कृषकहरू पछिल्लो समयमा स्वदेशी जातलाई बढी महत्त्व दिन्छ र त्यसको साथसाथै पनि तपाईँको चाहिँ हामीले हेर्ने समग्र हेर्ने हो भने चाहिँ यसको जुन जति पनि कृषकहरू पछिल्लो समयमा चाहिँ खेती गर्ने परिपाटीसँगै सँगसँगै रहेर चाहिँ दलहन बाली, खाद्यान्न बाली सँगसँगै पनि दलहन बालीलाई पनि जोड दिनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरू चाहिँ लागेको देखिन्छ। जस्तो अहिले पछिल्लो समय हामीसँग खजुरा परिसरमा यहाँभित्र नै तपाईँले हेर्नुभयो भने चाहिँ माटो परिसरलाई यहीँ चाहिँ छ, बिउजन परिसरलाई यहीँ नै छ, बाली सर्जन परिसरलाई भित्रै छ, त्यसले कोसी बाली नार भित्रै भएको हुनाले यो तपाईँको खजुरा भनेको एउटा चाहिँ कृषि क्षेत्रको लागि तपाईँको आफैमा एउटा चाहिँ यो अब्बल साबित छ। त्यसले गर्दाखेरि यहाँ भएका जति पनि जातहरू छन्, बालिका छन्, उहाँहरूले कृषकहरूको चाहिँ तालिम भ्रमणहरू कोष्ठी पनि हुन्छ। त्यसले गर्दाखेरि यो तपाईँको चाहिँ कृषकहरूलाई चाहिँ यसले चाहिँ थप टेवा पुग्यो देखिन्छ।
1: बाली रोप्नु पर्दा पहिले किसानले बिउ परीक्षण गर्नु अत्यन्त आवश्यक छ, किनभने बिउ परीक्षण गरेर बाली लगाउने हो भने त्यो बालीले कस्ता रोगको प्रकोप सहन सक्छ वा सहनै सक्दैन भन्ने कुरा पहिले जानकारी हुन्छ र त्यसै अनुसार किसानहरूले पूर्व तयारी गर्ने भएको कारणले आफ्नो उत्पादनलाई समेत बढाउन सक्ने अवस्था रहन्छ। त्यसैले यस्ता कार्यालयहरू प्रति किसानले अभिरुचि बढाउन त जरुरी छ नै र यस्ता कार्यालयहरूले पनि आफ्नो प्रचार प्रसार किसानसम्म पुर्याउन अत्यन्तै आवश्यक देखिन्छ।
0: हजुर, कृषि बारेमा कुराकानी थियो र दिलबहादुर केसीजी कुराकानी गरिदिनु थियो यो बारेमा विभिन्न संस्थाहरूको लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो कार्यक्षेत्र बनाएर काम गरेका छन्। उहाँहरूको सुख दुःख, उहाँको एक्सपर्टिजको कुरा हामीले सुन्यौँ। अब एउटा गीत सुन्दै हामी समाचारमा जाउँ। सदर आज शुक्रबार हो, शुक्रबार भयो सुन्न पाउनुहुन्छ। आज वेद प्रकाश त्रिपाठीजीसँग भीम माताजीले कुरा गर्नुभएको छ भने निकिता थापाको आवाजको गीत यसलाई सुनौ।

निकिता थापाको गीत सुन्नुभयो भने अब याङ्की ह्याल्मकको गीत सुन्दै हामी समाचारतिर जाउँ है त। ओके, याङ्की ह्याल्मकको गीत यस्तो छ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: परराष्ट्र मन्त्री श्री शेर खनाल चीनको चार दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री खनालको सम्मानमा दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। श्रम संस्कृतिका हर्क राईले रक्षा मन्त्रीको भूमिका माग गर्नुभएको छ। प्रधानमन्त्रीले नेपालबाट सीमा मिचिएको बताएपछि नवलपुरको सुस्तामा भारतीय पक्षबाट थिचोमिचो भएको भन्दै उहाँले मन्त्रीको भूमिका माग गर्नुभएको हो।
4: नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार, सशस्त्र सीमा बल, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्किधप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो।
3: हाल रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मामा छ। सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिएका छन्। समिति सदस्यहरू जगदीश खरेल, डाक्टर अर्जुन कार्की, गणेश कार्की, गणेश बहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेणुका काउचा, राम लामा, प्रशान्त उप्रेती र अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ। समिति सभापति सुम्निमा उदासले त्रिभुवन विमानस्थलको व्यस्तता कम गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपाले अर्थमन्त्री डाक्टर स्वर्णिम बग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी बग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो।
5: सबै सांसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन। अरू कुरा तपसिलका कुरा गरेर सभामुख महोदय कि अर्थमन्त्रीजीले 7 करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ भन्नुभयो। यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय।
3: विपक्षी दलहरूले आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै अवरुद्ध गरेका थिए। त्यसपछि सभामुखले पुनलाई बोल्न समय दिनुभएको थियो। कङ्ग्रेसले सुदन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गरेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा कङ्ग्रेसका भरत खड्काले गृहमन्त्री गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो।
6: सभामुख महोदय, मान्य गृहमन्त्री ज्यूमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलछाम सम्पत्ति बनाइयो। सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नोलाई पुरस्कृत र अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी, सरकार आफै धामी अनि आफै पुरस्कृत गर्दै हिँड्ने भयो। अब कर्मभङ्गता र सुशासनको गफ हाक्न छोडौँ। यदि यो कि हामीलाई आफ्नालाई जोगाउने छलछाम आयोग बनाएर पुरस्कृत गर्ने कुरा नगरौँ।
3: गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो। त्यसपछि छानबिन गर्न समितिले सरकारले समिति नै बनाएको थियो। समितिको प्रतिवेदन आएपछि उहाँ फेरि गृहमन्त्री बन्नुभएको छ, तर छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन। बर्दियामा गएको साउन नेता वन्यजन्तुको आक्रमणमा परि 11 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा चितुवाबाट 8, पाटीबागबाट 2 र हात्तीबाट 1 गरी 11 जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

Okay, Om Bikram Bista. Go you. Me too. Bulanda Swar. Gahakila Swar Banamo. Ako Git you, you basai ma. Mane aba. आज को यो बसाई यानी कि शुक्रबार हो शुक्रबार बहस तर्फ एकछिन लगौँ अहिले मैले अलिकति संशोधन गर्नु पर्यो आजको हाम्रो गेस्ट चाहिँ वेद प्रकाश त्रिपाठीजी नभएर आजको हाम्रो गेस्ट अर्कै हुनुहुन्छ यो बारेमा एकछिनपछि कुराकानी गरौँ है त ओके अब हामी आजको यो बसाइमा तपाईँलाई एउटा इन्फर्मेसन दिइहालौँ फुटबलको चर्चा गर्नु पर्दाखेरि 2026 वर्ल्ड कपमा विशेष गरी आजको यो खेल कहाँ भएको छ भन्दाखेरि उद्घाटन चाहिँ भयो मेक्सिको ठुलो स्टेडियम स्टाडियो एज एजटेका होइन यसको क्यापेसिटी कति रहेछ यसो हेर्दाखेरि यसको क्यापेसिटी 87,523 ओके मेक्सिको सिटीमा छ र यहाँ चाहिँ पहिला नै दुईवटा वर्ल्ड कप भइसकेको छ 1970 र 1986 यो सुधा लाएर तिनवटा वर्ल्ड कप भयो द ओन्ली भनौँ न अब स्टेडियम टु होस्ट थ्री वर्ल्ड कप्स भनेर भनेको छ र मोस्ट आइकोनिक छ भेन्यू यो फुटबल हिस्ट्री छ र 2,240 मिटर लामो पनि छ मान्दाखेरि यो हाइटमा छ सी लेभलभन्दा र एल्टिच्युडको हिसाबले युनिक फिजिकल च्यालेन्ज फर भिजिटिङ टिम भनेको छ निकै हाइटमा भएको हुनाले निकै फिजिकल छ भनेर भनिन्छ मेक्सिको दुई हिजोको खेलमा साउथ अफ्रिकाको सुन्न भयो अब अर्को खेल जुन 17 छ यही स्टेडियममा उज्बेकिस्तान र कोलम्बिया खेल्दैछ भने फेरि मेक्सिको 24 चेक रिपब्लिकसँग यही मैदानमा खेल्दैछ आजको लागि एउटा इन्फर्मेसन यहाँलाई एउटा छोटो गीत सुन्दै आजको यो विषयमा तपाईँहरूलाई हामी लान्छौँ शुक्रबारे बसतर्फ गाउने कलाकारको हुन्छ ओके माइला माइला मात्रै नाम छ उहाँको

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS गोर्खा रेडियो हो।

हजुर, ब्यान्डको गीत सुन्नुभयो यहाँले, बिम्ब ब्यान्ड, यसको नाम हो, गीतको नाम हो भ्रम, र शब्द संगीत निशान लकन्द्री। श्रोताहरू, यो गीत पछि अब तपाईँलाई वर्ल्ड कपका केही रोचक तथ्यहरू एउटा दुइटा सुनाऊ है त। ओके, अघि नै एउटा दुइटा हामीले कुराकानी गरिसकेका छौँ, त्यसतर्फ लगौँ। तपाईँलाई थाहा छ कि थिएन, यो इतिहासमै पहिलो 48 टोलीको प्रतियोगिता भनेर धेरै हामीले कुराकानी गऱ्यौँ, र प्रतियोगिताको झन्डै एक शताब्दी लामो इतिहासमा पहिलो पटक श्रोताहरू फिफाले सहभागी टोलीहरूको संख्या 32 बढाएर 48 राष्ट्रिय टोली पुर्याएको थियो। यो ठुलो विस्तार विशेष गरी अफ्रिका र एसियाका विकसित फुटबल राष्ट्रहरूलाई विश्वको सर्वोच्च मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर दिनको लागि गरिएको रहेछ। अतिरिक्त टोलीहरू समेट्न प्रतियोगितामा 4-4 टोलीको 12 समूह छन्, जसले समूह चरणलाई नै उच्च प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलको लामो यात्रामा रूपान्तरण गर्ने उद्देश्य रहेको छ। 3 देशले संयुक्त रूपमा आयोजना गर्दैछन्। 2002 प्रतियोगिता दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका थिए भने 2026 संस्करण महादेशीय सहकार्यलाई अभूतपूर्व स्तरमा पुर्याएको छ। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। खेलहरू जसले इतिहासमा पहिलो पटक 3 छुट्टाछुट्टै राष्ट्रले सहयोग आयोजना गरेको उदाहरण बनेको छ। यस्तो महत्वाकांक्षी साझेदारीका लागि सीमा पार गर्ने व्यवस्था, सुरक्षा प्रोटोकल र अन्तर्राष्ट्रिय प्रसारण अधिकार सम्बन्धी जटिल समन्वयको आवश्यक हुन्छ भनिएको छ श्रोताहरू। र कुल 104 खेल हुनेछ। नयाँ टोलीहरूको ठुलो संख्याका कारण प्रतियोगितामा खेलिने कुल खेलको संख्या बढेर 104 पुगेको छ। अघिल्ला ढाँचामा 64 खेल मात्र हुने गर्थे श्रोताहरू। ओके, स्टाडियो एक्जेक्टाको कुरा गर्दाखेरि इतिहासमा कृतिमान बनायो यसले श्रोताहरू। मेक्सिको सिटी स्थित विश्वकै प्रसिद्ध फुटबल रङ्गशालामध्ये यो स्टेडियमका अब नयाँ इतिहास यसले रच्यो। यो रङ्गशाला 3 फरक विश्वकप प्रतियोगिता खेल आयोजना गर्ने मानव इतिहासकै पहिलो रङ्गशाला बन्न पुग्यो श्रोताहरू। 1970-1986 फाइनलहरू यसैमा आयोजना गरिसकेको छ भने यो रङ्गशाला 2026 प्रतियोगिताको उद्घाटन खेलको आयोजना गर्ने कार्यक्रम थियो, सुसम्पन्न भयो हिजो राति श्रोताहरू। भने अर्को एउटा पोइन्ट राखौँ, त्यसपछि कुराकानी अगाडि बढाउँला। क्यानाडाले पहिलो पटक पुरुष प्रतियोगिताको आयोजना गर्दैछ, मेक्सिकोले तेस्रो पटक आयोजना गरिरहेको छ, र संयुक्त राज्य अमेरिकाले 1994 संस्करण आयोजना गरिसकेको छ। तर क्यानाडाको लागि भने यो पुरुष विश्वकप आयोजना गर्ने पहिलो अवसर हुन आएको छ। टोरन्टो र भ्यान्कुभरका खेलहरूमा चाहिँ खेलहरू आयोजना गरिनेछ, जसले विश्व फुटबलको शिखरलाई क्यानाडाली भूमिमा ल्याउनेछ। यो अवसर क्यानाडाली राष्ट्रिय टोलीको ऐतिहासिक प्रतिभाशाली पुस्तासँगै आएको भनिन्छ। सबभन्दा बढी खेल कहाँ हुन्छ तपाईँलाई थाहा छ? ओके, अमेरिकाको डलासमा हुँदैछ। न्युयोर्कले डलासमा सबभन्दा बढी खेलहरू, न्युयोर्कले फाइनल आयोजना गर्ने अधिकार पाएको भए तापनि टेक्सासको अर्लिङ्टन स्थित विशाल रङ्गशाला मध्ये सबैभन्दा धेरै कुल 9 खेलको आयोजना गर्ने मौका पाएको छ। यसको केन्द्रीय स्थान, ठुलो सिट क्षमता र उत्कृष्ट इन्डोर वातावरणका कारण फिफाले यसलाई प्रमुख केन्द्रका रूपमा चयन गरेको छ। भने फाइनलको कुरा गरौँ है त। न्युयोर्क र न्यू जर्सीले फाइनल सुरक्षित गरे। अन्तिम खेल आयोजना गर्ने प्रतिस्पर्धा डलास र लस एन्जलस र न्युयोर्क क्षेत्रबीच कडा प्रतिस्पर्धा थियो। अन्तत फिफाले न्यू जर्सीको इस्ट रदरफोर्ड स्थित मेट लाइफ स्टेडियमलाई 19 जुलाई 2026 हुने फाइनलको लागि चयन गर्यो। अन्तर्राष्ट्रिय यातायात सुविधा, प्रशस्त होटेल पूर्वाधार र अनुकूल समय क्षेत्रका कारण यो क्षेत्र छनौट गरिएको भनिन्छ श्रोताहरू। समय भएमा अरू बाँकी कुराहरू राखौँ है। कृत्रिम घाँस, नयाँ नकआउट प्रणाली, टोलीहरूलाई क्षेत्रीय समूह विभाजन, नयाँ रङ्गशाला निर्माण गरिएको छैन यो थ्रु आउट द टुर्नामेन्ट भने उपस्थितिको ऐतिहासिक कृतिमान आदि आदि हामी कुरा पछि गर्नुलाई समय भएमा है त। नभए भोलि पर्सि त छँदैछ, अहिलेलाई शुक्रबारे बहसको लागि भावना हुन्छ। हृदय त्रिपाठी, अघि मैले संशोधन गरेको थिएँ नाम चाहिँ, हृदयश्री आजको गेस्ट हुनुहुन्छ शुक्रबारे बहसमा। इन्जोय गर्नुहोला।

0: नमस्कार। कार्यक्रम शुक्रबार बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबार बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफबीएस रेडियो अनलाइन डिएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनताका सरकारका विषय समेट्छौँ। कार्यक्रममा आज हामीसँग पूर्व मन्त्री वरिष्ठ राजनीतिज्ञ रितेश त्रिपाठी हुनुहुन्छ। लागौँ मूल विषयतिर। नयाँ सरकार बनेको डेढ महिना पुग्दै गर्दा पक्ष विपक्षमा बहस चर्किन थालेको छ। संसदमा पूर्व कार्यसूची बिनाकै प्रश्नोत्तर र सीमा विवाद बारेको जवाफले एक खालको तरङ्ग ल्याइरहेको बेला अर्थमन्त्रीको कर विवाद र गृहमन्त्रीमा सुदन गुरुङको पुनर्बहालीको विषयले राजनैतिक बजार अझै तताएको छ। मुलुकको अखण्डता र सार्वभौम सत्तामाथि नै प्रधानमन्त्रीले धावा बोलेको प्रतिपक्षको आरोपका बीच सत्तारूढ राज्यसभाका सांसदहरूमाथि समेत आलोचना छ। यही बेला सभामुख पनि प्रतिपक्षका दलहरूको निशानामा पर्नु भएको छ। सय दिने हनीमुन पिरियड पार गर्न समेत नपाउँदै सुकुम्बासीका विषयदेखि लिएर वर्तमान सरकारमाथि किन एकपछि अर्को प्रश्न उठेको छ कतिको स्वाभाविक छ। यिनै विषयको सेरोफेरोमा आज हामी पूर्व मन्त्री वरिष्ठ राजनीतिज्ञ रितेश त्रिपाठीसँग कुरा गर्छौँ। त्रिपाठीजी, स्वागत छ यहाँलाई शुक्रबार बहसमा।
1: धन्यवाद, धेरै धेरै धन्यवाद।
0: अब चुनाव यताकै अलिकति प्रसङ्ग जोडेर कुरा सुरु गरौँ होला त्रिपाठीजी। पक्कै पनि यहाँ आम नागरिक मतदातासँगको विमर्श भला कोसरीमा सरेको हुनुहुन्छ नै पक्कै पनि। यो वर्तमान सरकारप्रति आम नागरिकको अहिलेको धारणा कस्तो बन्दै गएको पाउनु भएको छ यो बेलासम्म आइपुग्दा?
1: पहिलो कुरा त के छ भने, अब यो वर्तमान भनौँ न यो राष्ट्रपतिले जुन हासिल गर्यो, विजय हासिल गर्यो, त्यसको मूल कारण के भने विकर्षणले गर्दा हासिल गरेका हो। किनभने नेपाली कङ्ग्रेस एमालेको जुन संयुक्त सरकार थियो, केपी ओलीजीको घमण्ड र शेरबहादुरजीको लोभले गर्दाखेरि उहाँहरूले मूल समस्यामा ध्यान दिनुभन्दा पनि सरकार परिवर्तन लगायतका विषयमा गैर एजेन्डामा बढी अलिकति अल्मलिनु भएपछि एक ढङ्गको भाष्य तयार के भयो भने पार्टीहरू काम नलाग्ने भए, नेताहरू भ्रष्ट भए भन्ने एउटा भाष्य तयार हुँदै भइ नै रहेको थियो केही समयदेखि। विशेष गरी 79 जुन आम निर्वाचन भयो त्यस पश्चात यो चाहिँ भाष्य अलिकति बलवान रूपले अगाडि बढ्दै थियो। यसैको विकर्षणको चाहिँ लाभ अहिलेको चाहिँ यो राष्ट्रपतिले उठाएको हो। कुनै आकर्षण भन्दा पनि विकर्षण भएको हुनाले जनतामा एक किसिमको जुन घृणा काङ्ग्रेस एमाले माओवादी मधेसवादी अझै भन्ने भने सबैप्रतिको एउटा चाहिँ असन्तुष्टिको लाभ चाहिँ यो उसले उठाएको छ। अब रह्यो यसको भर्खर त अब यहाँले भने जस्तै हनीमुन पिरियड नै अब 3 महिना नै बितेको छैन, अहिले नै मूल्याङ्कन गरिहाल्नु अलिकति हतार हुन्छ। नयाँ नयाँ आएका छन् र म एउटा अनुभवको आधारमा के भन्छु भने जो नयाँ आउँछ सुरु सुरुमा उसले धेरै जोस हुन्छ। हामी पनि 48 सालमा आउँदाखेरि यति जोस थियो कि एकाध वर्षमै मुलुकको कायाकल्प गरिन्छ, देशै अब अर्कै बनाइन्छ, विकासै एकदम मूलै फुटाइन्छ भन्ने ढङ्ग चाहिँ भावना हुन्थ्यो। तर त्यो नबुझेर त्यो जोस हुने रहेछ। माओवादी आउँदा पनि त 10 दिनमा हामी सबै गर्छौँ भनेर 64 अझ त्योभन्दा अगाडि पुनस्थापित संसदमा आउँदाखेरि पनि उहाँहरूको त्यही भावना थियो, अहिले पनि यही भावना बलवान छ मलाई लाग्छ। नयाँहरू अब केही समय उहाँहरूले के भने पुरानो सबै बिगारे हामी सबै सुधार्छौँ भनेर भाष्य र नारामा उहाँहरू अगाडि बढ्नुहुन्छ केही समय हो। तर जब जनजीवनका कठोर चुनौतीहरू र समस्याहरू जस्तो महँगाई, बेरोजगारी लगायतका इस्युहरू जो पहिलेदेखि पनि छन् र त्यो समाधानप्रतिकै ध्यान जाँदैन, त्यसपछि चाहिँ यसको मूल्याङ्कन जनस्तरबाट हुन थाल्छ।
0: अहिले सुरु भइसकेका छैन यो विषयमा बहस विमर्श,
1: अहिले चर्चा परिचर्चा मात्रै हो। फेरि यस्तो छ कि म प्रश्न भनौँ के भने पुराना भनौँ न काङ्ग्रेस एमाले माओवादी लगायतका साथीहरूको कुरा गर्दाखेरि के हुन्छ, यिनले पनि गल्ती गर्छन्, गल्ती गरेपछि हामीले लाभ भइहाल्छ नि भन्ने एउटा भनाइ के थियो भने म यहाँले भनिहालौँ। यो हिन्दुस्तानका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग हाम्रो कहिलेकाहीँ विभिन्न सभा समारोह अथवा चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा भेट हुँदाखेरि उहाँले के भन्नुहुन्थ्यो भने हाम्रो दक्षिण एसियाका राजनीतिक व्यक्तिहरूको एउटा भावना कस्तो हुन्छ भने हामी आफ्नो कर्मको होइन कि विपक्षीको दुष्कर्मको लाभ लिन्छौँ भनेर भन्नुहुन्थ्यो। त्यस्तै भनेपछि आफूले कर्म गरेर होइन कि विपक्षीको दुष्कर्म विपक्षीले बिगार्छ अनि त्यसको लाभ लिउँला भन्ने मनोविज्ञान चाहिँ हावी हुन्छ अक्सर यो राजनीतिक उसमा दक्षिण एसियामा भनेर उहाँले भन्ने गर्थ्यो। त्यसैको चाहिँ अब यसमा हामी कहाँ उदाहरण के भने उहाँहरूले पनि अहिले यति वर्ष बिगारे बिगारे भनेर भन्ने, अब बिचरा त्यहीँ पनि अब काङ्ग्रेसबाट गएका, एमालेबाट गएका, माओवादीबाट गएका, मधेसवादीबाट गएका सांसदहरू हुनुहुन्छ, उहाँहरूले त्यहाँ त्यहाँ हुँदाखेरि 34 वर्ष 35 वर्षमा उहाँहरू पनि एउटा सहभागी अथवा समर्थक भएर बस्नुभएको थियो, तर अहिले आएर चाहिँ अब 34 वर्ष 35 वर्ष बिगारेकै हुन्, हामी सबै अब सुधार्छौँ भन्ने एउटा मनोविज्ञान का केही दिन चाहिँ बिक्री हुन्छ यो, तर यथार्थ मूल्याङ्कन गर्न समय अझ बाँकी छ हेर्नुहोस् म इमान्दारीपूर्वक भन्दाखेरि।
0: अब यहीँनिर चुनावको परिणामले त अब ठुला दल भनौँ न योभन्दा अगाडिको काङ्ग्रेस एमाले रणामै परेका थिए, अहिले संसदको गतिविधिहरू हेर्दाखेरि र राजसभाको सरकारको काम गर्ने शैलीदेखि सबै हेर्दाखेरि उनीहरूलाई बौरिने मौका दिइराखेको छ कि छैन यो सरकारले?
1: ए होइन, यस्तो छ, मैले म एउटा कुरा स्पष्ट यो अस्ति पनि भनिरहेको छु र भन्दैछु कि यिनीहरूको विफलताले गर्दाखेरि पुराना चाहिँ अब फर्किने भन्दा पनि नयाँ शक्ति युवाहरूकै फेरि अर्को जमात यिनीहरू असफल भयो भने हामी कल्पना गरौँ यिनीहरू सफल हुनुपर्छ, किन धेरै प्रयोग भइसक्यो, देश ध्वस्त भइसकेको अवस्था हो। अब भनौँ भदौ 23 गतेको एउटा घटना, 24 गते त पुरा देश त ध्वस्तै भएको थियो, त्यो कुनै राजनीतिक भन्दा पनि आपराधिक गतिविधिहरू देशभरि नै भयो, अब त्यसको शिकार हामी स्वयं पनि भयौँ। मेरै छोराको एउटा गेन्जी उमेर समूहको एउटा उद्योग गाउँमा लगाएर बसिरहेको थियो, विदेश पढेर आएर चाहिँ देशमा केही गरौँ भन्दा त्यो पनि ध्वस्त पारे, मेरै घर ध्वस्त पारे, खर त्यो आफ्नो ठाउँमा छ, त्यो समाजको एउटा चाहिँ आपराधिक तबकाले गर्ने कामै हो त्यो चाहिँ। तर अर्थतन्त्रको अहिले जुन कहाली लाग्दो अवस्था छ, मलाई लाग्छ अब स्वर्णिमजी एउटा सफल अर्थशास्त्रीको रूपमा परिचित हुनुहुन्छ, पहिले पूर्व पहिले पनि अब योजनाको उपाध्यक्ष सदस्यहरू भइसकेको मान्छे भएपछि उहाँलाई न्यायपन पनि छैन, देशको अर्थतन्त्रको चुनौती उहाँलाई थाहा छ, त्यस कारण अलिकति समय के दिउँ भने देशको अर्थतन्त्रलाई सुधार्न। हेर्नुहोस् एउटा कुरा के हुन्छ भने अर्थतन्त्र बिग्रियो भने अरू तन्त्र चाहिँ त्यसै स्वतः बिग्रिहाल्ने रहेछ, लोकतन्त्र परलोकतन्त्र भइहाल्छ या अन्य पनि कुनै शासन व्यवस्था चाहिँ टिक्ने अवस्था चाहिँ रहँदैन, मूल त्यहाँ चाहिँ जानु पर्यो। अब अहिले के छ भने अब निजी क्षेत्र पनि साह्रै आतङ्कित छ, कर्मचारीहरूमा एक ढङ्गको आतङ्क छ, अनिश्चितता छ, आतङ्कभन्दा पनि अनिश्चितता भएछ, अज्ञात भएछ, अब विभिन्न प्रस्तावहरू ल्याइदिने रहेछन्, 30 वर्ष 55 वर्ष लगायतका कुराहरू ल्याइदिने रहेछन्, त्यसले गर्दाखेरि अब कर्मचारीहरू पनि आफू रहने कि नरहने, टिक्ने कि नटिक्ने, त्यसका आफ्ना विकृतिहरू विसङ्गतिहरू छन् आफ्ना ठाउँमा। त्यस्तै अर्थतन्त्रमा निजी क्षेत्र पनि धेरै आतङ्कित छ। एउटा कुरा सही के हो भने विगत केही एक डेढ दुई दशकदेखि चाहिँ बिचौलियाहरूको बिगबिगी भएकै हो, बिचौलियाहरूले चाहिँ राजनीतिलाई विकृत पनि बनाएका थिए र बिचौलियाहरू बलवान भएका थिए, त्यस बेला काङ्ग्रेस एमाले माओवादीका नेतृत्वले लाई तिनीहरूले पकड आफ्नो कब्जामा जमाएकै थिए, त्यस कारण तर अर्थतन्त्रको एउटा वाहक निजी क्षेत्रले जुन ढङ्गको अहिले चाहिँ आतङ्कको वातावरणमा छ त्यसले अर्थतन्त्रलाई प्रभावित त गरिहाल्छ, निजी क्षेत्रको सक्रियता निजी क्षेत्रको सहभागितालाई पनि त्यसले अलिकति कमै गराउला भने। अहिले मलाई के लाग्छ भने तपाईँले ठिकै समयमा उठाउनु भएको छ यो कुरो कि अहिले अर्थतन्त्रकोमा सीमित रहेर हामी अगाडि बढाउन, अरू भनेको हेर्नुहोस् अरू नाराका कुरा हुन्, भाषाको कुरा हुन्, यहाँ के हुन्छ भने शासकहरू जब असफल केही गर्न सक्दैनन्, केही न्याय दिन सक्दैन, केही राम्रो दिन सक्दैन भने एउटा भाष्य एउटा नारा फालिदिन्छन्, यो नेपाली शासकहरूको पुरानो रोग हो, शासन व्यवस्थाको पुरानो रोग हो, त्यो रोगबाट करिब करिब कम बेसी होला सबै ग्रस्त थिए। अब अहिले पनि यदि काम गर्ने हो भने अर्थतन्त्र सुधारतर्फ जानुपर्छ, सामाजिक एउटा अर्को कुरोमा तपाईँहरूले भनौँ कि यो हरेक देशमा के हुन्छ भने राजनीतिक सङ्क्रमण काललाई एउटा टुङ्गोमा पुगेपछि देखिने गरी समाप्त हुन्छ, तर कतिपय देशमा 50 वर्ष 100 वर्षमा समाज नै सङ्क्रमण कालबाट गुज्रिरहेको हुन्छ। अहिलेको अवस्था के हो भने नेपाली समाज नै सङ्क्रमण कालबाट गुज्रिरहेको छ, नयाँ मूल्य मान्यता स्थापित भइसकेको छैन, पुरानो मूल्य मान्यता विस्थापित भएको छैन, त्यसले गर्दा अब हामी घर परिवारमा पनि हेर्दाखेरि जो युवाहरू छन् या जो परिवारको जुन बनावट छ हिजोभन्दा अलिकति पृथक भएर गइरहेको छ, सोच परिवर्तन आदि इत्यादि सोचमा ठुलो परिवर्तन भएको छ, अब यो अलिकति लामो समय लिन्छ, त्यसले पनि अर्थतन्त्रलाई राजनीतिलाई त्यसले प्रभावित गरिरहेको हुन्छ। अब यसको अलिकति गहन विश्लेषणहरू गर्नुपर्ने अवस्था छ। नारामा अब हामी नारा प्रेमी जाति हौ, एउटा नारा दियो त्यसैमा लडमा केही समय जान्छौँ, अर्को नारा दियो त्यसमा जान्छौँ, फेरि छिट्टै हामीले कसैलाई देउता र अर्को तुरुन्तै राक्षसमा परिणत गर्न बेर लाउँदैन हाम्रो समाजले। त्यस अहिले नै अहिले धेरै मूल्याङ्कन गर्नुभन्दा पनि र असन्तोष व्यक्त गर्नुभन्दा पनि काम गर्न उहाँहरूलाई छुट दिउँ, काम गर्नु जानुहुन्छ उहाँहरूको पनि के छ भने अब दलको हिसाबले विभिन्न पार्टीबाट चाहिँ त्यहाँ आएर जनप्रतिनिधिहरू हुनुभएको छ, विभिन्न पेसाबाट आएर पनि जनप्रतिनिधिहरू, कोही एनजिओ आइएनजिओ, कोही व्यापार व्यवसाय, राजनीतिक अनुभवहरूको आधार पनि हेर्ने हो भने कुनै आन्दोलन अथवा विगतका परिवर्तन उहाँहरू बाहक होइन, कोही पनि हुनुहुन्न त्यहाँ चाहिँ परिवर्तनको लागि न त बाहक हो न त साधक हो, तर एउटा उमेर समूह हो जो अहिले वर्तमान समाजको चाहिँ एउटा पक्षलाई उहाँहरूले प्रतिनिधित्व गर्नुहुन्छ, जनताले मौका दिएका छन्, अवसर दिएका छन्, त्यो अवसरलाई उहाँहरूले सदुपयोग गरेर जानुपर्छ।
0: अब यहीँनिर जोडिहालौँ, अर्थमन्त्रीको कुरा पनि यहाँले जोडिहाल्नु भयो, विज्ञ अर्थमन्त्री हुनुहुन्छ, अर्थतन्त्र बुझेको पनि हुनुहुन्छ। हिजो मात्रै संसदमा सम्बोधन गर्दाखेरि सायद यहाँले पनि सुन्नुभयो होला डाक्टर अमरेश कुमार सिंहको अभिव्यक्ति, बजेट यस्तो खालको लिएर आउनुभयो कि तपाईँले, यो त कार्यान्वयन पनि हुँदैन, मुलुक त बर्बादतिर, अब त भगवान्ले जोगाउने ठाउँतिर पो पुग्दैछ, यसको अर्थ व्यापारिक जो अर्थतन्त्र चलायमान बनाउँछन् जसको पकड छ निजी क्षेत्रको कुरा यहाँ पनि जोडेर आउनुभयो, अर्थमन्त्री यति विज्ञ हुँदा हुँदै पनि उहाँले बजेट मार्फत केही इन्सपिरेसन दिन सक्ने काम उहाँले गर्न सक्नु भएन, अथवा आम नागरिक उहाँले त अझ जोड्नु खोज्नु भएको कुरा, गरिबलाई त यो बजेटले हेर्दै हेरेको पनि छैन, यसले लान्छ चाहिँ कता त
1: यसको चाहिँ दुईटा कुरा म भन्छु। एउटा कुरा के छ भने उहाँले एउटा अर्थमन्त्रीले नै भन्नुभयो कि करको रेट प्रिन्ट गर्दाखेरि कर्मचारीले बिगारे भनेर, त्यो चाहिँ त्यो ठुलो चाहिँ अपराध मानिन्छ पार्लिमेन्ट्री सिस्टममा पनि या जेमा पनि, करको दर टाइप गर्दाखेरि बिग्रियो बिगारे कर्मचारीले भने पनि उहाँले भन्नुभएको थियो एउटा समितिमा, त्यो भनेको चाहिँ ठुलो अपराध हो। यो यस्तो फेरि विगतमा भइसकेको छ, कहिले मुताले काटिदियो, तार काटिदियो लगायतका यस्ता छानबिन पनि भएका छन्,
0: अनेक आउँछन् यस्ता फन्डा,
1: हजुर यस्तो भएको छ, यस्तो फन्डा चाहिँ हुन्छ भएको छ, तर उहाँहरूले त्यसले गम्भीरतापूर्वक बडा इजिली भनिदिनु भयो कि कर्मचारीले टाइप गर्दाखेरि गलत गरिदिएको छ भनेर, त्यो त्यति इजी होइन, किनभने त्यसले पार्ने आर्थिक प्रभावहरूको मूल्याङ्कन उहाँहरूले गरिसक्नु पर्थ्यो, गर्नु पनि पर्थ्यो। एउटा कुरा म के भन्छु भने यो बजेटले जस्तो मेरो हेर्दाखेरि नेपालको बजेटको सधैँ विसङ्गति के हुन्छ भने कृषि क्षेत्रको योगदान चाहिँ मोटामोटी केही अपहेलित सबभन्दा कृषि क्षेत्र हो, किसानहरू नै हुन्, तिनीहरूको योगदान झनै एक तिहाई 30% रहन्छ, मोटामोटी रहन्छ, अहिले पनि त्यही होला, तर कृषिमा लगानी जुन छ नि किसानमाथिको लगानी कृषिमाथिको लगानी कहिले पनि हामी छुट्याउनै सकेनौँ। किसानमाथिको लगानी 18% मात्रै हो, 82% चाहिँ तामझामको गाडी खरिद गरोस् कृषि मन्त्रालयले, यता चाहिँ के अरे सेमिनारमा गयो, तालिममा गयो, तालिम गराउँछ, त्यो कृषि माथिको लगानीमा त्यसले जोड्छ क्या, तामझाममा बिल्डिङ बनायो त्यो कृषिको लगानी भन्छ, तर समस्या के भने किसान माथिको लगानी कम छ हामी कहाँ, र त्यसको अवस्था अब उहाँहरू मलाई लाग्छ अहिलेको अर्थमन्त्रीले पनि त्यति चाहिँ किसानमाथि ध्यान दिन सक्नु भएन, मध्यम वर्गलाई छुने हिसाबले उहाँहरूले बजेट बनाउनु भएको। अहिले यो बजेटको चाहिँ ट्रेन्ड के देखिन्छ भने यो मध्यम वर्ग लाई अलिकति फराकिलो बनाउन खोज्या, त्यो एउटा चाहिँ प्रोग्रेसिभ पनि एक ढङ्गले मान्नुपर्ने स्थिति छ, तर समग्रमा फेरि जुन प्रश्नहरू आइरहेका छन् र बजेट हेर्नु सबै सन्तुष्ट हुने बजेट कहिले पनि कसैले भन्दै भन्दैन। अर्को एउटा म विकृति भन्छु हाम्रो नेपालको बजेट प्रणालीको, म सार्वजनिक लेखा समितिमा वर्षौँ बसेको हुनाले त्यो कुरा अलिकति बुझाएको छु। हरेक पटक के हुन्छ भने बजेटमा जुन व्यवस्थापन गरिन्छ बजेट, अर्थ मन्त्रालय बुझेको हुन्छ कि 22-25% बजेट खर्च हुँदैन, उल्टर राख्या हुन्छ, त्यो निबन्ध मात्रै हो, प्रबन्ध होइन, फेरि त्यो प्रबन्ध गरे हुँदैन। कतिपय के हुन्छ भने बजेट वक्तव्यमा रहेको चिज बजेटको विनियोजन पुस्तिकामा हुँदैन, विनियोजन पुस्तिकामा राखेको चिज कस्तो हुन्छ भने त्यो कारण नहुने खालकै राखिया हुन्छ, जस्तो एउटा ठुलो रिङ रोडको कल्पना गरे 10 करोड 5 करोड 6 करोड हालिदियो, त्यो खर्च पनि हुँदैन, अनि त्यो रिङ रोडको आशामा चाहिँ त्यो वरिपरिका मान्छेहरू उत्साहित भएर बस्छन् पनि, त्यो निबन्ध हो यो प्रबन्ध होइन। त्यो त्रुटि जुन परम्परागत एउटा जुन विकृति थियो त्यो अहिले पनि समाप्त भएको छैन। मैले हेर्दाखेरि मैले अनुमान के गरेका थिएँ भने त्यो चाहिँ अलिकति हट्छ होला भनेर, अहिले पनि 17-18% बजेट चाहिँ त्यस्तो राखिया छ जो खर्च पनि हुँदैन, खर्च गर्न नपरोस् भनेर नै राखिया हुन्छ। यसले यो एक किसिमले भन्ने हो भने त्यो अलिकति बेमानी त के भन्ने अब अलिकति शब्द बढी होला, तर परम्परागत रूपले बेमानी कायम छ र अहिले पनि त्यहाँ देखियो।
0: यहीँनिर अलिकति जोडिहालौँ त्रिपाठीजी,
1: मूल कुरो बजेटले उत्साह बढाउन सकेन।
0: यहीँनिर अलिकति जोडिहाल्छु, यो अब यहाँले पनि जोडिहाल्नु भयो, लेखा समितिको नेतृत्व नै गर्नुभयो यहाँले लामो समयसम्म, अर्थतन्त्रको भली भाँति जान्नुहुन्छ यहाँले। अहिले ठ्याक्कै आएको यो आम नागरिकले बुझ्ने भनेको चाहिँ यो करको दर हेरफेर गरे, अर्थमन्त्रीले राज्यलाई 2 अर्बभन्दा बढी घाटा पारिदिए, यो इबी गाडीदेखि लिएर गएर हरेक कुराहरू जोडेर पनि आइराखेका छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ भनेर सदनमा प्रतिपक्षका दलहरूले चर्को आवाज पनि, खास यो विषय हो चाहिँ के त्रिपाठीजी?
1: अनि यस्तो छ कि अब हेर्नुहोस्, यो करको दर हेरफेर हुनु त्यो गलत हो, उहाँले नै स्वीकार के भन्नु भने प्रिन्ट गर्दाखेरि टाइप गर्दाखेरि बिगारे, सञ्चारले बिगारे भनेर, त्यो हुनु आफैमा अपराधपूर्ण हो। अब र इभी गाडीको विषयमा मैले त्यति जानकारी, म इमान्दारी कुरो भन्छु, मैले त्यति सूचना मैले म कहाँ आइसकेको छैन, मैले प्राप्त गर्न सकेको छैन। त्यसमा चाहिँ परम्परा के थियो, फेरि गाडी नआउँदै कागज मात्रै पास भएको रेटको चाहिँ यो हरेक चोटि हरेक पटक हामी कहाँ के भएको छ भने बजेट पेस हुने दिनभन्दा अगाडि यस्ता धन्दाहरू नभएका होइनन्। पहिले पनि भएको थिए, यो युवराज कतिवटा हुँदाखेरि पनि व्यापक भएको थियो, त्यो विशाल ग्रुप कुन चाहिँ यस्तै चाहिँ गरेर गरेका थिए भनेर पनि त्यस बेला पनि आलोचना भएको थियो। हरेक अर्थ मन्त्रालय बजेट आउँदा आउनुभन्दा अगाडि सुईको पत्ता लगाएर बस्छन्, कुनमा कर बढ्छ, कुनमा घट्छ, कुनमा यो भन्सार बढ्नेवाला छ घट्नेवाला छ, त्यो अनुसारले या त होल्ड गर्ने अलि नमगाउने या चाहिँ छिटो छिटो मगाइहाल्ने, यदि बढ्नेवाला छ भने अहिले नै मगाइहाल्ने, यो चाहिँ विकृति चाहिँ छ। त्यसमा हाम्रो चाहिँ ब्युरोक्रेसीदेखि लिएर अर्थ मन्त्रालयकै कमजोरी मानिन्छ, यो नभएको होइन, पहिले पनि भएको छ यस्ता घटनाहरू, तर उहाँहरूले रोक्न सक्नु भएन होला, अहिले पनि त्यो छ। मूल रूपले यो बजेटले त्यति उत्साह कसैलाई समाजको कुनै अङ्गलाई पनि जवान बढाउन सकेन।
0: यहीँनिर अर्थमन्त्रीले त्यति कुरा भनिसके पछाडि, कर्मचारीले तलमाथि गर्दैछन् भनेर बोलिसके पछाडि, त्यो गल्ती अब सच्याउने कसले? अर्थमन्त्रीले एक्सन लिनु परेन,
1: अपराध हो त्यो चाहिँ, त्यो गल्ती होइन, त्यो अपराध हो। हेर्नुहोस्, यदि करको दरबन्दी टाइप मिस्टेक भनेर हुन्किन सक्छ, त्यसले त्यो त्यो दिन राति 12 बजेदेखि लागू हुने गरी नै हुन्छ, अझ रोकिया हुन्छ, भन्सार कर आदि इत्यादि सबै अफिसरहरूलाई रोकेको हुन्छ 15 गते, जेठ 15 गते। अब त्यो अनुसार यदि रोकिया छ, त्यो कारोबार भइसकेका छ, भोलि तलमाथि गरे, अब टाइपैमा तलमाथि गरे भने केही कारोबार त भइसक्यो, अब त्यो कारोबारको जिम्मा कसले लिने? मैले भन्दाखेरि त्यसको चाहिँ उहाँहरूले चाहिँ आफैले यसले कति आर्थिक प्रभाव पार्यो सकारात्मक नकारात्मक भनेर एउटा चाहिँ अर्थ मन्त्रालय स्वयंले पनि त्यो गर्नुपर्छ, र जो जुन कर्मचारीहरूले यस्तो चाहिँ जानाजान नियतवश गरेका हुन् भने त्यो त अपराधी गरेका हुन्, त्यो त्यतातिर चाहिँ अलिकति बढी ध्यान दिएको पाइएन।
0: अनि यस्तो विषयमा अर्थमन्त्री आफै जिम्मेवार हुनुपर्छ कि पर्दैन, उहाँले जिम्मेवारी लिनुपर्छ कि पर्दैन? अब
1: नैतिक जिम्मेवारी त अर्थमन्त्रीले लिनै पर्छ, मन्त्रालयको चाहिँ एउटा मन्त्रीको हिसाबले। तर उहाँहरूले अब के भन्नुभयो भने यो कर्मचारीहरूले प्रिन्ट गर्दाखेरि तलमाथि गरिदिए, त्यो आफै भन्नुभएको छ उहाँले, फेरि मैले सुनेको, उहाँको फेरि कुनै समितिमा बोलिराख्नु भएको थियो। अब त्यो त्यो हो भने त्यो त्यो गम्भीर विषय हो, त्यो चाहिँ उहाँको लागि पनि गम्भीर के हो भने त्यस्तो कर्मचारी राखेर उहाँले कति नै राम्रो गराउन सकौँला भनेर सोच्नु भएको होला। त्यो यो यो प्रिन्टमै तलमाथि गरिदिन्छन् भने भोलिको उहाँको कार्यक्रम आयोजना विभिन्न अर्थ मन्त्रालयको धेरै भूमिका छ, मूल भूमिका नै छ, भनेपछि त्यस्तो चाहिँ प्रवृत्ति ध्यापी भयो भने त हामी त दुई पशुपतिनाथले रक्षा गर्नुभएको अरू केही हुँदैन।
0: अब एक दुईवटा छोटो विषय समेट दिइहाल्नु होला त्रिपाठीजी, संसदमा प्रधानमन्त्रीले जुन सीमा सम्बन्धी अभिव्यक्ति दिनुभयो, यो विषय अझै पनि सेलाइसकेका छैन, खास गरेर खास यो आलोचना योग्य कतिको विषय हो यो?
1: पहिलो कुरा त के छ भने अब प्रधानमन्त्रीसँग इन्टरेक्सन कमै भइरहेको होला, हाम्रो त अब हुने कुरो पनि छैन बाहिर छौँ। अब उहाँले के नियतले भन्नुभएको, उहाँको भनाइको तात्पर्य के थियो, अब परराष्ट्र मन्त्री सिसिलजीले एक ढङ्गले चाहिँ व्याख्या गरेर त्यो गर्नुभयो। मूल रूपमा सीमाको विषयमा हेर्नुहोस् म, उहाँले के भन्नुभयो, अरूले के भने भन्दा पनि यो द्विपक्षीय मामला नै हुन्छ अक्सर, यो विवाद चाहिँ अहिलेदेखिको होइन, पुरानै विवाद हो, कुनै त्यो नटुमिएकै विवाद पनि हो त्यो कालापानी लिपुलेट यता र केही चाहिँ सुस्ताको विषय जो मेरै निर्वाचन क्षेत्रमा पर्छ। यसमा चाहिँ अब यो द्विपक्षीय संवाद मात्रै होइन द्विपक्षीय प्रमाणहरू प्रस्तुत गरे यसलाई समाधान गर्ने कि राजनीति मात्रै गरिराख्ने भने त्यस चाहिँ दुइटामा फँसिरहेको हुन्छ सधैँ मैले देखिरहेको हुन्छु। समाधान गर्न चाहिँ जो जो जो पदमा छ त्यो समाधान गर्न अलिकति कोसिस गर्दा फेरि विपक्षमा जाँदा उही बढी राजनीति गर्छ फेरि। त्यस कारण हामीले जुन बाटो नै अख्तियार गरेका छौँ त्यो चाहिँ समाधान भन्दा पनि यसलाई राजनीतिक रूपले नै प्रयोग गरिराख्ने, किनभने कमजोर राजनीतिक नेतृत्व अथवा दलहरूले के गर्छन् भने एउटा भाष्य तयार गरेर फालिदिन्छन्, डेलिभर गर्न सकिन्न जनतालाई को चित्त बुझाउने विकास निर्माण लगायतका कामहरू गर्न सकिन्न भने एउटा एउटा चाहिँ नारा जीवित राखिराख्ने फालिराख्ने, यदि त्यस्तो हो भने दुर्भाग्य हो। अब उहाँले चाहिँ अब यो बर्डर इन्क्रोचमेन्ट होइन कि यो 10 गजा निचेको यताउता भनेर अहिले सिसिलजीले व्याख्या गर्नुभयो, त्यो 10 गजा यताउता त भएको छ फेरि यो पट धेरै ठाउँमा त्यस्तो भएको छ। भनौँ न अब किसानहरूको जोतभोग लालपूर्जा कहाँ छ खेत कता परेको छ यो सबै परेको छ, तर त्यो समाधान गर्ने बाटो के हो भने डिटेलमा गभर्मेन्टले नै दुइटा गभर्मेन्टकै बिचको विषयवस्तु र प्रमाण सहित हामीले अगाडि बढायौँ भने समाधान हुन्छ। अब यो उहाँले के सोचेर बोल्नुभयो त्यसपछि उहाँ बोल्दै बोल्नु भएको छैन, फेरि उहाँको सोच नै आएन, त्यो बोल्नुभयो नि त्यसपछि मन बस्नु भएको छ प्रधानमन्त्रीको त्यस्तो अवस्था छ। उहाँको परराष्ट्र मन्त्रीले चाहिँ सफाई दिँदै यो होइन यो नियत होइन यो बोल्नुको यो अर्थ होइन भन्दै उहाँले अर्थ्याइराख्नु भएको छ, तर जसले बोलेको त्यसले दोस्रो पटक बोलेको छैन फेरि। त्यस कारण यो बडा कन्फ्युजनको अवस्था त्यो हो। अब एउटा चाहिँ के हो भने अब अहिले हाम्रो प्रधानमन्त्री चाहिँ संवाद र एकदमै न्यून संवाद अथवा संवादै नगर्ने व्यक्ति परेको हुनाले पनि धेरै दुविधाहरू उत्पन्न भइरहेको छ।
0: अर्को गृह मन्त्रालयमा सुदन गुरुङको पुनर्बहाली यो विषयमा पनि अलिकति बोल्दिन।
1: होइन पुनर्बहाली त अब उहाँहरूको केही छैन, अब पुनर्बहाली मैले त्यति ठुलो चाहिँ त्यो त्यो उसलाई लिइनँ, तर उहाँले जुन राजदरबार हत्याकाण्डको विषयमा भन्नुभएको छ त्यसको चाहिँ मैले अर्थ बुझ्न सकिरहेको छैन, त्यो के टुङ्गोमा पुर्याउला र त्यसले भनेपछि त्यस बेला पनि जुन बेला घटना भएको थियो त्यस बेलाको चाहिँ अवस्था संसद पनि थियो हामी मलाई याद छ, त्यो घटनाको विषयमा एउटा चाहिँ छानबिन समिति पनि बनाएको थियो, त्यसले प्रतिवेदन पनि दिएको थियो, त्यसपछि पनि अब त्यो त्यसले प्रतिवेदनलाई अब एउटा प्रतिवेदन त्यो अब केशव उपाध्यायजी तत्कालीन प्रधान न्यायाधीश र तारानाथजी राणा भाटजी फेरि माधवजी त बस्नु भएन, उहाँको नाम आएको थियो तर पछि उहाँले नबस्ने इच्छा व्यक्त गर्नुभयो। अब त्यो प्रतिवेदन मोटै छ, मैले पनि सरस्वती त्यस बेला त पढेको थिएँ त्यो प्रतिवेदन, घटनाहरूको चाहिँ बेहोरा छ त्यहाँ, घटनाहरूको बेहोरा धेरै किताबहरू यताउता लेखिए। त मूल कुरो एउटा छानबिनको लागि म एउटा सामान्य तपाईँलाई भन्छु, जहाँ घटना भएको त्यो घटना स्थल नै समाप्त के अरे त्यसलाई भत्काइसकेपछि फोरेन्सिक त्यसको त केही पनि आउँदै आउँदैन होला, त्रिभुवन शरण छैन त्यो त त्यही घटनाकै भएको हप्ता डेढ हप्तामा त्यो भत्काइसके पुरै भत्काइसकिएछ भने त्यहाँ त्यहाँ चाहिँ पाउने के हो त त्यस्तो भए एउटा। अर्को अब के नियतले गृहमन्त्रीले भन्नुभएको अब त्यो उहाँले नै भन्नु होला, तर त्यो घटनालाई छानबिन गर्नलाई यथेष्ट न त ठाउँ त्यो त्यो त्यो घटनास्थल रह्यो नत्र यति वर्ष बितिसक्दाखेरि झनै झनै अढाई दशक बितिसक्दाखेरि न त त्यसका चाहिँ केही प्रमाणहरू रहने कुरा पनि आयो। अब के नियतले भन्नुभएको छ त्यो नियत उहाँले आफै भन्नु होला, मलाई त लाग्दैन कि त्यो यो चाहिँ कुनै बडा यसबाट हासिल होला राजदरबार हत्याकाण्ड चाहिँ उजागर होला र अर्को केही निष्कर्ष आउला जस्तो मलाई लाग्दैन।
0: अनि यो भनेको समयको बर्बादी मात्रै अथवा स्टन्टबाजी मात्रै हुन्छ?
1: अब उहाँले के सोचेर भन्नुभयो कहिलेकाहीँ अब एउटा हुन्छ नि चल भाइ केही गई गरौँ न साथीभाइको बिचमा हुँदाखेरि यो पनि गरौँ यस्तो हुन्थ्यो कि, मैले पनि यसो साथीभाइहरू जुन मेरो पुरानाहरू जो काङ्ग्रेस एमालेमा अलिकति केही न केही त गर्नु पऱ्यो यार भनेर भन्थे, कस्तो केही न केही गर्नु पऱ्यो एउटा चाहिँ त्यो त्यो लहरबाजमा पहिले पनि हुन्थ्यो यो खुमबहादुरजी अथवा विजयगजदार अथवा चाहिँ त्यो के अरे गोविन्दराज जोशीजीहरू उता हुँदाखेरि त्यस बेला त्यो यङ तुर्कहरू एकदमै यङ हुनुहुन्थ्यो 48 सालमा उहाँहरूको पनि प्रतिभार्थ केही त गर्नुपर्छ यार केही त गर्नुपर्छ भन्थे, अब के के गर्नु केही पनि होइन त्यो एउटा हरेक कालमा यस्ता यस्ता देखिन्छन्। उहाँले फेरि अब गृहमन्त्रीले के सोचेर भन्नुभएको थियो, उहाँले भन्नुभएको छैन, तर मलाई लाग्दैन यसले चाहिँ कुनै सार्थक नतिजा ल्याउला जस्तो मलाई लाग्दैन।
0: अब अन्तमा त्रिपाठीजी, 3.5 दशकदेखि नै यहाँ नेपालको राजनीतिक राजमार्गमा हुनुहुन्छ, कतातिरको यात्रामा छ यति बेला मुलुक चाहिँ ठ्याक्क अन्तिममा?
1: एउटा कुरा के छ भने हेर्नुहोस्, अहिले केही चुनौतीहरू नयाँ थपिएका छन्, जस्तो संविधान चाहिँले स्थापित गरेका मूल्य र मान्यताहरूमा प्रश्न चिन्हहरू उठाउन थालिएको छ। तर कस्तो छ भने मैले तपाईँलाई सुरुमै भने, हाम्रो समाज नै सङ्क्रमण कालबाट गइरहेको छ। राजनीतिक चाहिँ यति बहुमत हुँदा हुँदा पनि, राजनीतिकको सङ्क्रमण काल सकियो भन्दा पनि नयाँ नयाँ उक्काउने जुन चलन चलिरहेछ, त्यसले अनिश्चितता त अझै पनि नेपाली समाज मा विद्यमान छ। राज्यका यन्त्रहरू, राज्यका संयन्त्रहरू अझै पनि, मैले भने नि, अब यो कर्मचारीहरू निजामतीमा एक किसिमको चाहिँ एउटा भय अथवा त्रास, अनिश्चितताको वातावरण छ। न्यायपालिका एक ढङ्गले चाहिँ के छ, त्यसका संरचनाहरू अलिकति हल्लिएको अवस्था छ, अहिले संरचनाहरू हल्लिएका अवस्था छन्। त्यो चाहिँ शुभ लक्षण चाहिँ होइन, शुभ सङ्केत पनि होइन। अब यसलाई चाहिँ हामीले नयाँ गर्छौँ, नयाँको गर्नको लागि हल्लाइएको हो भनेर कसैले तर्क दिन सक्छ, तर विकल्प बेगरको चाहिँ हल्लाएको चाहिँ त्यो तर्क होइन, कुकुर तर्क हुन जान्छ। त्यसरी त्यसले गर्दाखेरि अझै पनि अनिश्चितता र भरोसाको अभाव चाहिँ छ। हेर्नुहोस्, अब इमान्दारी कुरो भन्नु,
0: सही ट्र्याकमा छ कि छैन,
1: अहिले बिना ट्र्याक छ, न सही न गलत, बिना ट्र्याक छ, अहिले ट्र्याकै पहिलाउनु सकेको छ।
0: हुन्छ, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद त्रिपाठीजी।
1: ल, धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: हस्, यिनै कुराकानीसँगै आजका लागि कार्यक्रमको समय सकिएको छ। कार्यक्रममा आज हामीले वरिष्ठ राजनीतिज्ञ पूर्व मन्त्री हृदय त्रिपाठीसँग कुरा गर्यौँ। समयका लागि अतिथि त्रिपाठीसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर, शुक्रबार बहस हृदय त्रिपाठीज्यूसँग थियो। अब हामी गीत सुन्दै बिदा लियौँ कार्यक्रमबाट, सुधारु र गीत तयार छ। तर त्योभन्दा अगाडि मैले वर्ल्ड कपका केही रोचक प्रसङ्गहरूको झन्डै 7 जस्तो अघि यहाँलाई जानकारी गराए। अब अरू बाँकी के छन् त त्यस्तोतर्फ लगाउँ है यहाँहरूलाई। त वर्ल्ड कपका अन्य रोचक जानकारीमा चाहिँ कृत्रिम घाँस पूर्ण रूपमा निषेध गरिएको छ। अमेरिकाका धेरै रङ्गशालाहरूले सामान्यत कृत्रिम टर्फ प्रयोग गर्ने गर्दछन्, तर फिफाको नियमअनुसार विश्वकपमा प्राकृतिक घाँस अनिवार्य हुन्छ। त्यसैले धेरै रङ्गशालाहरूले कृत्रिम सतहलाई हटाएर आधुनिक प्राकृतिक घाँस तथा भूमिगत भेन्टिलेसन र ड्रेनेज प्रणाली जडान गर्नु परेको रहेछ। अनि नयाँ नकआउट चरणको सुरुवात, 48 टोली भएपछि प्रतियोगिताको संरचनामा परिवर्तन गरियो। पहिलो पटक राउन्ड अफ 32 चरण समावेश गरेको छ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट 8 तेस्रो स्थानका टोलीहरू अघिल्लो चरणमा पुग्नेछन्। अब विश्व विजेताले ट्रफी उचाल्नको लागि 8 खेल खेल्नु पर्नेछ अथवा जित्नु पर्नेछ, जुन परम्परागत 7 खेल भन्दा 1 बढी हो। 10 रोचक कुरामा टोलीहरूलाई क्षेत्रीय समूहमा विभाजन गरिएको छ। खेलाडी र समर्थकहरूलाई लामो दूरीको यात्रा र थकानबाट जोगाउन फिफाले क्षेत्रीय समूह रणनीति लागू गरेको छ। 16 आयोजक सहरहरूलाई पश्चिमी, केन्द्रीय र पूर्वी क्षेत्रमा विभाजन गरिएको छ र समूह चरणभर टोलीहरू आफ्नै क्षेत्रमा सीमित रहनेछन्। धेरै ट्राभल गर्नुपर्ने रहेनछ त। 11 बुँदामा नयाँ रङ्गशाला निर्माण गरेको छैन। कतार, रसिया, ब्राजिल जस्ता हालका प्रतियोगिताहरूको विपरीत उत्तरी अमेरिकी संस्करणका लागि कुनै नयाँ रङ्गशाला निर्माण गरेको छैन। अमेरिका, मेक्सिको र क्यानाडासँग पहिले नै आधुनिक र उच्च क्षमतायुक्त रङ्गशालाहरू उपलब्ध छन्, जसले यस प्रतियोगितालाई आर्थिक तथा वातावरणीय दृष्टिले दिगो बनाउने लक्ष्य राखिएको छ। श्रोताहरू, अब उपस्थितिको कुरा गरौँ। श्रोताहरू, उपस्थितिको ऐतिहासिक कृतिमा तोडिनेछ 1994 विश्वकप अमेरिकामा जुन चाहिँ भयो, जसमा 3.5 मिलियन दर्शकको कृतिमान थियो, तर 2026 संस्करणले त्यो संख्या पार गर्ने अनुमान गरेको छ। 80,000 क्षमतायुक्त विशाल रङ्गशालाहरूका कारण 50 लाखभन्दा बढी टिकट बिक्री हुने अपेक्षा गरिएको छ। श्रोताहरू, इन्डोर रङ्गशालाहरूले छाना खोल्नु पर्ने पनि रहेछ। गर्मीको बेलामा इन्डोर रङ्गशालाले उत्कृष्ट वातावरण दिन्छन्, तर फिफा सकेसम्म खुल्ला आकाश मुनि खेल खेलाउन रुचाउँछ। त्यसैले रिट्र्याक्टेबल छाना भएका रङ्गशालाहरूले मौसम खराब नभएसम्म छाना खुल्ला राख्नुपर्नेछ। 5 अर्बभन्दा बढी दर्शकले हेर्ने अपेक्षा गरिएको छ। विश्व फुटबल प्रतिको आकर्षण तीव्र रूपमा बढेको छ र 2026 संस्करणले मानव इतिहासकै सबैभन्दा ठूलो दर्शक संख्या आकर्षित गर्ने अनुमान छ। विश्लेषकहरूका अनुसार 5 अर्बभन्दा बढी टेलिभिजन तथा स्ट्रिमिङ दर्शकहरूले प्रतियोगिताको कुनै न कुनै भागमा हेर्ने संशोधनहरू। अन्तिम बुँदामा आयोजक राष्ट्रले छनौट खेल्नु पर्ने छैन। अन्तर्राष्ट्रिय फुटबल परम्परा अनुसार आयोजक देशहरूले छनौट चरण खेल्नु पर्दैन, जुन चाहिँ गरेनन् पनि। 2026 अमेरिका, मेक्सिको र क्यानाडाले स्वतः समूह चरणमा स्थान पाए सुधारू। ओके, उनीहरूलाई छनौट खेलको सट्टा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल मार्फत टोली तयार गर्ने अवसर पनि दियो। ओके, वर्ल्ड कप 2026 को 15 चाहिँ रोचक र चाहिँ इन्फर्मेटिभ कुराकानी मैले राखेँ भने अब तपाईँहरूलाई एउटा मिठो गीत राखौँ र यही गीतबाट नै म बिदा लिनु पर्ला। किप अन वाचिङ वर्ल्ड कप फुटबल। रामचन्द्र काफ्लेको यो गीत सँगसँगै मलाई पनि आजको यो बसाईबाट, यानि कि शुक्रबारको कार्यक्रम काठमाडौँको सभाबाट बिदा दिनुहोस्। नमस्ते, शुभ दिन, फेरि सोमबार भेटौँ। बाबाई।

0: काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा 7 जनाको ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपा चोकतर्फ जाँदै गरेको अरणीको यातायातको बस नमोबुद्ध 2 बुचाकोटमा दुर्घटना भएको हो। दुर्घटनामा 7 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिनुभयो। बस बिपी राजमार्गबाट करिब 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा 25-30 जना यात्रु रहेको प्रहरीको अनुमान छ। अहिले उद्धार भइरहेको प्रहरीको भनाइ छ। संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले अरू 1 महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असारभरि रहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको 100 बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। बागलुङको दुर्गम गाउँ नर्जा भित्री वनमा कादुरीले झोलुङ्गे पोल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्री वनकी पार्वती छन्त्यालले बताउनु भयो। पुलले नर्जा भित्रीवन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
2: हाम्रो वर्षामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ माइत मान्छेहरू
1: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
3: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 गते त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको
0: हो। भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तली क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
0: बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले रक्षा मन्त्रालयको जिम्मेवारी डान जार्भिसलाई दिनुभएको छ। जार्भिसले मन्त्रालयमा सेक्युरिटी मिनिस्टरको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। यसअघि मन्त्री जोन हेली र सशस्त्र बल मन्त्री एएल कार्न्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलेले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणी समेत गर्नुभएको थियो। विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान 1-1 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 1:15 बजे क्यानाडा विरुद्ध बोस्निया हर्जगोभिना भेट्नेछन्। बिहान 1:45 बजे अमेरिका र पाराग्वे खेल्नेछन्। गैराती दक्षिण अफ्रिका विरुद्ध सहायक मेक्सिकोले खेलेको खेलमा 3 रातो कार्ड बाँडिएको छ। दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 हराएको छ। फिफाका पूर्व सल्लाहकार माइकल हर्समेनका अनुसार 1994 पहिलोपटक विश्वकप आयोजना गरेपछि अमेरिकी मुलुकहरूमा फुटबलले रफ्तार लिएको हो।
5: It wasn't amongst the top 20 popular sports. Now it's the third most popular sport in our country. More children are playing soccer here.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्कार, बीएबीएस गोरखा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोरखा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेगेरा गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षणामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz यो क्षण बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 MHz ट्युन गरेर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको युवसायमा म तुलसीको हार्दिक नमन

आदर्श श्रोताहरु कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उछान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु। गायिका देविका वन्दनाको स्वर रहेको गीत राखी गीतकार ललिजन रावलको गीत रचना अनि नरेन्द्र प्यासीको सङ्गीत रहेको थियो। एउटा परदेशी आई सोधे मलाई यो गीतबाट आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु। लागौँ अब श्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 29 गते द्वादशी तिथि शुक्रबार, नेपाल सम्बत 1146, तदनुसार आज 12 जुन सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन र कामना गर्छु यो सप्ताहन्त यो विकेन्ड यहाँहरूको सुखद र रमाइलो साथै बित्नेछ भन्ने। र यता नेपालमा मौसम कुरा गर्नुपर्दा आज पनि वर्षा हुने सम्भावना रहेको छ। नेपालका केही क्षेत्रमा वर्षा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ अर्थात् 6:59 जाँदा हुँदैछ। दर्शकहरु आज विश्व बाल श्रम विरुद्ध दिवस समेत परेको छ। यो सिङ्गो संसारबाटै बाल श्रम हटाउनको निम्ति आवश्यक कार्य र प्रयासहरूमा सरकारवाला सबैका ध्यान केन्द्रित गर्ने प्रमुख उद्देश्यको साथ हरेक वर्ष जुन 12 तारिक यो दिवस अर्थात् विश्व बाल श्रम विरुद्धको दिवस मनाइने गरिन्छ जुन 12 तारिक हरेक वर्ष। र यो दिवसको सन्दर्भमा यति भन्न चाहन्छु श्रोताहरू, बालबालिकालाई काम होइन सन्तुलित मामको वातावरण बनाऊ, घरबाटै बाल श्रमको अन्त गराउँ भन्न चाहन्छु। र यति भन्दै एउटा गीत पनि राख्न चाहन्छु र यति बेला भने चाहिँ म रोशन गुरुङले गाउनु भएको एउटा गीत राख्न चाहन्छु। गणेश गुरुङले सङ्गीतबद्ध गर्नुभयो गीत, हिँड्ने बेला आँसु झार्यो बिदाईको दिँदै हात, बाटोभरि सोच्दै गयो कसरी पो काट्छौ रात।

हिँड्ने बेला आँसु झार्यो विदाईको दिदी हात। रोशन गुरुङको स्वरमा रहेको यो गीत राखेर थोरै सुधार्न चाहन्छु श्रोताहरू। मैले आँसु भन्छु हाँसो छैन बोलको गीत भनेर बोलेको थिएँ रोशन गुरुङकै स्वर, गणेश गुरुङको सङ्गीत, तर भुलवश अर्को गीत परेछ। तर मिठो कडप्रिय गीत, यो गीतमा सङ्गीत भने शक्ति बल्लभको रहेको थियो, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभको सङ्गीत रहेको। रोशन गुरुङको स्वरमा रहेको यो गीत पश्चात श्रोताहरू अब नै कार्यक्रम स्वर्णिम सङ्गमको आजको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेछ। र आज शुक्रबार, शुक्रबारको स्वर्णिम सङ्गममा सधैँ जस्तै आज पनि म संवादलाई चाहिँ निरन्तरता दिनेछु, तर आज मैले स्टुडियोमा प्रत्यक्ष रूपमा कसैलाई निम्त्याएको छुइनँ। तर आज मलाई एउटा सोच आइरहेछ, नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै राम्रा कर्णप्रिय सङ्गीत गरिरहेका र धेरैले गीत लेखन र सङ्गीतमा उत्तिकै अब्बल सङ्गीतकार गीतकार भनेर चिनेका भरत लामा, सङ्गीतकार भरत लामा निकै लामो समयदेखि सङ्गीतबाट अलिक पर बस्नु भएको छ। कता हुनुहुँदो रहेछ, के गर्दै हुनुहुन्छ, म उहाँसित आज कुराकानी गर्ने सोचमा छु। र व्यवसायको पहिलो चरणमा भने म भरत लामालाई जसरी पनि म उपस्थित गराउनेछु कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा। अनि दोस्रो खण्डमा, दोस्रो चरणमा भने चाहिँ म तपाईँले कुनै गीत सुन्न चाहनुभयो भने आज चाहिँ अनुरोध गर्न सक्नुहुन्छ, तपाईँको अनुरोधको गीतलाई पनि राख्नेछु, मेरा रोजाइकै गीतहरूलाई पनि राख्दै जानेछु। आज भने कार्यक्रमको पहिलो चरणमा भने चाहिँ म वरिष्ठ सङ्गीतकार जसलाई सङ्गीत र लेखनको दृष्टिले गोपाल युञ्जनकै हाराहारी त नभनौँ, तर गोपाल युञ्जीको, गोपाल युञ्जनको छाया परेको एउटा सङ्गीतकार गीतकार भनेर पनि लिने गरिन्थ्यो भरत लामा। हुन त उहाँ आफै गायक पनि हुन्थ्यो, घाँसै काट्ने सान नानी कचियाँ होइन, र यो गीतबाट उदाउनु भएका सङ्गीतकार भरत लामासित कुराकानी गर्ने जमर्को गरेको छु। उहाँ चाहिँ झापाको बाहुन्डाङ्गीतिर बस्नुहुन्छ यति बेला, तर अहिलेलाई भने चाहिँ म एउटा गीत राख्नेछु यशोदा पराजुलीको स्वरमा। गीत लेख्नु भएको छ गीतकार धनेन्द्र विमलले भने, सङ्गीत रहेको छ सुशील विश्वकर्माको।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: हजुर आदरणीय श्रोताहरू, नमाग मसँग सहारा नमाग भुइँमा छु आकाशको जुन तारा नमाग, राजपाल राईको स्वरमा रहेको यो गीत राखे, रमेश क्षितिजको गीत रचना अनि भरत लामाको सङ्गीत रहेको थियो। नेपाली साङ्गीतिक क्षेत्रमा अत्यन्तै कर्णप्रिय धुनहरू सिर्जना गर्दै आइरहेका एकजना वरिष्ठ सङ्गीतकर्मी हुनुहुन्छ भरत लामा। उहाँ धुन मात्रै भन्नुहुन्न, उहाँ आफै पनि कुशल शब्दशिल्पी गीतकार पनि हुनुहुन्छ। राम्रा राम्रा शब्दहरू उहाँका रचना भइसकेका छन् भने थुप्रै गीतहरूमा उहाँले आफ्नै शब्दमा धुन भरिसक्नु भएको छ। सुरुवाती दिनमा गायकको रूपमा उहाँले आफ्नो परिचय बनाउनु भएको थियो। यतिखेर भने चाहिँ मफसलतिर झापातिर बस्नुहुन्छ। म भरत लामा दाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। भरत दाई नमस्ते।
1: नमस्ते।
0: सर्वप्रथम त बिए बेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा दाईलाई स्वागत गर्न चाहन्छु। र आज विश्वभरि बिए बेस गोर्खा रेडियो सुनेर बस्ने श्रोतासम्म तपाईँका आवाज पुर्याइरहेको छु। र यसै मेसोमा भर्खरै यहाँले नै सङ्गीतबद्ध गर्नुभएको एउटा गीत पनि राखिसकेको छु मैले श्रोतामाझमा, अत्यन्तै लोकप्रिय गीत। यो गीत श्रोतामाझमा सुनाइसकेको छु। अब के कस्तो भइरहेछ दाई, मफसलको बसाइ चाहिँ अलिकति बताइदिनुहोस् न।
1: म त मफसल भन्नाले नेपालको पूर्वी भाग झापाको पनि पूर्वी झापामा बस्छु।
0: हजुर।
1: आफ्नै दुःख जेलो यसो घर केही इलाम गर्यो बस्यो। अब
0: अहिले इलाम गर्दै हुनुहुन्छ पूर्वी झापा, इलामसँगै सिमाना जोडेको जिल्ला झापामा, होइन त्यो पनि इलामसँगै जोडेको गाउँ निर बसेर इलाम गरिरहनु भएको छ। सङ्गीतको इलाम गरिरहेको मान्छे अहिले फेरि आफ्नै भनौँ अन्य इलाममा लाग्नु भएको छ, किन यतातिरको यो लगाव अलिकति छुटेको हो दाई?
1: त्यसको कारण चाहिँ के भने, अब तपाईँको मिडिया मार्फत तपाईँको मिडिया सुनिरहनु रहनुभएका सम्पूर्ण श्रोता महानुभावहरूलाई, उहाँहरू सबैलाई म अभिवादन गर्छु। र तपाईँको मिडिया मार्फत एउटा जिज्ञासा मनमा लागिराख्ने कुरा मलाई अक्सर त्यो कुरा चाहिँ यसपालिको बजेट भाषणमा पनि रिफ्लेक्ट भयो। त्यसको बिम्ब देखा पर्यो। अब हाम्रो हामी त कला र सङ्गीत भनेर अहिलेसम्म भ्रान्तिमा बाँचेका मान्छे रहेछौँ। यो भ्रान्ति नै हो जस्तो पनि लाग्ने कहिलेकाहीँ, होइन? त्यत्रो अध्ययन पनि गर्नु नपर्ने, अध्ययनै गरेकाहरूलाई पनि त्यत्रो राष्ट्रले खातिरदारी गर्नु पनि नपर्ने, एक खालका व्यवहारसी काममा लागेको रहेछु जस्तो लाग्ने मलाई। बजेट भाषणमा 3 सेकेन्डमा हामीलाई सम्बोधन, हामीलाई गर्नुपर्ने सम्बोधन लगभग 3 सेकेन्ड, मैले घडी ठ्याक्कै त भन्दिनँ, 5 सेकेन्ड मागेको छैन। 3 सेकेन्डभित्र साहित्य सङ्गीतलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनु भयो। यो 3 सेकेन्डको कार्यक्रम, 3 सेकेन्डको सम्बोधनभित्रको मान्छे रहेछौँ हामी जस्तो लाग्नु।
0: अत्यन्तै गम्भीर कुरा गर्नुभयो। राज्यले गीत सङ्गीत र साहित्य क्षेत्रलाई चाहिँ जुन दृष्टिकोणमा हेर्नुपर्ने हेरिरहेको छैन भन्ने एउटा व्यङ्ग्यात्मक रूपमा पनि दाइले बताउनु भयो।
1: जब कि साहित्य र कला भनेको चाहिँ कुनै पनि समाजको विकासको मानक चित्र चाहिँ साहित्य र कला हो नि त। समाजमा 9 तले घर 10 तले घर होइन नि त, भौतिक संरचना विकासको मानक होइन नि त। मानक त साहित्य र सङ्गीत कतिको त्यहाँ उर्वर छ त्यो समाज विशेषमा, त्यो हो नि त मापदण्ड,
0: होइन?
1: अब हाम्रो बुझाइ, अब उहाँले एआईका कुरा चाहिँ धेरै गर्नुभयो, एआईका विश्वविद्यालय नै खोलौँला जस्तो पनि गर्नुभयो,
0: होइन?
1: एआई भनेको त तपाईँलाई थाहा छ, अब संसारलाई थाहा छ, त्यो त एआई भनेको त झुटो कुरा हो, फर्जरी कुरा हो, नक्कली काम हो त्यो, नक्कली काम हो नि। अब त्यसका लागि चाहिँ उहाँ चाहिँ विश्वविद्यालय स्तरमा अब अध्ययन अध्यापनका चाँजो बाँझो मिलाउने, तर प्राज्ञ यो क्षेत्रमा लागि परेका, अब तपाईँलाई एउटा कुरो म भनिदिन्छु तपाईँको यो च्यानल मार्फतबाट, नेपाललाई चिलाउने 2 जना मान्छे, एउटा विष्णु कुमारी वाइवा, जसको चाहिँ कीर्ति सिर्जना सिरिसको फुल अन्तर्राष्ट्रिय युनिभर्सिटीमा पढाइ हुन्छ,
0: पारिजात भनेर पनि चिन्छौँ विष्णु कुमारी वाइवा,
1: पारिजातको कृति, नेपालको कृति। अर्को चाहिँ कथालेङ्गलको अर्किड जो कलेङ्गल युनिभर्सिटीमा राखिएको छ है
0: हजुर,
1: यिनै दुईटा धरोहर हो, हेरिटेज
0: अब अब यो चाहिँ दाइले भनेको कुरा सुन्दै गर्दाखेरि हाम्रा राजनीतिज्ञहरूले संसदमा बोल्ने क्रममा पटक पटक दाइले भनेछ गोपाल योञ्जनका गीतहरूको उदाहरण पनि दिइरहेको हामी सुन्छौँ होइन, म झुक्दै नझुक्ने नेपालको छोरो भनेर, अर्थात् उहाँका केही गीतहरू उदाहरण आउँछन्, तर त्यो गीत चाहिँ यही समाजभित्र यही देशभित्र रहेका कलाकार जो साहित्य सङ्गीतमा क्रियाशील छन् तिनीहरूले सिर्जना गरेको है, तिनीहरूको चिजलाई हामी माध्यम बनाउँछौँ भने तिनीहरूको जीवन स्तरलाई पनि हामीले हेर्नुपर्छ भनेर राज्यले नहेरिरहेको अवस्थामा अलिकति त्यो वितृष्णा बढेकै हो
1: राज्यसँग, त्यो चेत भएन
0: है हजुर
1: राज्यसँग, किनभने राज्यका त्यो सत्तामा भनौँ न त्यो त्यो त्यो त्यो हैसियतमा
0: हजुर
1: त्यत्रो सोच भएको मान्छे साहित्य र सङ्गीतलाई भयङ्कर त्यसका उपासक भनौँ, साहित्य र सङ्गीतका उपासक मात्रै होइन त्यसलाई माया गर्ने मान्छे लगभग पुगेन, पुगेको रहेनछ त्यो सत्तामा पुगेको रहेनछ, त्यस कारण अब मूल्याङ्कन गरेर बोल्ने, अब मैले अघि नै भने 3 सेकेन्ड म त एकदमै साँच्ची नै भनेको तुलसी भाइ
0: ठ्याक्कै
1: तपाईँको यो मोबाइललाई सेन्टर आफ्नो अनुहारको सेन्टरमा राखेर आँखा नझिम्क्याइकन अर्थमन्त्रीज्यूको भाषणलाई कान र आँखा एकदमै आँखा केन्द्रित गरेर सुन्दै थिएँ, हाम्रो साहित्य र सङ्गीतको विषयमा कलाको विषयमा चाहिँ उहाँले कति महत्त्व दिएर बोल्नुहुन्छ भनेको ठ्याक्कै 3 सेकेन्डमा सकिदियो।
0: अब भन्न त अब धेरैजनाले के भन्छन् भने भरत दाईको सङ्गीत भनेको वास्तवमै एउटा सङ्गीतको इथिक्सभित्र बसेर सङ्गीत गर्ने सङ्गीतकार भरत लामा भन्ने गर्छन् कलाकारहरूले, तर भरत लामाको सङ्गीतमा गीत गाउनु चाहिँ सितिमिति जसुकै गायक गायिकाले आँट पनि गर्दैनन् भन्छन्, यो अहिले एआईको र यो अहिलेको चाहिँ अटोट्युनको जमाना भएर पनि यो भनौँ न अलिक पर बस्नु भएको पनि होला, यसरी पनि लिन सकिन्छ?
1: पहिलो कुरो त म प्रवीणसँग त्यति फ्यामिलियर छुइनँ
0: हजुर,
1: पुस्ताको कुरा पनि आयो होला होइन, म मोबाइल चलाउने पुस्ता ल्यापटप चलाउने पुस्ताको माथि परिनँ है, अब त्यति म फ्यामिलियर छुइनँ, एउटा कुरा त त्यो अब रह्यो कुरा एआईका कुरा, अब एआईले एउटा शीर्षक ल एउटा राष्ट्रिय गीत लेखिदेऊ न भन्दाखेरि लेखि पनि दिएला, सङ्गीत गरिदेऊ भन्दाखेरि सङ्गीत पनि गरिदिएला, गीत गाइदेऊ भन्दाखेरि गीत पनि गाइदिन्छ, तर तर हृदय मिसाउँदैन नि त, हृदय मिसिएको हुँदैन नि त त्यहाँ, लेख्नका लागि लेखिदिन्छ त्यो त त्यो त ऊ त हो नि होइन, विज्ञानका प्रविधि त हो
0: हजुर,
1: त्यसमा चाहिँ त्यस कारण त्यसले बरु सिर्जनालाई सर्जकहरूलाई सृजनात्मक कलमलाई क्षति पुर्याइराखेका हुन्छ है, त्यसमा नन प्रोफेसनल मान्छेहरू नन प्रोफेसनल मान्छे गैर साङ्गीतिक गैर कलाकारले इन्जोय गर्लान् होइन, राम्रो कुरा उनीहरूको लागि यो यस्तो कुराहरूले उनीहरूलाई स्पेस दिन्छ, अब तर साँच्चै सर्जक जसले जसले देश र समाज सारा संस्कृतिलाई केन्द्रमा राखेर रा, आफ्नो भोगाई आफ्नो बुझाइलाई कलमको टुँडोमा राखेर लेख्छ र सङ्गीतका वाद्ययन्त्रसँग मिसाएर धुन गर्छ होइन, त्यसलाई चाहिँ गाह्रो त गाह्रो हुन्छ
0: पक्कै पनि। अनि हुन त अहिले त अब कामै गर्नको लागि त अब अघि प्रविधि मैत्री छुइनँ भनिहाल्दै गर्दा पनि सङ्गीत गर्नको लागि त अब हिजो जस्तो केन्द्रीकृत त हुनु पर्दैन, अनि काठमाडौँ आऊ जाऊ चाहिँ अलिक पातलेको जस्तो पनि लाग्यो दाईको, किन यो
1: अब काठमाडौँ खै आफू 40 वर्ष बसेर निस्किएको काठमाडौँबाट काठमाडौँमा बस्नु जस्तो पनि लागेन, उहिले पनि
0: हजुर
1: उहिले बेग्लै पीडा थियो होइन, मेरो पालामा हामीहरू बस्दाखेरि काठमाडौँ थिएन, हेल्दी सेनिटेसन थिएन, धेरै कुराहरू थियो,
0: त्यही भएर पनि अलिकति प्रकृतिमय वातावरण खोज्दै त्यता पुग्नु भयो।
1: म चाहिँ अब यो कम्तीमा दीर्घ जीवनको चाहनाले यता आएँ
0: हजुर,
1: अनि अर्ग्यानिक खान पाइन्छ होला, हावा पनि शुद्ध फेर्न पाइन्छ होला भनेर नभन्दै त्यस्तै छु अब अहिले।
0: अनि दाइलाई खोज्दैनन् समकालीन साथीहरूले अनि तपाईँका सङ्गीतमा गीत गाइसकेका कलाकारहरूले अनि गीतकारहरू जो अब्बल अब्बल गीतकारहरूसँग काम गरिसक्नु भएको छ उहाँहरूले कहिलेकाहीँ सम्झना गरेर होइन काम गर्नुपर्छ भन्नुभएको छ कि छैन?
1: होइन हौ, अब एउटा कुरा चाहिँ मलाई अहिले कता कता गिल्टी फिल के भएको छ भने मैले आफ्नो उमेरमा मेरैमा मैले राम्रा सङ्गीतहरू राम्रा गायक गायिकालाई प्रस्तुतलाई दिन सकेको रहेनछु र सकिन रहेछु, त्यो भ्याइन नसकेकोमा मलाई गिल्टी फिल छ। किनभने गीत त कालजै त्यही गीतहरू तिनै चिजहरू हुने रहेछ जो गोपाल इन्जन दाजुले गर्नुभयो, भक्तराज आचार्यले केही भक्तराज आचार्यका विशेष गरेर गोपाल इन्जन नारायण गोपाल होइन जो कालजै त्यस्तो कालजै चिजहरू खै भरत लामाहरूले के गरे आएर के गर्ने भ्याएर मलाई त्यस्तो लाग्दैन त्यति धेरै कालजै गरे। अब सही कुरा सही ठाउँमा पुगेन पनि होला होइन, सही प्रस्तुतता पनि भएन होला, त्यो अलिकति पछुतो पनि छ मलाई। कतिपय कुरा भनेको जस्तो प्रस्तुतताले सम्म पुगेन, कतिपय कुरा अभावकै बिचमा हामीहरू गुज्र्यौँ होइन, अब पहुँचको कुरा पनि एक्सेस पनि भएन, इकोनोमिक एक्सेस पनि भएन, त्यसले गर्दा पनि ट्याक्सी अब भनौँ होइन धेरै कुरा पछाडि परियो र समय र परिस्थिति पनि पछाडि पारेकै हो।
0: हजुर,
1: लै मसँग यो क्षमता छ भनेर आफू पनि त्यो आफ्नै कुरा होइन काक काक गरेर गइएन पनि त्यस्तै रह्यो, कहिले काहीँ अलिकति पछुतो लाग्छ। जति मैले दिनुपर्ने हो मेरो मसँग जे क्यालिभर थियो त्यो चिज चाहिँ मैले बेलामा गर्न नसकेको रहेछु महसुस हुन्छ मलाई।
0: हजुर,
1: अहिले पनि मसँग डोको दुईटा डोको छ हौ सिर्जनाहरू
0: हजुर,
1: यो चाहिँ मैले रेकर्डै गर्न सकिनँ
0: हजुर,
1: गर्न पाइनँ पनि, अब त्यो त्यस्तै हो। अब अहिले कताको साहित्य कताको के
0: अहिले प्रविधिले सबै थोक माथि एक किसिमले भनौँ भने मिचेको छ भनौँ, हामी सीमा मिचेको कुरा गर्छौँ, प्रविधिले यो हाम्रो साहित्य सिर्जनालाई पनि मिचिरहेको छ र अब सिमानामै बस्नु भएको छ तपाईँ त, अब कहिलेकाहीँ पारीबाट आएको हात्तीले पनि दुःख दिने ठाउँमा होइन, अनि माथि इलामको प्रकृतिले पनि चिसो सिरेटो पनि आउँछ होला त्यहाँ सिराबाट चाहिँ त्यहाँ पुग्नु भएको छ, खुसी लाग्यो दाई आज संक्षिप्त कुराकानी गऱ्यौँ दाईसँग र कुनै दिन काठमाडौँ आएको मौकामा भेट गरौँला दाई। अन्तमा श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
1: अब तपाईँको यो च्यानल मार्फत यो के हाम्रो
0: हजुर
1: यो च्यानल सुनिरहनु भएका बौद्धिक कलाप्रिय श्रोता दाजुभाइ दिदीबहिनीहरू कम्तीमा हाम्रो नेपाली कला साहित्यलाई तपाईँहरूले माया गरिदिनु भएको छ र आज हामी जहाँ जे छौँ तपाईँहरूको मायाको कारणले तपाईँहरूले सुनिदिएको कारणले सुनिदिनुहोस् नेपाली कला राम्रा सिर्जनाहरूलाई खोजी सुनिदिनु होला। आगामी दिनमा पनि तपाईँहरूका लागि अब हामी एउटा सर्जकको नाताले केही राम्रा कामहरू गर्न सकौँ केही क्षेत्रबाट गर्दै यति भन्न चाहन्छु।
0: हुन्छ दाईलाई धेरै धन्यवाद दिन चाहन्छु है दाई, नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो सङ्गीतकार भरत लामा। सङ्गीतकार मात्रै होइन, उहाँ आफै पनि कुशल शब्द शिल्पी गीतकार पनि हुनुहुन्छ र अत्यन्तै राम्रा गीतहरू लेख्नु भएको छ उहाँले। बिरानो त्यो आकाशमा चाँदीको बादल देखेर, मेरो गाउँ सगरमाथा सम्झी छाती पोल्छ, भरत लामाकै शब्द सङ्गीतमा कुबेर राईले गाउनु भएको छ। दुःख सुख बग्दै जाउँ के हुन्छ हेर्दै जाउँ, चिमोटेर आइया भन्ने छैन नि ज्यानमा दुख्ने ठाउँ, भिरको बाटो नहिर्नु है आमा त्यसै भन्छिन्, यी र यस्ता गीतहरू उहाँका थुप्रै रहेका छन्। उहाँको रचना अनि उहाँकै सङ्गीतमा थुप्रै गायिकाले गाइसक्नु भएको छ र अलिकति सङ्गीतबाट पर रहेका अवस्थामा यस्ता हराएका अलिकति सङ्गीतबाट वितृष्णाबाट अलिक पर बसेका अग्रजहरूलाई पनि हामीले खोज्नुपर्ने धर्म भएको हुनाले आज मैले उहाँलाई सम्झेँ र संक्षिप्त कुराकानी गरेर अब नि एउटा छोटो विश्राम लिन्छु र विश्रामपछि म भरत लामाकै शब्द सङ्गीत रहेको अनि कुबेर राईले गाउनुभएको गीत बिरानो त्यो आकाशमा चाँदीको बादल देखेर मेरो गाउँ सगरमाथा सम्झी छाती चौडा भन्छ कि त्यहाँहरू माझमा राख्नेछु। अहिलेलाई भन्छ छोटो विश्राम।
2: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हो बिरान युवा आकाशमा चाँदीको बादल देखेर मेरो गाउँ सगरमाथा सम्झी छाती चौडा बन्छ। थोरै युद्ध साहित्यमा आधारित वीररसको गीत पनि भन्न चाहन्छु श्रोताहरू। एउटा नेपाली जो आफ्नो भूमिभन्दा धेरै परको संसारमा रहँदै गर्दा त्यो बिरानो आकाशमा चाँदी जस्तै सेतो बादल टल्केको देख्दा जासङ्ग भएर ओहो म त त्यो देशको मान्छे हुँ, त्यो देशको नागरिक हुँ जसको छातीमा यस्तै चाँदी जस्तै टल्किने विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। अनि युद्धभूमिमै भए पनि त्यो रुङरुङ्गेको भिरमाथि मलाई पर्खिरहने कोही प्रिय मान्छे छ। अनि त्यो चाँदी खोलाको पानी सम्झिँदै गर्दाखेरि मनभित्र एक किसिमको उमङ्ग तरङ्ग आएको गीत थियो, भरत लामाको शब्द सङ्गीत अनि कुबेर राईको स्वरमा। र मैले भरत लामासित एकैछिन कुराकानी पनि गरेको थिएँ। अत्यन्तै राम्रा सर्जक हुनुहुन्छ उहाँ र मैले आज सम्झेँ। मिठो बोल्नुभयो, थोरै बोल्नुभयो। उहाँको एउटा कुराले मलाई पनि चसक्क पार्यो र यो गीत सङ्गीतको क्षेत्रमा साहित्यमा लाग्ने सर्जकहरूलाई पनि चसक्क पार्ने कुरा बोल्नुभयो। हामी त राज्यको नजरमा 3 सेकेन्डको मान्छे रहेछौँ। अर्थात् भर्खरै सरकारले ल्याएको बजेटमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै गर्दाखेरि सङ्गीत र गीत सङ्गीतको बारेमा साहित्यको बारेमा जम्मा उहाँले 3 सेकेन्ड बोल्नुभयो। अनि यो 3 सेकेन्डको मान्छे किन बन्ने भनेर अलिक पर भएको भनेर बोल्नुभयो। वास्तवमा भरत लामा त्यो जमानामा आजभन्दा 30-35 वर्ष अगाडि नि मास्टर एमए पास गरेर सङ्गीतमै केही गर्छु भने त्यतिखेर जागिर खानुभएको भए, सरकारी पेसामा आबद्ध भएको भए सायद सचिव बनिसक्नुहुन्थ्यो होला। तर उहाँ त्यो 3 सेकेन्डकै मान्छे भन्न रुचाउनु भयो र बिस्तारै त्यो फ्रस्ट्रेसन भनौँ न ले पर पर हुँदै गरेको कुरा पनि बोल्नुभएको थियो र आज मैले उहाँलाई सम्झेँ। र पनि श्रोताहरू, यो बसाइमा गीत सङ्गीत राख्ने क्रममा एउटा गीत राख्न चाहन्छु। गीतकार घनबहादुर थापा मगर गीत मात्रै लेख्नुहुन्छ होला भनेको थिएँ मैले। राम्रो राम्रो गीत उहाँले लेख्नु भएको छ, कविता लेख्नुहुन्छ। कविता र गीत लेखेको कारणले म उहाँ गीतकार कवि भन्थे, समाजसेवी त हुनुहुन्छ पनि, तर उहाँ चाहिँ गायक पनि हुनुहुँदो रहेछ। एक किसिमले भन्ने एउटा भन्छ नि त्यो छुपा रुस्तम भने जस्तै, यो आज म छक्कै परेँ। एउटा गीत मैले हाम्रो अफिसको आर्काइभमा भेटेँ, घनबहादुर थापा मगर आफै पनि गीत गाउनु हुँदो रहेछ। एउटा मिठो लोकगीत गाउनु भएको रहेछ। अहिलेलाई पनि म घनबहादुर थापाको शब्द लय र सङ्गीत रहेको यही लोकगीत राख्न चाहन्छु। गीत मात्र लेख्ने मान्छे गीत पनि गाउँदो हुँदो रहेछ।

सधैँ सधैँ हाँसेर बाँच्न पाऊ नदेऊ है जीवन कसैलाई यो मिठो लोक भाका राखे लोकगीत राखे गणबहादुर थापा मगरको शब्द सङ्गीत र स्वरमा मैले भनिसकेँ श्रोताहरू मैले उहाँलाई गीतकारको रूपमा लिएको थिएँ कविको रूपमा अनि समाजसेवी पनि हुनुहुन्छ तर त्यसको अलावा गीत पनि मिठै पो गाउनु हुँदो रहेछ राम्रो लोकगीत गाउनु भएर रहेछ खुसी लाग्यो गीत गाउनुपर्छ है गान्जी स्वस्थ रहन मस्त रहनको लागि पनि अघि भरत लामा दाईले भने जस्तै 3 सेकेन्डको मान्छे रहेछु भनेर हामी फ्रस्ट्रेसन चाहिँ नभइहालौँ है यति भन्दै श्रोताहरू अब नि यहाँहरूलाई समाचारतिर पनि लैजान चाहन्छु बेबेस गोर्खा रेडियोको हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले समाचार सुन्दै आउनु भएको छ र भर्खरै अघि केही दिन अगाडि काभ्रे जिल्लामा दुःखद जीव दुर्घटनाको समाचार सुनिसक्नु भएको छ थप अपडेट केही आएको भए यहाँहरूले सुन्न सक्नुहुनेछ र अहिलेलाई पनि म चाँदनी शाहको गीत रचना नातिकाजीको सङ्गीत र तारा देवीको स्वर भनेर एउटा गीत राख्न चाहन्छु गीत पश्चात भने यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ

0: सरकारले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको पुष्टिकरण नै पर्याप्त भएको बताउनुभयो।
1: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै हो अहिले।
0: मन्त्री वाग्लेले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। यसअघि अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग भएको छ। प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्व अर्थमन्त्री वर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभयो।
2: अर्थमन्त्रीजीले 7 करका दरहरू हेरफेर गरे भनेर खुल्लमखुल्ला स्वीकार्नुभयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ भन्नुभयो। यो संसदको मानहानी भएको छ, सम्माननीय सभापति महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभापति महोदय।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानुन बनाउन भन्नुभएको छ।
3: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
0: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी भएको बताउनु भएको छ।
4: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
0: काभ्रेको बुझाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खार्पा चौकतर्फ जाँदै गरेको अरण्यको यातायातको बस नमोद्दै बुझाकोटमा दुर्घटना भएको हो। काभ्रेका डिएसपी रविन विष्टले मृतकको संख्या बढेको जानकारी दिनुभएको छ। बस बिपी राजमार्गबाट करिब 200 तल खसेको प्रहरीले जनाएको छ। बसमा सवार 16 घाइते भएका छन्। सिराहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको पाइएको छ।
5: जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी आएको जानकारी दिनुभएको छ। प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उहाँले बताउनुभयो। पालका अनुसार नवराजपुर र बरियारपट्टी लगायत क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन्। यसैबीच सिराहाको गोलबजार नगरपालिका 13 दुर्गापुर सिमरा चौरमा सिंचाइका लागि जडान गरिएको 11,000 क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत आपूर्ति अवरुद्ध हुँदा सिंचाइ सेवा ठप्प भएको हो। किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताउनुभयो। यस्तै किसान रामप्रीत यादवले ट्रान्सफर्मर चोरीले ठूलो असर परेको भन्दै तत्काल विद्युत सेवा पुनस्थापनाको माग गर्नुभएको छ।
0: काठमाडौँ त्रिपुरेश्वर आँखा अस्पतालले आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले नेत्र रोग विशेषज्ञ अप्टोमेस्ट्रिस्ट नर्सिङ तथा प्राविधिक जनशक्ति मार्फत सेवा नियमित रहेको बताउनुभयो। अस्पतालमा हाल 16 नेत्र विशेषज्ञ सहितका 150 कर्मचारी कार्यरत छन्। दैनिक करिब 700-900 बिरामीले सेवा लिने गरेका छन्। कैलालीको गोदावरी नगरपालिका 4 नदीमा आएको बाढीमा परि 2 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र तिमल सिन्हाका अनुसार गोदावरी 4 55 माहेश्वरी तमल र 40 कल्पना साउदको ज्यान गएको हो। च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जानकारी दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

भन्छन् बुढापाकाले सुपारी खानु कुटुक्कै, यो लोकगीत राखेँ मैले खेमराज गुरुङ र सत्यकला राईको स्वरमा। निकै नै मिठो गीत राखेँ श्रोताहरू। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको शुक्रबारको व्यवसायको दोस्रो चरण दोस्रो घन्टाको उठान गरिसकेको छु यसै गीतबाट। र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। र आज अघिल्लो चरणमा भने मैले सङ्गीतकार भरत लामासित कुराकानी गरेको थिएँ, र दोस्रो चरणमा भने चाहिँ म यहाँहरू को प्रतिक्रिया अनि यहाँले कुनै गीत सुन्न चाहनुभएको छ भने ती गीतहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु। र यहाँहरूले बेबेस गोर्खाले सुन्दैनुहुन्छ भने, सुन्दै हुनुहुन्छ भने फटाफट तपाईँलाई मन परेको गीतहरू पनि लेखेर पठाउन सक्नुहुन्छ अनि प्रतिक्रिया पनि लेखेर पठाउन सक्नुहुन्छ। कुलराज दुराजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, उहाँ नियर स्कटल्यान्ड क्या कुम्बा क्याम्बरले जस्तो लाग्यो है मलाई, स्कटल्यान्ड छेउबाट भनिदेख्नु भएको छ। कुलार दुराजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, साथै देश तथा विदेशबाट बेबेस गोर्खा रेडियो स्वर्णिम सङ्गम सुन्दै बस्नुहुने सम्पूर्ण मित्रजनहरूमा नमन, ह्याभ अ ग्रेट विकेन्ड एभ्री वान भन्नुभएको छ। तपाईँलाई पनि सुखद शुक्रबार अनि यो सप्ताहन्तको हार्दिक मङ्गलमय शुभकामना शुभ रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। कुलराज दुराजी हुनुहुन्छ, उहाँ स्कटल्यान्ड छेउ बेलायतबाटै हुनुहुन्छ। अनि यसै गरी बेलायतबाट हुनुहुन्छ फेल्थम लन्डनबाट हाम्रा हरिराईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम कार्यक्रममा टेलिफोनबाटै भए पनि हजुरको रोचक साङ्गीतिक कुराकानी र मिठा मिठा गीतसँगै सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु हरिराईजीलाई, फेल्थम लन्डनबाट कार्यक्रम सुनेर मनोरञ्जन लिइदिनुभयो र कार्यक्रम सुरुबाट सुनिरहनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अगाडि लेख्नुहुन्छ उहाँ, आजको अतिथि कलाकार भरत सरलाई पनि मेरो अभिवादन। भरत सरको गीत सङ्गीत धेरै अगाडिदेखि सुन्दै आएको, हजुरको गीत सङ्गीत र आवाजले सबैको मनमुटुमा बस्न सफल भई गुन्जिरहन् तपाईँलाई, उत्तरोत्तर प्रगति

अनि चिनेको छैन र बहुचर्चित गीत हो यो रेडियो नेपालको कार्टेजमा चाहिँ होला तर अन्य सामाजिक सञ्जालतिर देखिएन. मैले अफेयरमा पनि भरत लामासँग कुराकानी गरेको थिएँ. तपाईँको त्यो जगदीश समालसँग गर्नुभएको तपाईँकै सोलो शब्द रचना रहेको र सङ्गीत रहेको एल्बम खै हौ भनेर भनेको थिएँ. मसँग त छैन तर युट्युबबाट पनि त्यो सबै हटिसकेको छ भनेर भन्नुभएको छ. त्यो एल्बममा राम्रा राम्रा गीतहरू थियो. भरत लामाको अत्यन्तै उत्कृष्ट शब्द रचना रहेका गीतहरू थिए र अलिकति सामाजिक सञ्जालमा पनि कमै मात्रामा उहाँको गीतहरू भेटिन्छ. यद्यपि अब हरिराईजी तपाईँले भनिहाल्नुभयो भरत लामा गीतकार सङ्गीतकारका अलावा गायक पनि हुनुहुन्छ र तपाईँको लागि पनि र सम्पूर्ण श्रोताहरूको लागि सूर्य थुलुङसँग गाउनु भएको एउटा डुएट गीत चाहिँ सुनाउँछ है. चर्चित गायक सूर्य थुलुङ र भरत लामाकै स्वरमा रहेको यो गीत सुनाउन चाहन्छु हरिराईजी लगायत सम्पूर्ण श्रोताहरूको लागि पनि.

0: BFBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा

0: को पैसा चोर्नका लागि यति सम्म कि बीएफपीएस का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, Gorkha Radio.

हजुर आदरणीय श्रोताहरू, यो रमाइलो गीत राखेँ मैले यहाँहरू माझमा। भानुअली र अन्जु गौतमको स्वरमा कति राम्रो फुल जस्तै चिटिक्कै यो गीत राखेँ। र बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ लेख्नुहुन्छ खेल मोती लिम्बू, उहाँ बेलायतबाट हुन्छ। नमस्ते सेवारो तुलसीजी, अनि विश्व बाल श्रमिक दिवसको पनि शुभकामना। म पनि रेडियो सुन्दैछु, कुराकानी पनि सुनिरहेको छु र मिठा मिठा गीत सङ्गीत पनि भन्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। ताराप्रसाद च्यामजुङज्यू लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ, ननिटनबाट। सेवारो है तुलसीजी, यो लोकप्रिय कार्यक्रम सुनेर इन्जोय लिइरहेको छु भनेर लेख्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ नूतन भूषालजी इजरायलबाट, आहा सुन्दर तस्विर, नमस्कार सुनिरहेको छु है भन्नुभएको छ। नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यसै गरी हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजू दुवैजनाले बेलायतबाट साउथ लन्डनबाट सुनिरहेछौँ। डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको यो प्रस्तुति सुनिरहेका छौँ, एकदमै रमाइलो भइरहेको छ। हवस् त सबैलाई सप्ताहन्तको पनि सुख सप्तान्त्य सुखद रहोस् यही कामना गर्न चाहन्छु भनेर लेख्नु भएको छ ललित गुरुङ दाई र सती गुरुङज्यूले। उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। र एउटा जानकारी पनि गराउन चाहन्छु श्रोताहरू, सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा म गीत कथाहरू राख्ने गरेको छु हरेक सोमबार पहिलो चरणमा। र यसभन्दा अगाडि मैले हाम्रा ललित गुरुङ दाईले लेख्नुभएको एउटा गीत कथा त राखिसकेको छु, उहाँले फेरि इमेलमा मलाई एउटा कथा पठाउनु भएको रहेछ। नम्बरी हाम्रो जात, र यो नम्बरी हाम्रो जात गीतिकथा चाहिँ आगामी सोमबारको कार्यक्रममा यहाँहरूले सुन्न सक्नेछ र सुनेर साथ दिनुहोला। यो कथाको लागि हाम्रा ललित गुरुङ दाईलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नम्बरी हाम्रो जात, अझ ब्रिगेड अफ गोर्खासका तपाईँ आदरणीय श्रोताहरूकै जीवनसँग मिल्दोजुल्दो कथा जस्तो पनि लागेको छ। आउँदो सोमबार म प्रस्तुत गर्नेछु, ललित दाईलाई अग्रिम जानकारी पनि गराए। र यता नर्थ क्यारोलिनाबाट चाहिँ एनपी परदेशजी लहै आसिङ, यहाँको उज्यालोमा बिहानीमा तपाईँलाई पनि सुनिरहेका छौँ। र यसरी सुन्दै गर्दा हुन त मैले हिजो पनि मेरो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भनिसकेको छु। र उमेर बढ्दै जाँदा पनि मनै त हो तन्नेरी त भइहाल्दो रहेछ। अनि मलाई त आज कता कता हाम्रो पूर्ण साउदिनज्यूले गाउनुभएको, तपाईँले नै लेख्नुभएको त्यो मनै तन्नेरी गीत पो सुन्न मन लाग्यो। एक वर्ष उमेर बढे पनि यो गीत सुनेपछि फेरि एक वर्ष घटिनै हाल्दछ भनेर लेख्नु भएको छ। अनि रघु भट्टराईजीले पनि इनबक्स गर्नुभएको रहेछ, मनै तन्नेरी मागिनी सकेपछि एनपिजीको मन एक वर्ष होइन 10 वर्ष कम भएर जानै तन्नेरी भनेको छ है भनेर लेख्नु भएको छ। अब भने म उहाँहरूको यो आग्रहलाई स्वीकार्दै पूर्ण साउदेनले गाउनुभएको यही गीत राख्न चाहन्छु, मनै तन्नेरी उमेर नहेरा।

मनै तन्नेरी यो गीत राखे सुधारु मैले पूर्ण साउदेनको स्वरमा र गीत अनुरोध गर्नुभएको थियो बस्टन युएसएबाट हाम्रा एनपी पारदेशीजीले र इनबक्स गरेर रघु भट्टराईजीले पनि सहमति जनाउनु भएको थियो नर्थ क्यारोलिनाबाट हाम्रा एनपी पारदेशीजीले बस्टनबाट चाहिँ रघु भट्टराईजीले उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु र घरदेश र परदेशसम्म सुनिने रेडियो हो बिएबिएस गोर्खा रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बिएबिएस गोर्खा रेडियो र यसै क्रममा यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ उहाँ नमस्कार तुलसीजी साथै आजको स्वर्णिम सङ्गम कार्यक्रम सुनेर रहनुहुने सम्पूर्ण श्रोतागणहरूमा पनि नमन गर्दै वरिष्ठ सङ्गीतकार भरत लामाज्यूलाई हार्दिक नमन गर्दछु भरत सरको देश सङ्गीतमा केही नगरेको गुना देशले सरकारले सङ्गीतमा केही नगरेको गुनासो पनि सुनियो र वास्तवमा सही पनि हो तर पनि सङ्गीतप्रतिको माहौललाई सलाम गर्दछु भन्दै भरत सरको कुरा अनि गीत सङ्गीत सुने र आनन्द लिएर अहिले चाहिँ म बिदा भएँ द्वारिका थापा मगर जर्मनीको हम्बर्ग भनेर लेख्नु भएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगरज्यूलाई अर्का गीतकार साधुराम गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ नमस्कार तुलसीजी म पनि हजुरको अत्यन्त लोकप्रिय कार्यक्रम सुरुदेखि नै सुनिरहेको छु गायक गीतकार तथा सङ्गीतकार भरत लामाज्यूको कुराकानी सुन्न पाएँ साथै गीतकार घनबहादुरज्यूको आफ्नै स्वरमा गीत पनि सुन्न पाएँ खुसी लाग्यो तुलसीजी धन्यवाद भन्नुभएको छ पहिलोपल्ट मैले पनि हाम्रो घनजीको गीत सुने गीत मात्र लेख्ने मान्छे गीत पनि पुगाउनु हुँदो रहेछ धन्यवाद दिन चाहन्छु हाम्रा साधुराम गुरुङज्यूलाई अनि अर्का गीतकार लीलाराज काम्बाङजी पनि जोडिनु भएको छ नमस्कार तुलसी सर भरत लामाज्यूको अत्यन्त मिठो गीत सुन्दै गर्दा मन्त्रमुग्ध भए साथै घन थापा सरको मिठो गीत पनि सुन्ने अवसर प्राप्त भयो उहाँहरूलाई बधाई छ दुःखद बस दुर्घटना भएको खबरले निकै मर्माहित बनायो हार्दिक समवेदना व्यक्त गर्दछु उक्त दुर्घटनामा परेर ज्यान गुमाउनुहुने सबैजनाप्रति समवेदना श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति चाहिँ समवेदना व्यक्त गर्न चाहन्छु अनि हजुर लगायत सम्पूर्ण निमित श्रोता सबैमा मिठो सम्झना सहित सप्ताहन्त सुख रहो सेवा नमस्ते सेवारो भन्नुभएको छ लीलाराज काम्बाङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रम सुनिरहनु भएको रहेछ खुसी लाग्यो र आफै पनि पाँच थर रहेको एउटा एफएम याङ्गरोक एफएमको प्रचार प्रसारमा अत्यन्तै युद्धस्तरमा लागिरहनु भएको छ सबैले पनि युट्युबमा त्यसको लिङ्कमा गएर सुन्न सक्नुहुनेछ यहाँहरूले एफएम हाम्रो लीलाराजी लगायत पाँचतरवासीहरूको भनौँ मुटुको ढुकढुकी एफएम पनि सुनिदिनु होला भन्न चाहन्छु र उहाँको यो गीत नयाँ गीत मेरो खबर पनि राम्रै भ्युज गएको रहेछ त्यो पनि युट्युबमा गएर हेरिदिनु होला शान्तिश्री परियारको स्वरमा रहेको अत्यन्तै मिठो गीत छ सम्झना गराउनको लागि मैले एकपटक यही गीत सुनाएँ त यहाँहरूलाई शान्तिश्री परियारको स्वर लीलाराज काम्बाङको शब्द रचना अनि शङ्कर थापा इस्माइलको सङ्गीतमा

BFBS Gorkha Radio. आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ

यो गीत राखेँ श्रोताहरू, मैले यहाँहरू माझमा घनबहादुर थापा मगरजीले अनुरोध गर्नुभएको थियो बेलायत बाच र उहाँले कार्यक्रम सुनिराख्नु भएको रहेछ। उहाँले चाहिँ लेख्नुहुन्छ, तुलसर नमस्कार, यो मेरो बाबा आमाको 84 पूजा गर्दा बाबाले आफ्नो जमानामा गाउनुहुने गण्डकी क्षेत्र गाइने सुनिमाय गीत हो। इन्द्रेणीमा जम्मा 2 भनौँ दुई पटक चाहिँ उहाँले गाउनुभएको हो र समय अभावले गर्दा स्टेजमा गाएको गीत हो। पुरा सुन्न नसके पनि अर्ग्यानिक स्वर है भनेर लेख्नु भएको छ। र उहाँको बुबा गणेश बहादुर थापा मगर र आमा गनीमाया लगायत धेरैजना 4-5 महिना उमेरले चाहिँ 4-5 महिना कान्छी सिंह भनेर लेख्नु भएको छ र 84 पूजा गरेको क्षणमा चाहिँ यो गीत रेकर्ड गराएको भनेर लेख्नु भएको छ। तर गीत मैले पुरै सुनाउने कोसिस गरेको थिएँ तर कहिलेकाहीँ प्राविधिक रूपमा अलिकति कठिन पनि हुन जान्छ, तर पनि अलिकति सुनाउन चाहन्छु।

बेबेस गोर्खा रेडियोको यो वसाई कार्यक्रम छोडिमसँग म सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु र अब भने तपाईँका प्रतिक्रियाहरूलाई पनि म कार्यक्रममा समेटिहाल्छु र केही प्रतिक्रियाहरू प्राप्त गरेको छु, ती प्रतिक्रियाहरूलाई म समेट्दै जानेछु। बेबेस गोर्खा रेडियो घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोमा। यहाँ टेलिफोन यतिखेर चाहिँ मेसेन्जरमा कल नगरिदिनु होला भन्न चाहन्छु, किनकि यो अनियरमा पनि जाने भएको हुनाले। र कैलाश अनिता लिम्बू लेख्नुहुन्छ, नमस्ते तुलसीदाई, शुक्रबारको लभली कार्यक्रम छडिमसँगम सुनेर इन्जोय लिइरहेको छु है। अनि तुलसीदाई, हजुरकै रोजाइमा कुनै पनि एउटा गीत राखिदिनु पऱ्यो आफ्नै अभिरुचिमा, र यो चाहिँ मेरो फेसबुकका साथीहरू र परिवारजन र छडिमसँग कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। कैलाश अनिता लिम्बूलाई धन्यवाद दिन चाहन्छु। केही छिनपछि म तपाईँको अनुरोधको गीत पनि राख्नेछु। जुनिना राई बहिनीले नमस्ते तुलसीदाई म पनि सुनिरहेको छु भन्नुभएको छ। जुनिना राई बहिनी चाहिँ अहिले धनकुटाको मुगाबाट हुनुहुन्छ। जुनिना राई बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, सुनेर हामीसित जोडिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुनिना राई यतिखेर भने धनकुटाबाट हुनुहुन्छ। यहाँ मैले पासङ दावा तामाङको पनि प्रतिक्रिया देख्दै थिएँ, कहिले काहीँ यो पेन्डिङ हुने भएको हुनाले भनौँ तलमाथि परेको छ भने क्षमा चाहन्छु। उहाँ लेख्नुहुन्छ, पासङ दावा तामाङज्यू, नमस्कार तुलसी सर हजुरलाई, म पनि बेबेस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छ हजुर। काठमाडौँ कपनचोलो डाँडाबाट तुलसी सर, हजुर यदि मिल्छ भने च्याङबाको यो मन बोलको गीत, यो स्वर चाहिँ अनिल पाखरिन र मेन्दो पाखरिनको गीत बजाइदिनु न अनुरोध गर्दछु हजुर। लगायत बेबेस गोर्खा रेडियो सुनिरहनु सम्पूर्ण श्रोताहरूको लागि भन्नु धन्यवाद दिन चाहन्छु। पासङ दावा तामाङज्यूलाई धेरै पछि आज बेबेस गोर्खा रेडियोमा जोडिनु भएको छ र उहाँले एउटा गीत अनुरोध गर्नुभएको छ, त्यो गीत म केही छिनपछि राख्ने नै छु, कार्यक्रम सुन्दै जानुहोला। र मेन्दो पाखरिन भनेर लेख्नु भएको छ, मेन्दो माया तामाङ भनेर हामी उहाँलाई चिन्दथ्यौँ, तर अहिले भने उहाँ पाखरिन लेख्नु थाल्नु भएको छ। यो जानकारीको लागि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु र तपाईँको अनुरोधको गीत म केही छिनपछि राख्नेछु, कार्यक्रम सुन्दै जानुहोला बेबेस गोर्खा रेडियो। यहाँ कैलाश अन्त लिम्बूले पनि एउटा गीत माग्नु भएको छ। कैलाश अन्त लिम्बूको लागि चाहिँ म सोल्टी राजा बोलको एउटा गीत राख्नेछु केही छिन पश्चात। पुनम गुरुङ जो अहिले उहाँ चाहिँ बेलायततिरै हुनुहुन्छ, सायद उहाँहरूको साङ्गीतिक टुर पनि छ जस्तो लाग्छ, र मिन गुरुङको शब्द सङ्गीत रहेको गीत केही छिनपछि राख्ने नै छु हाम्रा कैलाश अन्ता लिम्बूको लागि। कार्यक्रम सुन्दै जानुहोला र अहिलेलाई भने चाहिँ म एउटा गीत राखिहाल्छु। पासङ दावा तामाङजीले अनुरोध गर्नुभएको छ, जुन गीतमा स्वर रहेको छ अनिल पाखरिन र मेन्दो पाखरिनको शब्द सङ्गीत जिग्मे दोङको रहेको छ, अहिलेलाई भने यही गीत। त्यसपछि म अर्को गीत राख्नेछु हाम्रा कैलाशजीको अनुरोधको गीत।

अनिल पाखरिन र मेन्दो पाखरिनको स्वरमा रहेको यो गीत मैले यहाँ माझमा राखेँ. अनुरोध गर्नुभएको थियो काठमाडौँबाटै हुनुहुन्छ, माथि कपन सोलु डाँडाबाटै हुनुहुन्छ, उहाँ हुनुहुन्थ्यो पासङ दावा तामाङ. र उहाँलाई धन्यवाद दिन चाहन्छु, धेरै पछि जोडिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद. अनि द्वारिका थापा मगरजी धन्यवाद, तुलसी मेरो सम्धी लिराज कामाङजीको रचना गीत पनि सुने सुनु जस्तो लाग्छ, सम्धीज्यूलाई सम्झे है. अनि एनपीजीलाई ह्याप्पी बर्थडे ढिलाइ भए पनि भन्नुभएको छ द्वारिका थापा मगरज्यूले, उहाँलाई धन्यवाद दिन चाहन्छु. मिनी कालीको ट्राइजीले सुन्दैछ है दाई भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु. बेलायतबाट टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, नमस्कार तुलजी, म पनि पछिल्लो हाफ भए पनि हजुरलाई सुनिरहेको छु है. लेख्नुभएको छ, गीतकार घनबहादुर सरको गीत सुनेर रमाइलो गरेको थिएँ, हार्दिक बधाई छ. गीत लेख्नेको साथमा गायन विधान पनि अब्बलै हुनुहुँदो रहेछ, यस्तै अन्य गीतहरू रेकर्डिङ गरेर सुन्नु पाउने आशामा छु भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु हाम्रा टङ्क शेरचन्द दाईलाई पनि, अनि सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभएको छ, सुनिदिनु भएकोमा धन्यवाद. र सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमको पुछारमा भने बिसौनीमा भने म गायिका पुनम गुरुङको स्वरमा रहेको एउटा कौरा गीत राख्न चाहन्छु. र माफनुला यो कौरा सालै जुत्त होइन, कौरा गीतै हो श्रोताहरू, कौरा गीत राख्न चाहन्छु पुनम गुरुङको स्वरमा. मिन गुरुङको शब्द सङ्गीत रहेको छ. पुनम गुरुङ भने यतिखेर युकेमै साङ्गीतिक टुरमा हुनुहुन्छ. पुनम गुरुङ लगायतका टिमहरू अहिलेलाई भने यही गीतहरू माझमा छाड्दै म भने कार्यक्रम स्वर्णिम सङ्गमको यो व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदाउन चाहन्छु. यहाँहरूको यो सप्ताहन्त पनि सुखद रहोस् र सुनिदिनु भएकोमा सबैलाई धन्यवाद. सुनेर जोडिनु हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र तपाईँहरूको बाँकी पल पनि सुखद रहोस्, रमाइलो साथ बितोस् भन्दै बिदा हुन्छु. नमस्ते.

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्न नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र माई शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यो निर्णय गरेको छ। यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाबमा मन्त्री वाग्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट त्यही अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले अरू 1 महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असारभरि रहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको 100 बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। श्रम संस्कृतिका हर्क राईले रक्षाबन्धनको भूमिका माग गर्नुभएको छ। प्रधानमन्त्रीले नेपालबाट सीमा मिचिएको बताएपछि नवलपुरको सुस्तामा भारतीय पक्षबाट थिचोमिचो भएको भन्दै उहाँले भूमिका माग गर्नुभएको हो।
2: नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ, उहाँलाई म प्रश्न सोध्न चाहन्छु। यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको SSB भन्छ क्या र सशस्त्र सीमा बल, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की धप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो।
0: हाल रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मामा छ। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। बेलायतको प्यारासुट रेजिमेन्टका पूर्व अफिसर डन जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हिलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। एभिस लेबर सांसद प्यारी गार्डिनरले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
3: The pressure that has been put on him by these resignations will mean he has to revisit the maths, they have to go over the figures, and they will have to get a compromise. It would be ridiculous to put Dan Jarvis at the dispatch box next week.

हजुर रोजिना बस्नेतको आवाजमा मिठो एउटा गीत सुनाउँदै कार्यक्रम दिवाको सेलीको शुभारम्भ आजको लागि गरेको छु। प्रिय श्रोता पनि न्यानो सबै सबैलाई कार्यक्रममा सुस्वागतम। न्यानो अभिवादन टक्राउँदै म सुरेन्द्र सुनवार आज कार्यक्रम लिएर हाजिर भएको छु। यो सप्ताहभरि नै तपाईँको सेवामा आउन पाइनँ कार्यक्रम लिएर, तर आज यो वर्किङ विकको अन्तिम दिनमा यो हाम्रो यस सप्ताहको कार्यक्रम दिवाको सेलीको यो यात्राको अन्तिम दिनमा चाहिँ तपाईँको लागि यो कार्यक्रम लिएर हाजिर हुन पाएकी छु। यहाँ सबै सबैलाई सुस्वागतम। न्यानो अभिवादन मेरो तर्फबाट सप्रेम नमस्कार टक्राउन चाहन्छु। आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र अब यो अन्तिम दिन भइसक्यो वर्किङ विकको, र यो अन्तिम दिनमा पनि तपाईँहरू सबजनाले चाहिँ नि अब आफ्नो आफ्नो कामलाई सम्पन्न गरेर टुङ्गो लगाएर चाहिँ नि अब छुट्टीको लागि यो दुई दिनको सप्ताहन्तको लागि लुक फोर्ड गर्दै हुनुहुन्छ होला भन्ने पनि मैले चाहिँ ठानेकी छु। यसर्थमा एक्साइटमेन्ट तपाईँहरूको पक्कै पनि छ होला, उत्साह उमङ्ग। यो अब भनौँ दुई दिनको छुट्टीको लागि लुक फोर्ड गर्नुभएको छ भने यहाँ सबैको सप्ताहन्त राम्रो रहोस् मेरो यो शुभकामनाको साथमा सुस्वागत न्यानो अभिवादन एकपटक फेरि पनि सप्रेम नमस्कार टक्राउँदै कार्यक्रमको आजको यो यात्रा जुन छ यसलाई सुरुवात गर्न चाहन्छु, शुभारम्भ गर्न चाहन्छु म। त यहाँहरू सबैजनालाई अब अगाडि लिएर जानुपर्दछ। भन्दा पहिला त तिथिमितिको नै कुरा गर्न चाहन्छु। आज चाहिँ नि विक्रम सम्बत 2082 साल पर्न गएको छ जेठ महिनाको। माफ गर्नुहोला, कहाँ 82 साल, विक्रम सम्बत 2083 साल जेठ महिनाको 29 गते, तदनुसार 12 जुन सन् 2026 शुक्रबारको दिन आज अधिक ज्येष्ठ कृष्ण द्वादशी तिथि पर्न गएको छ। र समय चाहिँ दिउँसोको 1 बजेर अहिले 13 मिनट जान आँटेको छ। आज बाल श्रम को दिवस पनि परेको छ प्रिय श्रोताबृन्द। र यो चाहिँ संसारभरि नै आजको दिनलाई चाहिँ मनाइरहेको अवस्था छ। विशेष गरिकन यो आज चाहिँ वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबर भनेर भनिन्छ। बालश्रम विरुद्धको दिन हो यो चाहिँ संसारभरि नै आज हामीले चाहिँ नि मनाइ पनि रहेका छौँ है। अनि यति मात्र नभइकन आज चाहिँ पर्न गएको छ यो ग्लोबली नै हामीले आजको दिनलाई चाहिँ ग्लोबल वेलनेस डेको रूपमा पनि मनाइरहेका छौँ। अनि यो के सन्दर्भमा कुरा गर्नुपर्दा लन्डन स्मोकिङ एन्ड मेन्टल हेल्थ विकको रूपमा पनि यो सप्ताहलाई हामीले अब्जर्भ गरिरहेका छौँ। त विभिन्न प्रकारका विशेष विशेष दिन विशेषताहरू आज रहेको छ, यिनको विषयमा कुरा गर्दै जानकारी सेयर गर्दै म तपाईँलाई अगाडि कार्यक्रममा लिएर जाने तयारी गर्दैछु। अहिले नैको लागि भने अब कार्यक्रम अन्तर्गत रहेका विविध चरसामग्रीको विषयमा कुरा गर्छु। आज चाहिँ अन्तिम चरणमा रहनेछ हेल्थ को बारेमा त हाम्रो पोडकास्ट द हेल्थ पोडकास्ट, जुन चाहिँ नेपाली डक्टर्स एसोसिएसनसँगको कोलाबोरेसनमा उहाँहरूसँगको सहकार्यमा म प्रस्तुत गर्ने गर्दछु। सधैँ नै शुक्रबारको दिनमा तपाईँले सुन्न सक्नुहुन्छ, अनि बिहिबार होइन माफ गर्नुहोला बुधबार बिहानको कार्यक्रममा पनि तपाईँले यसलाई सुन्न सक्नुहुन्छ। त गत सप्ताहदेखि हामीले चाहिँ यो हार्ड हेल्थ हार्ड स्वास्थ्य यानि कि बोन हेल्थको बारेमा जानकारी लिन आइरहेका छौँ। डाक्टर अनुप प्रधानज्यूसँगको कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ, र त्यसमाथि पनि स्पेसली अस्टियोपोरोसिसको कुरा गर्छौँ, किनभने बोन हेल्थ भन्ने बित्तिकै सबैभन्दा धेरै कमन भएको समस्या पनि अस्टियोपोरोसिस हो। धेरै मान्छेलाई यो समस्या हुन्छ, यो समस्या छ भनेर थाहा नभएर नै पनि समस्या चाहिँ झेलिरहेको अवस्था हुन्छ। यसमा चाहिँ अलिकति हाम्रो हड्डीको घनत्व हुने जसले गर्दाखेरि छिट्टै नै हड्डीहरू भाँच्न सक्ने, फ्र्याक्चर हुन सक्ने खालको सम्भावना रहन्छ। हड्डीको घनत्व कम भइसकेपछि हड्डी अलिकति हल्का हुँदै जान्छ र त्यसको स्ट्रेन्थ पनि कम हुँदै जान्छ। ब्रिटल बोन भनेर जुन भनिन्छ यो समस्या हुन्छ अस्टियोपोरोसिसको बेलामा। त यिनै विषयवस्तुहरूमा हामीले ध्यान दिँदै आइरहेका छौँ गत सप्ताहदेखि नै, र आज पनि यसै विषयवस्तुलाई अगाडि बढाउनेछु। डाक्टर अनुप प्रधानज्यूसँगको कुराकानी हेल्थ पोडकास्टमा आज कार्यक्रमको अन्तिम चरणमा सुन्न नछुटाउनु होला। अनि अगाडि चाहिँ म तपाईँको लागि आजको यो प्रथम चरण अन्तर्गत मिठा मिठा गीत सङ्गीत अनि हेल्थ सेगमेन्ट रहनेछ। 2 बजेको समाचार पश्चात गीत सङ्गीतको सिलसिला जारी नै रहनेछ है। त्यति जानकारी गराउन चाहेँ यहाँहरू सबै सबैलाई। अब नेपाल कपको पनि तपाईँलाई थाहा छँदैछ अहिले चलिरहेको छ यसको चाहिँ म्याचेसहरू होइन, र

दुबई जनाको एक एक को जुन एउटा स्कोर थियो फुल टाइममा त्यो भयो. हुन त जिएसपिएसले फर्स्टमा नै गोल लगाएर चाहिँ एकदमै लिड गरिरहेको थियो, तर अन्तिम अन्तिम मोमेन्टमा लगभग 3-4 मिनट बाँकी हुँदाखेरि गोर्खा विङ मण्डलीले पनि गोल लगाएर बराबरको स्थितिमा पुर्याएको थियो. त्यस पश्चात चाहिँ एक्स्ट्रा टाइममा गयो खेल र एक्स्ट्रा टाइममा जिएसपिएसले फेरि पनि एक गोल स्कोर गरेर आफैले आफैलाई सेमी फाइनलमा अगाडि बढायो. त हिजोको खेल बडो रोमाञ्चक थियो र एकदमै नेक टु नेक भनेर भन्छ नि होइन, त्यस्तो खालको कम्पिटिसन रहेको थियो, हुन पनि हो. अब सेमी फाइनलमा जानको लागि आफ्नो 110% त दिनै पर्यो होइन, तर त्यहाँनिर अलिकति प्रतिकूल वेदर थियो. फर्स्ट गेममा चाहिँ झमझम पानी परेको थियो भने सेकेन्ड गेममा चाहिँ हावा चलिरहेको थियो अलिकति. त्यो कारणले गर्दाखेरि पनि यो प्रतिकूल मौसमको कारणले गर्दाखेरि अलिकति प्लेयर्सहरूलाई चाहिँ डिसएडभान्टेज त भयो, अलिकति गाह्रो त भयो, तर पनि उहाँहरूले जिउ ज्यान लगाएर गेममा चाहिँ आफ्नो 100% दिनुभएको थियो. त्यस कारण गर्दाखेरि चाहिँ नि हिजोको बडो रमाइलो एउटा रोमाञ्चक खेल भएको थियो. र अब सेमी फाइनल खेल हुँदैछ फेरि पनि आरएमएस आर्नसमा बुधबारको दिनमा, त्यसको पनि जानकारी तपाईँले प्रत्यक्ष रूपमा पाइ नै हाल्नुहुनेछ इन ड्यु टाइम होइन. र यो कुरा गर्न आउँदाखेरि फिफा वर्ल्ड कपको पनि कुरा गर्न चाहे, किनभने फिफा वर्ल्ड कप हिजोबाट सुरु भएको छ यसपटकको लागि होइन, एभ्री 4 इयर्समा हुन्छ र अहिले चाहिँ ग्रुप स्टेजेसको म्याचहरू भइरहेको छ र तपाईँहरू सबैले पनि यसलाई हेर्दै हुनुहुन्छ होला, इन्जोय गर्दै हुनुहुन्छ होला होइन. र हिजोदेखि सुरु भएको यो खेल तपाईँले चाहिँ अब भनौँ पूर्ण रूपमा चाहिँ यसको फाइनल नहुँदैसम्म नछुटाइकन हेर्नुहुन्छ होला जस्तो लाग्छ मलाई है. र यसमा चाहिँ अब आजको चाहिँ नि भनौँ खेलहरू चाहिँ हेर्नको लागि तयार रहनु भएको छ भने ग्रुप एबाट साउथ कोरिया र चाहिँ यसै गरिकन चेक रिपब्लिक खेल्दै हुनुहुन्छ भने ग्रुप बीबाट क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल तपाईँले आज हेर्न सक्नुहुन्छ है. र यो चाहिँ आजको खेल भयो अनि भोलि चाहिँ ग्रुप स्टेज अन्तर्गत ग्रुप डीबाट युएसए र प्याराग्वे अनि ग्रुप बीबाट कटार एन्ड स्विजरल्यान्डको खेल हुँदैछ. ग्रुप सीबाट ब्राजिल र मोरक्को खेल पनि हुँदैछ भोलि शनिबारको दिनमा. अनि आइतबारको दिनमा चाहिँ ग्रुप सीबाट हाइटी भर्सेस स्कटल्यान्ड, ग्रुप डीबाट अस्ट्रेलिया भर्सेस टर्की अनि ग्रुप ईबाट जर्मनी भर्सेस कुराखाओ र ग्रुप एफबाट निदरल्यान्ड्स भर्सेस जापान हुँदैछ. यो चाहिँ आज भोलि र पर्सि 3 दिनको जुन ग्रुप स्टेजेसको खेलहरूको बारेमा मैले तपाईँलाई अलिकति जानकारी गराएँ है. हेर्नको लागि तयार हुनुहुन्छ भने अब यो खेलको नै कुरा गर्नुपर्दा कहिलेकाहीँ चाहिँ अलिकति यो जुन प्रकारको चाहिँ हाम्रो टाइम डिफ्रेन्स हुन्छ विभिन्न ठाउँमा संसारको होइन, त्यस कारण गर्दाखेरिमा चाहिँ नि अलिकति हाम्रो जुन एउटा ठाउँमा मिल्ने समय अर्को ठाउँमा नमिल्दाखेरि अलिकति खेल पनि त्यसै त्यस्तै समयमा हुनसक्छ, अलिकति हामीलाई अपायक पर्ने खालको समयमा हुनसक्छ. तर पनि तपाईँहरू सबैले अब यदि फुटबल फ्यान हुनुहुन्छ र फुटबलको मजा लिन चाहिँ तपाईँ पछि पर्नुहुन्न भने चाहे रातको 12 बजी होस् 1 बजी होस् 2 नै बजी होस् तपाईँहरूले पक्कै पनि यसलाई चाहिँ इन्जोय गर्नुहुन्छ होला जस्तो लाग्छ मलाई है. यो कारण गर्दाखेरिमा चाहिँ नि हेरेर इन्जोय गर्नुहोला. जुन 11 सुरु भएको छ यानि कि हिजोदेखि सुरु भएको छ र यो चाहिँ जुलाई 19 रहन्छ. 48 टिम रहेको छ र भेन्यु चाहिँ 16 ठाउँमा चाहिँ रहेको छ यसपटकको चाहिँ हाम्रो फिफा वर्ल्ड कप है. होस्ट कन्ट्रिजहरूमा चाहिँ क्यानाडा, मेक्सिको र युनाइटेड स्टेट्स भएको कारणले गर्दाखेरि 16 डिफ्रेन्ट सिटिजहरूमा चाहिँ यो खेल भइरहेको छ. यति जानकारी मैले तपाईँलाई गराएँ. अब भने अगाडि बढ्छु. अगाडि बढ्नु पर्दा एउटा मिठो गीतमा सगुन लामाको आवाज सुन्छौँ यतिखेर, अनि त्यस पश्चात हाम्रो हेल्थ सेगमेन्ट छँदैछ.

0: BFBS Gorkha Radio.
1: चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. चालीस वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर.
2: यो बीएफबीएस गोर्खा रेडियो हो.

हजुर त प्रिय श्रोताबृन्द, दिवाको सिलेमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। सधैँको कार्यक्रम झैँ आज पनि यो प्रथम चरण अन्तर्गत अब हामी हेल्थ सेगमेन्टमा प्रवेश गरिसकेका छौँ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत चर्चा परिचर्चा हुन्छ, तपाईँहरू पनि थाहा भएकै कुरा हो। त यही सिलसिलामा आज पनि म केही सामग्रीहरू लिएर हाजिर भइसकेको छु। सबैभन्दा पहिला चाहिँ म अलिकति युरिक एसिडको बारेमा कुरा गर्न चाहन्छु। कसरी हुन्छ त युरिक एसिड भन्ने विषयवस्तुमा कुरा गर्छु, अनि त्यस पश्चात समयले साथ दियो भने म तपाईँ को लागि अन्य सामग्रीहरू राख्नेछु। र अन्य सामग्रीको कुरा गर्नुपर्दा प्री डायबिटिज भन्ने चाहिँ के हो अनि कसरी डायबिटिज हुन नदिने भन्ने विषयवस्तुमा कुरा गर्छु। अनि त्यस पश्चात पनि समय बाँकी रहेको खण्डमा चाहिँ यो युवा उमेरमै किन हुन्छ त बर्न आउट, होइन, युवा उमेरमै किन मन र मस्तिष्क थाक्छ भन्ने विषयवस्तुमा पनि एउटा छोटो चाहिँ तपाईँसँग प्रसङ्ग म सेयर गर्ने तयारी गर्दैछु। त आउनुहोस् सबैभन्दा पहिला आजको हाम्रो यो प्रथम सामग्रीतर्फ लागि नै हालौँ। कसरी हुन्छ युरिक एसिड भन्ने कुरातर्फ लागौँ है। त अब युरिक एसिड भन्ने जुन एउटा शब्द अथवा यो टर्म भनौँ, तपाईँ हामीले सुनि नै रहेको टर्म हो भन्दा फरक नपर्ला, होइन। युरिक एसिड रगतमा नभई नहुने महत्त्वपूर्ण तत्त्व हो। यसले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ, तर युरिक एसिडको मात्रा चाहिँ चाहिनेभन्दा बढी भएमा यसले जोड्नीहरूमा समस्या पनि ल्याउँछ र गाउट भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथ रोगको रूपमा बुझ्न सकिन्छ, जसले जोड्नीहरूमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्कने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र बिस्तारै गाउटको रूप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा 6.8 mg per dL हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा 5 mg per dL भन्दा कम राख्नुपर्ने हुन्छ। त कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोड्नीको दुखाइ भने नहुनसक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर हाइपर युरेजिमिया भएको हुनसक्छ। त्यसले जोड्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोड्नी विशेष गरिकन खुट्टाको बुढी औँला र आसपासमा दुख्छ त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथ रोग नै गाउट हो। यो वंशानुगत समस्या पनि हुनसक्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ, दुई क्याटेगोरीमा राख्न सकिन्छ। ती हुन् दीर्घकालीन गाउट र अक्युट गाउट। अब हामी दीर्घकालीन गाउटको कुरा गरौँ है। त यो कडा खालको जोड्नी दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरू दीर्घकालीन गाउटका बिरामी हुन्। यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोड्नीहरूमा अत्याधिक दुखाइ हुने गर्छ। प्रायः जसो 6 महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरूलाई गाउटको दीर्घ रोगीको रूपमा लिन सकिन्छ। यस्तो समस्या भएकाहरूमा दुखेको जोड्नी माथिबाट टोफाई भन्ने सानो कमलो मासुको डल्लो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औँला र आसपासमा मात्र होइन शरीरका अन्य जोड्नीमा पनि दुखेको महसुस हुन्छ। यसै गरिकन अब अक्युट यो अक्युट गाउटको कुरा गरौँ है। र यसमा चाहिँ नि तुरुन्तै खुट्टाका जोड्नीहरू रातो भएर सुन्निनु वा अचानक दुख्नु अक्युट गाउटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्दा असहज हुने यस्तो समस्या भएकाहरूले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मद्यपान र धुम्रपान गर्नेलाई बढी देखिन्छ। सामान्यतया जोड्नी दुख्दैमा गाउट भएको भन्न मिल्दैन। जोड्नी दुख्ने विभिन्न कारणहरू हुन्छन्। गाउट भए नभएको जान्नका लागि चाहिँ नि जोड्नी दुखेको वा सुन्निएको ठाउँबाट पानी छिकेर जाँच गराउनुपर्छ। जाँच गराउँदा जोड्नीहरूमा सुईको टुप्पो जस्तो आकार भएको ससाना क्रिस्टलहरू देखा परेपछि गाउट भएको भनेर थाहा पाउन सकिन्छ। त अब कसरी हुन्छ त युरिक एसिड, यस विषयवस्तुमा कुरा गरौँ है। त युरिक एसिड पहिलोपटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोड्नीहरूबाट दुख्न सुरु हुन्छ।
यसलाई मेटाटर्सल जोइन्ट भनेर भनिन्छ प्राय राति सुतेको बेला जोर्नीहरू अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ सुरु सुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठुला जोर्नीहरूमा पनि सर्न थाल्छ युरिक एसिड भएको थाहा नपाएकाहरूलाई रातो मासुको अधिक प्रयोग र मद्यपान सेवन गर्दा 81 बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ अनि महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई पनि कम गराउँछ त कसरी हुन्छ युरिक एसिड भन्ने कुरा मैले गरेँ होइन अब चाहिँ खानाको अलिकति कुरा गरौँ है त खाना पुरै बार्ने भन्दा पनि सन्तुलित भोजन गर्नु जरुरी रहेछ युरिक एसिडको समस्या भएकाहरूलाई प्रायः मुख बार्नुपर्छ भन्ने बुझाइन्छ र अधिकांशले त्यसै गर्छन् पनि तर यो बुझाइ नै गलत छ युरिक एसिडको समस्या भएकाहरूले गेडागुडी रातो मासु काउली खानै नहुने चाहिँ होइन खान सक्छन् तर त्यसको मात्रा मिलाएर खानुपर्छ एकचोटि धेरै होइन कि थोरै थोरै गरेर खान सकिन्छ यस्तै चिकित्सकहरूको परामर्श अनुसार औषधिको नियमित प्रयोग गरेमा खाना बार्नु पर्दैन तर यस्तो समस्या भएकाहरूले धुम्रपान र मद्यपान भने गर्नु हुँदैन अमिलो हालेको खाँदेको वा गालेको अचार तामा जस्ता खानेकुरा चाहिँ बार्दा राम्रो हुन्छ यस्ता खानेकुराले युरिक एसिडको दर बढाउँछ युरिक एसिड प्युरिन मेटाबोलिजमको गडबडीले गर्दा हुने भएकाले प्युरिन तत्त्व भएका खानेकुरा जस्तो कि फुलगोबी च्याउ पालुङ्गो गेडागुडी आदि अलिक कम खाँदा राम्रो हुन्छ त्यस्तै गुलियो पदार्थले पनि युरिक एसिड बढाउँछ अनि सामुद्रिक खानाले पनि युरिक एसिडको मात्रा बढाउँछ क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा ह्वात्तै बढाउँछ त युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दुधजन्य पदार्थ भने ढुक्कले खाँदा हुन्छ यस्ता पदार्थले कुनै बिगार गर्दैन युरिक एसिडको समस्या प्राय 30 वर्ष नाएकाहरूमा बढी देखिन्छ क्यान्सर मुटु रोग र मृगौला रोगीहरूमा युरिक एसिडको समस्या आउन सक्छ अनि ट्युमरका कोषहरू टुक्रेर पनि युरिक एसिड बन्दछ यस्तै उच्च रक्तचाप चिनी रोग र मोटोपन धेरै भएकाहरूमा पनि युरिक एसिडको समस्या आउन सक्छ एकचोटि युरिक एसिडले दुखेको जोर्नी फेरि नदुख्न पनि सक्छ तर प्राय 2-3 महिनाभित्रमा फेरि दुखाइ सुरु हुन्छ त अब यसको लक्षणहरूको कुरा गर्नुपर्दा खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरू सुन्निने जोर्नी राति बढी दुख्ने दुखाइ सहनै नसक्ने लामो समय युरिक एसिडको समस्या भएकाहरूमा चाहिँ घुँडा कुहिनो लगायतका जोर्नीहरू पनि दुख्ने अनि ज्वरो आउने आदि हुन्छ यसको असरको कुरा गर्नुपर्दा युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मृगौलामा असर पार्न सक्छ यसले मृगौला फेल बनाउन सक्छ र मृगौलामा पत्थरी हुन सक्छ गाउटले जोर्नीहरूमा डिसफर्मेसन जस्तै कि खुट्टाको बुढी औँला र जोर्नीहरू आकार र स्वरूपमा बिग्रिएर अगाडि आउँछ अनि युरिक एसिडले बिस्तारै मुटुमा पनि असर पुर्याउँछ साथै शरीरका अन्य विभिन्न अङ्गहरूमा पनि जटिल समस्या ल्याइदिन सक्छ यसबाट बस्ने उपायहरूमा नियमित व्यायाम गर्ने पर्याप्त मात्रामा पानी पिउने धुम्रपान र मद्यपानबाट टाढै बस्ने प्युरिन तत्त्व बढी भएको रातो मासु गेडागुडी गालेको अचार फुलकोपी च्याउ पालुङ्गोको सेवन कम गर्ने गुलियो पदार्थ वा अन्य पेय पदार्थको प्रयोग कम गर्ने शरीरको वजन घटाउने नियमित औषधिको प्रयोग गर्ने र समय समयमा चिकित्सकको परामर्श लिने यसो गरेमा चाहिँ नि युरिक एसिडबाट बस्न सकिन्छ अथवा यसलाई चाहिँ राम्ररी हामीले चाहिँ सम्हालेर राख्न सक्छौँ यसलाई चाहिँ कन्ट्रोलमा नियन्त्रणमा राख्न सकिन्छ त युरिक एसिडको कुरा गरेँ मैले गाउटको कुरा गरेँ यो प्रथम सामग्री अन्तर्गत अब छोटो साङ्गीतिक विश्राम त्यस पश्चात बाँकी रहेको सामग्रीहरू लिएर हाजिर हुन्छौँ

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFB

आदरणीय श्रोतावृन्द, छोटो साङ्गीतिक विश्राम हामीले लिइसकेका छौँ र हेल्थ सेगमेन्टमा अहिले हामी छौँ कार्यक्रम दियाको शिला अन्तर्गतको यो प्रथम चरणमा। र हामीले अलिकति गाउटको विषयमा कुरा गऱ्यौँ कार्यक्रमको यो सेगमेन्ट अन्तर्गतको प्रथम सामग्री स्वरूप। र अब यो साङ्गीतिक विश्राम पश्चात अगाडि बढ्नुपर्दा प्री डायबिटिज के हो र कसरी डायबिटिज हुन नदिने भन्ने विषयवस्तुमा एउटा छोटो प्रसङ्ग म तपाईँसँग सेयर गर्न चाहन्छु सबैभन्दा अगाडि। अब डायबिटिज, मधुमेह, चिनी रोग भन्ने कुरा त हामीलाई थाहा भएकै कुरा हो, एकदमै सुनिरहेको टर्म नै हो। तर प्री डायबिटिज चाहिँ अलिक कम सुनिन्छ, तर कम सुनिए तापनि अहिले धेरैमा यो समस्या देखिएको छ। यो के हो त भन्ने विषयवस्तुमा अब कुरा गरौँ है त। प्री डायबिटिज एउटा यस्तो अवस्था हो जहाँ रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी त हुन्छ तर डायबिटिजको स्तरसम्म नै भने पुगिसकेको हुँदैन। प्राय कुनै स्पष्ट लक्षण नदेखिने भएकाले धेरैलाई थाहा नै नहुँदैन प्री डायबिटिजको अवस्था भएको छ भन्ने विषयवस्तुमा। चिकित्सकका अनुसार धेरै मानिसहरूलाई त केवल सामान्य स्वास्थ्य जाँच गर्दा मात्रै प्री डायबिटिज भएको पत्ता लाग्छ। त किन हुन्छ त प्री डायबिटिज, यसको जोखिम के कारणले पर्दछ, यस विषयवस्तुमा कुरा गरौँ। अब सबैभन्दा पहिला त उमेर नै आउँछ आदरणीय श्रोता, पनि यो एउटा चाहिँ रिस्क फ्याक्टरमा उमेर पनि पर्दछ। जातीय पृष्ठभूमि, शरीरको तौल, विशेष गरी पेट वरिपरिमा बोसो बढेको छ भने, अनि खानपान र जीवनशैली, यो चाहिँ प्री डायबिटिज हुन सक्ने जोखिम कारक तत्त्वहरू हुन्। त इन्सुलिन भन्ने हर्मोनले रगतको चिनीको सन्तुलनमा राख्न मद्दत गर्छ, रगतको चिनीलाई सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ, जुन चाहिँ दीर्घकालीन रूपमा असरदार हुँदैन। त प्री डायबिटिज भइहालेमा चाहिँ नि के गर्ने भन्ने विषयवस्तुमा कुरा गरौँ है त। प्री डायबिटिज भएमा सबैभन्दा पहिला त तौल घटाउनपट्टि लाग्नुपर्छ, झन्डै झन्डै शरीरको 10% तौल घटाउनुपर्छ। तपाईँको हालको तौलको करिब 10% घटाउन सकेमा कलेजोमा जमेको बोसो हट्न सक्छ र डायबिटिजको जोखिम कम हुनसक्छ। यो परिवर्तन धेरैका लागि पर्याप्त हुन्छ, जस्तो कि यदि तपाईँको तौल 70 किलो छ भने 7 किलो घटाउँदा पनि धेरै नै फाइदा पुग्छ। यसै गरिकन तौल घटाएपछि त्यसलाई कायम राख्नु पनि अर्को एउटा चाहिँ कुरा हो, जसलाई चाहिँ हामीले महत्त्वको साथमा विचार गर्नुपर्ने हुन्छ। छिटो वजन घटाउने डायट लामो समयसम्म टिकाउन कठिन हुन्छ, त्यसैले शाकाहारी, भिगन वा लो कार्ब डायट प्रयोग गर्न सकिन्छ। कम ग्लाइसेमिक इन्डेक्स भएको खानाको छनौट गर्नुहोस्, जस्तो कि साबुत अन्न, हरियो तरकारी आदि इत्यादि। यसै गरिकन खाना कम गर्नुपर्ने कुराहरूमा चाहिँ चिनी भएका पेय पदार्थ, रातो तथा प्रोसेस्ड मासु, रिफाइन्ड कार्बोहाइड्रेट जस्तो कि सेतो रोटी, मिठाई, चिप्स आदि इत्यादि, फ्रेन्च फ्राइज लगायतका आलुजन्य खानेकुराहरू कम खानुपर्ने हुन्छ। र यी खाद्य वस्तुहरूले चाहिँ इन्सुलिन प्रतिरोध बढाउँछ र तौल वृद्धि गराउँछ। र कस्तो खानेकुराहरू नखाने भन्ने कुरा गरे, कस्तो खानेकुराहरू खान बढी जोड दिने भन्दाखेरि फलफुल र हरियो तरकारी, साबुत अन्न, ब्राउन राइस, ओट्स, बाजरा आदि इत्यादि, कम फ्याट भएको दही र कम फ्याट भएको चिज, चिनी बिना चिया वा कफी, र जुन खानेकुराहरूमा बढी फाइबर हुन्छ ती खानेकुराहरूलाई चाहिँ हामीले आफ्नो खानेकुरा आफ्नो भनौँ आहार विहारमा चाहिँ नि त्यतातिर समावेश गर्नुपर्छ। किनभने हामीलाई बढी फाइबर भएको खानेकुरा खाँदाखेरि चाहिँ नि रगतमा चिनीको जुन स्तर छ यसलाई सन्तुलनमा राख्न यसले मद्दत पुर्याउँदो रहेछ। यसै गरी गर्न चाहिँ नि प्री डायबिटिज भयो भन्दैमा डराइहाल्नु पर्दैन, तर सजग चाहिँ रहनुहोस् होइन, डराएर बढी स्ट्रेस लियो भने फेरि अर्को समस्या आउनसक्छ। यसै गरिकन प्री डायबिटिज पत्ता लाग्नु नै एउटा चेतावनी हो, यो मौका हो आफ्नो स्वास्थ्यमा सुधार गर्नपट्टि लाग्नको लागि। अनि यहाँ सबै डायट परिवर्तन एकैपटक गर्न कठिन पनि हुन्छ होइन, सबै कुराहरूलाई एकपटक चेन्ज गर्न पनि सकिँदैन। यस्तो भएमा चाहिँ सानो परिवर्तनबाट सुरु गर्नुहोस्, दैनिक जीवनशैलीमा सुधार ल्याउनुहोस्, डक्टर र डायटिसियनसँग सल्लाह लिनुहोस्। प्री डायबिटिजको अवस्थाको मैले कुरा गरेँ आदरणीय श्रोतावृन्द। र प्री डायबिटिज भन्ने चाहिँ यो यस्तो अवस्था हो जति बेला डायबिटिज भइसकेको हुँदैन तर हुन सक्ने खतरा छ भन्ने सङ्केत दिने एउटा स्थिति नै प्री डायबिटिजको स्थिति हो। यो चाहिँ नि उमेर हुँदै गइसकेपछि धेरैमा यो प्री डायबिटिजको समस्या देखिन्छ। र प्री डायबिटिज भयो भन्दैमा अब ल सकियो, अब डायबिटिज भएछ, चिनी रोग लागेछ, मधुमेह भएछ, अब चाहिँ मेरो जीवन सकियो भनेर सोच राख्नु पनि गलत हो, किनभने त्यसले हतोत्साही बनाउँछ मान्छेलाई, मान्छेको मनोबल घटाउँछ र हाम्रो जुन मनोदशा छ त्यसलाई एकदमै नराम्रो बनाउँछ,
बिगार्छ र त्यो भयो भने फेरि हाम्रो स्वास्थ्यमा अन्य समस्याहरू पनि देखिन सक्छ. तनाव बढ्नाले फेरि ब्लड प्रेसरलाई असर पनि पुर्याउँछ. ब्लड प्रेसरको समस्या छैन भने ब्लड प्रेसर निम्त्याउनु पनि सक्छ तनावले गर्दाखेरि, अनि ब्लड प्रेसर अलरेडी छ भने अझ बढी बढाएर लान सक्छ. त्यो कारण गर्दाखेरि प्रिडायबिटिज भयो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन. प्रिडायबिटिज भयो भन्दैमा अब चाहिँ सम्पूर्ण रूपमा खत्तम भयो भन्ने सोच्नु पनि जरुरी छैन. तर यति हो कि सतर्क चाहिँ हुनुपर्छ, किनभने प्रिडायबिटिज भनेको त्यस्तो अवस्था हो जसलाई हामीले ध्यान दिएनौँ, त्यसबाट पनि हामीले केही पाठ सिकेनौँ भने त्यसले सोझै हामीलाई डायबिटिज हुनपट्टि पनि अगाडि अग्रसर गराउन सक्छ. त प्रिय श्रोताबृन्द, प्रिडायबिटिजको जुन स्थिति छ यसमा चाहिँ पुग्नु भएको छ भने आँतिनु जरुरी छैन, तर ध्यान दिनु जरुरी छ भन्ने कुरा हामीले गर्नुपर्ने हुन्छ. यसलाई चाहिँ बोर्डर लाइन डायबिटिज भनेर पनि भनिन्छ कहिलेकाहीँ, होइन. चाहिने भन्दा अलिकति बढी चिनी हुन्छ रगतमा, तर डायबिटिज हुन सक्ने सम्मको चिनीको मात्रा चाहिँ बढेको हुँदैन भन्ने कुरालाई हामीले बिर्सनु भएन है प्रिय श्रोताबृन्द. यो प्रिडायबिटिजको कुरा गर्दा यसको सिम्टम्सहरू पनि मैले अघि नै भनिहालेँ तपाईँलाई, होइन. अलिकति रातिको समयमा बढी पिसाब आउने, अलिकति थकित हुने, अनि वेट लस कुनै पनि वेट लस गर्ने कारक तत्व नभए पनि वेट लस आफै नै हुने, अनि यसै गरिकन विभिन्न प्रकारका घाउ चोटहरू अलिकति निको हुन टाइम लाग्ने, होइन. यस्तो प्रकारको चाहिँ सिम्टम्सहरू हुन्छ. कहिलेकाहीँ ब्लड भिजन पनि हुनसक्छ, अनि प्यास लागेको जस्तो महसुस पनि हुनसक्छ. त यस प्रकारको चाहिँ लक्षण देखिमा प्रिडायबिटिजको स्थिति हुनसक्छ भनेर हामीले ध्यान पुर्याउनु पर्ने हुन्छ. स्पेसली चाहिँ 40 वर्ष नागिसकेका छौँ भने चाहिँ अलिकति त्यस्तालाई ध्यान दिन जरुरी हुन्छ. उमेरको पनि कारक तत्व छ भनेर मैले तपाईँलाई अघि भनि पनि हालेँ, होइन. त यी सम्पूर्ण कुराहरूलाई चाहिँ ध्यान दिने हो भने प्रिडायबिटिक स्थितिलाई हामीले निर्कुल गर्न सकिन्छ, र नियमित चेक जाँचबाट पनि प्रिडायबिटिक हो होइन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ. त्यस्तो भएको खण्डमा चाहिँ नि अब अगाडि कसरी हामीले चाहिँ नि आफ्नो स्वास्थ्यलाई ध्यान दिने भन्ने कुरालाई चाहिँ हामीले विचार गर्ने हो भने डायबिटिजसँगमा नपुग्न पनि सक्छौँ, र प्रिडायबिटिजबाट रिभर्स भएर फेरि हामी नर्मल एउटा अवस्थामा पनि फर्किन सक्छौँ. त आदरणीय श्रोताबृन्द, यो प्रिडायबिटिजको कुरा मैले अलिकति गरिहालेँ. अब भने यसलाई यतिमै सम्पन्न गर्दै अगाडि अब 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान चाहन्छु. 2 बजेको समाचार पछि कार्यक्रमको दोस्रो चरणमा फेरि पनि हाम्रो भेट हुनेछ. अहिलेको लागि यो एउटा मिठो गीत तपाईँको सेवामा टक्राउँदै अगाडि

0: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकुता रकम महसुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोडभन्दा बढी बकुता भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सोडाहरूले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले महसुल बापत 88 करोडभन्दा बढी बकुता तिर्न बाँकी छ। सरकारले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्ले दिएको पुष्टिकरण नै पर्याप्त भएको बताउनुभयो।
1: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै हो अहिले।
0: मन्त्री वाग्ले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानुन बनाउन भन्नुभएको छ।
2: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
0: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी भएको बताउनु भएको छ।
3: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
0: भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खाने पनि आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 वटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तली क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
0: विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान 1-1 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 1:15 क्यानाडा विरुद्ध बोस्निया हर्जेगोभिना भेट्नेछन्। बिहान 7:15 अमेरिका र पाराग्वे खेल्नेछन्। गैराति दक्षिण अफ्रिका विरुद्ध सहआयोजक मेक्सिकोले खेलेको खेलमा 3 रातो कार्ड बाँडिएको छ। दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 हराएको छ। फिफाका पूर्व सल्लाहकार माइकल हर्समानका अनुसार सन् 1994 पहिलोपटक विश्वकप आयोजना गरेपछि अमेरिकी मुलुकहरूमा फुटबलले रफ्तार लिएको हो।
5: It wasn't amongst the top 20 popular sports. Now it's the third most popular sport in our country. More children are playing soccer here than baseball in school. And so the excitement is palpable.
0: र काठमाडौँ त्रिपुरेश्वर आँखा अस्पतालले आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईले नेत्ररोग विशेषज्ञ अप्टोमेस्ट्रिस्ट नर्सिङ तथा प्राविधिक जनशक्ति मार्फत सेवा नियमित रहेको बताउनुभयो। अस्पतालमा हाल 16 नेत्र विशेषज्ञ, 1 एनेस्थेसियोलोजिस्ट, 7 अप्टोमेट्रिस्ट, 3 फेलो समेत गरी 150 कर्मचारी छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

तिम्रो मधुर मुस्कानले मलाई ठाल्यो बिस्तारै सुन्दै हुनुहुन्थ्यो यस मिठो गीतलाई देखेर प्रिय श्रोता बहिनीहरूले. र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाकसैलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो अभिवादन मैले फेरि पनि एकपटक टक्राउन चाहेँ. यहाँहरू सबै सबै सबैले नै आज कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु. थ्याङ्क यू भेरी मच फर द्याट. र अगाडि मेरो साथमा नै रहनुहोला भनेर पनि भन्न चाहन्छु. मिठा मिठा गीत सङ्गीतहरूको यो सिलसिला जारी नै रहनेछ. त यो बेलामा समयको कुरा गर्न चाहन्छु. समय अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 2:12 भएको छ. र यतिखेर कार्यक्रममा अब मेरा मेरा गीत सङ्गीतहरू नै एकपछि अर्को तपाईँको लागि राख्दै जाने मेरो तयारी रहेको छ. र आजको दिनको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि मैले अघि पनि भनेको थिएँ, आज चाहिँ विशेष गरिकन विभिन्न अवेरनेस डेजहरूलाई चाहिँ हामीले अब्जर्भ गरिरहेका छौँ भनेर, जस अन्तर्गत चाहिँ एउटा परेको छ बाल श्रमको विरुद्ध विश्व दिवस भनेर भनिएको छ. यो चाहिँ यो दिन जुन छ यसलाई चाहिँ हामी वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबर भनेर पनि भन्छौँ. र यो बडो महत्त्वपूर्ण दिनको रूपमा चाहिँ हामीले लिन्छौँ. सधैँ नै 12 जुनको दिनमा चाहिँ पुरै विश्वमा मनाइन्छ. र यस दिवसको मुख्य उद्देश्य भनेको बालबालिकाको अधिकारको रक्षा गर्नु, उनीहरूलाई शिक्षा, स्वास्थ्य र विकासको अवसर प्रदान गर्नु हो. बाल श्रम, गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता र जागरूकताको कमीबाट नै उत्पन्न हुन्छ. त्यस कारण गर्दाखेरिमा चाहिँ नि बाल श्रम विरुद्धको दिवसलाई चाहिँ आज हामीले यहाँनिर अब्जर्भ गरिरहेका छौँ. र सधैँ नै 12 जुनको दिनमा आयोजित गरिन्छ. र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILOले बाल श्रमको विरुद्ध विश्व दिवस चाहिँ सन् 2002 नै मनाउँदै आइरहेको छ. र विश्वव्यापी रूपमा नै बाल श्रमको विरुद्धमा ध्यान केन्द्रित गर्दै यसलाई पूर्ण रूपमा अन्त्य गर्न र आवश्यक पर्ने कार्य र प्रयासमा ध्यान केन्द्रित गर्ने गरेको छ. त सन् 2002 यो चाहिँ इनिसिएटिभ सुरु भएको थियो भने अब आज त सन् 2026 जुन महिनाको 12 तारिक हो. भनिसकेपछि पूर्ण रूपमा 22 वर्षदेखिको चाहिँ नि यो दिवस मनाइँदै आएको एउटा इतिहास रहेछ. र यो बडो महत्त्वपूर्ण पनि छ किनभने बाल श्रम भन्नाले त्यो काम हो जसले बच्चाहरूलाई बाल्यावस्था, उनीहरूको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ, जुन शारीरिक र मानसिक स्वास्थ्यको लागि हानिकारक छ. यो चाहिँ अन्तर्राष्ट्रिय श्रम सङ्गठनले भनेको बाल श्रमको चाहिँ यो एउटा अर्थ हो अथवा यसलाई यसरी डिफाइन गरेको छ. है, वास्तवमा कुनै पनि प्रकारको काम जसले चाहिँ बच्चाहरूलाई स्कुले शिक्षा लिनबाट रोक्दछ त्यो पनि बाल श्रम हो. यसलाई 3 प्रकारमा वर्गीकृत गरिएको छ. 1, ती काम जसले बच्चाहरूलाई स्कुल जाने अवसरबाट वञ्चित गर्दछ. 2, ती काम जसले बच्चाहरूलाई सानै उमेरमा स्कुल छोड्न बाध्य बनाउँछ. र 3, त्यो काम जुन बच्चाहरूलाई स्कुल जान आवश्यक छ तर भारी कामको भारको साथमा. त आइएलओले सन् 2019 विषयवस्तुमा चाहिँ बच्चाहरूले खेतका फाँटहरूमा काम गर्नु हुँदैन, गर्नुपर्छ त आफ्ना सपनाहरूमा भन्ने नाराका साथ यो दिवस मनाएको थियो. होइन, तर अझै पनि तथ्याङ्क अनुसार बाल श्रममा 152 मिलियन बालबालिकाहरू अझै पनि यस्तै खालका श्रममा कार्यरत छन्। यद्यपि बाल श्रम प्राय सबैजसो क्षेत्रमा देखा पर्दछ, त्यो पनि विकासोन्मुख देशहरूमा. र प्रत्येक 10 जनामध्ये चाहिँ 7 जना कृषिमा कार्यरत रहेको हाम्रो नेपाल जस्तो देशको कुरा गर्नुपर्दा त छन्, यस्ता ठाउँहरूमा त बाल श्रमको जुन सङ्ख्या छ त्यो अन्य ठाउँहरूभन्दा धेरै छ भनेर पनि तथ्याङ्कहरूले देखाएको छ. त बाल श्रम विरुद्धको दिवस किन पनि जरुरी छ भने बाल श्रम भयो भने त्यो बालबालिका जसले चाहिँ भोलि गएर भविष्यमा चाहिँ अझ यो संसारको लागि राम्रो काम गर्नु छ, अझ यो संसारलाई अगाडि बढाउने जिम्मेवारी जसको काँधमा छ त्यो चाहिँ काँध नै बाल श्रमले चाहिँ एकदमै

खुलेर काम गर्न सकुन्, खुलेर आफ्नो पोटेन्सियल मिट गर्न सकुन्, पढ्न लेख्न सकुन्, उनीहरूको आफ्नो बाल्यावस्था बालापन जुन छ जुन तरिकाले उनीहरूले चाहिँ गुजार्नुपर्ने हो त्यसरी गुजार्न सकुन् है। उनीहरूले काम गर्नुपर्ने होइन तर त्यो कामहरू उनीहरूलाई लादिएको छ भने बाल श्रम त्यसैलाई भनिन्छ र त्यसैको विरुद्धको दिवस हो आज। त आदरणीय श्रोताबृन्द, बाल श्रम विरुद्धको दिवस परेको हुनाले मैले अलिकति यस विषयवस्तुमा तपाईँहरूसँग जानकारी सेयर गर्ने कोसिस गरेँ होइन। र यो चाहिँ बाल श्रम उन्मूलनको लागि हामीले ध्यान दिनुपर्ने कुराहरूमा चाहिँ नि सबै बच्चाहरूलाई गुणवत्तापूर्ण शिक्षा मिल्नु पर्दछ, शिक्षालाई प्रोत्साहित गर्नुपर्छ, गरिब परिवारहरूको आर्थिक सहायता गर्नुपर्छ किनभने गरिबी उन्मूलन नभइकन बाल श्रम जुन छ त्यो उन्मूलन हुन एकदमै कठिन छ। अनि मानिसहरूमा चाहिँ बाल श्रमको दुष्परिणामहरूको बारेमा जनचेतना फैलाउनुपर्छ, जागरूकताको अभियानहरू गर्नुपर्छ, बाल श्रममा संलग्न नियोगहरूमा चाहिँ एकदमै जति पनि कामहरू गर्नुपर्ने हो त्यो राम्ररी गर्नुपर्छ र कानुनहरूलाई एकदमै सख्त रूपमा चाहिँ प्रवर्तन गर्नुपर्छ। बाल श्रममा चाहिँ जति पनि सङ्घ मान्छेहरू अथवा जुनै पनि कम्पनीहरू चाहिँ लिप्त छन् भने उनीहरूमा कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्छ र एनजिओ तथा नागरिक समाजको सहयोग पनि अत्यन्तै जरुरी छ किनभने स्वयंसेवी सङ्गठनको भागीदारी बिना चाहिँ नि यो जुन चाहिँ स्केलमा बाल श्रमलाई चाहिँ अन्त्य गर्नुपर्ने हो त्यो गर्न कठिनाई हुन्छ। यसकारण गर्दाखेरि नै यो सम्पूर्ण कुराहरूमा ध्यान दियौँ भने मात्र बाल श्रमलाई पूर्ण रूपमा हामीले चाहिँ यसलाई चाहिँ नि निर्मूल गर्न सक्छौँ भन्ने कुरामा तपाईँ हामी सबैको ध्यान जानु जरुरी छ भनेर चाहिँ आजको विश्व बाल श्रम निषेध दिवसमा हामी सबैजना एकदमै चेतनशील हौँ है त भनेर भन्न चाहन्छु। यति भन्दा नभन्दै समयदेखि नै अगाडि घर्किसकेको छ। श्रुति चौहानले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा रहेछ, सुनाउँछु यतिखेर तपाईँलाई।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFPS कुलकर्म रेडियो हो।

के तिमीलाई याद छ यो बडो मिठो रमाइलो चर्के गीत तपाईँले सुन्दैनुहुन्थ्यो होइन चर्के इन द सेन्स यसको जुन एउटा चाहिँ यो गीतको जुन एउटा सिनारियो थियो जुन एउटा चाहिँ नि त्यसको सेटिङ थियो होइन त्यो कुरालाई चाहिँ भन्दैछु मैले चर्के भन्ने बित्तिकै एकदम अपबिट खालको गीतहरूको कुरा आउँछ अपबिट भन्दाखेरि पनि गीत त एकदमै भनौँ मेलो मेलोडीको थियो होइन तर गीतको जुन एउटा भावना गीतको जुन एउटा स्टोरी टेलिङ थियो त्यो चाहिँ निकै नै चर्केको थियो रमाइलो एकछिन त हामी पनि नगरकोटको डाँडामा पुग्यौँ है पानी परिरहेको चिप्लो बाटो लडेको हाँसेको रमाइलो गरेको त्यो एउटा प्रेम साटासाट गरेको त्यो रोमान्टिक एउटा सेटिङमा चाहिँ गीत रहेको थियो इन्जोय पक्कै गर्नुभयो होला भन्ने आशा गरेको छु समयको कुरा गर्छु दिउँसोको 2 बजेर अहिले 33 मिनट गएको छ कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्दैछु तपाईँहरू सबैले पनि पक्कै इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु यतिखेर र आज चाहिँ हामीले विश्वभरि नै बाल श्रम विरुद्धको दिवस मनाइरहेका छौँ यसको बारेमा अलिकति मैले कुरा गरेँ भने तपाईँहरूलाई होइन र यसै गरिकन चाहिँ नि यो विक स्पेसली यहाँ युकेको कुरा गर्नुपर्दाखेरि लन्डन स्मोकिङ एन्ड मेन्टल हेल्थ विक भनेर चाहिँ नि यो अब्जर्भ गरिरहेको विक भएको कारणले गर्दाखेरि यसको बारेमा अलिकति कुरा गर्ने मेरो इच्छा रहेको छ यतिखेर विशेष गरिकन यो चाहिँ यो अभियानको रूपमा चाहिँ एउटा सप्ताहलाई मनाइन्छ मुख्य उद्देश्य यसको चाहिँ के हो भन्नुहुन्छ भने मानसिक स्वास्थ्य समस्यावाला मानिसहरूमा चाहिँ धुम्रपानको उच्च दरको बारेमा जागरुकता बढाउने र धुम्रपान छोड्नको लागि उनीहरूलाई मद्दत गर्ने यो चाहिँ मुख्य उद्देश्य रहेको छ है र मानसिक स्वास्थ्य र धुम्रपानको कुरा गर्नुपर्दाखेरि त अभियसली मानसिक स्वास्थ्य जस्तो कि चिन्ता या अवसादवाला मानिसहरूमा धुम्रपानको दर अधिक भएको कुरा त्यो चाहिँ अब हामीले झुट्लाउन सक्दैनौँ होइन त्यो एकदमै तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो र यसै गरिकन धुम्रपान र मानसिक स्वास्थ्यको कुरा गर्नुपर्दाखेरि गोज इन ह्यान्ड भन्दा फरक नपर्ला होइन र स्मोकिङ गर्नाले चाहिँ नि तनाव कम हुन्छ भनेर स्ट्रेस कम गर्नको लागि मान्छेले स्मोकिङ गरेको पनि हामी पाउँछौँ तर इनफ्याक्ट यो चाहिँ स्मोकिङले गर्दाखेरि तनाव कम हुने होइन चिन्ता र तनावलाई बढाउने काम गर्छ किनकि निकोटिनको कमी महसुस हुँदाखेरि तनाव महसुस हुन्छ अनि यसबाट डिप्रेसन यानि कि अवसाद जोखिम पनि बढ्छ अवसादग्रस्त मानिसहरूमा धुम्रपान गर्ने सम्भावना अधिक हुन्छ र स्मोकिङ अवसादको लक्षणहरूलाई बढाउन पनि सक्छ यसले अनि मस्तिष्कको कार्यक्षमतामा पनि असर गर्छ धुम्रपानबाट तनाव एक्लोपन र अवसाद जस्तो मानसिक स्थितिहरू चाहिँ हुन्छ जसले गर्दाखेरि अझ सिगरेट स्मोकिङ भन्दा पनि ज्यादा घातक यी कुराहरू हुनसक्छ है अनि मनोविकृति यानि कि साइकोसिसको खतरा पनि बढ्छ भाङ या स्मोकिङको अत्याधिक सेवनले युवाहरूमा साइकोसिसको खतरा बढ्न सक्छ र धुम्रपान गर्ने मानिसहरूमा डिमेन्सिया र अल्जाइमर रोगको जोखिम पनि 30% अन्य मानिसहरूको तुलनामा चाहिँ अधिक हुन्छ है त्यो कारणले गर्दाखेरि यो जुन धुम्रपान छ यसले चाहिँ नि मानसिक स्थितिलाई राम्रो बनाउने होइन उल्टो नराम्रो बनाउँछ भन्ने कुरामा हामी सबैजनाको ध्यान आकर्षण हुन पर्यो भन्ने यो सप्ताहको चाहिँ एउटा विशेष चाहिँ अभियानको चाहिँ एउटा विशेष उद्देश्य हो एउटा यो सन्देश फैलाउने है अनि आम गलत फेमी के हो भने धुम्रपानले तनाव कम गर्छ भनेर त्यस कारणले गर्दाखेरि मान्छेले स्ट्रेस भयो भनेर धुम्रपान गर्छन् तर वास्तवमा तनाव र चिन्तालाई बढाउने यो चाहिँ कम्पोनेन्ट हो एउटा र धुम्रपान छोड्न चाहनुहुन्छ भने तपाईँले सहायता पाउन सक्नुहुन्छ निकोटिन रिप्लेसमेन्ट थेरापी पाउन सक्नुहुन्छ वेब्स र 24/7 मोबाइल एप पनि उपलब्ध छ लन्डनमा तपाईँ यदि हुनुहुन्छ र यसमा चाहिँ तपाईँले चाहिँ कुनै पनि प्रकारको मद्दत चाहनुहुन्छ भने तपाईँले यो सहयोग लिन सक्नुहुन्छ है तपाईँले लन्डनमा नजिकैको स्टप स्मोकिङ क्लिनिक खोज्न सक्नुहुन्छ निकोटिन रिप्लेसमेन्ट थेरापी जस्तो कि प्याच गम आदि इत्यादिको बारेमा जानकारी लिन सक्नुहुन्छ र मानसिक स्वास्थ्यको लागि स्थानीय सहायता समूहहरूको पनि जानकारी तपाईँले लिन सक्नुहुन्छ है र स्थानीय जिपी वा एनएचएसको स्टप स्मोकिङ सेवामा सम्पर्क पनि तपाईँले गर्न सक्नुहुन्छ त आज चाहिँ यस विषयमा अलिकति मैले तपाईँसँग जानकारी सेयर गरेँ किनभने यो चाहिँ भनौँ लन्डन को लन्डन केन्द्रित एउटा चाहिँ अभियान भएको कारणले गर्दाखेरि नि मैले अलिकति जानकारी तपाईँसँग सेयर गरेँ यो बेलामा र यतिखेर अब अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि समयको कुरा एकपटक फेरि पनि जानकारी गराउन चाहेँ दिउँसोको 2 बजेर अहिले 37 मिनट जाने आँटेको छ र अब भने अर्को एउटा मिठो गीतको पालो परेको छ हामी मिठा मिठा गीत सङ्गीतहरू सुन्दै यस्ता जानकारीहरू लिँदै अगाडि बढिरहेका छौँ तपाईँहरू सबैले पक्कै पनि इन्जोय गरिराख्नु भएको छ होला र अर्को चरणमा जाँदाखेरि चाहिँ नि
तपाईँको लागि हेल्थ पोडकास्ट रहनेछ। र हेल्थ पोडकास्टको कुरा गर्नु पर्दाखेरि यसपटक चाहिँ डाक्टर अनुप प्रधान हुनुहुन्छ। उहाँले विशेष गरिकन हड्डी सम्बन्धी कुरा गर्दै हुनुहुन्छ, बोन हेल्थको बारेमा, त्यसमाथि पनि विशेष गरिकन अस्टियोपोरोसिसको बारेमा कुरा हुन्छ। किनभने अस्टियोपोरोसिस भन्ने बित्तिकै यो चाहिँ एकदमै धेरै देखिने एउटा हड्डीसँग सम्बन्धित विकार हो होइन। र यस कारणले गर्दाखेरि यो चाहिँ जानकारीहरू यस अस्टियोपोरोसिसको बारेमा अनि समग्र बोन हेल्थको बारेमा लिन चाहनुहुन्छ भने सुन्दै चाहिँ गर्नुहोला कार्यक्रममा अगाडि है। त म यति नै भन्न चाहन्छु यो बेलामा दोस्रो चरण यो छ भने अब तेस्रो अन्तिम चरणमा चाहिँ अगाडि हामी बोन हेल्थको बारेमा हेल्थ पोडकास्टमा जानकारी लिने तयारी गर्दैछौँ। त आउनुहोस् आदरणीय श्रोतावृन्द, अहिलेको लागि पनि अरिजित सिंह र शिल्पा रावले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, सुनाउँछु तपाईँलाई।

0: मीडिया
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bf
0: गोर्खा रेडियो

अस्मिता अधिकारी र पुष्पन प्रधान दुईजनाको आवाज सुन्दैनन्थ्यो तपाईँले प्रिय श्रोताहरू, एन्जो पक्कै पनि गर्नुभयो होला। यस्तै मिठा मिठा गीत सङ्गीतहरू अगाडि पनि जारी रहनेछन्, तपाईँ सबैले साथ दिनुहोला कार्यक्रममा। यस्ता गीत सङ्गीतहरू एकपछि अर्को तपाईँको लागि राख्दै म जानेछु। कार्यक्रममा अब अगाडि 3 बजेको समाचारको पालो परेको छ। समाचार पश्चात भने हामी अगाडि बढ्छौँ कार्यक्रम अन्तर्गतको अन्तिम चरणमा, जस अन्तर्गत हेल्थ पोडकास्टमा आज डाक्टर अनुप प्रधान हुनुहुन्छ। गत सप्ताहदेखि नै हुनुहुन्छ, उहाँसँग हामी बोन हेल्थको बारेमा कुरा गर्छौँ, ओस्टियोपोरोसिसको बारेमा कुरा गर्छौँ, जुन चाहिँ तपाईँ हाम्रो लागि बडो महत्त्वपूर्ण जानकारी पनि हुन्छ। हेल्थ सेगमेन्टमा हामी हेल्थको कुरा गर्छौँ, हेल्थ पोडकास्टमा चाहिँ एक्सपर्टहरू लिएर आउँछौँ हामी, डक्टर्सहरूको चाहिँ यहाँ उपस्थिति रहन्छ र उहाँहरूले चाहिँ हाम्रो लागि एकदमै एक्सपर्ट एडभाइजहरू दिनुहुन्छ। सत्य तथ्य के हो कुनै पनि इस्युको, त्यसको बारेमा कुरा गर्नुहुन्छ। तर पनि कुनै पनि प्रकारको चाहिँ विशेष कुराकानी सुन्न चाहनुहुन्छ त, विशेष विषयवस्तुमा चाहिँ जानकारी लिन चाहनुहुन्छ भने हामीलाई चाहिँ खबर गर्न सक्नुहुन्छ। हामी त्यस्ता एक्सपर्टहरूलाई लिएर आउने कोसिस गर्नेछौँ र अगाडि पनि यस्ता कुराहरूलाई, जानकारीहरूलाई तपाईँको लागि राख्दै जानेछु। अगाडि अब हामी मुटु रोग विशेषज्ञसँग पनि कुरा गर्नेवाला छौँ, त्यसको बारेमा पनि तपाईँहरूलाई अझ केही क्वेसन्सहरू मुटुसँग सम्बन्धित विशेष गरिकन तपाईँहरूलाई प्रश्नहरू केही छ, केही जान्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो बिएबिएस को हाम्रो फेसबुक पेजमा क्वेसन्स पठाउन सक्नुहुन्छ या त हाम्रो इमेल ठेगानामा पनि पठाउन सक्नुहुन्छ तपाईँले यस्ता प्रश्नहरू, है त हामीलाई फोन पनि गर्न सक्नुहुन्छ र ती विषयवस्तुलाई, ती प्रश्नहरूलाई पनि म मेरो कुराकानी अन्तर्गत, हेल्थ पोडकास्ट अन्तर्गत चाहिँ समेट्ने प्रयास गर्नेछु। यति जानकारीको साथमा अहिले अब एउटा गीत सुनाइहाल्छु म तपाईँलाई, सिडी विजय अधिकारी र समीक्षा अधिकारीले गाउनु भएको छ, अनि 3 बजेको समाचारतर्फ लान्छु।

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारिज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले निर्णय गरेको छ। हिजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियारप्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयले विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको थियो। सर्वोच्च अदालतले माओवादी सशस्त्र युद्धका बाल सेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमी जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी गरिएको छ। पूर्व बाल सैनिक लेनिन विष्ट र डाक्टर ज्ञानबहादुर बस्नेतले दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत युद्ध अपराध हुने भन्दै यसलाई दण्डनीय बनाउने कानून निर्माण गर्न समेत निर्देशन दिएको छ। पूर्व बाल सेनाले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई आर्थिक राहतले मात्रै सम्बोधन गर्न नसक्ने भन्दै सर्वोच्चले उनीहरूलाई तत्काल पर्याप्त परिपूरणको व्यवस्था गर्न र शिक्षा, स्वास्थ्य र पुनस्थापना सहितको प्याकेजको व्यवस्था गर्न आदेश दिएको छ। रिट निवेदकले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम पट्टराई विरुद्ध बाल सेना भर्ती गरेकोमा फौजदारी अभियोग चलाउन समेत माग गरेका थिए। तर सर्वोच्चले यो विषय सत्य निरूपण तथा मेलमिलाप आएको क्षेत्राधिकारभित्र पर्ने र त्यहाँ उजुरी समेत दिइसकेकोले थप बोल्नु नपरेको उल्लेख गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाबमा मन्त्री वाग्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: बैठकमा श्रम संस्कृतिका आर्यन राईले बजेट विनियोजनबारे प्रश्न गर्नुभएको थियो।
2: आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या यो? यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति यो आयोगहरू बनाएको, र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्रीले समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ जस्तो लाग्छ।
0: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले अरू 1 महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असार भरिरहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको सय बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गर्दै आएको छ। छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बङ्गलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सिवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतले करियर डिप्लोमेट मार्फत काम गर्दै आएको छ। नेपाल र बङ्गलादेश जस्तै विभिन्न छ मुलुकमा भारतले त्यस्तो नियुक्ति गर्न सक्ने बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासले गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खार्पा चोकतर्फ जाँदै गरेको अरणीको यातायातको बस 9/2 बुचाकोटमा दुर्घटना भएको हो। काभ्रेका डिएसपी रविन विष्टले मृतकको संख्या बढेको जानकारी दिनुभएको छ। बस बिपी राजमार्गबाट 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा सवार 16 जना घाइते भएका छन्। घाइतेको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बागलुङकै दुर्गम गाउँ नर्जा भित्रीवनमा कालदुरीले झोलुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
3: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्री वनकी पार्वती छन्त्यालले बताउनु भयो। पुलले नर्जा भित्रीवन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
4: हाम्रो बर्खामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ माइत मान्छेहरू
3: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
5: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 गते त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
0: अब खबर फटाफट।
6: बन्देल आतंक र खानेपानी संकटका कारण खोटाङको रावावेसी 4 डुम्रे धारापानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी। 3.5 लाखको क्षति भएको दावी सहित भोगराह नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्का खाँची सन्देह खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासू ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै, ट्रान्सफर्मर चोरी सम्बन्धी 15 वटा उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमारा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा।
0: बेलायतको प्यारासुट रेजिमेन्टका पूर्व अफिसर डन जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हेलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। विश्वकप फुटबल अन्तर्गत आज सह आयोजक क्यानाडाले बोस्निया हर्जेगोभिनाको सामना गर्दैछ। टोरन्टोमा हुने खेलबाट दुवै टोलीले विश्वकप यात्रा सुरु गर्नेछन्। क्यानाडा र बोस्निया एन्ड हर्जेगोभिना बीच सके कुनै आधिकारिक वा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल भएको रेकर्ड भेटिँदैन। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।

बाबुल गिरीको आवाजमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर. र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाकोसेलीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसक्यो, शुभारम्भ भइसक्यो. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो अभिवादन टकाउन चाहन्छु. म शिरेश सनवार तपाईँको सेवामा छु. कार्यक्रममा तपाईँ सबैको लागि अब भने यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा हेल्थ पोडकास्ट लिएर हाजिर भएकी छु. आज भने डाक्टर अनुप प्रधान हुनुहुन्छ. बोन हेल्थको बारेमा हामी कुरा गर्दैछौँ, स्पेसली ओस्टियोपोरोसिसको बारेमा हामी आज चर्चा परिचर्चा गर्नेछौँ, अथवा यो हेल्थ पोडकास्टको सिरिजमा तपाईँले यसको विषयमा जानकारी लिन सक्नुहुन्छ.

0: स्वास्थ्यको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर एसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS
2: गोरखा रेडियो हो।

0: आदरणीय श्रोता वृन्द बीएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर. अनि आज फेरि पनि हेल्थ पोडकास्टको पालो परिसकेको छ र हेल्थ पोडकास्टमा यो पटक चाहिँ हाम्रो साथमा हुनुहुन्छ डाक्टर अनुप प्रधानज्यू. गत सप्ताहदेखि नै उहाँसँगको कुराकानी तपाईँहरूसँग सेयर गर्दै आइरहेकी छु म र उहाँले चाहिँ विशेष गरिकन बोन हेल्थको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्छ. लास्ट विक हामीले यो सरस्वती बोन हेल्थ भनेको के हो, कस्तो कुराहरू चाहिँ यस अन्तर्गत पर्छन् भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ. बोन हेल्थलाई कसरी हामीले मेन्टेन गर्न सक्छौँ, कसरी स्वास्थ्य राख्नमा हामी चाहिँ हाम्रो आफ्नो काम हामीले कसरी हाम्रो चाहिँ योगदान दिन सक्छौँ भन्ने कुरा पनि गरिसकेका छौँ. र अब भने अगाडि बढ्नु पर्दाखेरि यो बसाइमा मैले सबैभन्दा पहिला अनुपजीलाई फेरि पनि स्वागत गर्न चाहेँ. अनि अनुपजी नमस्कार, स्वागत भन्नु पर्यो फेरि पनि तपाईँलाई.
1: नमस्ते श्रीजी. हजुर
0: हजुर. त अब फेरि पनि हाम्रो कुराकानीलाई अगाडि जोड्नु पर्दाखेरिमा लास्ट विक जहाँसम्म कुरा गरेका थियौँ त्यहीँबाट हामी उठान गर्छौँ यसपटक. अब यो बोन हेल्थको कुरा गर्नुहुँदाखेरि यसको विशेष इस्युजहरू के हुन्छन्? बोन हेल्थ भन्ने बित्तिकै कस्तो कस्तो समस्याहरू आउन सक्छन्? अब ओस्टियोपोरोसिसको बारेमा त हामी एक किसिममा कुरा गर्छौँ नै गर्छौँ इन डेप्थमा, त्योभन्दा बाहेक अन्य नोटेबल बोन हेल्थसँग सम्बन्धित इस्युजहरू के छन् अलिकति बताइदिनुहोस् न.
1: हजुर, अब म के बताउँछु भन्दाखेरि दुईटा चिज इम्पोर्टेन्ट छ, यो ओस्टियोपोरोसिस रिलेटेड र एउटा नन ओस्टियोपोरोसिस रिलेटेड. फर्स्टमा जुन ओस्टियोपोरोसिस रिलेटेड कुरा गरौँ, मेन प्रब्लम के छ भन्दाखेरि फ्र्याक्चरको कुरा गरौँ होइन, अनि हिप फ्र्याक्चर र स्पाइन फ्र्याक्चर दुईटा फ्र्याक्चर छन् जो चाहिँ एकदमै कमन छ. युकेमा चाहिँ हेर्ने हो भने 76,000 पेसेन्टलाई फ्र्याक्चर हुन्छ पर इयर, अनि स्पाइनको फ्र्याक्चर चाहिँ 86,000 जति हुन्छ. हिप फ्र्याक्चर भनेको चाहिँ नि हुने बित्तिकै पेसेन्टहरू मोबिलाइज गर्न सक्दैनन्, अनि यो युकेमा चाहिँ नि के गर्छ, मेजोरिटी अफ पेसेन्टलाई सर्जिकल ट्रिटमेन्ट गर्नुपर्छ, अनि उनीहरूले सकेसम्म एडमिसन भएको यस्तै 2 days नै ट्रिटमेन्ट गरेर पेसेन्टलाई मोबिलाइज गर्न खोजाउँछ. भर्टेब्रल फ्र्याक्चर चाहिँ अलिक फरक छ. यो चाहिँ नि यो फ्र्याक्चर हुँदाखेरि यस्तै 2/3 जति पेसेन्टले थाहै हुँदैन उनीहरूको फ्र्याक्चर भएको छ भनेर, सधैँ पेन नहुन सक्छ होइन, अनि पेसेन्टहरूको पछि गएर कसो थाहा हुन्छ भन्दाखेरि उनीहरूको चाहिँ नि एक त हाइट अलिक बिस्तारै घट्दै जान्छ, अनि सेकेन्ड चाहिँ नि स्पाइनको सेप नै चेन्ज हुन्छ, उनीहरूको काइफोटिक भन्छ भनेपछि हेड चाहिँ अलिक अगाडि बढ्न थाल्छ. तपाईँले कोही देख्नुहुन्छ होला त्यहाँ वकिङ गर्दाखेरि कोही कोही ओल्ड एजवाला विमेनहरूको स्पाइन अलिक कुप्रेको जस्तो हो, उहाँलाई चाहिँ त्यो भर्टिब्रल फ्र्याक्चर भएर त्यो स्पाइन अगाडि बढेर गरेको हुन्छ. भनेपछि दुइटै फ्र्याक्चर कमन छ. दुइटै फ्र्याक्चरको अर्को इम्पोर्टेन्स के हो भन्दाखेरि यो फ्र्याक्चर भएपछि पेसेन्टको रिस्क अफ डेथ बढ्न सक्छ. पेपरहरूले के देखाएको छ भन्दाखेरि हिप फ्र्याक्चर भएको एक वर्षमा यस्तै 20% जति चाहिँ नि पेसेन्टहरू बित्न सक्छ. त्यसैले यो दुइटै फ्र्याक्चर चाहिँ नि यदि हामीले प्रिभेन्ट गर्न सक्यौँ भने यो धेरै नै हेल्पफुल हुन्छ पेसेन्टलाई, एक त पेनबाट, अर्को चाहिँ लामो जीवन हुनको लागि होइन. त्यो चाहिँ हामीले कुरा गऱ्यौँ. अर्को चाहिँ रेयरली बोनमा पर्ने एउटा एरिया चाहिँ नि बोन क्यान्सर. अब बोन क्यान्सर भन्ने चाहिँ प्राइमरी बोन क्यान्सर हुन्छ, बोनमै निस्किने क्यान्सर. यो चाहिँ नि धेरै रेयर छ. अब ओस्टियोपोरोसिस हेर्यो भने ओस्टियोपोरोसिस चाहिँ युकेमा यस्तै 3.5 million मान्छेलाई हुन्छ होइन, तर यो बोन क्यान्सर प्राइमरी चाहिँ जम्मा 600 जति पेसेन्टलाई हुन्छ पर इयर युकेमा. अनि यो केस चाहिँ नि धेरै जस्तो यङ बच्चादेखि यङ एडल्टलाई हुन्छ. धेरै जस्तो कारण के भन्दाखेरि यो जेनेटिक चेन्जेस भएकोले यो बोनको क्यान्सर हुन्छ. अब 3 बोन क्यान्सर छ. एउटा भन्छ ओस्टियोसार्कोमा, यो चाहिँ धेरै जस्तो 10-20 पेसेन्टलाई हुन्छ. अर्को चाहिँ यो कन्डोसार्कोमा भन्छ, यो चाहिँ 30-60 पेसेन्टलाई हुन्छ. र एउटा युविङ सार्कोमा, यो चाहिँ धेरै जसो बच्चा र टिनेजरलाई हुन्छ. अनि यो क्यान्सरहरू धेरै हुने ठाउँ चाहिँ या चाहिँ लामो बोन बडीको, या चाहिँ फिमर भयो, थाई बोन, आर्मको बोन ह्युमरस, या पेल्भिस, या हिप्समा, यो ठाउँमा यो हुन सक्छ. अब यिनीहरू हुँदाखेरि चाहिँ के हेर्नुपर्छ भन्दाखेरि यङ एडल्ट या बच्चामा कसैको पेन भयो भने स्वेलिङ, हिँड्नलाई गाह्रो, टायर्ड, वेट लस होइन, अथवा एकदमै लो एनर्जीबाट पनि फ्र्याक्चर भयो भने यो छ कि छैन भनेर सम्झिनुपर्छ र चाँडै नै डक्टरलाई देखाउनुपर्छ, किनकि यो डायग्नोज गर्न फेरि एक्सरे चाहिन्छ. अनि एक्सरे गरेर यो देखियो भने अनि स्पेसलिस्टलाई चाँडै नै हामीले रिफर गरेर फर्दर इन्भेस्टिगेसन एमआरआई स्क्यानहरू गरेर अनि कन्फर्म गर्नुपर्छ डायग्नोसिस. तर यो धेरै नै रेयर प्रब्लम हो. अस्टियोपोरोसिसको कम्पेरिजनमा.
0: ओके हजुर, अब यो रेयर भएर भए तापनि यो चाहिँ छ है भन्ने जानकारी पनि हाम्रो श्रोताहरूलाई हामीले गराइहाल्यौँ. र यसको सर्भाइभल चान्सेसहरू चाहिँ कति हुन्छ त समयमै यसको पहिचान भयो भने, त्यो पनि बताइदिनुहोस् न.
1: अब यसको चाहिँ नि के हुन्छ भन्दाखेरि, यदि बोन क्यान्सर जस्तो डायग्नोज भयो भने यो चाहिँ नि स्पेसलिस्ट सेन्टरमा ट्रिट हुन्छ. युकेमा फ्यु स्पेसलिस्ट सेन्टरहरू छन् होइन, एउटा लन्डनमा छ, एउटा बर्मिङहममा छ, अस्वेस्टीमा छ, अनि अर्को दुईटा शहरमा छन्. अनि उनीहरूले के गर्छ भन्दाखेरि, अब धेरै जस्तो यो क्यान्सर डायग्नोज भएपछि मल्टिडिसिप्लिनरी मिटिङ हुन्छ, यसमा चाहिँ नि सर्जन बाहेक अङ्कोलोजिस्ट रेडियोलोजिस्ट उनीहरूले सबै यो इन्फर्मेसन बटुलेर डिसाइड गर्छ कुन चाहिँ नि ट्रिटमेन्ट गर्ने भन्ने. सकेसम्म चाहिँ नि सर्जिकल ट्रिटमेन्ट गरेर त्यो क्यान्सरलाई निकाल्न सक्यो भने बेस्ट चान्स हुन्छ सर्भाइभलको. अनि रिस्क अफ फेरि त्यो आउने रिकरेन्स भन्छ त्यसको चान्स पनि कमै हुन्छ. अनि अब त्यो चाहिँ नि सर्भाइभल के छ र त्यो चाहिँ नि त्यो क्यान्सर अनुसार नै हुन्छ होइन. अहिले त्यो स्पेसिफिक डिटेल चाहिँ मसँग एक्ज्याक्टली छैन, तर एक्ज्याक्टली 5 इयर्समा कति पर्सेन्ट सर्भाइभल छ भन्ने चाहिँ, त्यो क्यान्सरको कति हाई ग्रेड छ कि छैन भने चाहिँ एकदमै एग्रेसिभ टाइपको क्यान्सर हो कि होइन त्यो अनुसार पर्छ. अनि साइज, त्यो क्यान्सरको साइज कति ठुलो छ अनि कति स्प्रेड भएछ त्यो अनुसार सर्भाइभल हुन्छ. हजुर
0: हजुर, धेरै धेरै धन्यवाद यो जानकारीको लागि अनुपजी. अब म अगाडि बढौँ, हामी अगाडि बढ्नु पर्दा अब भने हामी प्रोपरली अस्टियोपोरोसिससँग सम्बन्धित रहेर कुराकानीहरू गरौँ, श्रोतालाई जानकारी गराउँ. त्योभन्दा अगाडि एउटा छोटो ब्रेक लिउँ है. हजुर
1: हजुर.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Gorkha Radio.
1: हजुर तपाईँ यसो राम्रै बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. यतिखेर हेल्थ पोडकास्टमा हामी रहेका छौँ. डाक्टर अनुप प्रधानज्यू हामीसँग हुनुहुन्छ. हामी हाडको स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्दै आइरहेका छौँ. र अब भने हामी ओस्टियोपोरोसिसको बारेमा कुरा गर्छौँ, किनभने विशेष गरिकन ओस्टियोपोरोसिसलाई नै हामीले चाहिँ मुख्य मुद्दा बनाएर यो कुराकानी गर्ने योजना गरेका थियौँ. ओस्टियोपोरोसिस धेरैलाई हुने समस्या हो र यस कारण गर्दाखेरि यसको बारेमा तपाईँ हामी सबैजना जानकार रहनु एकदमै आवश्यक पनि छ. र यति भन्दै अब मैले अनुपजीलाई फेरि पनि स्वागत गर्दै अब अगाडि चाहिँ ओस्टियोपोरोसिसको बारेमा नै कुरा गर्नको लागि मैले आग्रह गरेँ. सबैभन्दा पहिला त अनुपजी, अब यो ओस्टियोपोरोसिस भन्ने शब्द त हामीले धेरै सुनेको, अब यो हड्डीसँग सम्बन्धित समस्या भने त हामीलाई पनि थाहा छ, अलिकति ओभरभ्यू तपाईँले लास्ट विक पनि गराइसक्नु भएको छ हामीलाई. अब चाहिँ इन डिटेलमा हामीलाई ओस्टियोपोरोसिस भनेको समस्या कस्तो हो बताइदिनुहोस् न त सबैभन्दा पहिला.
2: हो, सो ओस्टियोपोरोसिस चाहिँ नि यो कमन कन्डिसन हो. यो चाहिँ नि बढी महिलालाई हुन्छ मेल भन्दा, होइन. अब यो महिलामा किन हुन्छ भन्दाखेरि यो मेनोपोज, मैले पहिला भने हुन्छ मेनोपोज भएपछि इस्ट्रोजनको कमीले गर्दा बोनको सेलहरू बढी नै लस हुन थाल्छ, अनि त्यसपछि बोन एकदम ब्रिटल भएर ओस्टियोपोरोसिस हुन्छ. अनि ओस्टियोपोरोसिस चाहिँ नि हामीले साइलेन्ट डिजिज भनेर भन्छौँ, किनकि ओस्टियोपोरोसिस हुँदाखेरि पेसेन्टलाई थाहै हुँदैन, उसले केही सिम्टमै गर्दैन, पेन पनि गर्दैन, स्टिफनेस पनि गर्दैन, प्रब्लम दिँदैन. तर जब ओस्टियोपोरोसिस रिलेटेड फ्र्याक्चर हुन्छ अनि बल्ल हामीले थाहा पाउँछ कि यो पेसेन्टलाई ओस्टियोपोरोसिस छ भने यो पछि मात्रै डायग्नोज हुन्छ. त्यसैले ओस्टियोपोरोसिस चाहिँ नि कसलाई हुन्छ हुने सबैलाई अवेर हुनु एकदम इम्पोर्टेन्ट छ, किनकि हामीले सकेसम्म यो फ्र्याक्चरलाई प्रिभेन्ट गर्न सक्यौँ भने बेस्ट हुन्छ पेसेन्टको.
1: हजुर, अब तपाईँले अघि भन्नुभएको जस्तै पुरुषको तुलनामा महिलालाई ओस्टियोपोरोसिस हुने सम्भावना बढी छ भनेर भन्नुभएको छ, भनेपछि हामी महिलाहरू चाहिँ अलिक बढी नै सजग रहनु पर्यो जस्तो लाग्यो, होइन हजुर?
2: हजुर, एक्ज्याक्टली राइट. हजुर, तर अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि, कतिजना मेलले के भन्न ठान्छ भने ओस्टियोपोरोसिस चाहिँ खालि फिमेलको मात्रै डिजिज हो भन्न ठान्छ, अनि हामीलाई त ओस्टियोपोरोसिस हुँदैन भन्न ठान्छ. यो चाहिँ नि ऊ राइट होइन, किनकि मेनलाई पनि ओस्टियोपोरोसिस हुने चान्स छ. रिस्क कम छ तर चान्स छ, किनकि जब एज बढ्दै जान्छ मेनलाई पनि ओस्टियोपोरोसिस हुन्छ र मेनलाई पनि त्यसको रिलेटेड फ्रेजिलिटी फ्र्याक्चरको रिस्क बढ्दै जान्छ. मेनलाई पनि अवेर हुनुपर्छ,
1: अवेर त एकदमै हुन पर्यो. अनि मेनहरू पनि अब ओस्टियोपोरोसिसबाट इनभिन्सिबल चाहिँ छैनन् भनेर भन्न चाहेँ मैले यतिखेर. तर तपाईँले भन्नुभएको जस्तै अघि नै अब मेनोपोज पश्चात चाहिँ अब महिलाहरूमा ओस्टियोपोरोसिसको समस्या धेरै देखिन्छ. अलिकति ठक्कर खाँदाखेरि पनि अब हड्डी फ्र्याक्चर भएको भन्ने हामीले सुनेका थियौँ, त्यसको कारण चाहिँ यही रहेछ भन्ने कुरा बुझ्यो, होइन हजुर?
2: एक्ज्याक्टली
1: हजुर. र अब तपाईँले भनिहाल्नुभयो अब ओस्टियोपोरोसिसको कुनै लक्षणै देखिँदैन, अब साइलेन्ट बिमार हो भनेर. अब यस्तो बेलामा चाहिँ अब सजगता त आफ्नो ठाउँमा छँदैछ, तर लक्षणै देखिएन भने हामीले कसरी त्यसको लागि चाहिँ अब त्यो रिस्क मिटिगेट गर्नको लागि चाहिँ नि हामीले काम गर्न सक्छौँ त भन्ने प्रश्न पनि अर्को ठाउँमा अब टटकारो रूपमा उठेको नै हुन्छ. त्यस कारण गर्दाखेरि सबैभन्दा पहिला त अब आफू चाहिँ ओस्टियोपोरोसिसको रिस्कमा छु कि छुइनँ भन्नको लागि कस्तो कस्तो रिस्क फ्याक्टर्सहरूमा ध्यान दिनुपर्छ त भनेर पनि मैले सोध्न चाहेँ यतिखेर. हुन त तपाईँले बोन हेल्थको बारेमा कुरा गर्नु हुँदाखेरि रिस्क फ्याक्टर त अलिकति बताइदिनु भएको थियो, ओस्टियोपोरोसिस फोकस नै केही यस्तो रिस्क फ्याक्टर्सहरू छ कि छैन भनेर मैले सोध्न चाहेँ यतिखेर हजुरलाई.
2: हजुर, हो, ओस्टियोपोरोसिसको रिस्क फ्याक्टरहरू छन्, डिफ्रेन्ट टाइप्स अफ फ्याक्टर छन्. मेल र फिमेल बाहेक अर्को एज भयो, एज बढेपछि ओस्टियोपोरोसिसको रिस्क बढ्छ. अर्को चाहिँ नि ओस्टियोपोरोसिस हुनुको रिस्क चाहिँ मेडिकेसन भयो. एउटा कमन मेडिकेसन युज गर्ने चाहिँ नि स्टेरोइड ट्याब्लेट हो. यो स्टेरोइड ट्याब्लेट चाहिँ नि 3 महिना भन्दा बढी ड्युरेसनको लागि युज गर्यौँ भने त्यसले पनि ओस्टियोपोरोसिसको रिस्क बढाउँछ. यो ट्याब्लेट चाहिँ धेरै जस्तो हामीले इन्फ्लामेटरी कन्डिसन भन्छौँ, जस्तो बाउल रिलेटेड या जोइन्ट रिलेटेड होइन, यो कन्डिसन अथवा रेस्पिरेटरी प्रब्लम भयो भने यो स्टेरोइड प्रयोग गर्न सकिन्छ. अनि यो पेसेन्टलाई यदि यो ट्याब्लेट दिएको छ भने हामीले सकेसम्म क्लिनिसियनले के गर्छ भन्दाखेरि ओस्टियोपोरोसिस हुनुबाट बचाउनको लागि, प्रिभेन्सन गर्नलाई, फ्र्याक्चरको लागि त्यही बेला औषधि पनि दिन सक्छौँ त्यो बेलामा. अरू औषधिहरू जसले ओस्टियोपोरोसिसको रिस्क बढाउने अथवा फ्र्याक्चर बढाउने हो हेर्ने हो भने एउटा एन्टी एप्लेप्टिक मेडिकेसन जो एप्लेप्सीवाला पेसेन्टहरू छन्, र अर्को चाहिँ नि ब्रेस्ट क्यान्सर र प्रोस्टेट क्यान्सरवाला पेसेन्ट, उनीहरूलाई कहिलेकाहीँ हर्मोन ट्रिटमेन्ट दिइन्छ. अनि यो हर्मोन ट्रिटमेन्टले पनि बोनलाई अझ विक पार्न सक्छ अनि फ्र्याक्चरको रिस्क छ. अनि पहिला भने अनुसार त्यही स्मोकर ड्रिङ्कर पनि रिस्क फ्याक्टर छ. अनि जसको बिएमआई लो छ भनेपछि वेट लो भएको पेसेन्ट होइन यही मेन रिस्क फ्याक्टरहरू भन्नु पर्यो फर्स्ट प्रोसेसको लागि.
1: ए ओके हजुर, र यो कुराहरूमा अब हामीले अलिकति ध्यान त दिनै पर्यो. र अब यसैमा अब जस्तो कि तपाईँले अघि नै अब विभिन्न प्रकारको मेडिकेसन कुरा गर्नुभयो, स्पेसली स्टेरोइडहरू लिँदाखेरि चाहिँ यसबाट चाहिँ ओस्टियोपोरोसिसको जुन चान्सेसहरू बढ्न सक्छ, अब बोनहरू अलिकति विक हुनसक्छ भन्ने कुरा गर्नुभएको थियो. त्यस्तै गरिकन अब दबाईभन्दा बाहेक अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि हुन्छ नि त मान्छे लाई होइन, स्वास्थ्य अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरूले गरेर अन्य हेल्थ इस्युजहरूले गरेर पनि यो ओस्टियोपोरोसिसको सम्भावना बढ्न सक्ने त्यस्तो केही कन्डिसन्सहरू छन्?
2: हजुर छन्. अब बेसिकली ओस्टियोपोरोसिस बढाउने अरू पनि कन्डिसन छन्, यो बेसिकली हर्मोन रिलेटेड छन्. एउटा चाहिने यो थाइरोइड ग्ल्यान्ड छ नि हाम्रो नेकमा, हजुर, त्यो एक्टिभ भयो भने पनि ओस्टियोपोरोसिसको रिस्क छ. अर्को एउटा थाइरोइडमै ग्ल्यान्ड पाउने एउटा अर्को सानो ग्ल्यान्ड छ प्याराथाइरोइड ग्ल्यान्ड, त्यो पनि ओभर एक्टिभ भयो भने त्यसको प्रब्लम बढ्न सक्छ अथवा त्यसको केही चेन्जेस भयो भने. अनि बाउल रिलेटेड भने इन्फ्लामेटरी बाउल डिजिज, यो पेसेन्टहरूलाई पनि ओस्टियोपोरोसिसको रिस्क हुनसक्छ किनकि अब्जोर्प्सनहरू कम हुन्छ यो पेसेन्टहरूलाई. यो नै मेन ग्रुप भन्नु पर्यो. अनि त्यो बाहेक जो पेसेन्टलाई रुमोटोइड आर्थराइटिस छ उनीहरूलाई पनि ओस्टियोपोरोसिसको रिस्क हाई छ.
1: हजुर, अब यो रिस्क फ्याक्टरमा रहेका ग्रुपले चाहिँ अब ती मानवहरूले चाहिँ के कस्तो प्रकारको चाहिँ भनौँ न लाइफस्टाइल चेन्जेसहरू अथवा के कस्तो प्रकारको चाहिँ कुराहरूलाई अप्नाउन सक्नुहुन्छ त अलिकति भए पनि रिस्कलाई कम गर्नको लागि भनेर पनि मैले सोध्न चाहेँ तपाईँलाई.
2: हजुर, अब सर्टन चिज रिस्क फ्याक्टर त हामीले चेन्ज गर्नै सक्दैनौँ होइन, हाम्रो जुन हाम्रो हेल्थको हिस्ट्री ब्याकग्राउन्डहरू अनि त्यसपछि एज सेक्स भयो होइन यिनीहरू त चेन्ज गर्न सक्दैनौँ, तर कुनै कुनै रिस्क फ्याक्टर चाहिँ हामीले चेन्ज गर्न सक्छौँ. जस्तो स्मोकर र ड्रिङ्करहरू छन् भने यदि हामीले त्यसलाई रिड्युस गऱ्यौँ या स्टपै गर्यो भने डेफिनेटली बोनलाई हेल्प गर्छ. जो अन्डरवेट छ उनीहरूको वेट पनि हामीले बढाउन सक्यौँ भने त्यसलाई हेल्प हुन्छ. जो पेसेन्टलाई स्टेरोइड ट्याब्लेट दिएको छ होइन उनीहरू अवेर हुनुपर्छ, उनीहरूलाई केही अरू औषधि चाहिन्छ, क्याल्सियम भिटामिन डी जस्तो सप्लिमेन्टहरू खानुपर्छ. होपफुली जिपी या स्पेसलिस्टले नै गर्न सक्छ, एड गर्न सक्छ, तर पेसेन्ट अवेर भयो भने त्यो डेफिनेटली युजफुल हुन्छ. यही नै प्रकारले चाहिँ नि हामीले चाहिँ नि यो गर्यो भन्यौँ ट्रिटमेन्टहरू गर्यौँ भने चाहिँ नि होपफुली फ्र्याक्चरको रिस्क चाहिँ नि घट्छ.
1: हजुर, अब यो ओस्टियोपोरोसिस भनिसकेपछि यो एउटा कन्डिसन हो जसले गर्दाखेरि चाहिँ अब हाम्रो फ्र्याक्चरहरू हुन सक्छ भनेर भन्नुभएको छ तपाईँले. अब यो लक्षण थाहा नभए पनि अब यदि हामीलाई छ भने हामी लड्यौँ वड्यौँ भने त अब त्यसमा हाम्रो हातखुट्टाको चाहिँ अब हार्ड फ्र्याक्चर हुने सम्भावना हुँदो रहेछ. त्यो भइसकेपछि मात्र कतिलाई त थाहा हुन्छ होला है मलाई त ओस्टियोपोरोसिस रहेछ भनेर, होइन हजुर?
2: हजुर एक्ज्याक्टली, धेरै जस्तो पेसेन्टलाई हड्डी भाँचेपछि मात्रै थाहा हुन्छ. अब जस्तो कतिजना अब पेसेन्टहरू यो आइसी वेदरमा लड्नुहुन्छ होइन, अनि लडेर यहाँ रिस्टको हामीले डिस्टल रेडियस भन्छ त्यो ठाउँमा फ्र्याक्चर हुनसक्छ, कसैको आर्म बोनमा फ्र्याक्चर हुनसक्छ. अनि यी पेसेन्टहरू जब हामी फ्र्याक्चर क्लिनिकमा उनीहरूको ट्रिटमेन्ट हुन्छ, असेसमेन्ट हुन्छ, त्यो बेला चाहिँ नि ओस्टियोपोरोसिसको स्पेसलिस्ट नर्सहरू हुन्छ, फ्र्याक्चर लिएजन नर्स भन्छ उनीहरूले, अनि यो पेसेन्टलाई हेर्न थाल्छ कि यिनीहरूको ओस्टियोपोरोसिस छ कि छैन. अनि यो फ्र्याक्चर भएपछि उनीहरूले के गरिदिन्छ भन्दाखेरि धेरै उसोलाई अनि बोन डेन्सिटी स्क्यान बुक गर्नलाई हेल्प गर्छ. अनि बोन डेन्सिटी स्क्यान बुक भएपछि त्यसले नै देखाउँछ ओस्टियोपोरोसिस छ कि छैन, अनि त्यो अनुसारको अनि ट्रिटमेन्ट स्टार्ट हुन्छ.
1: ओके हजुर, अब यो हाम्रो कुराकानीलाई अब अहिलेको लागि फेरि पनि यतिमै सीमित राख्न चाहे, अनि अब यो हाम्रो कुराकानीको अर्को अंशमा चाहिँ हामी यो ट्रिटमेन्ट प्लानको पनि अलिकति कुरा गरौँ. अनि ओस्टियोपोरोसिस भएर फ्र्याक्चरहरू भइसकेको मान्छेको चाहिँ भनौँ न आफ्टरवर्ड्स चाहिँ कस्तो प्रकारले चाहिँ उहाँले आफ्नो ध्यान दिनुपर्ने हो, कस्तो कस्तो कुरामा चाहिँ अलिकति सजग हुनुपर्ने हो भन्ने कुरा पनि, अनि स्पेसली यो ओस्टियोपोरोसिसबाट चाहिँ नि क्षति पुगिसके पश्चात चाहिँ हाम्रो भनौँ न जीवनको गुणवत्ता त्यसमा आउने जुन चेन्जेसहरू छ त्यसबारेमा पनि अलिकति तपाईँबाट हामी अलिकति जानकारी लिनेछौँ. अनुजी थ्याङ्क यू सो मच, र हाम्रो कुराकानीलाई फेरि नेक्स्ट विक हामी अगाडि बाँकी रहेको कुराकानी हाम्रो श्रोताहरू समक्ष राख्नेछौँ. अहिलेको लागि धन्यवाद है त.

0: केबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नु भयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका बुदाहरू बारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्युयोर्कको स्टक मार्केटमा सुरु हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात् $10 खर्ब सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लडाइँ रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इन्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमिनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्युरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौँ जसले के भएको थियो भन्नेबारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्त्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीडितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्त्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चिनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै सुरु हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोडिएको पक्षमा काठमाडौँले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एन्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरङ्गित बनेको छ। काठमाडौँसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: हाम्रो गोलमाटीको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चिनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालय का सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई सम्पर्क गरी सुरुमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौँ।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बिचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साहबको कमान्डमा 10 टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सतर्की हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे, टोली त्यो ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी साहबले 26 नम्बर गणको एसपी साहबले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि, होइन?
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुई तर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिलेकाहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिलेकाहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति तयार हुन सक्छ। तर त्यो उसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नुपर्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारी जुन कोर्डिनेसन भएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमारेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेज अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमारेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्ते, गुड आफ्टरनुन, शुभ दिनको कामना गर्छु। यहाँहरू सबै सबैलाई शुभ शुभ समयको कामना गर्न चाहन्छु आजको यो गोधुली कार्यक्रमबाट। र आजको यो साँझको कार्यक्रम हो, नाम त गोधुली राखेका हौँ हामीले बिएफबिएस गोर्खा रेडियो युकेले, तर गोधुलीको समय अझै भइसकेको छैन। सूर्योदय भएको त लगभग यही समयमा नै हो, बिहान 4:43 जाँदा लन्डन एरियाबाट, तर सनसेट चाहिँ आज, सूर्यास्त चाहिँ वे अझै समय छ बाँकी। हजुर, बिहा साँझको 9:17 जाँदा मात्रै हुन्छ, भरे बेलुका 9:17 जाँदा मात्रै, यस हिसाबले निकै नै समय छ भन्नु पर्यो। सिँगै 4+ बाँकी नै छ, अहिले 5 बाँकी छ सूर्यास्तको लागि लन्डन एरियाबाट आजको दिन हुनको लागि। हजुर, र आज फ्राइडे, शुक्रबारको गोधुली कार्यक्रम लिएर म आशा उपस्थित भएको छु। साँझको यो कार्यक्रमको साथसाथमा बिहान योगजीलाई पाउनुभयो यहाँहरूले, अन्य समयमा सोनियाजीलाई, अन्य हाम्रो सहकर्मी साथीहरूलाई, र यहाँहरूसँग हामी केही समयको अन्तराल पश्चात भेट भएको छ। मेरो चाहिँ केही समयको यो साता भन्नु पर्यो, 4 त हो जम्मा, होइन, 4 विकेन्डसँग गरेर केही होला। एनिवे, गोधुली कार्यक्रममा यहाँहरू सबै सबैलाई न्यानो न्यानो स्वागत गर्न चाहन्छु म आशा, र यहाँहरूसँगै आज 7 रहनेछु। र आजको कार्यक्रमलाई हामीले योगेश नेपालीले गाउनुभएको गीतबाट शुभारम्भ गरेका छौँ। मिठा मिठा गीतहरू तपाईँहरूको लागि रहेका छन्। हाम्रो आजको यो चाडभरि नै कुराकानीहरू पनि छन्। हिजो क्वार्टर फाइनल थियो, यो क्वार्टर फाइनल 2 भयो स्यान्डस्टमा, र हिजो अन्तिम दिन थियो, र हिजोको क्वार्टर फाइनल खेल प्रत्यक्ष त्यहाँ हेर्ने मौका मिल्यो, र त्यही क्षण मैले क्याप्चर गरेर ल्याएको छु। तपाईँहरूलाई देखाउन त सक्दिनँ, तपाईँले फेसबुकमा देखिसक्नुभयो होला, तर हामी सुनाउन चाहिँ सक्छौँ, उहाँहरूसँग गरिएको कुराकानी चाहिँ तपाईँहरूलाई सुनाउन सक्छौँ। त्यसैले गर्दाखेरि सुन्न नभुल्नु होला, आज 5 पछिको समयमा त्यो हुनेछ। अनि यस्तै गरिकन फेरि हाम्रो सोनियाजीले पनि कुराकानी गर्नुभएको छ भोइस अफ गोर्खाज अन्तर्गत, र त्यो कुराकानी पनि आज सुन्नेछौँ हामी 6 पछिको समयमा। र अहिलेको यो क्षणमा भने तपाईँहरूसँग मिठा मिठा गीतहरू सेयर गर्नेछु। तपाईँ

कार्यक्रमहरूको पनि चर्चा गरौँ होला, अनि तपाईँहरूको मेसेज पनि पठाउँदै गर्नुहोला। मेसेजहरू फेसबुकको मेसेन्जरमा लेख्न सक्नुहुन्छ, मेसेन्जरमा खोज्नु पर्दाखेरि हामीलाई बिएफबिएस गोर्खा रेडियो गरेर खोज्नुहोला। बिएफबिएस गर्नुभयो भने अङ्ग्रेजी पेज भेट्नुहुन्छ तपाईँले, गोर्खा रेडियोको आफ्नै पेज छ, बिएफबिएस गोर्खा रेडियो यसो गर्नुहोस् त खोज्नुभयो भने हाम्रो आफ्नो पेज तपाईँले भेट्नुहुन्छ, खुकुरीको क्रस नक्सा भएको, र त्यसलाई त्यसमा तपाईँले मेसेज गर्न सक्नुहुन्छ हामीलाई। अब अर्को गीतबाट कार्यक्रमलाई अगाडि बढाउनुपर्छ। अहिले छ प्रस्तुत गीत जगदीश समालले गाउनुहुन्छ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

समय अहिले दिउँसोको 6 बजेर 6:04:30 गएको छ, 4:30 भयो यहाँ बेलायतमा, र यतिखेर गोधुली कार्यक्रममा हामीले मेलिना राई साथीहरूले गाउनुभएको गीत सुन्दै थियौँ। र यस्तै अरू गीतहरू पनि छन् तपाईँहरूको लागि भनेर थुप्रै गीतहरू आजको प्लेलिस्टमा भरे 7 बजेसम्म नै आज म आशा रहनेछु। र यो समय यो सिजन फुटबलको छ, नेपाल कपको क्वार्टर फाइनल सम्पन्न भयो, अब सेमी फाइनलमा पुगेका छन् टिमहरू, उनीहरूको गेम अब नेक्स्ट फ्यु डेजमा हुन्छ, र त्यस्तै गरिकन फाइनल चाहिँ 4 तारिक छ, हजुर 4 तारिक भनेपछि जुलाई 4 तारिक नेपाली ब्रिगेड भेलाको साथमा हुनेछ नेपाल कप फाइनल, र त्यहाँ को पुग्नुहुन्छ अझै पनि थाहा छैन कुन टिम पुग्नेछ, तर क्वार्टर फाइनलमा पुगेका टिमहरूको चाहिँ हामीले डिटेल राखिसकेका छौँ, फेसबुकमा हेर्न नभुल्नुहोला। र कसरी गेम भएको थियो, पानी निकै पऱ्यो हिजो चाहिँ, पानीले पुरै गेमभरि नै पानी, फर्स्ट पहिलो म्याचमा चाहिँ पानी त्यति परेन, तर दोस्रो म्याचमा चाहिँ पानी पहिलो म्याचमा पऱ्यो, दोस्रो म्याचमा चाहिँ परेन। र यो फुटबलको सिजन छ, नेपाल कप एकतिर भइरहेको छ, अर्कोतिर वर्ल्ड कप सुरु भयो, ओपनिङ सेरेमनी इन्जोय गरिसक्नु भएको होला पक्कै पनि, र अब चाहिँ गेमहरू हुँदै नै छन्। अब यो अब तपाईँका आफ्नो आफ्नो टाइममा चाहिँ मिलाएर हेर्दै हुनुहुन्छ पक्कै पनि गेमहरू। अब यहाँ अहिले यो विकेन्डको लागि भनेर चाहिँ स्कटल्यान्डले ट्रेनिङ गर्दैछ, हजुर स्कटल्यान्ड खेल्दैछ हाइटीसँग, यो सन्डे आइतबार 14 जुनमा हो, र उहाँहरू ग्रुप सी अन्तर्गत 14 जुनमा दिउँसो 2 बजे चाहिँ स्कटल्यान्डको गेम छ, र इङ्ल्यान्डको हेर्न चाहनुहुन्छ भने चाहिँ इङ्ल्यान्डको अलिक पछाडि छ, 17 जुनमा बुधबार 17 जुनमा छ, इङ्ल्यान्डले क्रोएसियासँग खेल्नेछ, भेट्नेछ, र बुधबार साँझ रातिको खेल हो, 17 जुनमा चाहिँ तपाईँहरू इङ्ल्यान्डको गेम हेर्नको लागि रेडी हुनुहुन्छ होला। आफआफ्नो देशले चाहिँ आफआफ्नो देशको गेम कोसँग भइरहेको छ र कोसँग खेलिरहेका छन् कति बजे त्यो तपाईँहरूले ग्रुप स्टेजको त्यो टेबलहरू म्याचेसहरू पक्कै पनि फलो गरिरहनु भएको छ, हजुर। र आज चाहिँ गेम छ क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जगोविना बेसको 8 बजे रहेछ, हजुर वर्ल्ड कप यतातिर छ, इन्जोय गर्ने समय छ, र आउटिङको बहाना त चाहिन्छ होइन, आउटिङको बहानाको लागि बाहिर गएर यो विशेष गरिकन आफ्नो देशमा चाहिँ बाहिरपट्टि स्क्रिन टाँगेर देखाउने चलन छ, त्यसैले गर्दाखेरि तपाईँहरूले पनि पक्कै अहिले यहाँ कहाँ हेर्ने हो, कुन ठाउँमा हेर्ने हो, हामी कहाँ पनि हुन्छ यहाँ हाम्रो आममा, सो त्यो त प्लान गर्दै हुनुहुन्छ होला। अब आज फुटबल, हामी फुटबलकै कुरा गरिरहेका छौँ, फुटबल सम्बन्धी कुराकानी सुन्नुहुनेछ, क्वार्टर फाइनलका खेलाडीहरूसँग गरिएको कुराकानी, अर्गनाइजर टिमसँग गरिएको कुराकानी आज 8 बजेपछिको समयमा हुने, 8 बजे होइन माफ गर्नुहोस् अहिले 5 बजेपछिको समयमा हुनेछ। र यतिखेर अब तपाईँको लागि म आजको यो आजको भन्दाखेरि पनि अहिले तपाईँहरूको विभिन्न कार्यक्रमहरू छन् समर सिजनमा, धेरै कार्यक्रमहरू अर्गनाइज यहाँहरूले गर्नुहुन्छ, र कहाँ कहाँ के अर्गनाइज गर्नुभएको छ यहाँहरूले नै पठाउनु भएको सूचनाहरूको आधारमा हामी राख्नेछौँ। वेदरको चर्चा, मौसमको चर्चा पनि म डिटेलमा गर्नेछु, अहिलेलाई पनि एउटा गीत राखेँ एड्रियन प्रधानले गाउनुभएको हो।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

उदित नारायण झा अनि मल्लिका कार्की उहाँहरूले गाउनुभएको गीत थियो सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी. गीत भए पनि गीत चाहिँ अलि सुस्त सुस्त भावमा गाइएको भए पनि समय चाहिँ सुस्त छैन. समय एकदम फास्ट पनि होइन, एकदमै सुस्त पनि छैन, आफ्नै गतिमा समय चलिरहन्छ. त्यसैले तपाईँसँग अघि हामी कति बजे समाचारमा भेटेको, अहिले आधी घन्टा भएछ, अहिले दिउँसोको 4:45 गएको छ यहाँ बेलायतमा. र आज सूर्यास्त राति 9:17 जाँदा हुन्छ. एकदम लामो छ दिन, अझै छ वे बाँकी छ, अझै आज अलि बादल लागिरहेको छ ठाउँ ठाउँमा. र भोलि चाहिँ हामी कहाँ मजाले घाम लाग्दैछ, तपाईँ कहाँ कस्तो छ कुनै म एकछिनमा हेर्ने चर्चा गर्नेछु. मौसमको चर्चा 5:00 समयमा हुन्छ, अनि त्यसपछि हामीले फुटबल नेपाल कप क्वार्टर फाइनलमा भएको कुराकानी म सुनाउनेछु. र यसपालि यो नेपाल कपलाई लिड गर्नुभएको छ केजिओओ SO3 प्लान्ट क्याप्टन शिवकुमार राईज्यूले. हजुर, उहाँसँग गरेको कुराकानी छ पहिले 5:00 समयमा हुन्छ, अनि त्यसपछि हामी हाम्रा भाइहरूसँग टिम क्याप्टन कोही खेलाडी हुनुहुन्छ कोही भाइस क्याप्टन हुनुहुन्छ उहाँहरूसँग गरेको कुराकानी सुनाउनेछौँ यहाँहरूलाई. र को को गएका छन् सेमी फाइनलमा उहाँहरूसँग कुराकानी सुन्नुहुनेछ 5:00 समयमा भने अझै 6:00 पनि रहनेछु म यहाँहरूसँग. र 6:00 समयमा भने सोनिया सुनवारले गर्नुभएको कुराकानी हुनेछ आज. र उन सोनियाले चाहिँ भोइस अफ गोर्खाज अन्तर्गत हाम्रो जिएसपिएसका एकजना सोल्जरसँग कुराकानी गर्नुभएको छ, होइन जिएसपिएसका वान अफ द मेम्बरसँग कुराकानी गर्नुभएको छ. र उहाँसँगको कुरा अहिले 6:00 समयमा आज सुन्नुहुनेछ. हजुर, र प्राइभेट आकाश राई हुनुहुन्छ जिएसपिएसका मेम्बर, उहाँसँगको कुराकानी चाहिँ आज 6:00 समयमा हुन्छ. हजुर, त्यस बिचबिचमा गीत सङ्गीत पनि छँदै नै छन्. यति बेला चाहिँ आज तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा अलिकति गर्न चाहन्छु. तपाईँहरूको भेटघाट कार्यक्रम छ जुन महिनाको, अब आज त 12 हो. हजुर, आज 12 जुन, र नेपाली महिना पनि तपाईँहरू समक्ष जानकारी गराउँछु म एकछिनमा. अहिले चाहिँ भोलि हुने कार्यक्रमको चर्चा गरौँ. राङमाङ समाज युकेको वार्षिक भेटघाट छ भोलि 13 जुनमा, भोलि शनिबार, ग्रेन्ज स्कुल फानब्रोमा छ. र यो चाहिँ दिउँसो 12:00 बेलुका 9:00 हुन्छ तपाईँहरूको कार्यक्रम. र यस्तै गरिकन अर्को चाहिँ भलिबल क्लब अल्डरसट भलिबल क्लबको तर्फबाट एउटा सूचना आएको छ. भोलि 13 जुनमा शनिबार बिहान 8:00 रातिको समय, साँझ भनौँ अब के राति भनौँ, दिउँसै हुन्छ, घाम टलल्ल लागिरहेको हुन्छ, होइन 9:00 घाम अस्ताउने भनेपछि यहाँ बेलायतमा बिहान 8:00 नै हो, 12 नै हुन्छ यो कार्यक्रम. भलिबल स्पोर्ट्स ग्राउन्ड अल्डरसटमा हुन्छ कार्यक्रम. र मेन्स क्याटेगोरी वुमेन्स क्याटेगोरी दुइटै छ, र यो खेल चाहिँ हुनेछ. तपाईँहरूको लागि थप जानकारीको लागि चाहिँ यसो विमल गुरुङज्यू, गोकिल राई, स्वर्ग गुरुङ, उहाँहरूलाई यसो सम्पर्क गर्नुलाई उहाँहरूले अर्गनाइज गर्नुभएको छ. अर्को कार्यक्रम चाहिँ 13 जुनमा बिजिएनसी एन्ड क्याट्रिक र डार्लिङटन वासीहरूको लागि समर भेटघाट छ, समर ग्यादरिङ तपाईँहरूको रोबर्टसन स्पोर्ट कम्प्लेक्स क्याट्रिक ग्यारिजनमा हुन्छ. अस्ति क्याट्रिक ग्यारिजनमा जाँदाखेरि चाहिँ कहिले यता कहिले उता लागियो, होइन, र हामी क्याट्रिकदेखि क्याट्रिकमा पनि गएका थियौँ. हाम्रा भर्खरका ट्रेनी भाइहरूसँग भेटघाट भएको थियो, र उहाँहरूसँग कुराकानी, उहाँहरूकोसँगको फोटोग्राफ तपाईँले देखिसक्नु भयो होला फेसबुकमा, होइन, उहाँहरूसँगको कुराकानी हामीले श्री सुनवारजीले रेकर्ड गर्नुभएको छ. सो आगामी दिनमा सुन्नुहुनेछ. हजुर, र तपाईँहरूको रोबर्टसन स्पोर्ट्स कम्प्लेक्स, होइन, कोलबर्न, तपाईँहरूको एरिया पनि यसो हामीले घुम्ने मौका पायौँ भन्नु पऱ्यो. त्यही वास्तवमा त्यो चाहिँ कस्तो भने, यता लाग्दाखेरि उता, उता लाग्दाखेरि यता, कहिलेकाहीँ हराइन्छ नि त्यस्तो अवसर. हराएको अवसरमा चाहिँ त्यो इलाकाहरू पनि देख्न पाएँ, ए हाम्रो उहाँहरूले गर्नुहुने त यो ठाउँ पो रहेछ भनेर हामीले देखेका थियौँ. एनिवे, बिजिएनसी क्याट्रिक अनि डार्लिङटनवासीको लागि भोलि तपाईँहरूको भेटघाट कार्यक्रम छ क्याट्रिकमा भयो यो. जुन 20 दिनमा भने किराँत साम्पाङ राई जुम्लेख युकेको
साकेवा सिल्ली मार्ने अनि साकेवा समर्पण र वार्षिक भेला हुन गइरहेको छ। यो चाहिँ 20 जुनमा हो, गेम्बलल्यान्ड रिप्लीमा हुन्छ, सरेमा, बिहान 11 बजेदेखि 8 बजेसम्म। अर्को 20 जुनमा चाहिँ हेल्थ एन्ड वेलबिङ डे पनि छ, 20 जुनमा बिहान 9 बजेदेखि। यसको लागि चाहिँ के हो भने यो रनिङ हो, रनिङ प्रोग्राम हो, र यो चाहिँ यो र वेलबिङ हेल्थ एन्ड वेलबिङ डे तपाईँलाई स्ट्रङ बनाउने, तपाईँलाई हेल्दी बनाउने, होइन, तपाईँको कल्चर र कम्युनिटीलाई पनि त्यहाँनिर चिनाउने, परिचय गराउने, भेटघाट गर्ने, एक अर्कासँग मिङ्गल हुने यो प्रोग्राम हो। र यो चाहिँ बिहानको 9 बजीदेखि सुरु हुन्छ, तर रनिङ र वकिङ स्टार्ट चाहिँ 10 बजीदेखि हो। रनिङ पनि गर्न सक्नुहुन्छ, वकिङ पनि गर्न सक्नुहुन्छ। सो यो चाहिँ जुली रोज स्टेडियम, वेल्सब्रो रोड, आसफोर्डमा हुन्छ। आसफोर्डवासीहरू, डे आउट हो तपाईँहरूको लागि, पिकनिक पनि गर्न सक्नुहुन्छ त्यहाँ, खानेकुरा लिएर जान नभुल्नु होला। हजुर, यो एउटा कार्यक्रम छ, सगरमाथा गोर्खा नेप्ली नेप्लिज कम्युनिटीले अर्गनाइज गरेको छ, जसलाई अरूले पनि साथ दिएका छन्। सो तपाईँहरू गएर इन्जोय गर्न नभुल्नु होला। अब 20 जुनमा 13 बुढा सुब्बा कप छ, गोल्ड कप, यो चाहिँ ट्युडर पार्क स्पोर्ट्स फेल्थाममा हुन्छ। यो 20 तारिक हो जुनको, बिहान 9 बजीदेखि सुरुवात हुन्छ। 20 जुनमा अर्को कार्यक्रम चाहिँ यो भइहाल्यो, धरान समाज युकेले अर्गनाइज गर्न लागेको। र अर्को अरू कार्यक्रमहरू हेर्दाखेरि चाहिँ 20 जुनमा सयपत्री नेपाली कल्चरल ग्रुप युकेले आयोजना गर्न लागेको छ, सयपत्री साँझ भनेर। प्रकाश दूतराज त्यहाँ आउनुहुनेछ र उहाँको साथमा तपाईँहरूले उहाँ यो क्षण सेलिब्रेट गर्नु सक्नुहुनेछ। विभिन्न अरू कलाकारहरू पनि हुनेछन्। सो एउटा सेलिब्रेसन यो तपाईँहरूको छ, र यो चाहिँ तपाईँहरूको स्थान चाहिँ एम्पायर हल ओल्डरसटमा हो, साँझ 6 बजेदेखि राति 11 बजेसम्म 20 जुनमा कार्यक्रम हुन्छ। र यस्तै गरिकन अर्को कार्यक्रम 20 जुनमा चाहिँ म्याग्दी प्रवासी सङ्घ मोना युकेले चाहिँ भलिबल टुर्नामेन्ट अर्गनाइज गरेको छ 20 तारिकको दिनमा। यो चाहिँ बिहान 8 बजे हो, सार्प रसमोरमा हुन्छ यो म्याग्दी समाज युकेले अर्गनाइज गरेको यो कार्यक्रम। हजुर, 24 जुनमा चाहिँ यो सेक्युरिटी जब फेयर हुँदैछ, बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म 24 जुनमा बिजिडब्लुएस भवन फार्ममा हुन्छ। फोर्सेस इम्प्लोइमेन्ट च्यारिटीको तर्फबाट राम गलामीज्यू आइपुग्नुहुन्छ, भूपू गोर्खा तथा उहाँहरूको परिवारका सदस्यहरूलाई लक्षित गरिकन सुरक्षा रोजगारी सम्बन्धी जब फेयर योजना गरिएको छ, आयोजना गरिएको छ यो। र यो यसमा चाहिँ सेक्युरिटी क्षेत्रका विभिन्न कम्पनीहरूको स्टल रहनेछ। तपाईँहरूले सहभागी कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरेर अन्तर्क्रिया गर्ने अवसर त्यहाँ मिल्नेछ। सो यो एउटा अर्को सुनौलो अवसर छ हाम्रो राम गलामीज्यूलाई यसो थप जानकारी गराउनु होला। सम्पर्क त्यहाँ सहभागी हुन चाहनुहुन्छ भने अथवा जान चाहनुहुन्छ भने यसो सम्पर्क गर्नुहोला। हजुर, यिनै छन् कार्यक्रमहरू जुन महिना नजिकै नजिकैका कार्यक्रमहरू। अब 27 जुनमा पनि अरू छन्, यसलाई चाहिँ अलिक पछाडि राखौँ होला, होइन, फेरि नजिकै आउँदै गर्दा हामी चर्चा पनि गरौँ अनि यस्तै अन्य समयमा पनि हामी राख्नेछौँ। अहिलेलाई भने अब गीत सुन्ने बेला हुन लाग्यो, गीत सुन्दै सुन्दै हामी अगाडि बढ्ने हो। ओके, यो गीत चाहिँ रामजी खान र निरु श्रेष मगर गाउनुहुन्छ। यो गीत सुन्दै अगाडि बढ्छौँ हामी, समाचारतिर लाग्छौँ। हजुर, 5 बजे समाचार हुन्छ, ठिक 5 बजे समाचारपछि फेरि हामी, र म चाहिँ समाचारपछि वेदर, मौसमको चर्चा गर्नेछु, आगामी दिनहरू के छन् तपाईँको, होइन, विकेन्ड के छ, विकेन्डभन्दा अगाडि के छन् त्यो छ। विकेन्डमा चाहिँ यो विकेन्ड हिट वेभ त छैन, हजुर, हिट वेभ छैन, अलिकति प्रेसराइज चाहिँ हुनसक्छ, तर कस्तो छ भन्ने कुरा भनिहाल्छु एकछिनमा। र 22 डिग्री सेल्सियस म्याक्सिमम् टेम्परेचर भनेको लन्डनमा 22 डिग्री हुन्छ, तात न्यानो नै हो यो 22 डिग्री पनि, होइन, त्यसले गर्दा अलिकति न्यानो हुन्छ। सो अझै डिटेलमा एकछिनमा हामी जानकारी लिनेछौँ, हजुर, र त्यसपछि चाहिँ बल्ल कुराकानीहरू हुनेछन्। आज कुराकानीको सँग हुन्छ भन्ने कुरा अघि नै जानकारी यहाँहरूलाई गराइसकेको छु, छुटाउनु भएन होला आशा छ। फुटबलको कुरा छ, होइन, 5 बजेपछिको समयमा, त्यसपछि चाहिँ भोइस अफ गोर्खाजको कुरा छ। रामजी खान र निरु श्रेष मगरले गाउनुभएको गीत सुरु गरेको छु मैले यो बेलामा। अब उहाँहरूले सुन्दै हामी लागौँ समाचारतिर।

0: सामाजिक सञ्जाल फेसबुकमा विश्वभर केही घण्टा समस्या देखिएको छ। साँझ 7 बजेपछि युरोप, अमेरिकाका साथै नेपालमा पनि प्रयोगकर्ताले फेसबुकका साथै मेसेन्जरमा पनि समस्या भोगेको बताएका छन्। करिब 2 घण्टा अवरुद्ध भएको सेवा अहिले सञ्चालनमा आएको छ। प्रयोगकर्ताले लगइन गर्दा समेत स्वतः लगआउट हुने समस्या देखिएको बताएका छन्। रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नु भएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नुभएको छ।
1: कुन देशको संविधान संशोधन भइरहेछ, कहाँ भइरहेछ? अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथोरिटीको साथ बोल्दैछु कि म एउटा ल मेकर हुँ, मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज असीम शाह? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के? म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुनेवाला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिपोर्टमा पनि छुन पाएको छु।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। अहिलेको अवस्थामा संविधान संशोधन नहुने सिंहको दावी छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहसपत्र तयार पार्न शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सरकारले 88 जना कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव, शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले चेट 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ। सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको बताउनुभयो। उहाँले सतर्क गर्नुभएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अघि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ? पुँजीगत खर्च जम्मा 20% विनियोजन गरिएको छ, तर 7% आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17 पोइन्ट समथिङ मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
0: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: निश्चित व्यापारिक घरानाका 774 भन्दा बढी विद्युतीय गाडीहरू भन्सार नाकाबाट हतार हतार पास गराइनु र लगतै तिनै ब्रान्डलाई पोस्ने गरी चाहिँ करको स्क्राप फेरिनु केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
0: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्। उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानुन अनुसार बकेटा रकम महसुल उपर गर्ने चेतावनी दिएपछि 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोडभन्दा बढी बकेटा भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले महसुल बापत 88 करोडभन्दा बढी बकेटा तिर्न बाँकी छ। भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खाने पनि आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घन मिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ।

वेलकम ब्याक, नमस्ते. अहिले हामीले गोधुली कार्यक्रममा मिठो गीत सुनिरहेका थियौँ. तपाईँलाई मिठो लाग्यो होला, आशा गर्छु. मलाई मिठै लाग्यो. हजुर, बुनबुन बमरा, श्रीकृष्ण बम मल्ल अनि लक्ष्मी मल्लले गाउनुभएको गीतहरूमध्ये एउटा वान अफ त्यही उहाँहरूको पपुलर गीत हो. र यो गीत बाहेक अरू गीतहरू पनि छन् उहाँहरूका. यो गीत एउटा हामीले उहाँहरूको सुन्न पायौँ आज, र अरू गीतहरू आजको प्लेलिस्टमा थुप्रै रहेका छन्, थरी थरीका हामी सुन्दै जानेछौँ. र यो समय बिहानको त होइन, तर अब साँझको पनि भन्न मिलेन. किन भन्दा यहाँ बेलायतमा चाहिँ वास्तवमा अहिले साँझको समय भएकै छैन कि. घाम मजाले लागिरहेको छ कतिपय ठाउँमा, घाम बादलको स्थिति छ. र यो टाइम भरे सूर्यास्तको टाइम भरे 9 बजेपछि हो. 9 बजेर कति मिनट जाँदा, 17 मिनट जाँदा हो लन्डन एरियाबाट हुने. अलिकति अगाडि पछाडि, 1-2 मिनट अगाडि पछाडि मात्रै हुन्छ अरू एरियाबाट. त्यसैले गर्दाखेरि हामी अझै दिउँसकै समयमा छौँ. यतिखेर यहाँहरूलाई पुनः स्वागत गर्छु. नमस्कार, म आशा छु र यहाँ आज चाहिँ 7 बजेसम्म नै रहनेछु. गोधुली कार्यक्रम हो यो. नर्मली यो कार्यक्रम लिएर योगजी आउने गर्नुहुन्छ, तर आज उहाँ बिहानै आउनुभयो. हिजो चाहिँ हामी निकै बेलुका समय पारेर आएका थियौँ. समय बेलुका पारेर भन्दाखेरि पनि आउँदाखेरि बेलुका नै भएको थियो. दिनभरि फिल्डमा थियौँ. हिजो मजाले गेम पनि हेरियो, क्वार्टर फाइनल नेपाल कप सान्डेस्टमा. र त्यहाँनिर भएको त्यो गेममा चाहिँ अब कस कसले कस्तो गरेका छन् हामी एकछिनमा चर्चा गर्छौँ. कुराकानीहरू मैले जम्मा गरेको छु, त्यो सुनाउने छु म एकैछिनमा. अहिलेलाई चाहिँ वेदर रिपोर्ट, मौसमको जानकारी लिउँ अहिले. र अब आज घाम बादल प्राय रहेको छ, राति पनि प्राय जस्तो बादल लाग्छ. आकाश कोही कोही ठाउँमा खुल्ला हुन्छ अनि बादल पनि लाग्छ. विशेष गरिकन नर्दर्न आयरल्यान्डतिर चाहिँ अलि धेरै बादल लाग्छ, हल्का हल्का पानी पनि पर्छ. उत्तरी इलाकातिर, स्कटल्यान्डतिर चाहिँ विन्डी पनि हुन्छ, प्राय बादल पनि लाग्छ र सावर त्यहाँ पानी पनि पर्छ. अहिले पनि त्यस्तै होला मौसम, होइन? र त्यतातिर चाहिँ रातिको समयमा अझै यो बढ्छ. र इङ्ल्यान्ड, वेल्स, अरू ठाउँतिर प्राय जसो कतिपय ठाउँमा क्लियर छ आकाश, कतिपय ठाउँमा बादल पनि लागिरहेको छ. र अब ब्लु स्काईहरू दिन देख्ने समयहरू अगाडि आउँदैछन् र त्यसको साथसाथमा ब्राइटर डेज आउँदैछ भन्नु पऱ्यो अगाडि. र त्यसको साथसाथमा फेरि न्यानोपना पनि आउँदैछ है. न्यानोपना एकछिन, त्यसपछि गर्मीपना नेक्स्ट विक. यो साता त होइन, यो विकेन्ड त एकदम फ्यान्टास्टिक छ, राम्रो छ. तर नेक्स्ट विकेन्डसम्म जाँदाखेरि चाहिँ 27 डिग्री सेल्सियस वरपरको तापक्रम हामीले पाउनेछौँ. तर अहिले चाहिँ यस्तो होइन, भोलि शनिबारको दिनमा चाहिँ उत्तरी इलाकाको लागि चाहिँ अलिअलि बादल लाग्छ, पानी पनि पर्छ. विशेष गरिकन स्कटल्यान्डमा हो प्राय बादल लाग्ने, पानी पर्ने. नर्दर्न आयरल्यान्ड अनि इङ्ल्यान्डको उत्तरी भेगतिर र मिडल्यान्डतिर अनि वेल्सको उत्तरी इलाकातिर प्राय बादल लाग्छ, छिटफुट पानी पर्न सक्छ भोलि. बाँकी यता वेल्स र इङ्ल्यान्डको मध्य अनि दक्षिणी भेगतिर चाहिँ पुरै घमाइलो हुनेवाला छ भोलि. आउटडोर एक्टिभिटीको लागि एकदमै बेस्ट दिन छ, किन भन्दा तापक्रम पनि एकदम बढी हुँदैन. म्याक्सिमम् टेम्परेचर भनेको लन्डनतिर 22 डिग्री सेल्सियस, दक्षिणी इलाकामा कार्डिफमा 20, होइन? अलि माथि जाने हो भने बेलफास्टतिर 17 र माथि स्कटल्यान्डतिर 14-16 डिग्री सेल्सियसको तापक्रम हुन्छ म्याक्सिमम्. त्यसपछि पर्सि आइतबारको दिनमा, आइतबार चाहिँ सुक्खा हुन्छ, बादल लाग्छ धेरै ठाउँमा, तर इङ्ल्यान्ड र वेल्सको दक्षिणी भेगमा अगेन फेरि पनि घमाइलो दिन हुन्छ. सो आउटडोर एक्टिभिटीको लागि एकदम बेस्ट दिन सन्डे यो आइतबार पनि छ, विशेष वेल्स र इङ्ल्यान्ड दक्षिणी इलाकातिरको लागि. अनि अब त्यो दिन तपाईँले आफूले आफूलाई सुकाउने हो कि होइन, घरको लुगाफाटो धोएर सुकाउने हो कि अथवा केही चिज तपाईँले के सुकाउनुहुन्छ होइन घाममा, त्यसको लागि तपाईँलाई अब अग्रिम होइन तयारीमा लाग्नु होला. तापक्रम चाहिँ लन्डन एरियामा 21 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 22 अनि बेलफास्टतिर 18, माथि स्कटल्यान्डमा 14-20 डिग्री सेल्सियस. सो विकेन्डको कुरा भयो यो, होइन? विकेन्डमा अब हाम्रो दक्षिणी इलाकातिर मजाले घाम लाग्छ. त्यसैले मेरो प्लान भोलि र पर्सिको लागि चाहिँ 4 दिनको यात्राको लुगा कपडा, होइन? सिरिस सुन्नु, सिरिस बहिनी र म चाहिँ उता उत्तरी इलाकातिर नर्थतिरको यात्रामा थियौँ. जर्नीमा मन्डे हामी लागेका थियौँ र हिजो मात्रै राति घर आइपुग्यो. र त्यतिन्जेल थुप्रिएको कपडा, होइन, त्यो चाहिँ भोलि र पर्सिमा मजाले सुक्ने भयो भन्ने सोचिरहेको छु. त्यसपछि सोमबार, सोमबारको हेर्दाखेरि चाहिँ
नर्दर्न आयरल्यान्ड वेल्समा बादल लाग्छ, हल्का पानी पनि पर्न सक्छ। स्कटल्यान्ड र इङ्ल्यान्डमा घाम बादल हुन्छ तर सुक्खा नै हुन्छ। दक्षिणी इङ्ल्यान्ड अगेन घमाइलो हुन्छ, दक्षिणी हावा चल्न थाल्छ है बिस्तारै सोमबारदेखि चाहिँ फेरि। र तापक्रम लन्डनमा अलिकति बढी हुन्छ, 23 डिग्री सेल्सियस, माथि स्कटल्यान्डतिर 14-20 नै। त्यसपछि मन्डे अनवर्ड हेर्ने हो भने तापक्रम बिस्तारै बिस्तारै बढ्दै जान्छ। यो आइतबार, माफ गर्नुहोस्, आउने बुधबारदेखि चाहिँ तापक्रम बढ्न थाल्छ लन्डन एरियामा। 25 डिग्री हुन्छ बुधबार होइन म्याक्सिमम्, माथि स्कटल्यान्डतिर म्याक्सिमम् 19, र त्यस पछाडि हेर्ने हो भने चाहिँ 27 डिग्री सेल्सियस। नेक्स्ट विक अर्को साता बिहिबारदेखि उता हेर्ने हो भने 27 डिग्री सेल्सियस टेम्परेचर हुन्छ लन्डन एरियामा। निकै गर्मी हुन्छ दक्षिण इलाकामा। अब डिपेन्ड्स, युरोपतिर निकै तातोपना बढिरहेको छ, त्यतैतिरको हावा यता आउने हो र त्यसले गर्दाखेरि तातोपना आउँछ। लन्डनमा अब 27 डिग्री भनेपछि माथि स्कटल्यान्डतिर चाहिँ त्यति साह्रो हुन्न, 19-20 डिग्री सेल्सियस हुन्छ। दक्षिणी इलाका गर्मी हुनेवाला छ अर्को साताको कुरा। अब दीपक लिम्बूलाई सुनौ अनि उहाँलाई सुनिसकेपछि फेरि अर्को गीत पनि सुनाउँछु म छोटो। त्यसपछि चाहिँ हामी सान्डस्टको क्वार्टर फाइनल भएको प्ले ग्राउन्डतिर हामी लाग्नेछौँ। नेपाल कप कस्तो भयो क्वार्टर फाइनल विशेष गरिकन हिजो, हजुर त्यस सम्बन्धी कुराकानी हामी सुन्नेछौँ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: आज द रोयल मिलिट्री स्यान्डस्टमा नेपाल कपको क्वार्टर फाइनल भइरहेको छ र आज दुईवटा गेमहरू रहेका छन् आजको दिनमा. एक्चुअली यो स्यान्डस्टको मैदानभित्र र यही खेल मैदानमा यस वर्षको नेपाल कप अर्गनाइज गर्नुहुने लगायत होल ब्रिगेड विक नै उहाँले नै प्लान गर्नुभएको छ र लगायत फेरि एचक्युबिजीमा हुने अन्य प्लानिङहरू पनि उहाँकै अम्ब्रेलाभित्र पर्छ. हजुर, उहाँ हुनुहुन्छ क्याप्टन शिव कुमार राई, KGOO SO3 प्लान्स, र उहाँसँग नै यो नेपाल कपको बारेमा लगायत अन्य विषयहरूमा अलिकति कुराकानी गर्न चाहन्छु बिएफ बेसमा. शिव भाइ नमस्ते, अनि वान्स अगेन बिएफ बेसमा स्वागत गर्छौँ.
1: दिदी नमस्ते अनि धन्यवाद.
0: शिव भाइ, अब अहिलेसम्म नेपाल कप कस्तो भइरहेको छ?
1: नेपाल कप एकदम राम्रो तरिकाले गइरहेको छ. ग्रुप स्टेज मजाले कम्प्लिट भयो, मेनली त सेफली कन्डक्ट भयो, अनि क्वार्टर फाइनल हाम्रो डे टू हुँदैछ आज. डे वान पनि एकदम सक्सेसफुल भयो, सेफली कन्डक्ट गऱ्यौँ, अनि अलि डे टू पनि राम्रोसँग गइरहेको छ. अलिकति वेदरले चाहिँ चिसो बनाएको छ, तर खेलाडीको लागि राम्रो छ. गोइङ वेल दिदी.
0: अब अझै सेमी फाइनल अनि फाइनल त बाँकी छँदै नै छ होइन, र यसपालिको यो ब्रिगेड विक रनिङ हुने बेला भयो जुलाईको 4 तारिक वरपर होइन, त्यसको लागि तपाईँहरूले के गर्दै हुनुहुन्छ?
1: ब्रिगेड विक चाहिँ हाम्रो अब 22 सुरु हुन्छ, चाहिँ यही अब जुनको 22 एक हप्ताको लागि हो, अनि त्यसको हामीले गर्नुपर्ने प्लानिङ अनि कोअर्डिनेसनहरू गरिरहेको छौँ. अब हाम्रो फाइनल कोअर्डिनेसन बाँकी छ, त्यो चाहिँ हाम्रो नेक्स्ट विक हुन्छ, अनि रिसोर्सेसहरू, मेन पावरहरू, एभ्रिथिङ इन प्लेस छ. लुकिङ गुड, एभ्रिबडी इज लुकिङ फरवर्ड टु ब्रिगेड विक 2026. दिदी,
0: यहाँको जिम्मेवारीभित्र रोलभित्र अहिले एचक्युबिजीमा के योजनाहरू पर्छन् एचक्युबिजीको लागि यो नेपाल कप ब्रिगेड बेला बाहेक, त्यो भनिदिनुहोस् न.
1: मेरो अरू रोल चाहिँ मैले एउटा मेन गर्नुपर्ने रोल भनेको द किङ्स गोर्खा अर्ली अफिसरको रोल हुन्छ. इन्भेस्टिगेसन ड्युटीमा म जानुपर्छ प्यालेसमा, विन्जर क्यासल, बकिङ प्यालेस, सेन्ट जेम्स प्यालेसमा, अनि त्योभन्दा फाल्टु हाम्रो ब्रिगेडको मेन इभेन्ट्सहरू चाहिँ मैले प्लान गर्ने अनि एक्सिक्युट गर्नुपर्ने हुन्छ. त्यहीभित्र पर्छ यो नेपालको ब्रिगेड विक अनि भेला. भेला चाहिँ हामी ब्रिगेड सेक्रेटरीसँग मिलेर गर्छौँ, अनि अरू चाहिँ एचक्युबिजीमा आउने जति पनि भिजिट हुन्छ त्यो मैले कोअर्डिनेट गर्छु, अनि त्योभन्दा फाल्टो चाहिँ हाम्रो आरजिआर हेडक्वार्टरको पनि हाम्रो जति पनि आरजिआर काउन्सिलबाट आएको टास्कहरू हुन्छ त्यो हामीले गर्छौँ, अनि त्योभन्दा अरू सानो मसिनो हाम्रो विदिन द हेडक्वार्टरको पनि मैले कोअर्डिनेट गरिरहेको हुन्छु. तर बिग इभेन्ट भनेको चाहिँ ब्रिगेडको नेपालको ब्रिगेड विक भेला अनि भिजिट टु एचक्युबिजी हुन्छ. भिजिट भन्ने बित्तिकै हाई डिग्नेटरी भिजिटहरू आउनुहुन्छ, लाइक नेपालको चिफ अफ द आर्मी स्टाफदेखि लिएर यहाँका एम्बासेडरहरू अनि अरू हाई डिग्नेटरीजहरूको भिजिट हामीले एचक्युबिजीमा होस्ट गर्नुपर्ने हुन्छ, त्यो म कोअर्डिनेट गर्छु.
0: यो सबै कोअर्डिनेट गर्दाखेरि कहिलेकाहीँ चुनौतीहरू आउँछन् कि आउँदैनन् भाइ? केही च्यालेन्जहरू तपाईँको अनुभवमा छ?
1: च्यालेन्ज त हरेक कुराहरू प्लान गर्दा अथवा हामीले रन गर्ने बेला आउँछ, तर त्यसलाई हामीले कसरी ट्याकल गर्ने त्यो हामीले पहिला नै कनप्लानहरू गरेको हुन्छौँ. मेनली चाहिँ अब च्यालेन्ज चाहिँ हामीलाई हेडक्वार्टरलाई चाहिँ के छ भने रिसोर्सेसको अनि मेन पावरको हुन्छ, अनि हामी जहिले पनि अब हाम्रो ब्रिगेडमा भएको जति पनि युनिट सब युनिटहरू हुनुहुन्छ उहाँलाई हामीले एप्रोच गर्छौँ, अनि उहाँले जहिले पनि सपोर्ट गरिराख्नु भएको छ, तर कहिलेकाहीँ अब उहाँहरूको कमिटमेन्टले गर्दा चाहे जस्तो अनि हामीले खोजे जस्तो नहुनसक्छ, अनि त्यसलाई हामीले मिटिकेट गर्दै अगाडि हामी बढ्छौँ. मेन च्यालेन्ज भनेको चाहिँ हामीलाई रिसोर्सेस हो, हामीसँग यहाँ केही पनि हामी त्यस्तो होल्ड गरेको हुँदैन, मेन पावर पनि हामीसँग छैन, त्यो चाहिँ बिगेस्ट च्यालेन्ज.
0: कुनै एउटा प्रोग्राम कार्यक्रम अर्गनाइज गर्दा अथवा प्लान योजना गर्दाखेरि योजना गर्नेदेखि लिएर त्यसलाई एक्जिक्युट कार्यान्वयन गर्ने समयसम्म चाहिँ जुन हरेक स्टेज र फेजहरू हुन्छन् त्यो तपाईँहरू कसरी प्लान गर्नुहुन्छ? एउटा इक्जाम्पल, लेट्स से नेपाल कप, अब यसको लागि कहिलेदेखि तपाईँहरू प्रिपेयर हुनु पर्यो, योजना बनाउनु पर्यो, भरे लास्टसम्म फाइनलसम्म गर्दाखेरि कति फेजहरू हुन्छन् त्यो प्लानिङमा?
1: सो इन टर्म्स अफ प्लानिङ हाम्रो चाहिँ सबभन्दा पहिला चाहिँ हामीले चाहिँ के गर्छौँ भने हाम्रो इस्टिमेट गर्छौँ एक्चुअली वाट वी वन्ट टु एचिभ अनि वेन, अनि त्यो हाम्रो कन्फर्म भइसकेपछि अनि हाम्रो कर्नल बिजी सर त्यसमा एग्री भइसकेपछि देन हाम्रो इनिसियल प्लानिङ मिटिङ हुन्छ. इनिसियल प्लानिङ मिटिङले सेट गर्छ हाम्रो प्लानिङ अगाडि बढाउँछ, त्यस पछाडि एमपिसी हुन्छ, मेन प्लानिङ कन्फरेन्स, एन्ड देन एफपिसी हुन्छ. तर इन बिट्विन द्याट हाम्रो कोअर्डिनेसन मिटिङ इज रिक्वायर वन्स अ मन्थ, अनि क्लोज टु द इभेन्ट हामीले एभ्री विक गर्छौँ, अनि अब कि स्टेक होल्डरहरूसँग सेपरेट मिटिङ हुन्छ, एक्सटर्नल एजेन्सिजहरूसँग सेपरेट मिटिङ हुन्छ, अनि क्लोज टु द हाम्रो इभेन्ट हाम्रो फाइनल कोअर्डिनेसन विथ एभ्रीबडी हुन्छ अनि त्यस पछाडि चाहिँ हाम्रो वक टु टक हुन्छ अब कसरी रन गर्ने भनेर विथ की पर्सनल त्यस पछाडि चाहिँ हाम्रो रिहर्सल हुन्छ देन वी आर सेट फर द इभेन्ट अनि द्याट्स हाउ वी रन तर अब हाम्रो प्लान चाहिँ सधैँ नै सक्सेस हुन्छ भन्ने हुँदैन अन द डेमा विभिन्न कुराहरूले गर्दाखेरि चेन्ज हुनसक्छ तर हामी अलवेज फ्लेक्सिबल अनि कन प्लान हुन्छ हाम्रो एबिसी
0: यहाँको छोटो अनुभव लिएर म जान चाहन्छु किङ्स गोर्खा आर्टिलरीको जुन फर्मेसन परेको थियो फर्मली त्यहाँनिर राजा स्वयं उपस्थित हुनुहुन्थ्यो होइन एज अ केजिओ ओ यहाँ पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो साथमा सँगसँगै हामीले देखिरहेका थियौँ प्रत्यक्ष नदेखि पनि फोटोमा देख्न पायौँ र त्यो अनुभव हामीलाई अलिकति सुनाइदिनुहोस् न
1: छोटकरीमा भन्दाखेरि यो चाहिँ एउटा लाइफ टाइम एक्सपिरियन्स हो सबै केजिओ ओ साहबहरूले पाउनुहुन्न सबभन्दा पहिला त अब केजिओ रोल पाउनु नै एकदम भाग्य मानि म ठान्छु एकदम प्रिभिलेज जब अनि डिपली अनर टु ह्याभ दिस अपर्च्युनिटी टु सर्भ एज किङ्स गोर्खा अर्ली अफिसर अनि इन एडिसन टु द्याट त्यो केजिए फर्मेसन परेडमा हामी जानु पाउनु एकदम सौभाग्यको कुरो हो उहाँ आफै केजिए फर्मेसनको परेडमा आएर अनि परेड इन्सपेक्ट गरिदिएर जानु अनि हामी उहाँसँगै त्यो परेडमा हुनु भनेको चाहिँ डिपली अनर एन्ड प्रिभिलेज टु बी पार्ट अफ दिस हिस्टोरिक केजिए फर्मेसन परेड ओभरअल इट वन रियली वेल अनि आई थिङ्क यो लाइफ टाइमसम्म याद गर्ने अनि यो चाहिँ एउटा हिस्ट्री भएको छ सो फ्यान्टास्टिक इभेन्ट दिदी अनि सबै मान्छेले जो जसले एटेन्ड गर्नुभयो सबैले भन्नुभयो एकदम राम्रो परेड डे पनि एकदम राम्रो थियो हामीले पनि थोरोली इन्जोय गरौँ अनि यो चाहिँ हिस्टोरिक डे भन्छु म चाहिँ दिदी
0: यहाँको यो केजिओको कार्यकालमा यहाँ राजासँगै हुनुहुन्छ प्राय जसो उहाँ जाने इभेन्टहरूमा यहाँ पनि जानुहुन्छ र छेउमा उहाँसँग यसरी गइरहँदाखेरि उहाँसँग बोल्ने मौका पाउनुहुन्छ कति समय इन्टरेक्ट हुन्छ तपाईँहरूको
1: हाम्रो चाहिँ इन्भेस्टर्स ड्युटीमा चाहिँ उहाँलाई पहिला रिसिभ गर्छौँ त्यस पछाडि मेन हलमा लान्छौँ त्यो सकिसकेपछि फेरि उहाँलाई चाहिँ एस्कर्ट गरेर चाहिँ उहाँलाई अर्को रुमसम्म लान्छौँ त्यति बेला हाम्रो छुट्ने बेला र भेट्दाखेरि उहाँले ब्रिफली हामीसँग कुरा गर्नुहुन्छ कस्तो छ अनि नेक्स्ट के छ अनि प्राय जसो अब जेनरली हाम्रो गोर्खालीको बारेमा कुराहरू गर्नुहुन्छ ब्रिफ च्याट हुन्छ अनि उहाँ एकदम नाइस पर्सन हुनुहुन्छ अनि अलवेज उहाँले हामीसँग इन्गेज गर्नुहुन्छ विच इज फ्यान्टास्टिक
0: हजुर एकदमै लक्की हुनुहुन्छ यहाँहरू अब ब्याक टु फेरि फुटबल र फुटबलसँगै भलिबल पनि म अलिकति कभर गरिहाल्न चाहन्छु यहाँले ओभरअल नेपाल कप अब लिड गरिराख्नु भएको छ प्लानिङ होइन यसमा तपाईँहरूको यहाँहरूको टिम छ एउटा फुटबलको टिम अनि भलिबलको पनि अर्को छ क्यारे अलिकति एक्सप्लेन गरिदिनुहोस् न भलिबल कसले हेरिरहेको छ फुटबल कसले हेरिराख्नु भएको छ
1: भलिबल हामीले ओभरअल ओआइसी चाहिँ क्युएजिएलआरको गिरी साहबलाई दिएको छौँ उहाँले एक्सिक्युट गर्नुहुन्छ तर इन टर्म्स अफ हाम्रो प्लानिङ अनि कोअर्डिनेसन मिटिङ चाहिँ एसक्युबिसीबाट उहाँलाई अहिले हामीले जिम्मा दिएको छौँ अनि अब फुटबलको चाहिँ मैले नै रन गरिरहेको छु अनि यो चाहिँ अन्तिम डे 4 जुलाईसम्म चाहिँ मैले नै एक्सिक्युट गर्दै जान्छु मेरो टिममा चाहिँ सुपा हुनुहुन्छ W1 देवान अनि स्टाफ सर्जन आनन्दवीर अनि अरू हाम्रो भाइहरू हुनुहुन्छ उहाँहरूले एकदम सपोर्ट गर्नुहुन्छ उहाँहरूको सपोर्ट अनि एट द सेम टाइम अब हामीसँग आर्मी रेफ्री हुनुहुन्छ अनि अरू यहाँ जति पनि रिसोर्सेसहरू फेसिलिट गरिदिने एकाडेमीको G37 हुनुहुन्छ सो डाइरेक्टली मसँग काम गर्ने चाहिँ हाम्रो एचक्युबिजीको एकदम सानो टिम छ बट इफेक्टिभ टिम छ
0: यहाँ हुनुहुन्छ एचक्युबिजीमा कार्यरत केजिओओ SO3 प्लान्ट्स क्याप्टन शिव कुमार राई उहाँसँग हाम्रो यहीँ स्यान्डर्स्टको प्लेइङ फिल्डमा भेट भएको छ जहाँ नेपाल कपको क्वार्टर फाइनल भइरहेको छ हुन्छ भाइ यहाँलाई धेरै धेरै धन्यवाद छ आजको यो समयको लागि
1: दिदी थ्याङ्क यू भेरी मच

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: BFBS गोर्खा रेडियो।

0: BFBS Gorkha Radio.
1: आज द रोयल मिलिट्री एकाडेमी सैंडस्टमा नेपाल कप क्वार्टर फाइनल गेम भइरहेको छ र आजको दिनको पहिलो खेलमा चाहिँ वानआरजीआर वर्सेस क्यूजी को गेम थियो भर्खरै समाप्त भएको छ जसमा वानआरजीआर अगाडि गएको छ भनौं न सेमिफाइनलको लागि वानआरजीआरले 2-1 ले जितेको छ आजको क्वार्टर फाइनल र यही फर्स्ट गेमको विनिङ टिमको टिम क्याप्टेन र केही खेलाडीसँग म कुराकानी गर्न लागिरहेको छु हाम्रो वानआरजीआरको फुटबल टिमका टिम क्याप्टेन लन्च कपाल सनिम राईसँग म कुरा गर्न चाहन्छु सनिम भाइ ल बधाई छ तपाईँ अनि तपाईँको टिमलाई
2: धन्यवाद दिदी
1: आज निकै पानी पर्यो खेल कस्तो भयो तपाईँहरूको
2: एकदम खेल चाहिँ सोचेको जस्तै भयो दिदी हामीले ट्रेनिङ गरे अनुसारै हाम्रो ट्याक्टिक्स अनुसारै गेम प्ले चाहिँ भयो एकदम राम्रो भयो अनि आज चाहिँ हामीले स्कोर नै गर्न सफल भयो जस विन भयो एकदमै खुसी लागिरहेको छ
1: यो ट्याक्टिक्स कस्तो थियो तपाईँहरूको यो पानीको लागि भनेर आज
2: पानीकै लागि भनेर त थिएन दिदी अब वेदर चाहिँ अब त्यही हो वेदर अनुसारै हामीले चाहिँ गेम चाहिँ अब कसरी खेल्ने भनेर चाहिँ प्लान चाहिँ थियो तर अब वेदर यस्तै हुन्छ भनेर चाहिँ एक्सपेक्ट चाहिँ गरेको थिएन तर वेदर भयो त्यही अनुसारले हामीले डाइनामिकली ट्याक्टिक्सहरू चेन्ज गर्यो अनि त्यही अनुसारले चाहिँ हामी गेम प्लेमा चाहिँ खेलेको छ
1: यो पानी अलिक निकै भारी नै परिरहेको छ थ्रु आउट गेम तपाईँहरूको परिरह्यो होइन यस्तो प्रकारको ग्राउन्डमा चाहिँ तपाईँहरूलाई कतिको गाह्रो साह्रो हुन्छ
2: गाह्रो त हुन्छ दिदी स्पेसली अब बल चाहिँ हाई बलहरू आयो भने चिप्लिने ओर्ने अलिकति त्यसमा चाहिँ हामीले अलिकति एन्टिसिपेट चाहिँ राम्रो गर्नुपर्ने हुन्छ तर जो सनक्रिममा हुनुको कारणले हामीले यस्तो पानी पनि खेल्ने गरेको थियो अनि सन हामीलाई चाहिँ अनि त्यस्तो खालको ट्रेनिङ चाहिँ अलरेडी थियो भनौँ न दिदी
1: अनि तपाईँहरूको ट्रेनिङ प्याटर्न कस्तो छ
2: मर्निङमा चाहिँ नर्मली हाम्रो फिटनेस अनि स्लाइटली बल टचेसहरू हुन्छ अनि आफ्टरनुनमा चाहिँ हाम्रो ट्याक्टिक्स वाइजहरू कोच कोचले गर्नुहुन्छ
1: को हुनुहुन्छ कोच तपाईँहरूको टिमको
2: हाम्रो कपरल राज राई एचकी कम्पनीबाट हुनुहुन्छ
1: अब अगाडि कसरी तयारी गर्नुहुन्छ नेक्स्ट गेमको लागि
2: हजुर त्यो त सोल्ली हाम्रो अब कोच गुर्जीकोमै डिपेन्ड गर्छ अब कसरी गर्छ भनेर तर एज अ टिम चाहिँ हामीले चाहिँ एकअर्कालाई चाहिँ पोजिटिभ वेमा चाहिँ प्रेस गर्दै लानुपर्ने हुन्छ नो नेगेटिभ टक्स एज अलवेज म टिमलाई चाहिँ त्यही भनिरहेको छु त्यही अनुसारले चाहिँ हामी एकअर्कालाई ड्राइभ गर्दै अब नेक्स्ट सेमी फाइनलको लागि चाहिँ रेडी हुन्छौँ
1: सनिम भाइ हेलो तपाईँलाई एकदम धेरै फेरि वान सेकेन्ड बधाई होइन नेक्स्ट गेमको लागि विस यु अल द बेस्ट तपाईँ र तपाईँको टिमलाई है त थ्याङ्क यू
2: थ्याङ्क यू दिदी थ्याङ्क यू
1: आजको यो वानआरजीआरको फुटबल गेममा एउटा गोल लगाउनु हुने हाम्रो भाइसँग चाहिँ कुराकानी यतिखेर म गर्न लागिरहेको छु उहाँ यही ग्राउन्डमा नै हुनुहुन्छ र दुई गोलमध्ये चाहिँ एउटा गोल लगाउनु हुने हाम्रो भाइ वानआरजीआरको 2008 इन्टेकको हुनुहुन्छ अरे भन्ने सुने मैले र उहाँको नाम निकै ग्राउन्डमा चर्चा थियो कि अघि हामी पछाडि सुन्दै थिएँ मैले र उहाँलाई बधाई भन्न चाहन्छु अनि वेलकम पनि भन्न चाहन्छु बिएफ बेसमा कपरल करण राई हुनुहुन्छ उहाँ ए कम्पनीको सेक्सन कमान्डर करण भाइ नमस्ते तपाईँलाई एकदम वेलकम छ अनि बधाई पनि छ
3: दिदी नमस्ते थ्याङ्क यू फर कङ्ग्रेचुलेसन गर्नुभएकोमा हाम्रो टिमले आई थिङ्क हामीले आज धेरै राम्रो खेल्यो एज अ ट्रेनिङ हाम्रो चाहिँ ट्रेनिङ गरेको नै हाम्रो सबै हाम्रो सेट पिसेसहरू चलाएर नै आज गोलहरू भएको हो अनि हामीले चाहिँ इन्जिनियरसँग पहिले फ्रेन्डली खेलेको भएर नै अलिक हामीलाई चाहिँ एडभान्टेज भयो भनौँ न आज दिदी हामीले चाहिँ फ्रेन्डली चाहिँ खेलिरहेको थियौँ मेट्स इन्जिनियरसँग चाहिँ
1: ओके भनेपछि आजको तपाईँहरूको जुन गेम क्युजीसँग खेल्नु भयो इन्जिनियरसँग उहाँहरूसँग अब उहाँहरूको स्ट्रेन्थ विकनेस तपाईँलाई अलरेडी थाहा थियो त्यसो भए
3: उनीहरूलाई पनि थाहा थियो दिदी अनि हामीलाई पनि थाहा थियो जस भनौँ न उनीहरूलाई पनि सेट पिसेसहरू हाम्रो सेट पिसेसहरू प्रायः सबै नै थाहा थियो हामीलाई चाहिँ अलिकति गाह्रो नै भएको थियो किनभने अब हामीले स्कोर गर्नु चाहिँ उनीहरूले त्यो हाम्रो सेट पिसेसहरूलाई चाहिँ उनीहरूले क्लोज डाउन गरिरहेको थियो हजुर अनि एक दुईवटा चाहिँ हामीले चेन्ज गर्नेमा चाहिँ हामी चाहिँ सफल भएर चाहिँ यसरी जित्नु पाएको छौँ दिदी
1: करण भाइ तपाईँ त एकदम पहिल्यैदेखि खेल्नु भएको भन्ने सुनेको थिएँ कहिले हो फर्स्ट गेम तपाईँको कहिले थियो नेपाल कप
3: दिदी फर्स्टमा म आई थिङ्क पल्टन आउने साथ ब्रुनेमा 2008 ल्यान्ड भएको अनि 2008 नै मैले चाहिँ खेलेको हो त्यसपछि म लगत्तै खेलेँ अल द वे खेलेँ अनि म 14-15 मेरो इन्जुरी भयो त्यसपछि चाहिँ मैले अलिकति ग्याप गरेँ दिदी त्यसपछि चाहिँ म यारीहरू बसेँ अनि त्यसपछि चाहिँ अहिले एकैचोटि पल्टनलाई रिप्रेजेन्ट गर्नु चाहिँ अहिले 26 आइरहेछ दिदी
1: ओहो निकै लामो ग्याप पछि आउनुभयो त है तपाईँले गोल पनि गर्नुभयो है एक्साइटेड थियो त्यो गोल चाहिँ तपाईँको र सबैले यहाँ बाहिर प्रशंसा गरिरहेका छन् ग्राउन्डमा चाहिँ तपाईँले लाउनु भएको गोलको अब नेक्स्ट गेममा पनि तपाईँ कन्टिन्यू खेल्नुहुन्छ होला नि त होइन
3: हजुर दिदी अब हाम्रो म्यानेजरको के छ मोस्ट लाइकली म नै खेल्छु होला अब फर्स्ट इलेभेनमा चाहिँ मलाई खेलाउने कोचले के भन्छ दिदी अब अहिलेको लागि चाहिँ अब होपफुली अब मैले स्कोर गरेकोले गर्दाखेरि चाहिँ कोचले मेबी ही उसले चाहिँ मलाई खेलाउँछ होला दिदी
1: हजुर तपाईँ यो टिमको लागि लक्की चाम हुनुभयो नि त त्यसैले तपाईँलाई चाहिँ छोड्नु हुन होला पक्कै पनि है अर्को गोल चाहिँ कसले गर्नु भएको भाइ
3: अर्को गोल चाहिँ सार्जन बेलले हान्नु भएको दिदी
1: अबको नेक्स्ट गेम चाहिँ तपाईँहरूको स्ट्रेटेजी कस्तो हुन्छ होला यस्तै यस्तै हुन्छ कि अथवा कस्तो हुन्छ
3: स्ट्राटेजी चाहिँ दिदी अब आज हामी गेम हेर्नै पर्ने हुन्छ अब किनकि हामीले उनीहरूसँग कहिले गेम हेरेको छैन उनीहरूको अनि आज बसेर हामी चाहिँ उनीहरूको गेम हेरेपछि चाहिँ बल्ल अनि म्यानेजरले अब कस्तो खेल्ने उनीहरूसँग होइन विकनेस उनीहरूको स्ट्रेन्थ के छ अनि त्यही अनुसार चाहिँ हामी प्लान गरेर चाहिँ अब नेक्स्ट सेमी फाइनलको लागि प्लान गर्छौँ दिदी
1: तपाईँ निकै लामो समयको ग्यापपछि फुटबलमा फेरि आउनु भएको छ होइन के फरक हुँदो रहेछ भाइ अब त्यो टाइम अनि तपाईँको अब स्ट्रेन्थमा के हुँदो रहेछ नयाँ भाइहरूसँग खेल्दाखेरि
3: दिदी अब पहिला यङ हुँदा चाहिँ मलाई चाहिँ एकदमै म चाहिँ फास्ट हो जस्तो लाग्थ्यो होइन मलाई चाहिँ अब मलाई चाहिँ अनटचेबल जस्तो लाग्थ्यो अनि अहिले चाहिँ अब अलिकति अब एज पनि भयो होइन अब त्यो अहिले खेल्दाखेरि चाहिँ बल रोक्दाखेरि भएर चाहिँ टु क्विक छ जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर चाहिँ मैले चाहिँ बल पास गरिदिइहाल्छु मैले चाहिँ अब बेसिकै त्यही अब खेल्ने नै त्यही हो फुटबल अब बल आउने साथ फाल्दै भने त उनीहरूले मलाई छुनै सकेन नि त त्यही भएर चाहिँ म चाहिँ एकदमै बेसिक खेल्छु दिदी
1: यहाँ हुनुहुन्छ कोपल करण राई वानाजिआरको फुटबल टिमको वान अफ द मेम्बर हुनुहुन्छ र आज उहाँले एक गोल उहाँको तर्फबाट पनि भयो वानाजिआरको लागि क्वार्टर फाइनलमा लौ त करण भाइ तपाईँहरूको टिमलाई अल द बेस्ट अगाडिको लागि आजको लागि थ्याङ्क यू तपाईँलाई
3: दिदी धन्यवाद हुन्छ नमस्ते
1: आज रोयल मिलिट्री एकाडेमी स्यान्डस्टमा नेपाल कपको क्वार्टर फाइनल गेम भइरहेको छ र भर्खरै दोस्रो गेम पनि सिद्धिएको छ जसमा चाहिँ जिएसपिएस भर्सेस ब्रेकन गोर्खा विङ मण्डलीको खेल भइरहेको थियो यो खेलमा चाहिँ जिएसपिएसले अहिले चाहिँ जितेको छ अर्थात् 2-1 चाहिँ जिएसपिएस विजयी भएको छ आजको गेममा क्वार्टर फाइनलबाट अब सेमी फाइनलमा प्रवेश गरेको छ जिएसपिएसको टिम र म यसै टिमका अर्थात् जिएसपिएसको नेपालको फुटबल टिमका क्याप्टेन चाहिँ अलिकति इन्जर्ड हुनुभएकोले बोल्न सक्नु भएको छैन त्यसैले गर्दाखेरि म टिमकै भाइस क्याप्टेन सार्जन रेशम गुरुङसँग कुराकानी गर्न लागिरहेको छु उहाँले नै आजको यो खेलको डिसाइडिङ गोल गर्नुभएको आज नम्बर 4 जर्सी हुनुहुन्छ उहाँ र रेशम भाइलाई बिएफबिएसमा निम्त्याउन चाहन्छु रेशम भाइ एकदम वेल डन कंग्रेचुलेसन तपाईँको टिमलाई नमस्ते
4: नमस्ते दिदी थ्याङ्क यू भेरी मच आजको गेल निकै नै रोमाञ्चक थियो तपाईँहरूले बाहिरबाट हेरिदिनु भयो होला
1: हो हामी पनि एकदमै पक्का थ्रिलिङ मोडमा थियौँ त्यहाँनिर तपाईँहरूको लास्टमा होइन पहिला सुरुमा तपाईँहरूकै गेम थियो पछि फेरि ड्र भयो अनि त्यसपछि एक्स्ट्रा टाइममा तपाईँहरूले चाहिँ फेरि एक्स्ट्रा गोल थपेर त्यो टिमलाई विजयी गराउनु भएको छ रेशम भाइ अब तपाईँकै थियो डिसाइडिङ गोल कस्तो फिलिङ भइरहेछ
4: हजुर दिदी जिएसपिएसको लागि खेल्न पाउँदा चाहिँ सुरुमा निकै नै अब आफूलाई प्राउड ठान्छु म र आज यो गेममा चाहिँ क्वार्टर फाइनलमा डिसाइडिङ गोल हान्दा चाहिँ म आज निकै नै झन् खुसी छु र हाम्रो यो अब सेमिज सेकेन्ड टाइम हुन्छ हिस्ट्रीको र त्यसमा नै हामी धेरै निकै खुसी छौँ
1: त्यो गोल लास्टमा चाहिँ कसरी मिल्यो तपाईँलाई
4: गोल चाहिँ हाम्रो स्ट्राइकर भाइ दियान भाइले चाहिँ पर डिबक्सबाट हान्नुभएको थियो र म चाहिँ एन्टिसिपेट गरिरहेको थिएँ किपरले चाहिँ फुस्काउँछ कि भनेर र त्यस्तै नै भयो र किपरको हातबाट फुस्किने बित्तिकै मैले चाहिँ त्यहीमा ट्यापिङ गोल हान्न पाएँ र निकै नै खुसी छ आजको
1: योभन्दा अगाडिको गोल चाहिँ कसले लगाउनु भएको थियो
4: हाम्रो सुशान्त भाइले चाहिँ फ्रिकिकबाट गोल लगाएको थियो फर्स्ट गोल चाहिँ र हामीले चाहिँ लास्ट मिनटतिर खायौँ गोल फेरि त्यस कारणले एक्स्ट्रा टाइम भयो तर अन्त्यमा हामीले जित हात पार्यो त्यसैमा खुसी छौँ
1: रेशम भाइ तपाईँहरूको चाहिँ अघिल्लो गेम वानाजिआरसँग सेमी फाइनलमा भिड्ने होइन
4: हजुर हजुर हजुर बिहान वानाजिआरले जितेको छ र हामी अब सेमिजमा चाहिँ वानाजिआरसँग खेल्छ
1: उहाँहरूसँग तपाईँहरूले कहीँ कतै फ्रेन्डली गेम खेल्ने चान्स पाउनु भएको छ भएको छैन
4: हामी अहिले चाहिँ ग्रुप ट्रेनिङ चाहिँ फोक्सटनमै गरिरहेको छौँ जहाँ वानाजिआर छ अहिले तर हामी दुईजना बिच चाहिँ एउटा फ्रेन्डली म्याच चाहिँ खेल्न पाएको छैन तर हामी चाहिँ प्र्याक्टिस सेसन चाहिँ यसो 20 मिनटको गरेका चाहिँ थियौँ
1: अनि तपाईँहरूको रेगुलर प्र्याक्टिस ट्रेनिङ चाहिँ कसरी भइरहेको छ जिएसपिएसको खेलाडीहरू त टाटा छोडेर बस्नु भएको छ होला
4: हजुर त्यो चाहिँ हाम्रो निकै नै जहिले एभ्री इयर चाहिँ हाम्रो चाहिँ अलिकति सेटब्याक भनौँ हामी चाहिँ छरिएर बसेका छौँ र एकैचोटि भेला हुन चाहिँ हाम्रो निकै नै साह्रो पर्छ किनकि अब काम नै त्यस्तो छ छोडेर आयो भने चाहिँ कसले गरिदिने भन्ने हुन्छ त्यो कारणले चाहिँ हामी चाहिँ जहिले पनि लास्ट मिनटमा चाहिँ भेला हुन्छौँ र भएको टाइममा चाहिँ हामी प्र्याक्टिस गर्छौँ
1: यस्तो छरिएर बस्दाखेरि ट्रेनिङ चाहिँ कसरी हुन्छ त तपाईँहरूको प्र्याक्टिस
4: हामी चाहिँ सकेसम्म चाहिँ एक हप्ता चाहिँ भेला हौँ भनेर चाहिँ रिक्वेस्ट गर्छौँ पहिल्यैदेखि हाम्रो सबै चेन अफ कमान्डलाई र उहाँहरूले पनि निकै सपोर्ट गर्नुहुन्छ र त्यसै कारणले चाहिँ हामी चाहिँ एटलिस्ट अ विक अर टु विक्स चाहिँ हामी भेला हुन्छौँ
1: रेशम भाइ तपाईँले फुटबल चाहिँ कहाँ कहिलेदेखि खेल्न थाल्नु भएको
4: म चाहिँ नेपालमा चाहिँ अलिअलि खेल्थेँ र यहाँ आएपछि चाहिँ झन् मौका पाएको छ किनकि जिएसपिएसमा चाहिँ त्यति धेरै मान्छे छैनौँ हामी र त्यसमा चाहिँ अलिकति खेल्ने कोही छ भने चाहिँ हामी चाहिँ चान्स पाउँछौँ र प्लेटफर्म पाउँछौँ त्यसै कारणले चाहिँ म चाहिँ लकी मान्छु खेल्न पाउँदा चाहिँ
1: तपाईँले नेपाल कप गेम खेल्नु भएको चाहिँ कति औँचोटि हो यो
4: म चाहिँ जस एभ्री इयरै खेलिरहेको छु दिदी एक वर्ष चाहिँ म इन्जुरीको कारणले खेलेको छैन नत्र चाहिँ म चाहिँ एभ्री इयर खेलिरहेको छु 2017 चाहिँ
1: ल त तपाईँको टिमलाई फेरि पनि एकदमै बधाई छ र अल द बेस्ट है त अगाडिको लागि
4: थ्याङ्क यू भेरी मच खुसी लाग्यो कुरा गर्दा

मिठो गीत हामीले सुन्दै थियौँ, अहिले गाउँदै हुनुहुन्थ्यो रेशमा सुनुवार। अब यो गीतभन्दा अगाडि चाहिँ फुटबल सम्बन्धी कुराकानी सुनिसक्यौँ। अबको यो क्षणमा चाहिँ फेरि अर्को गीत छ, राजेश पाल राईले गाउनुभएको गीत। यो गीत सुन्दै चाहिँ हामी लाग्छौँ अब समाचारतिर। समाचार सुनिसकेपछि फेरि आज अर्को कुराकानीमा यहाँहरूले आज फेरि पनि भोइस अफ गोर्खाज हजुर अन्तर्गत जिएसपिएसका प्राइभेट आकाश राईजीसँग सोनियाले गर्नुभएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। हजुर, यो चाहिँ 6 बजेपछिको समयमा भयो। यहाँहरूको मेसेज पनि आइरहेका छन्, म 6 बजे समाचारपछि नै राख्नेछु। लेख्दै गर्नुहोला है त, कहाँ कहाँबाट हामीले सुन्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ यो साँझको समयमा, कहाँ सुन्दै हुनुहुन्छ। नर्मली यहाँहरूले हामीलाई किचनमा सुन्छु भनेर भन्नुहुन्छ, अनि ड्राइभिङ गर्दै गर्दा सुन्छु, घर फर्किँदै गर्दा भन्नुहुन्छ। तपाईँ अहिले कहाँ सुन्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, लेख्न नभुल्नु होला। म 6 बजेपछिको समयमा तपाईँहरूको यसो मेसेज कस कसको आएको छ हेर्नेछु। अहिले राजेश पाल राईले गाउनुभएको

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नु भएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अघि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ। मूल्य स्थिर, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ। यो सम्भव छ। पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17% मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्।
0: छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बङ्गलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सिवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतीय करियर डिप्लोम्याट मार्फत काम गर्दै आएको छ। नेपाल र बंगलादेश जस्तै विभिन्न 6 मुलुकमा भारतले त्यस्तो नियुक्ति गर्ने बताइएको छ। सामाजिक सञ्जाल फेसबुकमा विश्वभर केही घण्टा समस्या देखिएको छ। साँझ 7 बजेपछि युरोप अमेरिकाका साथै नेपालमा पनि प्रयोगकर्ताले फेसबुकका साथै मेसेन्जरमा पनि समस्या भोगेको बताएका थिए। करिब 2 घण्टा अवरुद्ध भएको सेवा अहिले सञ्चालनमा आएको छ। प्रयोगकर्ताले लगइन गर्दा समेत स्वत लगआउट हुने समस्या देखिएको बताएका छन्। रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नुभएको छ।
4: अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथरिटीको साथ बोल्दैछु कि म एउटा ल मेकर हो, मेरो अथरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज द सिंसा? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के? मैले बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुने बेला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने पूर्वमा पनि चुन्न पाएको छु।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहसपत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सर्वोच्च अदालतले माओवादी सशस्त्र युद्धका बाल सेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी दिएको छ। पूर्व बाल सैनिक लेलिन विष्ट र डाक्टर ज्ञान बहादुर बस्नेतले तयार गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत युद्ध अपराध हुने भन्दै त्यसलाई दण्डनीय बनाउने कानून निर्माण गर्न समेत निर्देशन दिएको छ। पूर्व बाल सेनाले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई आर्थिक राहतले मात्रै सम्बोधन गर्न नसक्ने भन्दै सर्वोच्चले उनीहरूलाई तत्काल पर्याप्त परिपूरणको व्यवस्था गर्न र शिक्षा, स्वास्थ्य र पुनस्थापना सहितको प्याकेजको व्यवस्था गर्न आदेश दिएको छ। रिट निवेदकले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई विरुद्ध बाल सेना भर्ती गरेकोमा फौजदारी अभियोग चलाउन समेत माग गरेका थिए, तर सर्वोच्चले यो विषय सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने र त्यसमा समेत उजुरी दिइसकेकोले थप बोल्नु नपरेको आदेशमा भनेको छ। प्रचण्ड र भट्टराई विरुद्धको मुद्दा संक्रमणकालीन न्यायको संयन्त्रबाटै निरूपण हुने अदालतको भनाइ छ।
5: Yo. BFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते। यहाँहरू सबैलाई पुनः स्वागत गर्छु आजको यो गोधुली कार्यक्रममा। अहिले 6:09 गएको छ, हुन त साँझको कार्यक्रम हो, अब रात ढल्किन अझै बाँकी छ यहाँ बेलायतमा। आज अहिले लन्डन एरियाबाट 2100 अर्थात् राति 9:17 जाँदा मात्रै सूर्योदयको सूर्यास्तको टाइम छ। हजुर, स्टिल छ, डेलाइट छ अझै पनि आज बेलायतमा यतिखेर। र म आशा छु आज गोधुली कार्यक्रमको साथमा यहाँहरूसँग 7:00 रहनेछु। अब चाहिँ प्राइभेट प्रकाश राई, जिएसपिएसको वान अफ द मेम्बर हुनुहुन्छ, उहाँसँग भोइस अफ गोर्खाज अन्तर्गत सोनिया सुनवारले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। र अब दुई भागमा छ यो कुराकानी, हामी यो कुराकानी सुन्नेछौँ। मिठा मिठा गीत छन् बिचबिचमा, भर्खरै पनि हामीले एउटा गीत सुन्यौँ। र यहाँहरूको मेसेज पनि हेरिरहेको छु म, मेसेज यहाँहरूले अघि सुन्दैछु भनेर अघि नै हो सुरुमा नै कार्यक्रम सुरु भएपछि नै हाम्रो तारा प्रसाद चेमजुङजीले लेख्नुभएको सेवारो आशा बहिनी गोधुलीमा स्वागत छ तपाईँलाई भन्नुभएको थियो उहाँले मलाई, धेरै धन्यवाद छ। र मिनी कलकोटे राई पनि आउनु भएको रहेछ, आशा बहिनी स्वागत छ, नमस्कार, गोधुलीमा एउटा गीत पठाएँ है भनेर लेख्नु भएको रहेछ उहाँले। यस्तै निता राई पनि हुनुहुन्छ, हामीलाई उता लन्डनबाट सम्पर्क गर्नुभएको एउटा गीत उहाँले पनि पठाउनु भएको छ। नारायण सापकोटाजी फिनल्यान्डबाट उहाँले थम्सअप गर्नुभएको छ भने, रेशम खड्का हुनुहुन्छ उहाँले, नमस्कार, म पनि नोटिङहामबाट सुनिरहेको छु दिदी, 4 तारिक बाग्लुङ्गे भेलामा भेटौँला भनेर भन्नुभएको रहेछ, समय मिलेमा भेटौँला भन्नुभएको छ। मैले आज बाग्लुङ्गे भेलाको यहाँनिर सूचना चाहिँ 5 तारिकको देखिरहेको छु, यो टाइम चेन्ज भएछ, क्या अरे टाइम भन्दाखेरि पनि डेट चेन्ज भयो जस्तो लागिरहेको छ। सुन्दै हुनुहुन्छ भने बाग्लुङ्गे भेलाको यहाँनिर एउटा सूचना आएको रहेछ कि, त्यसैले गर्दाखेरि मैले चाहिँ यो चेन्ज भएको रहेछ भन्ने जानकारीमा आएकोले मैले यो यहाँहरूलाई जनाउन खोजेको। बाग्लुङ्गे समाज एन्युअल गेट टुगेदर चाहिँ 5 जुलाई भनेर लेखिएको छ, तर शनिबारै हो, शनिबार लेखिएको छ होइन, ओके, शनिबार चाहिँ 4 जुलाईमा पर्छ हजुर, तर यहाँनिर अलिकति डेट फरक परेको जस्तो लागिरहेको छ। एनिवे 4 जुलाईमा नै हो, शनिबार भनेपछि श्यामलको डिस्पोर्ट्स कलेज फानबुमा हुन्छ हजुर। यसो हेर्दाखेरि 4 तारिकको जस्तो लागिरहेको छ, 4 तारिकको थियो र 4 तारिकै हुनुपर्छ। अनिता कैलाश, अनिता लिम्बू पनि उहाँ भर्खर आउनु भएको छ र उहाँले फ्राइडे कार्यक्रम गोधुली अहिले गुड इभिनिङ आशा दिदी भन्दै उहाँले फ्राइडेको कार्यक्रम गोधुली सुन्दैछु भनेर भन्नुभएको छ। र एउटा गीत कुनै नेपाली सङ राखिदिनु पर्यो भनेर उहाँले आफ्ना रिलेटिभहरूलाई, फेसबुक फ्रेन्ड, गोधुली कार्यक्रमका लिसनर सबैलाई भन्नुभएको छ, कैलाश लिम्बू ननिटनबाट हजुर। यहाँहरूको लागि अब यहाँ सम्झिनुहोस् यहाँकै तर्फबाट यो गीत छ भनेर, अब बज्ने गीत कस्तो माया बस्यनी भन्ने रहेछ, मिङ्स लामा ले गाउनु भएको। यही गीत सुन्दै अब हामी अगाडि बढ्छौँ कुराकानीतर्फ पनि होइन, कुराकानी पनि सुन्ने हो, बिचबिचमा गीत पनि हामी सुन्छौँ, तपाईँहरूले भन्नुभएको गीत पनि यहाँनिर बिचबिचमा सुन्न सक्ने चान्सेसहरू रहेको छ। अघि 2 गीत यहाँहरूले भन्नुभएको छ होइन, सबैको चाहिँ मेबी सुन्न सकिन्न होला, तर केही गीतहरू प्रयास गरौँ, नभए भोलि बिहान पनि छ कार्यक्रम, पर्सि बिहान पनि छ, त्यसपछि फेरि सोमबारदेखि शुक्रबारसम्म हाम्रो फुल स्ट्रेन्थमा हामी सबै हुन्छौँ र कार्यक्रमहरू सञ्चालन पनि हुन्छन्। गीत मिङ्स लामाले गाउनुभएको, यो गीत सुन्दै अब हामी अगाडि बढौँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त

बिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम भोइस अफ गोर्खाजमा धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई. फेरि पनि वन्स अगेन वान अफ द गोर्खा सोल्जर तपाईँको समीक्षामा लिएर उपस्थित भएकी छु. एन्ड इट ओल्वेज गिभ्स मी अ ग्रेट प्लेजर टु इन्भाइट आवर गोर्खाज फ्रम डिफरेन्ट रेजिमेन्ट्स. र आजको दिनमा पनि मलाई एकदमै खुसी लागेको छ जिएसपिएसमा अहिले कार्यरत हुनुहुने एकजना गोर्खाली भाइ तपाईँको समीक्षामा लिएर उपस्थित भएको छु. अब विभिन्न रेजिमेन्टहरू भए तापनि त्यहाँ उहाँहरू चाहिँ एउटै ब्रिगेड अफ गोर्खासमा कार्यरत हुनुहुन्छ. आजको दिनमा मैले तपाईँको समीक्षामा लिएर उपस्थित भएको छु प्राइभेट आकाश राई भाइ जिएसपिएसबाट. आउनुहोस्, उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्नेछौँ. भाइ, तपाईँलाई भोइस अफ गोर्खासमा

0: धेरै धेरै स्वागत छ.
1: धेरै धेरै धन्यवाद दिदी.
0: तपाईँको छोटो परिचय हाम्रो श्रोता माझमा दिइदिनुहोस् न. तपाईँ इन जेनरल कसरी कार्यरत हुनुहुन्छ र कुन इन्टेकको हुनुहुन्छ तपाईँ?
1: सर्वप्रथम त सबैजनालाई नमस्ते, जय मसी. मेरो नाम चाहिँ आकाश राई. नेपाल चाहिँ मेरो मोरङ जिल्ला पछि शनिश्चरे सात मोरङ. म चाहिँ इन्टेक 24 धेरै भएको छैन, भर्खर 2024 नोभेम्बरमा पास आउट भएको. अहिले चाहिँ म 36 इन्जिनियर 6 टाइम्स स्क्वाड्रनको सब युनिट एमपिए.
0: अवश्य पनि र अब तपाईँ इन्टेक 24 भने पश्चात अब अफिसियली स्टिल आवर 25 को पासिङ आउट परेड त भएको छैन नि त, होइन?
1: हजुर.
0: त्यसै कारणले गर्दाखेरि फर नाउ यु आर स्टिल द यङ्गेस्ट सोल्जर भन्दा पनि फरक पर्दैन. पल्टनमा द यङ्गेस्ट सोल्जर कसो हुँदैछ त काम गराएहरू तपाईँको आफ्नै युनिटमा?
1: काम गराइ चाहिँ अहिले निकै रस हुँदैछ दिदी, भर्खर यङ्गेस्ट भएर पनि होला. अब सिकिँदै पनि छ धेरै कुराहरू, नआउने कुराहरू भाइहरूलाई सोधिँदैछ भन्दै हुनुहुन्छ. प्लस त अब डिप्लोय पनि हुन लागेको छ हाम्रो युनिट, त्यही भएर चाहिँ अलिकति हेक्टिक भइरहेछ
0: अहिले यो समयमा. हेर्दाखेरि चाहिँ ब्रिगेड अफ गोर्खास विभिन्न रेजिमेन्ट्सहरू एकदमै व्यस्त रहेको अवस्था पनि रहेको छ. अब यो व्यस्तताको बावजुदहरू पनि भर्खर नयाँ आएको बेलामा त त्यसमाथि पनि द यङ्गेस्ट गोर्खा हुँदाखेरि त धेरै नै सिक्ने यो समय चाहिँ तपाईँहरूलाई रहेको छ, होइन?
1: हजुर हजुर. एभ्री कुरामा अब नयाँ कुरा सिकिँदैछ. अब काम सुरुमा अब बिग्रिन्छ, दाइहरूले अब त्यो कुरा सच्याउनुहुन्छ, सिकिँदै गइन्छ.
0: अवश्य पनि अब एभ्री सक्सेसको पछाडि चाहिँ फेलियर चाहिँ हुन्छ. एभ्री लर्निङ फेज इज अ न्यू जर्नी च्याप्टर अफ लाइफ सक्सेसमा पुग्नको लागि. त अवश्य पनि यो जर्नी तपाईँको पनि रहेको छ भाइ. र टेल अस अ बिट अबाउट योरसेल्फ, अनि तपाईँको पहिला गोर्खा हुन अगाडि तपाईँको त्यो टाइमहरू कस्तो रहेको थियो नेपालमा, अलिक त्यसको पनि अलिक ब्रिफ जानकारीहरू गराउनु हुनेछ कि?
1: टाइम भन्नुपर्दा चाहिँ दिदी, नेपालमा चाहिँ म पहाडी भूभागबाट चाहिँ पढ्दिनँ, तराई नै पर्छ हाम्रो मोरङ चाहिँ, मोरङ जिल्ला. मैले मेरो स्कुलदेखि नै स्कुल प्लस टू सबै पथरीमै गरेको. ट्रेनिङको बारेमा भन्नुपर्दा चाहिँ लाउरेको बारेमा चाहिँ जस मैले सुनेको चाहिँ ड्याडीबाट हो. मेरो वान अफ द इन्सपिरेसन. मेरो ड्याडीले चाहिँ इच्छा गर्नुभएको पहिला, तर कुनै पर्सनली इस्युज गरेर चाहिँ भिड्न नपाउनु भएको भएर चाहिँ सधैँ कर गर्नुहुन्थ्यो मलाई चाहिँ बनिनै पर्छ. हामी चाहिँ तिनजना हो खासमा दाजु भाइ, अनि तिनजनामा चाहिँ एकजना चाहिँ बनिनै पर्छ यताउता भन्नुहुन्थ्यो. अनि त्यही कारणले चाहिँ म अलिक लाउरेतिरै फोकस जानु गयो. त्यही भएर चाहिँ म अलिक स्कुल लेभलबाटै कुद्नु थाल्थेँ, पुलअप सुलअप्सहरू हान्थेँ. त्यही भएर लाउरे हुनुभन्दा अगाडि पनि जस ट्रेनिङ चाहिँ गइरहेको थियो मेरो, भइरहेको थियो.
0: I was going to come to that question as well. Obviously, yo euta highlight question pani ma bhanna chahanchu haina voice of gorkhas ma inspiration gorkha hunuko lagi kasari paunu bhayo tyo haru bishay ma pani maile sadai sodhne garchu ra bishesh gari tapai sabile patai dihalnu bhayeko cha tapai ko daddy bata chai tapai inspired hunu bhayo brigade of gorkhas train garnuko lagi.
1: Hajur didi.
0: तपाईँको अब तिनजना दाजुभाइहरूमा चाहिँ तपाईँ कुन सिब्लिङ हुनुहुन्छ?
1: म चाहिँ दिदी सबसे कान्छु.
0: ओके, सो तपाईँको दाइहरू पनि उहाँहरूले चाहिँ ट्राई गर्नुभयो कि भएन ब्रिगेड अफ गोर्खास जोइन गर्नको लागि?
1: मेरो दुईजना दाइहरूले चाहिँ गर्नु भएन, किनकि तिनजना दाजुभाइमा सब वान अफ द ब्राइटेस्ट सबसे जान्ने चाहिँ मेरो जेठा दाई हो. त्यही भएर हाम्रो परिवारबाट ड्याडी मम्मीहरूले चाहिँ पुस गर्नुहुन्न त्यो जेठा दाईलाई चाहिँ, किनकि एकाडेमीमा सबैभन्दा उत्तीर्ण चाहिँ त्यसले नै ल्याउँथ्यो, अनि यसलाई चाहिँ पढाउनै पर्छ भनेर पढाउनु भयो. माइलो दाईले पनि कोसिस गरेन, गर्थ्यो होला, तर माइलो दाईको चाहिँ एउटा मेजर इन्सिडेन्ट भएको थियो, एक्सिडेन्ट भएको थियो, सर्जरी गाडीसँग ठोकिएको थियो. त्यस भएर चाहिँ टाउकोमा चाहिँ छ सातवटा टाँका छ, अनि त्यही भएर चाहिँ माइलो दाईले पनि ट्राई गरेन. अब लास्टमा उब्रेको चाहिँ मै थिएँ, अनि तिनजना पनि अलिकति खाइलाग्दो देखिने नि मै थिएँ. त्यही भएर ड्याडीले चाहिँ मलाई पुस गर्नुहुन्थ्यो.
0: अब कान्छा छोराबाट चाहिँ उहाँको ठुलो होप थियो एक दिन गोर्खाली हुन्छ भन्ने.
1: हजुर दिदी.
0: अब यसैमा जुन तपाईँले भनिहाल्नु भएन कतिहरूको यो सपनाहरू अब आएर गोर्खा बन्छु भन्ने सपनाहरू राख्छ. अब जुन यो एउटा मान्छेहरूमा पर्सेप्सन पनि रहेको छ नि कति, अब एजुकेसन नभए पनि हुन्छ भन्ने हिसाबहरू पनि मान्छेलाई कति लाग्ला, होइन? अब फिटनेसहरू मात्र भए हुन्छ भन्ने पनि लाग्न सक्छ ब्रिगेड अफ गोर्खा जोइन गर्नको लागि. र पहिलाको र अहिलेको पर्सपेक्टिभमा क्वाइट एजुकेसन पनि निकै तपाईँहरूको पनि टफ नै हुन्छ, होइन? अब टेस्टहरू यो सेलेक्सन प्रोसेसहरूमा.
1: हजुर दिदी, एजुकेसनमा टफै हुन्छ दिदी. म चाहिँ के भन्छु भने फिटनेस इज जस्ट एज इम्पोर्टेन्ट एज एजुकेसन पनि भन्छु म. फिटनेस त अभियसली इम्पोर्टेन्ट नै हुन्छ, एजुकेसन पनि इम्पोर्टेन्ट हुन्छ, किनकि अब यो अहिलेको जेनेरेसनमा पनि अब फिटनेसले मात्र सबै कुरा गर्छु भनेर पनि अब अघि लागिँदैन जस्तो लाग्छ मलाई चाहिँ. इक्जाम्पलमा अब मेरै जर्नीलाई भन्नु पर्यो भने नि, म भर्ती हुनुको सोल कारण भन्दा नि मेजर चिज नै अब एजुकेसन जस्तो लाग्छ मलाई चाहिँ दिदी.
0: अवश्य पनि अब जुन तपाईँले भनिहाल्नु भएको छ, थिङ्स आर गेटिङ सो डिजिटल, होइन? अब हामी यो मोडर्न डे एन्ड एजमा चाहिँ विथ टेक्नोलोजीको एडभान्स एडभान्समेन्ट होइन मिडियाहरूको वाइडर एक्सेसहरू सबै कुराहरू हेर्दाखेरि चाहिँ जस्ट फिजिकल फाइट मात्र नभएर चाहिँ यहाँ अब कति टेक्नोलोजी साइबर रिलेटेडहरू पनि हुन्छ. त्यसै कारणले गर्दाखेरि अब पहिलाको हाम्रो बाजेहरू हाम्रो मामाहरूको पालाहरू देखेर अहिलेकोमा मोर अलिकति एडभान्स अनि मोर वाइडर नलेज हुनुपर्ने अवस्थाहरू चाहिँ रहेको छ होइन अहिलेको यो सोल्जरिङको यो जुन पर्सपेक्टिभहरू रहेको छ.
1: हजुर दिदी, अहिलेको अब जेनेरेसनमा हेर्नु पर्दा चाहिँ पहिला त अब सोली जङ्गल वारफेयर त्यस्तै फाइटहरू मात्र हुन्थ्यो, अहिले चाहिँ अब साइबरतिर ड्रोन एट्याक त्यस्तो भइरहन्छ. त्यही भएर चाहिँ जस मलाई भन्दा नि अब त्यो नै हो के भन्नु, अब फ्याक्टै हो. एजुकेसन पनि हजुर इम्पोर्टेन्ट नै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
0: अवश्य पनि अब यो समयमा अहिलेको गोर्खाजहरूलाई चाहिँ इन जेनरल नट जस्ट गोर्खाज ओभरअल सोल्जर्स आर्मी ओर्गनाइजेसनमा चाहिँ फिजिकल फिटनेस मात्र नभएर चाहिँ अब त्यो मेन्टल अनि यस्तो कति कुराहरूमा चाहिँ अब एकाडेमिकली पनि क्वाइट अवेर नलेज हुनु नै पर्ने अवस्था आएको छ होइन.
1: हजुर दिदी,
0: र अवश्य पनि मैले पनि एउटा फनी इन्सिडेन्ट भन्दाखेरि चाहिँ अब एउटा दाइले पनि भन्नुहुन्थ्यो यति धेरै पढ्नुपर्छ अहिले यो सोझो हुँदाखेरि पनि अब यति पढ्नुपर्छ भने थाहा भएको भए त आई थिङ्क यति पढाइले त डक्टरै भइसक्थ्यो होला भनेर पनि एउटा जोक्स उहाँले गर्नुभएको थियो होइन. सो अवश्य पनि यो आधारहरूमा चाहिँ यस दि सोल्जरिङ इट्स गोइङ फोर्वर्ड इन सच अ लङ वे होइन. र अब अवश्य पनि यो विषयमा हामी कुराकानी तपाईँसँग गर्दै गर्नेछौँ भाइ. तपाईँको यो सोल्जरिङको जर्नीहरू बारेमा हामी कुराकानी केही क्षणमा गर्नेछौँ. अहिलेको लागि आउनुहोस् हामी लियौँ छोटो ब्रेक र फेरि पनि म ब्याक हुनेछु कार्यक्रमको पाटोमा.

0: यो BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ? के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
2: BFBS, गोर्खा रेडियो।

0: पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रम भोइस अफ गोर्खासमा अहिले म कुराकानी गरिरहेको छु जीएसपीएसमा कार्यरत प्राइभेट आकाश राई भाइको साथमा र उहाँ चाहिँ अहिलेको लागि द यङ्गेस्ट इन्टेक 2024 हुनुहुन्छ त्यसै गरी अब आकाश भाइ तपाईँ जीएसपीएसमा हुनुहुन्छ होइन अब यो रेजिमेन्ट चाहिँ बेसिकली भन्दाखेरि अब तपाईँहरू चाहिँ अब धेरै यो पेपर वर्क एडमिन कामहरूमा चाहिँ क्वाइट रिलेटेड हुन्छ होइन
1: हजुर दिदी त्यो चाहिँ हाम्रो मेन काम हुन्छ त्यो मेन काम सँगै सँगै चाहिँ हामी सोल्जरिजममा इन्फेन्ट्री स्टफ पनि गरिन्छ त्यो चाहिँ बेस्ड अन युनिट हुन्छ दिदी
0: र यसै गरी भाइलाई मैले सोध्नु पनि चाहिहाले जुन तपाईँको फ्यामिली ब्याकग्राउन्ड हामीले कुराकानी गर्दाखेरि चाहिँ एकाडेमिकली पनि क्वाइट सपोर्टिभ खालको प्यारेन्ट्सहरू हुनुहुन्थ्यो होइन र तपाईँको सिब्लिङ्सहरूमा पनि त्यो कुराहरू देख्दछौँ सो इन अ वे तपाईँको पनि फर्स्ट चोइस सधैँ जेएसपीएस रहेको थियो कि डिड यू ह्याड एनी अदर चोइसेस बिफोर
1: बिफोर चाहिँ मलाई अब यो यस्तो युनिटहरूको बारेमा चाहिँ केही पनि थाहा थिएन बट मेरो एउटा मेरो बडा बाउको छोरा मेरो दाई चाहिँ इन्टेक 19 भर्ती हुनुभएको थियो अनि त्यो दाईसँग कुरा गर्दाखेरि चाहिँ अरू युनिटहरूको बारेमा पनि थाहा पाइयो त्यसमध्ये चाहिँ मलाई जिएसपीएसमा चाहिँ अलिकति ठिक लाग्यो मलाई सुट हुन्छ जस्तो लाग्यो त्यही भएर चाहिँ दिदी
0: भनेपछि तपाईँ इन स्कुल कस्तो हुनुहुन्थ्यो त एकाडेमिकली पनि
1: एकाडेमिकली चाहिँ स्कुलतिर चाहिँ म खासै स्मार्ट त होइन ग्रोइङ अप चाहिँ अब कस्तो थियो भने मेरो दुईटा दाई चाहिँ एकाडेमिकली राम्रो मान्छे जेठा दाई त अब स्कुल फर्स्टै हुन्थ्यो माइला दाई पनि क्लासमा फर्स्ट सेकेन्ड नै हुन्थ्यो म चाहिँ झुन्डेर पास हुने झुन्डिँदै झुन्डिँदै झुन्डिँदै पास हुने मा पढ्थेँ तर वान ग्रेड 8 चाहिँ अलिकति मेहनत गर्न मेरो म्याथ र साइन्स चाहिँ अलिकति राम्रो थियो 8, 9, 10 चाहिँ
0: राइट सो अवश्य पनि तपाईँको जर्नी अफ लाइफ पनि क्वाइट इन्ट्रेस्टिङ नै रहेर अब तिनजना दाजुभाइहरूमा डाडीको सपना तपाईँले पनि अब एउटा ब्रिगेड अफ गोर्खासमा जोइन गरोस् भन्ने पनि तपाईँले पुरा गर्नुभयो अवश्य पनि त्यो सपनाको साथ साथै द रियालिटी अल्सो हिट्स होइन सोल्जर भने पश्चात त्यसमाथि पनि गोर्खास भने पछाडि एकदमै इन्ट्रेस्ट ट्रेनिङहरू पनि हुन्छ सो तपाईँको फर्स्ट स्टेप ट्रेनिङको पनि यसो स्मरण गर्दाखेरि वाट स्टुड आउट फर यु द मोस्ट
1: ट्रेनिङ चाहिँ अब फर्स्ट डे चाहिँ अब क्याट्रिकमा भएको थियो मलाई जहाँसम्म लाग्छ मेरो ट्रेनिङ चाहिँ हाम्रो पोखरामै सुरु भएछ जस्तो लाग्थ्यो मलाई चाहिँ पोखरामा जब हाम्रो साहबहरूले कङ्ग्रेचुलेसन भन्नुभयो त्यो रुमदेखि निस्किने बित्तिकै मेरो ट्रेनिङ भएको थियो जस्तो लाग्थ्यो मलाई चाहिँ किनकि एक्सपेक्ट गरेको हुँदैन गोजीहरू त्यस्तो हुनुहुन्छ मतलब त्यस्तो त हुनुहुन्न गोजीहरू तर आउट अफ नोवेयर जस्तो सिचुएसन आउँछ त्यहाँ चाहिँ दिदी कस्तो हुन्छ भने अब 81 राम्रो राम्रो बोल्दै बोल्दै गएर 81 कराउँदाखेरि त्यो हुन्छ नि सडन रियलाइजेसन हिट हुन्छ 81 अनि त्यहीँदेखि नै अब मेन्टल रेजिलियन्सको ट्रेनिङ सुरु हुँदै हुँदै हुँदै पुरै 9 नै त्यो ट्रेनिङ नसकिन्जेलसम्म चाहिँ ट्रेनिङ चाहिँ 9 भइरहन्छ जस्तो लाग्यो मलाई चाहिँ त्यस्तो फिल भयो
0: अवश्य पनि आई हैव हर्ड अ लट अफ स्टोरीज होइन विशेष गरी क्याट्रिङमा हुँदाखेरि चाहिँ रियालिटी चेक चाहिँ हाम्रो भाइहरूलाई चाहिँ हुन्छ होइन दाजुभाइहरूलाई अब पहिल्यैदेखि लिएर अहिलेसम्म आउँदाखेरि एउटा सिभिलियन लाइफबाट अब मिलिट्री लाइफमा चाहिँ मोल्ड हुने यो प्रोसेस दौरान रहन्छ नि त होइन
1: हजुर दिदी
0: इन अ वे आई थिङ्क त्यही भएर त सिभिलियन र अब एउटा सोल्जरलाई फरक हामी पाउँदछौँ जुन त्यो एउटा सर्टन सेन्स अफ डिसिप्लिन हुन्छ त्यो कुराले नै छुट्याउँदछ र अवश्य पनि त्यो क्वाइट टफ प्रोसेसहरू भए तापनि त्यसै कारणले गर्दाखेरि चाहिँ हामी देख्न सक्दछौँ होइन अहिलेसम्म गोर्खालीको इतिहासमा चाहिँ अब 200 अगाडिदेखि नै अहिलेसम्म चाहिँ त्यो कायम चाहिँ रहेको छ होइन
1: हजुर दिदी
0: र यसैमा अब तपाईँलाई पनि अब सोध्न चाहिहाले यसैसँग रिलेटमा चाहिँ कस्तो खालको क्वालिटिजहरू चाहिँ एकदमै एउटा गोर्खा सोल्जरले चाहिँ भ्याल्युजहरू चाहिँ होल्ड गर्नुपर्छ जस्तो लाग्छ
1: एउटा सोल्जरले होल्ड गर्नुपर्ने क्वालिटीमा चाहिँ नि दिदी हाम्रो बेस्ट अन ब्रिटिस आर्मी हामी सर्ट फर्म चाहिँ अब सिड्युल्स भन्छौँ त्यसमा चाहिँ करेज पर्छ डिसिप्लिन रेस्पेक्ट फर इच अदर इन्टिग्रिटी लोयल्टी सेल्फलेस कमिटमेन्ट जस्तो यिनीहरू चाहिँ हुनैपर्छ दिदी यो क्वालिटीहरू चाहिँ हाम्रो 9 ट्रेनिङ क्याट्रिकमा जुन हुन्छ त्यहाँ चाहिँ गुरुजीहरूले चाहिँ म्याक्सिमम चेक गर्नुहुन्छ र हामीले अप्लाई गर्ने मौका पाउँछौँ
0: अवश्य पनि र अब तपाईँ यसरी मिलिट्री लाइफमा आउनु भए पश्चात कसरी चाहिँ तपाईँको लाइफ चेन्ज भएको छ जस्तो लाग्छ
1: मिलिट्री लाइफ चेन्ज चाहिँ अब दिदी इन्ट्रेस्टिङ क्वेसन दिदी यो चाहिँ अब अहिलेसम्म सोचेकै थिइनँ मैले चाहिँ अब कसरी चेन्ज भएको छ भनेर किनकि अब यत्रो मोर देन 1 भइसक्यो मिलिट्री लाइफमा दिएको अब यही नै हो जस्तो लाग्छ नयाँ रूप भयो जस्तो लाग्छ दिदी मलाई चाहिँ अब पहिला सिभिलमा हुँदाखेरि अब कुनै कुरा पनि अब धेरै मजाले सोचिँदैन थियो अब कसैले यो गर भन्दाखेरि पनि ए भन्ने छोडिदिने खालको त्यस्तो खालको बानी भएको मान्छे एकैचोटि अब कसैले यो गर भन्ने बित्तिकै सट्ट गएर गरिदिइहाल्ने अनि टाइम पनि अब ढिलो हुनु हुँदैन 5 अगाडि आउनुपर्ने 10 अगाडि आउनुपर्ने त्यस्तो कुराहरू चाहिँ यो नोटिसै गरेको हुँदैन तर चेन्ज चाहिँ एकदम
0: अवश्य पनि यही आधारहरूमा पनि अब तपाईँले पनि भाल्यो अब हरेक कुरामा पङ्क्चुअलिटी डिसिप्लिन अनि त्यो एउटा गोर्खाजहरूलाई हेर्दाखेरि नै यु क्यान जस्ट describe it, that he is Gorkha Bhaneri, tapaharuko jun tyo body language, tyo discipline, and even tyo aba tapaharuko how you dress yourself up, haina tyo kura harle pani ekdamai tyo chhuttai nai halcha. So in a way, tyo Catrico tapaharuko jun tyo training or phase haru huncha, guruji harle drastically waharuko tyo rup nai badleko awastha haru. Do you think that kind of discipline also helps you to become one?
1: हजुर दिदी, आई थिङ्क इन सम सर्ट अफ वे आई थिङ्क इट हेल्प्स दिदी, किनकि ट्रेनिङ भरि अब मायाले गर्दै गर्दै गर्दै गयो भने पछि त्यो धेरै हुन्छ जस्तो लाग्छ दिदी मलाई पनि. त्यही भएर त्यो रूप चाहिँ अब फर्स्टदेखि नै एक्कासी चेन्ज भयो, पछि अब बिस्तारै बिस्तारै घटाउँदै घटाउँदै गएपछि चाहिँ त्यो चाहिँ एकदमै युजफुल हुन्छ मेरो केसमा चाहिँ, एकदमै मलाई चाहिँ ठिक लाग्यो त्यो दिदी.
0: यो विषयमा पनि क्वाइट इन डेप्थ हामीले जान्नेहरू पनि मौकाहरू पायो होइन, र इन एभ्री वेहरू. र यसै गरी तपाईँहरू अहिले कुन ठाउँमा चाहिँ बेस्ड हुनुहुन्छ त?
1: म चाहिँ दिदी अहिले मेडिस्टोन केन्टमा बेस्ड छु दिदी.
0: त्यहाँ चाहिँ विशेष गरी क्युजीको ब्यारिक भएन त्यहाँ चाहिँ?
1: हजुर दिदी, हजुर.
0: सो अवश्य पनि भाइ, तपाईँसँग पनि अब कुराहरू गर्दाखेरि अब धेरै नै इन्ट्रेस्टिङ छ. अब यु आर स्टिल इन युर भेरी अर्ली स्टेज अफ यु करियर होइन, मिलिट्री करियरहरू अब मेनी मेनी इयर्स तपाईँसँग त अब एकदमै फुल तपाईँको अझै सर्भिसको अन्तरालहरू पनि रहेको छ अहेड अफ यर लाइफ. अवश्य पनि इन्जोय गर्दै हुनुहुन्छ होला होइन तपाईँको काम कुराहरू अहिले?
1: हजुर दिदी, इन्जोय हुँदैछ, इन्जोय गरिँदैछ, सिकिँदैछ, काम कुरा हुँदैछ दिदी.
0: अवश्य पनि. र विशेष गरी तपाईँ अब आफ्नो फ्री टाइमहरूमा चाहिँ गोर्खा सोल्जर्सहरू के गर्छ त त्यो पनि बताइदिनुहोस् न.
1: फ्री टाइमको बेला चाहिँ दिदी जिमतिर गइन्छ, डुल्न गइन्छ, नम्बरीहरूसँग नम्बरीहरूलाई भेट्न गइन्छ, कन्सर्टहरूतिर गइन्छ, त्यस्तै छ दिदी.
0: अवश्य पनि अब अलिकति कामको साथ साथमा अब एक्स्ट्रा आफूलाई रिफ्रेसमेन्ट्सहरू पनि चाहिने हाल्यो होइन?
1: हजुर दिदी, एकदम.
0: त अवश्य यसको साथमा भाइसँग पनि हामीले धेरै तपाईँको जर्नीको बारेमा पनि हामी कुराहरू गर्न पायो, र आई थिङ्क एउटा डिपर पिक्चरहरूमा पनि अन्डरस्ट्यान्ड गर्न सक्यो होइन, अब कसरी तपाईँहरू चाहिँ धेरै वेहरूमा चाहिँ इभल्भ हुँदै एउटा गोर्खा भएर चाहिँ अगाडि बढ्ने क्रमहरू तपाईँहरूको लाइफमा पनि हुन्छ. तपाईँको एकदमै अर्ली स्टेजमा हुनुहुन्छ. बेस्ट विसेस पनि दिन चाहन्छु. मेनी मेनी मोर इयर्स अहेड अफ यर लाइफ. यो वेलकम. र अब यसै गरी फाइनली भाइ, तपाईँ जस्तै कति धेरै सपना बोकेको हाम्रो नेपालमा अझै युवाहरू हुनुहुन्छ, हरेक वर्ष होइन ब्रेकिङ अप गोर्खाजमा नयाँ इन्टेकहरूलाई स्वागत गर्ने क्रमहरू हुन्छ. सो तपाईँ आफ्नै जीवनबाट पनि केही इन्सपिरेसनको कुरा राखिदिनु होला, के भन्न चाहनुहुन्छ होला जो जति त्यस्तो एस्पायरिङ नेपालका युवाहरू हुनुहुन्छ ब्रिगेड अफ गोर्खास जोइन गर्न चाहनुहुनेहरू?
1: हजुर दिदी, म चाहिँ अब यङ भाइहरूलाई चाहिँ के भन्छु भने, अब कतिपय सेन्टरमा चाहिँ कुद जिम गर, कुद जिम गर, कुद जिम गर यही मात्र भनिरहन्छ. म चाहिँ के भन्छु भने, लाइक आई हेभ अलरेडी सेड, एजुकेसन इज जस्ट एज इम्पोर्टेन्ट एज फिटनेस. अनि कुद्नुको साथसाथै चाहिँ एकाडेमिकली पनि स्ट्रङ हुनु, अनि जुन एउटा प्याकले सोच्छ त्योभन्दा डिफ्रेन्ट सोच्ने कोसिस गर्नु. कसैलाई अब कुद्दाखेरि अन्तिम आउँछ भने अब त्यहाँनिर त्यो हुन्छ नि ट्रेनिङ गराउनेहरूले डिमोटिभेट गराउँछ, त लाग्दिनस् यताउता भन्छ भने चाहिँ त्यस्तो चाहिँ नसोच्नु, किनकि एनिथिङ क्यान ह्यापन. मेरै कुरा गर्नुपर्दा मै आवाज नट फिटनेसमा चाहिँ म त्यति आवाज नट द बेस्ट, बट स्टिल मभन्दा कति राम्रो फिटनेसमा गर्नेहरूलाई पनि मैले उछिनेर त्यहाँ आएको छु. त्यही भएर चाहिँ फिटनेस डाउन छ भने चाहिँ डिमोटिभेट नहुनु, यु क्यान क्याच द्याट थ्रु युर एकाडेमिक. त्यति

छोटो मिठो गीत थियो हामीले द खुटे किलर्सको यो गीत हजुर. अब यसपछि भने प्रकाश सपुत अनि शान्ति परियारले गाउनुभएको गीत सुन्दै आजको गोधुली कार्यक्रमबाट हामी छुटिन्छौँ. यतिन्जेल यहाँहरूले गीत सुन्नुभयो, कुराकानी सुन्नुभयो. आकाश राई हुनुहुन्छ जिएसपिएसको वान अफ द मेम्बर, उहाँसँग सोनिया सुनवारजीले कुराकानी गर्दै हुनुहुन्थ्यो र उहाँहरूको कुराकानी सकिसकेको छ. अब आजको गोधुली कार्यक्रमको समय पनि सकि नै लाग्यो, 6 बजेर अहिले 54 मिनट जानै लागेको छ. अब एउटा गीत छ यहाँहरूको लागि, जो जतिले गीत अघि माग्नु भएको थियो मैले सुनाउने कोसिस गरेको थिएँ. आशा गर्छु तपाईँले सुन्नुभयो होला. तपाईँले भन्नुभएको गीत दुईवटा जति गीत सुनाएको थिएँ, दुईवटा जति गीत सुनाएको होइन, मैले अझै एउटा गीत त सुनाउन बाँकी रहेछ. मलाई माफ गर्नु होला, मैले एउटा गीत चाहिँ हो सुनाएको, वनमा फुले फुलै फुल. अब हाम्रो एकजना श्रोताले चाहिँ हिन्दी गीत सुनाइदिनुहोस् न है भनेर भन्नुभएको छ. सो आजको कार्यक्रममा हिन्दी गीत पनि यहाँहरूले कहिलेकाहीँ सुन्न सुनाउन चाहनुहुन्छ, त्यसैले यो एउटा गीत सुन्दै आजको यो छुटिन्छौँ हामी. मैले अघि प्रकाश सपुत र शान्तिश्री त भने, तर उहाँहरूको गीत चाहिँ होइन कि, मैले यहाँहरूको रोजाइको गीत यो धेरैले मन पराउनु पनि हुन्छ, सायद तपाईँको पनि फेभरेट गीत होला. हजुर, यही गीत सुन्दै आजको कार्यक्रमबाट छुटिन्छौँ. यो आँखा है भरिभरि तपाईँले सुन्नुभएको छ, एउटा फिल्मको गीत हो यो. र यो फिल्म चाहिँ कुन हो भने आँखा है भरिभरि भन्ने गीत, तुमसे अच्छा कौन. हजुर, यही फिल्मको गीत छ. यो गीत नै सुन्दै छुट्यौँ होला आजको कार्यक्रमबाट. यहाँहरूले नै अनुरोध गर्नुभएको हो. कसले भने मिनी कलकोटे राई, कालीकोटे राई, उहाँले हो सुनाइदिनुहोस् है सबैलाई भन्नुभएको. ल सुन्नुहोला है त तपाईँको गीत. अब कार्यक्रमको अन्तिममा हामी राख्दैछौँ र यही गीतसँगै म आशा छुटिन्छु. अब आज गोधुली कार्यक्रमबाट सोमबार बिहान 6:30 बजे यहाँहरूलाई भेट्ने बाचा गर्छु. आजलाई बाय बाय, नमस्ते, शुभ साँझ अनि हेभ अ नाइस विकेन्ड. यो 2 दिन घमाइलो छ दक्षिण भेगको लागि, इन्जोय गर्न नभुलौँला. घाम पनि, पानी पनि, बादल पनि. नमस्ते.

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले सो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवाकले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री वाग्ले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझे मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट त्यही अनुसूचित दुईमा लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: बैठकमा श्रम संस्कृतिका आर्यन राईले बजेट विनियोजन बारे प्रश्न गर्नु भएको थियो।
2: आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या? यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति यो आयोगहरू बनाएको, र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्री समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ लाग्छ।
0: बागलुङकै दुर्गम गाउँ नर्जा भित्री वनमा कादुरीले झोरुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
3: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूलाई निकै सहज भएको भित्री वनकी पार्वती छन्त्यालले बताउनु भयो।
4: अहिले यहाँ खेतबारी यतै छ, खेतबारीमा हिँड्ने, घाँस दाउरा काट्ने, पचौला सोने सबै गर्ने सजिलो भएको छ।
3: पुलले नर्जा भित्री वन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
5: हाम्रो वर्षामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ गुर्जा माइत घुम्ने मान्छेहरू
3: हुन्छन्। 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
6: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 गते त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
0: बेलायतको पारासुट रेजिमेन्टका पूर्व अफिसर डान जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनु भएको छ। मन्त्री जोन हिरीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। यही बीच लेबर सांसद ब्यारी गार्नियरले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
7: यो बीएफबीएस गोर्खा रेडियो हो।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 29 गते तदनुसार जुन महिनाको 12 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी पनि परेको छ र बाल श्रम वृद्धको दिवस पनि। शुक्रबारको कार्यक्रम सदैव तपाईँले म धनजुङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा निमरुम्बाको आवाजमा रहेको यो पुरानो कुनै समय निकै लोकप्रिय भएको पप गीतबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत समसामयिक विषयवस्तुमा केन्द्रित रहेर गरिएको कुराकानी रहेको छ र यो कुराकानीमा भने वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग गरेका छौँ र यो कुराकानीलाई सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट भने साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: सम्राट नारायण गोपाल र स्वर्गीय आसफ हुस्लेको चाहिँ आवाज रहेको थियो। यसमा शब्द भने कुसुम गजमेरको, सङ्गीत रञ्जित गजमेरको। निकै नै लोकप्रिय भएको यो चिनो चलचित्रको गीतपछि अब भने सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा लागौँ। सम्पादकीय तर्फ आजको सम्पादकीय लिएका छौँ यी अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ संसारको आवाज सुन सरकार। यो शीर्षकमा सम्पादकीय लेख्दछ अन्नपूर्ण पोस्टले, सरकार विज्ञापन वा सूचना केवल दुई पक्ष बीचको व्यापारिक सामग्री मात्रै होइनन्, मिडियाको सबलीकरण र लोकतन्त्रको प्राण जोगाउने महत्त्वपूर्ण हिस्सेदार समेत हुन्। नयाँ सरकार बन्न साथ यिनै सूचना विज्ञापनको बाटो पनि निजी सञ्चार माध्यमका लागि पूर्णत थुनिएको छ। त्यसलाई खुलाउन देशव्यापी आवाज चर्किँदा समेत सरकारले सुनिरहेको छैन, जसको कारण मिडियामा आर्थिक नाकाबन्दी भएको छ। आर्थिक रूपमा कमजोर बनाएर मिडिया अर्थात् प्रेसको मुख थुन्ने प्रपञ्च सरकारले रचेको हो कि भन्ने संशय उत्पन्न हुन्छ। त्यस्तो आभास पनि सञ्चार माध्यम र सम्बद्ध हजारौँ व्यवसायीले गरेका छन्। त्यसको मारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्पूर्ण नागरिक परेका छन्। नेपालको संविधानले तीन तहका सरकारको कार्यक्षेत्र प्रष्ट गरेको छ। अधिकारको बाँडफाँट पनि संविधानले नै गरेको छ। सङ्घ सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 2082 चैत 18 गते एउटा यस्तो परिपत्र गर्यो, जसका कारण निजी क्षेत्रका सञ्चार माध्यममा सरकारी विज्ञापन रोकिए, गोर्खापत्र बाहेकमा विज्ञापन प्रकाशन गर्न रोकिएको छ। झन बोलपत्र आह्वानका सूचना त पत्र पत्रिकामा नछापे पनि हुने व्यवस्था सरकारले गर्न खोज्दैछ। एक त प्रदेश र स्थानीय तहसम्मलाई सङ्घका एउटा परिपत्र मार्फत निर्देशित गर्न खोज्नु नै संविधान विपरीत हो। यसको विरुद्ध जाने प्रयास केही प्रदेश र स्थानीय सरकारको राजनीतिक नेतृत्वले गर्न खोजेकै छ, तर प्रशासनिक नेतृत्वमा सङ्घबाट खटाइएका कर्मचारी छन्। तिनीहरू सरकारसँग भयभीत छन् र संविधान तथा कानुन विपरीतको परिपत्रको चिर्कुटो कार्यान्वयन गरिरहेका छन् भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, सरकारलाई लागेको छ कि सरकारी विज्ञापन भ्रष्टाचार हो र 3-4 अर्ब रुपियाँको वार्षिक सरकारी सूचना तथा विज्ञापन मध्ये 20% रकम मात्रै सञ्चार माध्यममा पुग्ने गरेको तथ्याङ्कले देखाउँछन्। बाँकी रकम एजेन्सी र कर्मचारीको सेटिङमा भागभण्डा हुन्छ, त्यो सत्य हो भने त्यसलाई रोक्ने काम सरकारको हो। विज्ञापन बोर्डले पत्र पत्रिकाको बिल पनि अनिवार्य गरी एजेन्सीको बिल सरकारी कार्यालयले स्वीकार गर्ने जुन विधि बनाएको छ त्यो कार्यान्वयन गर्ने हो भने चुहावटो हुन्छ न भ्रष्टाचार। सुदूरपूर्वको कार्यालयको सूचना पश्चिममा र पश्चिमको सूचना उत्तर दक्षिणको सूचना पूर्वतिर लगेर छाप्ने प्रवृत्ति पनि रोक्ने हुनुपर्छ। बजारमै नदेखिने राष्ट्रिय दैनिकहरूको मिलोमतो जालो तोड्नुपर्छ भन्नेमा दुई मत हुन सक्दैन, तर सरकारी विज्ञापन सरकारीमै गरेर सिन्डिकेट गर्ने काम राज्यको होइन। एक त राज्यले सञ्चार माध्यम नै चलाउने विषयमा व्यापक बहस भइरहेको छ, त्यसमाथि निजीसँग प्रतिस्पर्धा गर्ने नाममा एकलौटी गर्नु भनेको निरङ्कुशता लाद्नु नै हो भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, संविधानमै भएको पूर्ण प्रेस स्वतन्त्रतालाई खुम्च्याउने बहाना स्वरूप पनि सरकार अघि बढेको हुन सक्छ। आर्थिक रूपमा कमजोर हुन थालेका सञ्चार माध्यमलाई सरकारी निर्णयले झन गाँजेको छ। श्रमजीवी पत्रकारहरूको श्रमको समस्या झन तीव्र बनाएको छ। यी सबै पृष्ठभूमिमा नेपाल पत्रकार महासङ्घ सहित सम्बद्ध पक्षले निरन्तर गरेको खबरदारी औचित्यपूर्ण छ। पत्रकारहरूलाई पलायन बनाउँदा नै पत्रकारिता कमजोर हुन्छ, त्यही बुझेर सरकारले आर्थिक नाकाबन्दीको चाल चलेको हुन सक्छ। खासमा पत्रकारिता भनेको पत्रकारको विशेष अधिकार होइन, प्रेस स्वतन्त्रता पनि नागरिकका अधिकार हो जुन लोकतन्त्रको अनिवार्य तत्त्व हो। स्वतन्त्र प्रेस बिनाको लोकतन्त्र पूर्ण हुन सक्दैन। सरकार पत्रकारितालाई कुण्ठित गर्दै लोकतन्त्रकै मर्ममा प्रहार गरिरहेको छ। सरकारको निर्णय व्यवस्था खारेज योग्य छ। नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलन अघि नै सरकार सचिनु श्रेकर हुन्छ। यो विषय न्यायालयमा समेत विचाराधीन हुँदा यस्ता मुद्दालाई अग्राधिकार दिई जनताको पक्षमा न्याय दिलाउनु उचित हुन्छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि लागौं छोटो विश्राम तर्फ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा

0: यो छोटो विश्राम सँगसँगै अब भने लागौँ सदस्यो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। कुराकानीमा हुनुहुन्छ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी आजको पाहुनाको रूपमा। बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ समग्र नेपालको समसामयिक राजनीतिक विषयवस्तु, त्यसमा पनि नयाँ सरकार र नयाँ सरकारले गरेका कामहरूमा प्राय अहिले धेरै मान्छेहरू अचम्मित पनि भएका छन्, सशङ्कित पनि भएका छन्। भोट हाल्नेहरू पनि अहिले सशङ्कित भएको हामीले बाहिर हिँडडुल गर्दाखेरि उनीहरूको संवादहरू, हामीसँग जिज्ञासा राख्ने कुराहरू र यसैमा विशिष्टताको हिसाबले संविधान सभादेखि लिएर राष्ट्रिय सभा र यतिखेर भने उहाँ विशेषतः उहाँ आफ्नो कानुनी क्षेत्रमै रहेर कार्यरत हुनुहुन्छ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। उहाँ अन्तरिम संविधान लेखनको बेलामा पनि निकै नै ठुलो योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुन्छ र हामीले आज प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधि सभाको बैठकमा आएर सीमा सम्बन्धी विवादमा उठेको जुन विषय छ, उहाँले अभिव्यक्त गरेको विचार छ, शब्दहरू छ, त्यसलाई पूर्ण रूपमा प्रस्ताउनको लागि विपक्षी दलहरूबाट उठाइरहेको कुरा एकदमै उहाँले नबोल्ने भन्ने कुरा बाहिर आयो र परराष्ट्र मन्त्रीले भारत भ्रमण पछि यो कुरा रोस्टरमा बसेर बोल्नु भएको छ बुधबारको चाहिँ संसदको बैठकमा। त्योभन्दा अगाडि उहाँहरूको पार्टीको सभापति रवि रामेछानेजीको चाहिँ धन्दा नै 5 दिनको चाहिँ भारत भ्रमण सकिएर फर्किनुभयो, त्यसको लगत्तै उहाँ जानुभयो र फेरि भारतले यही विषयलाई प्रश्न राखेको थियो तपाईँहरूको लाइन के हो र यसमा प्रधानमन्त्रीले बोलेका कुरा र प्रधानमन्त्रीजीले चाहिँ तेस्रो पक्षको प्रश्न गरेको छ यी कुराहरूमा समग्र रूपमा जिज्ञासा राखेको कुराहरू आयो। आज भने हामीले घरेलु राजनीतिसँग, त्यसमा पनि देशको सार्वभौम त्यसै गरी देशको इज्जतसँग जोडेको कुरा, प्रधानमन्त्री सोझो व्यक्तिले बोलेका कुरालाई कसरी अब यो अहिले हामीले बुझ्ने, उहाँले एउटा शब्द पनि बोल्नु भएको छैन त्यसपछि, अब भने हामी कानुनी र व्यावहारिक रूपमा यसलाई कसरी चाहिँ हामीले यसलाई चाहिँ बुझ्ने, यसले दीर्घकाललाई कस्तो असर पर्छ भन्ने सन्दर्भमा छोटकरीमा संवाद गर्दैछौँ। धेरै बेर नपर्खौँ, राज्यसम्म अधिकारी छु, कार्यक्रम स्वागत छ यहाँलाई।
1: नमस्कार,
0: हजुर समय दिनुभएको धेरै धेरै धन्यवाद छ। बेला बेलामा यसो दुःख दिन्छौँ हामीले किनकि तपाईँ विशेषज्ञताको हिसाबले कानुनी र राजनीतिक रूपमा धेरै कुरा बुझ्नुभएको व्यक्ति हुनुहुन्छ। हामीले अरू व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने प्रयास गऱ्यौँ तर कतिजना आज भोलि अलिक बोल्न डराउनुहुन्छ, किन पहिला त अलिक खुसी भएर बोल्थे, आज भोलि अलिकति रासोपाको भन्ने यो साथ अलिकति तर्किन्ने, नबोलौँ यो विषय भन्ने चाहिँ भनौँ न त्यस्ता खालको कुराहरू आउँछन्। मैले अघि पृष्ठभूमि बताएँ नि, अब यो घाम जस्तो छर्लङ्ग छ होइन, अब कसरी हेर्ने राजेशम अधिकारी छु यो अहिलेको घटनाक्रमलाई चाहिँ?
1: यसरी हेर्नु पर्ला, प्रधानमन्त्रीजीको हाम्रो अहिलेसम्म संसदमा आएर उहाँले बोल्नु भएको भनेको त्यही अस्तिको सोझै आउनुभयो, हात उठाउनुभयो र चाहिँ के छ भनेदेखि गएर प्रश्नोत्तरमा म उभिएको छु, तपाईँलाई सोध्नुहोस् भन्नुभयो। उहाँले सिधा प्रश्न लिएर सिधा उत्तर दिनु कोसिस गर्नु। पहिलो कुरा त के छ भने हाम्रो प्रतिनिधि सभाको नियमावलीले गरेको व्यवस्थाको त्यो अनुकूल भएन, तपाईँले कानुनी क्षेत्रको मान्छे भने हुनाले मैले भनेको। अब त्यो प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेले लिखित रूपमा सोध्ने र त्यसको यति 3 दिन जस्तो लाग्छ मलाई, 3 दिन अगाडि नै त्यो प्रश्न लेखेर दिइसकेपछि प्रधानमन्त्रीले आएर जवाब दिने चलन थियो पहिले र नियममा त्यही व्यवस्था, ताकि प्रधानमन्त्रीले बोल्दाखेरि तलमाथि नपरोस्, सोधेको कुरा चाहिँ रेकर्ड हुन्छ, त्यो रेकर्डको रूपमा राख्ने कुरा भएको हुनाले गर्दाखेरि प्रधानमन्त्रीलाई अस्थिर नपरोस् भनेर सबै व्यवस्था गरिएको थियो। तर अनफर्चुनेटली के भयो भन्नुहुन्छ भनेदेखि उहाँ सोझै आउनुभयो, सोझै भन्न जानुभयो र भारत र नेपालको सीमा जस्तो कुरामा यो कुन सिटी छ कि यो कुराहरू गरिसाध्य छैन त्यस्तो विषयमा सोझै उहाँले चाहिँ के छ भन्दाखेरि बोलिदिँदाखेरि धेरै किसिमको अनावश्यक रूपमा मान्छेहरूको बिचमा शङ्का, उपशङ्का, अविश्वास र चाहिँ के छ भन्दाखेरि प्रधानमन्त्रीलाई नै लान्छना लगाउने खालका कुराहरू यावत कुरा भयो र त्यो पनि कुन दिन भयो भन्दाखेरि सत्तारूढ पार्टीकै सभापति भोलिपल्ट भारत भ्रमणमा जाँदै हो र भारतसँगको विवाद, सीमाको विवादको विषयमा भारत जाने चाहिँ आफ्नै पार्टीको सभापतिको जान खोज्दाखेरि उहाँले बोलिदिएको कुराले धेरै किसिमको आशंका जन्माएको थियो। त्यसलाई त्यही साँझै पनि परराष्ट्र मन्त्रालयले केही सफाईको यो थियो तर संसदमा आएर बोलेको कुरा प्रधानमन्त्रीले संसदमै आएर क्लियर गर्नुभएको भए बेस हुन्थ्यो जस्तो लाग्छ। तर उहाँले किन हो कुनै उहाँ आउन रुचाउनु भएन र धेरै दिनसम्म चाहिँ संसद अवरोध पनि भयो, त्यस कारणले गर्दाखेरि यो सेन्सिटिभ इस्यु थियो र त्यसको कारणले गर्दाखेरि संवेदनशील विषयमा उहाँ नबोलिदिँदाखेरि मान्छेहरूमा शङ्का आशंकाहरू बढाएको छ, त्यो देशको लागि पनि प्रधानमन्त्रीको लागि पनि उचित भएन भन्ने मलाई लाग्छ।
0: हजुर अब हामीले आलोचना नगरौँ अथवा त टिक्का टिप्पणी नगरौँ भन्दाखेरि पनि आम पत्रकारिताको धर्म भनौँ अथवा चाहिँ लोकतन्त्रमा विपक्षी भएन भने सत्तापछि चाहिँ अलिकति उग्र पनि हुने अलिकति चाहिँ भनौँ न अब आफ्नो स्वेच्छाचारी पनि हुने यो चाहिँ विश्वको अभ्यास छ कि झकझगाउनु पर्ने स्थिति छ अब मिडिया नै कमजोर भयो भने सत्ताले त जे पनि गर्ने अवस्था आउँछ अब अहिले जुन कुराहरू बाहिर आएको छ मिडियाले जुन किसिमले लेख्नुपर्ने हो मिडियाले जुन किसिमले इन्भेस्टिगेसन गर्नुपर्ने हो र विचारहरू मन्थन गर्नुपर्ने हो त्यो अलिकति कमजोर भएको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई यो जुन अहिले यो राष्ट्रिय विषयसँग जोडिएको विषयमा चाहिँ
1: यस्तो भएको हो अब यो के हुन्छ भन्नुहुन्छ भनेदेखि बोल्दाखेरि अहिलेको जमाना सामाजिक सञ्जालको जमाना छ सामाजिक सञ्जालमा के छ भने विशेष गरेर प्रधानमन्त्रीको अलिकति पनि आलोचना सहन नसक्ने एउटा ठुलो जमात छ भनिन्छ त्यो जमातले के गर्छ भन्नुहुन्छ भने त्यो मान्छेहरूलाई चाहिँ नाङ्गे झार भन्नु भनेर चाहिँ भन्छन् अब म त हेर्नु सामाजिक सञ्जालमा आबद्ध छैन तर मान्छेहरू त्यसै लखेटिएपछि मान्छेहरूले बोल्नुभन्दा चुप लगाएर बस्नु बेस भनेर भन्छन् त्यो चाहिँ पक्का कुरा हो अहिले सबभन्दा डरलाग्दो कुरा के हुँदैछ भन्नुहुन्छ भने सेल्फ सेन्सरसिपको के छ भन्दाखेरि डरलाग्दो स्थिति उत्पन्न भएको छ मेरो बुझाइमा सेल्फ सेन्सरसिप हुनु भनेको चाहिँ के छ भनेदेखि लङ रेन्ज लङ रनमा मतलब अलिकति लामो दुरीमा हेर्ने हो भने त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ मान्छेले त मनमा लागेको कुरा निर्धक्कसँग भन्न पाएन भनेदेखि त्यो लोकतन्त्रमा त्यस्तो कुरा चाहिँ सही हुँदैन तर त्यो कुराबाट चाहिँ अहिले मान्छेहरू चाहिँ आज झन्झटमा नपस्ौँ अहिले आफूले चाहिँ आफूलाई सीमित राखौँ नभए लखेट्छन् भन्ने किसिमको जुन सोच छ त्यो सोचलाई चाहिँ हामी सरकारले पनि विचार गर्नु पर्यो उनको बारेमा आलोचना नगर्दाखेरि सरकार बलियो हुँदैन म तपाईँलाई एउटा उदाहरण दिन्छु त्यो सोह्र सालमा नेपाली काङ्ग्रेससँग दुई तिहाईको सरकार थियो बिपी कोइरालालाई आलोचना गर्ने मान्छेहरू त्यो बेलामा कम सबैजना अब के पावरमा भएको चाहिँ बिपी कोइराला जस्तो मान्छेको अगाडि अरूलाई त्यो भन्न गाह्रो तर उहाँले मदनमणि दीक्षितलाई उहाँले आफै लेखेको मैले पढेको छु मदनमणिले उहाँले मदनमणिलाई बोलाए उहाँले के भन्नुभयो भने हेर्नुहोस् मदनमणिजी अरूले लेखुन् कि नलेखुन् तपाईँले मेरो बारेमा चाहिँ तिखो टिप्पणीहरू चाहिँ तपाईँ लेख्नु होला भनेर केही आर्थिक सहयोग सबै पनि गर्नुभएको थियो भन्ने जस्तो मलाई लाग्छ त्यस कारणले गर्दाखेरि के छ भन्नुहुन्छ भनेदेखि एउटा बुझ्ने मान्छेले एउटा लोकतन्त्रको पक्षधार मान्छेले के गर्छ भन्नुहुन्छ भने आफ्नो आफूमाथिको आलोचनालाई सहन पनि सक्छ त्यसको जवाब दिन उपयुक्त पनि ठान्दछ र चाहिँ त्यो चाहिँ के छ भने झन् संसदमा त झन् प्रधानमन्त्रीले समय बढी दिएर चाहिँ उत्तरदायीपूर्ण व्यवहार गर्नै पर्छ यति कुरा त हामीले भन्नै पर्छ जस्तो मलाई लाग्छ
0: हजुर अब राजाको सक्रिय शासनमा पनि मान्छेहरूले विचार अव्यक्त गर्ने बेलामा आलोचना गर्ने बेलामा डराउँदैन थिए होइन खुल्याआम मजासँग बोलिरहेका थिए अझै सौहार्दपूर्ण रूपमा फोन गरेर पनि हामीलाई चाहिँ बोलाएर उनीहरूले आफ्नो विचार राख्थे होइन त्यतिखेर त्यतिको डर थिएन अहिले प्रसारण पो हुन नपाउने भन्ने थियो तर अहिले त आलोचनाको क पनि उच्चारण गर्न डराउनेहरू हिजो खुलेर बोल्नेहरू हिजो खुलेर चाहिँ आलोचना गर्नेहरू विश्लेषण गरिदिनेहरू पनि अलिकति पुनर्विचार गर्नुपर्ने स्थिति आयो भने यो जुन पछिल्लो घटनाहरूलाई हामीले सुरुदेखि नै विश्लेषण गरिरहेका छौँ समीक्षा गरिरहेका छौँ होइन तर घटनाक्रम त त्यतिको सुख देखिँदैन नि होइन त्यतिको चाहिँ हामीले एकदमै ढुक्क भएर बस्ने खालको त देखिँदैन नि एउटा बोल भएर बस्दिने सरकार प्रमुख यता विपक्षीले आलोचना गरिरहेको छ संसद अवरुद्ध गरिरहेको छ त्यसको सुनवाई नहुने हल्का रूपमा परराष्ट्र मन्त्रीबाट चाहिँ कुरा आउने यसलाई हामीले राजनीति रूपमा उसले दिन खोजेको सन्देश उसले दिन खोजेको भनौँ न इसारा के हुन सक्छ यसमा चाहिँ कसरी बुझ्ने हामीले चाहिँ
1: हेर्नुहोस् अब अहिलेसम्म सरकारले बोले बापतमा नै कसैलाई चाहिँ के छ भन्दाखेरि यो कानुनी दायरामा लिएर आएको छ मलाई त्यति याद भएन त्यस कारणले गर्दाखेरि मान्छेको मनमा चाहिँ के छ भने जुन सामाजिक सञ्जालमा चाहिँ लखेट्ने एक किसिमको मान्छेहरू छन् तिनलाई लखेट्छन् भनेर चाहिँ भन्ने कुरा छ तर त्यसबाट नै अहिले हत्ती हाल्नुपर्ने अवस्था चाहिँ त देख्दिनँ तर पनि के छ भन्नुहुन्छ भने मान्छेहरू किन बेकारमा झटमा पस्ने भन्ने खालको
0: भनेपछि सामाजिक सञ्जालमा आउने जुन प्रतिक्रियाहरू छ गाली गलौजको शब्दहरू छ त्यसबाट अलिकति टाढै रहौँ भन्ने मात्रै बुझ्दा
1: हो त्यसरी नै बुझ्दाखेरि हुन्छ तर त्यसमा खालि प्रधानमन्त्रीको मात्रै कुरा होइन प्रधानमन्त्रीका प्रशंसक भन्नेहरूले पनि सोच हुन्थ्यो चाहिँ के छ भने यो कुरा यस्ता कामहरू चाहिँ यस्तै हामीले गरेको कुराले अन्तत चाहिँ के छ भन्नुहुन्छ भने त्यसले चाहिँ प्रधानमन्त्रीको हित गर्दैन बरु अहितै गर्छ भन्ने कुरा बुझ्नु चाहिँ राम्रो हुन्छ भन्ने मलाई लाग्छ
0: हजुर अब यो जुन हामीले गरिरहेको कुराकानी त संवाद त रासोपालाई माया गर्ने रासोपालाई भोट हाल्नुपर्छ भन्ने मान्छेले पनि सुन्छन् रासोपालाई गाली गर्नेहरूले पनि सुनिरहेका हुन्छन् रासोपालाई सरकारबाट खेद्यो भन्नेहरूले पनि सुनिरहेका हुन्छन् धेरै किसिमका हाम्रा श्रोता हुनुहुन्छ त्यसमध्येमा सबैभन्दा हाम्रो महत्त्वपूर्ण श्रोता भनेको ब्रिगेड अफ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू हुनुहुन्छ हामीले घरसँगको सम्बन्ध जोड्ने सन्दर्भमा नेपालमा भइरहेको यस्तो गतिविधिका सन्दर्भलाई जस्ताको तस्तै हामीले पस्किरहेका हुन्छन् होइन भनिरहेका हुन्छौँ राधेश्यामजी तपाईँले देखेको विगत लामो समयदेखि हामीसँग संवादमा हुनुहुन्छ तपाईँले हामीलाई धेरै कुराहरू सहयोग पनि गर्नुहुन्छ संवादकै क्रममा बुझाइदिनुहुन्छ यो अहिलेको जुन छ नि संविधानको चाहिँ स्ट्याटसलाई हेर्दाखेरि कसरी बुझ्ने संविधानको ट्र्याक बाहिर गयो संविधान ट्र्याकमा आयो भनेर भने र अहिले जुन किसिमको गतिविधि भइरहेछ नि संविधान संशोधनको कुराहरू जुन डिजिटल प्लेटफर्मबाट चाहिँ गर्नुपर्छ मतदान गर्नुपर्छ भन्ने कुराहरू छ नि अहिलेको सरकारले गरेका कामहरूमा त्यो कति खतरनाक हुन सक्छ
1: अब संविधानको कुरा गर्नुहुन्छ भने संविधानमा हाम्रो व्यवस्था पहिलो कुरा के छ भन्नुहुन्छ भने यो एउटा संसदीय प्रणाली अन्तर्गतको व्यवस्था हो संसदीय प्रणालीमा हामीले जानेको बुझेको तरिका चाहिँ के हो भन्नुहुन्छ भने प्रत्येक प्रधानमन्त्री र मन्त्रीहरू शासकीय प्रबन्धका निम्ति उत्तरदायी हुन्छन् जनताप्रति र त्यो कस मार्फत आउँछ त भन्दाखेरि निर्वाचित संसद मार्फत आउँछ भनेर भनिन्छ तर यहाँ के भयो भन्नुहुन्छ भने प्रधानमन्त्रीको चाहिँ रुचि चाहिँ के छ भने संसदमा बस्ने संसदमा सुन्ने संसदमा आएका प्रश्नहरूको जवाब दिने बेला बेलामा चाहिँ नेपालीहरूलाई संसद मार्फत नै के छ भन्दाखेरि जवाब दिनुपर्छ भनी ठान्ने त्यो प्रवृत्तिमा म धेरै कमजोर पक्ष देखेँ तर यो कुरा हुँदाखेरि के हुन्छ भन्नुहुन्छ भने हामीले जुन शासन व्यवस्थामा उत्तरदायित्व देखाउनु पर्ने ठाउँ कहाँ हो भन्दाखेरि संसद भनेर देखाउँछौँ त्यो उत्तरदायित्व देखाउनु पर्ने ठाउँमा चाहिँ के छ भने प्रधानमन्त्रीको चाहिँ यो आचरणले खालि अरू जनता मात्रै होइन स्वयं मेरो विचारमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिदेखि लिएर सम्पूर्ण तपाईँको सांसदहरू नै आश्चर्यचकित भइरहनु भएको होला हुनुपर्छ भन्ने मेरो अनुमान मात्रै हो मसँग कसैसँग कुरा
0: अब यही बिचमा चाहिँ गृहमन्त्री पुनर्आगमन भए होइन अब सम्पत्ति शुद्धिकरणको विषयमा प्रतिवेदन बाहिर आएको छैन उहाँलाई अब पुनर्बहाली गरियो फेरि मानवाधिकार आयोगले अलिकति बढी चाहिँ अनुसन्धान गर्नुपर्ने भनेको अहिलेको गृहमन्त्रीज्यूलाई इङ्कित गरेको देखिएको छ राज्यसभाभित्रकै धन्दा नै 16-17 अहिलेको सभामुखलाई पनि इङ्कित गरिएको छ प्रश्नको घेरामा राखिएको छ सबै घटनाक्रम अब यसो हेर्दाखेरि प्रधान न्यायाधीश नियुक्तिका घटनाक्रम सभापतिज्यूको चाहिँ मुद्दा पोखराको जिल्ला अदालतबाट चाहिँ फर्चोट गरिदिएको घटनाक्रम त्यस पछाडि गएर फेरि यो तराईतिरको घटनाक्रम यो सबै चिज हेर्दाखेरि राजनीतिक लेनदेन हिसाब किताब मिलाएको जस्तो पनि त देखियो नि राजसभाभित्र पनि प्रधानमन्त्रीजीको जस्तै उपसभामुखको निर्वाचन हुँदाखेरि हर्क सम्पाङको पार्टीको चाहिँ एउटा सभासदलाई चाहिँ बनाइएका होइन अब हामीले हेर्ने कसरी अब एकातिर सशङ्कित हुनुपर्ने छ अर्कोतिर भित्र लेनदेनको गरेको जस्तो पनि देखिन्छ कुन रूपमा लिन सकिन्छ यसलाई चाहिँ हामीले
1: अब हेर्नुहोस् यो कुराहरूमा धेरै कुरा तपाईँले सुन्नुभयो एकैचोटि होइन त्यसले गर्दाखेरि त्यसलाई मैले यसै जवाफ दिउँ मूल कुरा के छ भन्नुहुन्छ भनेदेखि जस्तो कि अब न्यायाधीशको नियुक्तिको सम्बन्धमा मान्छेहरूले न्यायाधीशहरूको नियुक्तिमा भन्दा पनि न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया जुन बनाइयो नि त्यो चाहिँ मा आपत्ति हुनुपर्ने हो भन्ने मलाई लाग्दछ त्यो प्रक्रियालाई के छ भने मन्जुर गर्ने खालि न्यायाधीशहरूको नियुक्तिको मात्रै कुरा गर्दाखेरि त्यहाँ चाहिँ ठिक ठाउँमा परेन भन्ने मलाई लागेको छ र त्यही कुरा मैले भन्दै पनि आएको छु अध्यादेश मार्फत जसरी कानुनलाई व्यवस्थापन गरियो त्यो अध्यादेशमा बनाइएको कानुनलाई चाहिँ के छ अध्यादेश मार्फत बनाइएको चाहिँ नियुक्तिलाई अध्यादेशलाई कसरी नछुने तर नियुक्तिलाई मात्रै सुन्ने कुरा चाहिँ मलाई उचित लागेन त्यहाँनिर त्यो कुरा भन्नु दोस्रो कुरा चाहिँ के छ भन्नुहुन्छ भने तपाईँले अहिले अरू जति पनि कुराहरू भनिरहनु भएको छ लेनदेनका कुरा भन्नुभएको छ राजनीतिमा तपाईँको लेनदेन हुन्छ यहाँ त्यो सम्झौता पनि हुन्छ त्यो सम्झौता हुनुलाई मैले अन्यथा मान्दिनँ तर त्यो के हुनु पर्यो भन्दाखेरि लोकतन्त्रमा चाहिँ त्यसलाई पारदर्शी ढङ्गले त्यसलाई बुझाउनु पर्यो मान्छेलाई किन यस्तो भइरहेको छ भन्ने कुरा जान्ने अवसर हो नागरिकले त्यो थाहा पाउनु पर्यो यो कुरामा चाहिँ के छ भने अहिलेको अहिले सबभन्दा कमजोरी देखिएको पक्ष पारदर्शी रूपले केही पनि भइरहेको छैन भन्ने जुन सन्देश गइरहेको छ
0: भनेपछि जुन सभामुखको भूमिका रोलिङ गर्न नसकेको घटना एउटा देखियो होइन आफै भेट्न गयो प्रधानमन्त्रीले सरकार प्रमुखलाई रोल क्रमको हिसाबले 4 नम्बरमा भएको मर्यादा क्रमको हिसाबले पनि सभामुखले गएर भेट्न जाने होइन नि त सभामुखले आएर भेट्नुपर्ने हो नि त प्रधानमन्त्रीजीले त होइन अब जुन संसदबाट उहाँ प्रधानमन्त्री हुनुभएको हो भलै भोटिङ नहालेको भयो तर त्यो संसदबाटै गएको हो नि त उहाँ त अब भालेन्द्रजीको चाहिँ चरित्र अथवा उहाँको चाहिँ यसो हेर्दाखेरि पोलिटिकल्ली हामीले फेयर एनालाइसिस गर्नु पर्दाखेरि उहाँ राजनीतिक रूपमा चाहिँ सबल अथवा गुण भएको मान्छे त हो भन्न त नसकिने स्थिति आयो नि त चतुर पनि छ उहाँ तर कस्तो हदको चतुर हो भन्ने कुरा त बुझ्न नसकिने स्थिति देखियो नि त यो घटनाक्रमले त
1: हेर्नुहोस् कुरा के छ भन्नुहुन्छ भने संसदीय प्रणालीमा विश्वास राख्ने मान्छेले यस्तो काम सितिमिति गर्दैन अब संसदीय प्रणाली नै मलाई मन्जुर छैन भन्ने भन्ने मान्छेले पनि यो प्रणालीको अन्तर्गत चाहिँ शपथ खाएर आएपछि अन्यथा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। यो दुईवटा कुरा। तेस्रो कुरा चाहिँ के छ भन्नुहुन्छ भने म भर्खरैको एउटा घटना भर्खर त के 2014-15 को घटना तपाईँलाई एउटा बताउँछु। भारतीय अहिलेको मोदीजी चाहिँ के छ प्रधानमन्त्री भएर आएपछि नयाँ प्रधानमन्त्री भएर आएपछि उहाँले सबै पार्टीहरूलाई राखेर यो सर्वोच्च अदालतको न्यायाधीशहरूको नियुक्ति पहिले सरकारले गर्थ्यो पछि उनीहरूले कलेजियमबाट गर्न थाल्यो। त्यो कलेजियमबाट गर्न थालेपछि के छ भनेदेखि सर्वोच्च अदालत जतिवटा मुद्दा पर्यो सबैमा चाहिँ हामीले नै गर्ने हो भनेर चाहिँ उसले भनिदियो। संविधानमा लेखेको एउटा कुरा थियो तर संविधानलाई नागेर सर्वोच्च अदालतका न्यायाधीशहरूले न्यायाधीशको नियुक्तिमा हामी अरूले हस्तक्षेप गर्न दिएनौँ भने त्यसपछि गएर मोदीको सरकार आएपछि सबै पार्टीलाई राखेर कन्स्टिट्युसनमा नै उनीहरूले संशोधन त्यो संशोधन भइसकेपछि पनि सर्वोच्च अदालतले के गर्यो भन्नुहुन्छ भने त्यो कुरालाई त्यो असंवैधानिक हो संविधानमा गरेको संशोधनलाई पनि असंवैधानिक सबै पार्टीले होल हाउसले पास गर्दाखेरि। तर के छ भने एउटा बुद्धिमान मान्छेले कसरी काम गरे मोदीले भनेदेखि उनले लडाइँ गरेन अदालतसँग अदालतलाई माने अदालतको फैसलालाई नै मानेर हिँडिरहेका छन् आजसम्म पनि। तर उनले के चाहिँ गरे भन्नुहुन्छ भने सर्वोच्च अदालतको त सिफारिस गर्ने काम उनले गरे तर सिफारिस गरिएको व्यक्ति ठिक बेठिक के हुन् भन्ने कुरा उनले आफ्नो एजेन्सी मार्फत चाहिँ जाँचबुझ गरेर हेर्न थाले जसको परिणाम स्वरूप के छ भने पाँचजना सिफारिस भएकोमा कहिले चारजना कहिले तिनजनाको मात्रै चाहिँ सदर भयो बाँकी चाहिँ तपाईँको होल्डको होल्डमै बस्यो। यसरी उनीहरू चाहिँ के छ भने आफ्नो काम पनि निकाले झगडा पनि गरेनन् र त्यसलाई पनि प्रगतिको पथमा लगे। तर हामी कहाँ के भइरहेको छ भन्नुहुन्छ भने टाउकै दुधाउने कुरा भइरहेको टाउको दुधाएर तपाईँको के छ भन्नुहुन्छ भने पिटेको टाउको फोडिन्छ हेर्नुहोस् त्यसको परिणाम जनताले भोग्छन्। त्यस कारणले गर्दाखेरि यसो टाउको दुधाउने काम गर्नु हुँदैन संसदमा आएर वार्ता संवाद यो नै हो लोकतन्त्रको सम्बन्ध चाहिँ राम्रो कुरा त्यसमा चाहिँ प्रधानमन्त्रीले आउने दिनमा ध्यान दिनुपर्छ भन्ने कुरा लाग्छ।
0: कार्यक्रम उपचारतिर छौँ अब राधेश्यामज्यू अब यो जुन अहिले हामीले गरिरहेका सबै कुराहरूमा चाहिँ सबैभन्दा अहिले एकदमै विचार गर्नुपर्ने यो संविधान संशोधनको जुन कुराहरू भइरहेको छ नि अब उनीहरूले अघि मैले नि सोधेँ यहाँसँग डिजिटल माध्यमबाट भोटिङ गर्ने सुझाव माग्ने आम जनताबाट भनेर आइसकेको छ न्युज पनि आइसकेका छ होइन अब सुझाव कस्तो खालको राम्रो सुझाव पनि जाला नराम्रो पनि होला विभिन्न किसिमको होला त्यो आफ्नो ठाउँमा छ होइन अब जुन अहिले यहाँले भन्नुभयो कि यो नियुक्तिका सन्दर्भलाई पनि यसो हेर्दाखेरि प्र्याक्टिस हेर्दाखेरि त्यसको जुङ्गाको लडाइँ जस्तो पनि देखियो होइन तर विचार गर्नुपर्ने कुरा चाहिँ यसमा सरकारले गरेको कामहरूमा विपक्षी दलले बुझ्नुपर्ने हेर्नुपर्ने कुरा यी के छ यसमा चाहिँ अन्तमा चाहिँ टुङ्गिनु पर्दाखेरि यो जुन संविधान संशोधनको विषयलाई पनि महत्त्वपूर्ण रूपमा हेरिया छ उनीहरूले
1: संविधान संशोधनको विषय भनेको चाहिँ समग्र नेपाली जनताको चाहिँ सरोकारको विषय हुन्छ हेर्नुहोस् होइन त्यसमा तपाईँको पारदर्शिता भएन र त्यसमा चल्ने चलाउने कामहरू गरियो भनेदेखि त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ। वास्तवमा त्यसै उनीहरूले सरकार तपाईँको के छ सरकारको दृष्टिकोण के छ मैले बुझाएको छैन तर सरकारले यसमा चाहिँ के छ भने मैले चाहिँ संविधान संशोधनको विधेयक लिएर आउँछु भन्ने सोचेको छ र अरू त्यसमा चाहिँ के छ भनेदेखि मन्जुर गरौँ भनेर सोचेको छ भनेदेखि मेरो विचारमा त्यो त्रुटिपूर्ण कुरा हुन्छ। यसले त वास्तवमा के हुनुपर्छ भन्नुहुन्छ भने एउटा चाहिँ आयोग जस्तो बनाएर पहिलेबाट चाहिँ के छ भने उसले यो कुराहरू चाहिँ माग गर्नु सरकारको जुन चाहिँ अहिलेको सरकारको जुन कार्यदल हो कि के हो कुनै असीमजीको चाहिँ असीम शाहजीको चाहिँ जुन चाहिँ बनेको छ त्यसले चाहिँ तपाईँको चाहिँ अब गर्न पाउँदैन मैले भन्दिनँ तर के छ भन्नुहुन्छ भने त्यो कुराको विश्वसनीयता तपाईँको पारदर्शिता छैन त्यसको विश्वसनीयता पनि छैन त्यसको पारदर्शिता पनि छैन
0: त्यसैको कडीको रूपमा उहाँले चाहिँ डिजिटल प्लेटफर्मबाट जनताको चाहिँ सुझाव मागिएको कुरा त सूचना समाचार त आइसकेका छ नि
1: जनताले के दिए सुझाव कति दिए सुझाव कस्ता दिए सुझाव कतिको पहुँच भयो त्यो भराइमा कतिले त्यसलाई मन्जुर गरे कतिले चुपलाएर बस्न चाहे यो त तपाईँलाई थाहा छैन नि। त्यस कारणले गर्दा भोलि जनताको एकदम सबैले मन्जुर गरेका छन् भनेर भन्ने पनि भयो। त्यस कारण मैले पारदर्शिताको कुरा एकदम इम्पोर्टेन्ट छ हेर्नुहोस् गरेर मात्रै हुँदैन ठिक पनि गर्नु होला भोलि गएर तर मान्छेले के छ भने त्यसलाई स्वीकार्न सकेनन् भनेदेखि यो चाहिँ डिजास्टर हुन्छ एकदम त्यो चाहिँ के छ नराम्रो हुन्छ। त्यसले गर्दाखेरि मेरो विचारमा यस किसिमको कुराहरू गर्नु हुँदैन। यसमा त के छ भन्नुहोस् भने सत्ता पक्षको मात्रै कुरा छैन प्रतिपक्षको मात्रै पनि कुरा छैन यसमा सत्ता पक्ष र प्रतिपक्षभन्दा बाहिर बस्नेहरूको पनि कुरा हुन्छ संविधानको बारे त्यो सरकारको कुरा हुने भएको हुनाले यसरी चाहिँ डिजिटल प्लेटफर्मबाट माग्ने अनि जे आयो 10-20-50-25-200-400 मान्छेले चाहिँ दिएको सुझाव नै नेपाली जनताको सुझाव हो भनेर स्वीकार गर्न थालियो र त्यसको आधारमा हामीले बनाएका हौँ भनेर विधेयक पास गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ। यसले लार्जर तपाईँको के छ भने पपुलेसन मतलब के छ भने सकेसम्म बढी जनताको पहुँचमा जानुपर्छ किनभने यो संविधान सभाले बनाएको संविधान यो तपाईँको कसैले दिएको संविधान होइन यो संविधान सभाले बनाएको संविधानमाथि तपाईँको चाहिँ संशोधन गर्नको गर्नको लागि जनताको बीचमा चाहिँ एकदम छलफल हुनुपर्छ र त्यो छलफल मात्रै होइन त्यो छलफललाई पारदर्शी ढङ्गले ग्रहण पनि गर्न सक्छ र अहिले मलाई के लाग्दछ भनेदेखि त्यो स्टेजमा सरकार पुगेको छैन र सरकारले गरेको कागजले माग्ने बित्तिकै यो कुराहरूमा चाहिँ हामीले भर पर्नु हुँदैन यसमा चाहिँ हामी सबैले ध्यान दिएर हेर्नुपर्छ र चाहिँ सजगताका साथ संविधानलाई छेडखान गर्ने कुरामा मन्जुर गर्नु हुँदैन भनेर भन्छु म अहिलेको स्टेज म के भन्न चाहन्छु भने संविधानमा संशोधन गर्नको निम्ति पर्याप्त ठाउँमा संशोधन गर्नुपर्ने छ त्यो तर त्यो कुराको निम्ति के छ भन्नुहुन्छ भने अहिले सरकारले गरेको जुन पद्धति उसले अगाडि बढाउनु खोजेको छ त्यो उपयुक्त छैन भन्ने मलाई
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk

चलचित्र माग्ने राजाको यस गीतमा बाबुल गिरीको आवाज रहेको थियो र यसमा केदार घिमिरेको अभिनय पनि रहेको छ र सानो बच्चाको आवाजमा भने रोनिस खड्काको रहेको छ र यस गीतमा शब्द र सङ्गीत भने स्वयं बाबुल गिरीले नै गर्नुभएको हो र यो साङ्गीतिक कोसिली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा प्रमोद खरेलको आवाजमा रहेको यो साङ्गीतिक कोसिली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। सप्ताहन्त बिदा तपाईँहरूको रमाइलोसँग बितोस्। पुनः फेरि सोमबार उपस्थित हुने नै छौँ र भेट हुने नै छ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्न भएको छ। काठमाडौँमा एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहस पत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नु भएको छ।
1: मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, पढ्ने गर्छ प्रक्रिया के? म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीति बुझ्छु। संविधान संशोधन हुने बेला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ पनि डिप्लोमा पनि सुन्न पाएको छु।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहस पत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद एक महिना थपिदिएको छ। सरकारले अर्थमन्त्री डाक्टर सोनी मुवाग्लीमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनुभयो।
2: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै अहिले।
0: मन्त्री वाग्लेले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकुटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनु भएको छ। रासोपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्ति सबै अनुशासित हुनुपर्ने बताउनु भएको हो। उहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना नगरिएको भन्दै रासोपा सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरेरै छान्ने दावी गर्नुभएको छ। अब खबर फटाफट।
3: बन्देल आतंक र खाने पानी संकटका कारण खोटाङको रावावेशी चार, डुम्रे धारा पानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले एक बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोगराह नरसिंह पाँचका किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप सुक्खामाथि, फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्का खाँची सन्धिक अर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासु ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै, ट्रान्सफर्मर चोरी सम्बन्धी 15 वटा उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा। चितवनको इच्छा कामनामा दुहना भैँसी र गोठका लागि पालिकाको अनुदान, गोठ बनाउन 20 जना र दुहना भैँसी किन्न 35 जनाले निवेदन दिएकोमा हालसम्म 20 किसानलाई जनै 75,000 सम्म दिइयो। र अमेरिका र क्रोएसिया पठाउने भन्दा लाखौं ठग्ने 2 जना काठमाडौँ प्रहरीको फन्दामा, अमेरिका पठाउँछु भनेर 35 लाख ठग्ने दोलखा सैलुङ दुईकी रुकु कुमारी श्रेष्ठ र क्रोएसिया पठाउने भन्दै 3.5 लाख ठग्ने मोरङ उर्लबारी छका शैलेन्द्र साक्यलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइयो।
0: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन शुरू गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बक्यौता रकम वसुल उप गर्ने चेतावनी दिएपछि विभिन्न 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोड़ भन्दा बढी बक्यौता भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: अँ राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: बाग्लुङकै दुर्गम गाउँ नर्जाफी त्रिवनमा कादुरीले छोलुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्री वनकी पार्वती छन्त्यालले बताउनु भयो।
2: अहिले यहाँ खेतबारी यतै छ, खेतबारीमा हिँड्ने, घाँस दाउरा काट्ने, पचौला सोर्ने सबै गर्ने सजिलो भएको छ।
1: पुलले नर्जा भित्री वन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
3: हाम्रो वर्षामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ। माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ माइत मान्छेहरू हुन्छ।
1: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
4: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 त्यो उद्घाटन भयो। 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको संलग्नता छानबिन गर्न समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनाको आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखेपछि छानबिन प्रक्रिया अघि बढेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुल्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब स्वयं जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनु भएको छ। रासोपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले स्थापनाको 4 वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्ति सबै अनुशासित हुनुपर्ने बताउनु भएको हो। उहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना गरिएको भन्दै रासोपा सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरेरै छाड्ने दावी गर्नुभयो। अब खबर फटाफट।
5: बन्देल आतंक र खाने पानी संकटका कारण खोटाङको रावावेशी 4, डुम्रे धारा पानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोगराह नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्घाखाँची सन्धि खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासु ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै, ट्रान्सफर्मर चोरी सम्बन्धी 15 वटा उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा। चितवनको इच्छा कामनामा दुहना भैँसी र गोठका लागि पालिकाको अनुदान, गोठ बनाउन 20 जना र दुहना भैँसी किन्न 35 जनाले निवेदन दिएकोमा हालसम्म 20 किसानलाई जनै 75,000 सम्म दिइयो। र अमेरिका र क्रोएसिया पठाउने भन्दा लाखौं ठग्ने 2 जना काठमाडौँ प्रहरीको फन्दामा, अमेरिका पठाउँछु भनेर 35 लाख ठग्ने दोलखा सैलुङ 2 की रुकु कुमारी श्रेष्ठ र क्रोएसिया पठाउने भन्दै 3.5 लाख ठग्ने मोरङ उर्लबारी 6 का शैलेन्द्र साक्यलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइयो।
0: बेलायतको पारासुट रेजिमेन्टका पूर्व अफिसर ड्यान जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हिलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। यही बीच लेबर सांसद ब्यारी गार्डियनले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
6: The pressure that is being put on him by these resignations will mean he has to revisit the maths. They have to go over the figures and they will have to get a compromise. It would be ridiculous.

नमस्कार, सुस्वागतम बीएबीएस कर्खा रेडियोको अर्को प्रस्तुति कार्यक्रम त्रिवेणीमा म रूपा राणा। कार्यक्रम त्रिवेणीमा आजको विषय भने अलिकति रोचक छ। हामीलाई धेरै साथीहरूले यो कार्यक्रम पुनः प्रसारण गरिदिनु हुनको लागि अनुरोध गर्नुभएको थियो। विशेष गरेर आज तपाईँहरूले डाक्टर जीत तामाङसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ र धेरै श्रोताहरूले यो कार्यक्रम पुनः प्रसारण गरिदिनु हुनको लागि हामीलाई अनुरोध गर्नुभएको थियो। र मेनोपज भनेको के हो, यसका समस्याहरू अनि यो समस्या भएपछि कसरी समाधान गर्न सकिन्छ आदि इत्यादिको विषयमा तपाईँले सुन्न सक्नुहुनेछ आजको कार्यक्रम त्रिवेणीको अवधिभर, यानि कि दुई घन्टाको समय अवधिभर हामी डाक्टर जीत तामाङसँग कुराकानी गर्नेछौँ। अहिलेको लागि भने स्वीकार्नुहोस् यो मिठो गीत।

बीएफबीएस कर्क रेडियोबाट तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्। अहिलेको लागि भने हामीलाई प्राप्त भएका केही सूचनाहरूमा, यस वर्षको नेपाल कप फाइनल भने क्विन्स एभेन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा हुँदैछ, र 4 जुलाईमा बिहानको 9 बजेदेखि नै लेडिजहरूको भलिबल हुनेछ, भेटरानहरूको काठमाडौँ कप पनि हुनेछ, र त्यसपछि भने नेपाल कपको फाइनल क्विन्स एभेन्यू ओल्ड सर्टमा हुनेछ। तपाईँहरू पनि आउन सक्नुहुनेछ क्विन्स एभेन्यू ओल्ड सर्टमा। त्यहाँ विभिन्न किसिमका आउटसाइड एजेन्सिजहरूको स्थलहरू, अनि त्यस्तै गरी तपाईँहरूलाई इन्टरटेनमेन्ट प्याकेजको लागि नयाँ पुराना सबै गायक गायिकाहरूको पनि त्यहाँ उपस्थिति रहनेछ। तपाईँका आफन्तजन इष्टमित्रहरूसँग भेटघाट हुन नसकेको अवस्थामा पनि त्यो दिनमा विशेष गरेर तपाईँहरू एकै ठाउँमा भेटेर रमाइलो गर्न सक्नुहुनेछ। एउटा पिकनिक टाइपको डे पनि हो नेपाल कप। अनि गोर्खा ब्रिगेडका तपाईँका पुराना पल्टनका दाजुभाइ दिदीबहिनीहरू, नम्बरीहरू, अनि आफन्तजनहरू, इष्टमित्रहरू, अनि भान्जा भान्जीहरू सबैको लागि हो। इन्जोय गर्नुहोला। शनिबार 4 जुलाईको दिनमा क्विन्स एभेन्यू ओल्ड सर्टमा हुँदैछ बिहानको 9 बजेदेखि नै। अनि त्यहाँ विभिन्न किसिमको एन्टरटेनमेन्ट प्याकेजहरू पनि छँदैछन्, एकदमै फ्रिली इन्जोय गर्न सक्नुहुनेछ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: अब भने आजको यो समयमा हामी एक विशेष अन्तर्वार्ता गर्नेछौँ र यो अन्तर्वार्ता विशेष गरेर महिलाहरूको मन्थली पिरियड सकिने बेलाको अवस्था भनौँ न यो मेनोपजको विषयमा हामी आज चर्चा गर्नेछौँ र पहिले पनि यो विषयमा धेरै चर्चा भएको थिएन तर आजभोलि भने यहाँको कम्युनिटी यहाँको पार्लियामेन्टदेखि लिएर यहाँको विभिन्न काम गर्ने सेक्टरमा भनौँ न कुनै पनि स्थानमा यो विषयमा बढी चर्चा भएको यहाँहरूले समाचारमा रेडियो टेलिभिजनमा पनि सुन्दै आइरहनु भएको विषय हो र यो विषयमा आज हामी विस्तृत रूपमा जानकारी लिनेछौँ डाक्टर जीत तामाङसँग र डाक्टर जीत तामाङको विषयमा भन्नुपर्दा उहाँले युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चितगोङ बङ्गलादेशबाट MBBS गर्नुभएको हो सन् 2003 अनि उहाँको बाबा आमा लगायत उहाँको श्रीमान पनि गोर्खा ब्रिगेडकै भूतपूर्व मेम्बर्स हुनुहुन्छ। उहाँले लामो समयसम्म फानबरोको जीपीमा पनि काम गर्नुभएको हो भने अहिले उहाँ अल्डसटको द वेलिङटन प्र्याक्टिस जीपीमा काम गरिराख्नु भएको छ एज अ जनरल प्र्याक्टिसनर। डाक्टर जीत, सबैभन्दा पहिला त यहाँलाई BABS गोर्खा रेडियोमा स्वागत गर्दै यो विषयमा तपाईँसँग कुराकानी गर्नको लागि हामीले धेरै पहिलादेखि नै सोचिरहेका थियौँ तर आज मात्रै आएर तपाईँसँग यस्तो राम्रो मौका मिल्यो, होइन? यो समय यो क्षण हामी जहाँ छौँ त्यहाँ अर्थपूर्ण रहनेछ भन्ने मैले विश्वास गरेको छु। यो कुराकानीको प्रसङ्ग कसरी भयो र आजभन्दा पहिला पनि यो विषयमा हामीले सोचिरहेका थिएनौँ र कसरी यसको परिकल्पना भन्दा पनि यो अचानक आएको कुरा हो? प्रसङ्ग चाहिँ यस्तो थियो कि डाक्टर जीत, यो पनि कस्तो भएको भने हामीले मेनोपजको विषयमा टिपन टापन भन्ने प्रोग्राम सायद तपाईँले सुन्नुभएको छ कि छैन है। टिपन टापन कार्यक्रममा हेल्थ सम्बन्धी त्यस्तै हामी विभिन्न पत्र पत्रिकाबाट मटेरियलहरू सङ्कलन गर्छौँ अनि विशेष गरेर यो कार्यक्रम हाम्रो सहकर्मी साथी यो भाइले गर्नुहुन्छ र यो मेनोपज विषय थियो कि त्यहाँ मेनोपजको थोरै प्रसङ्ग थियो, त्यसमा पनि मेनोपजको सिम्टम अनि त्यसलाई कसरी रिड्युस गर्न सकिन्छ अथवा त्यसलाई निराकरण कसरी गर्ने भन्ने कुराहरू केही पनि थिएन। त्यसमा के थियो भने मेनोपजको अवस्थामा घर परिवारले महिलाहरूको समस्या बुझ्नुपर्छ, कतिपय महिलाहरूलाई त्यो अवस्था अत्यन्तै क्रिटिकल हुनसक्छ भन्ने कुराहरू मात्रै थियो। हामीसँग अनुभव नभए पनि विभिन्न डक्टरहरू हुनुहुन्छ, नेपाली डक्टरहरू बेलायतमा, हामी उहाँहरूलाई भेटेर यो मेनोपजको विषयमा यसका समस्या के हुन्, निराकरण के हो अनि कस्तो प्रकारको समस्या हुन्छ हामी तपाईँहरूलाई सुनाउँछौँ भनिहाल्यौँ है। यो भनिसकेपछि हाम्रा कतिपय श्रोताहरूलाई मनमा एकदमै जिज्ञासा भएछ कि हुन त उहाँहरू यो मेनोपजसँग सम्बन्धित हुनुहुन्थ्यो, अब हुनसक्छ परिवारमा कसैको आमा आफूलाई नभए पनि कसैलाई त्यस्तो भएको विषयमा श्रोताहरूले भनिराख्नु भयो, कहिले ल्याउनुहुन्छ होला यो विषयमा हामीले पनि केही सुन्न पाए हुन्थ्यो भनिराख्नु भएको थियो। तर यो भनेको धेरै लामो समयपछि आज डाक्टर जीतसँग यो प्रसङ्गमा कुराकानी गर्ने मौका मिल्यो।
1: अब यो मेरो पज चाहिँ अब धेरैलाई अब ज्ञान छैन होइन, हाम्रो कम्युनिटीमा चाहिँ है, अब अङ्ग्रेजी कम्युनिटीमा चाहिँ अब अलि निकै नै अब पहिलादेखिको उनीहरूको हुन्छ नि कुरा आइडिया चाहिँ छ। अब हाम्रो समाजमा चाहिँ अब एउटा कुरा चाहिँ यो चाहिँ मेनोपजहरू अब भनौँ न यो महिनावारी भनेको चाहिँ अलिक टापुकै कुरा गर्ने, अब जस्तै हाम्रो बजैहरू हाम्रो आमाहरूले पनि त त्यस्तो कुरा गरेन, यङ्गर जेनेरेसनले पनि अब के कुरा गरिराख्ने भन्ने टाइपको हुन्छ कि। तर हजुरले भने जस्तै यसले चाहिँ अब कुनै कुनै महिलाहरूलाई चाहिँ एकदमै एकदमै उहाँको त्यो क्वालिटी अफ लाइफ भन्छ नि त्यसलाई नै एकदमै उथल पुथल नै पारेको हुन्छ कि, अनि कुरा गर्न अप्ठ्यारो मान्छ, सहेर बसिरहेको हुन्छ, कुरा गर्नुहुन्न कि। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ एउटा यो अब पर्सनल म पनि आफै त्यो एजमा पुगेको भएर चाहिँ अब थाहा छ नि त कस्तो हुन्छ भनेर, अनि त्यही भएर चाहिँ मलाई चाहिँ मेरो आफ्नै पर्सनल फेभरेट टपिक हो कि। अनि मैले कम्युनिटीमा पनि कति यस्तो यसको बारेमा चाहिँ कति कुरा गरेँ, अस्ति पनि त्यो मगर युथको भाइ बहिनीहरूले चाहिँ एउटा टक गरिदिनु के अरे दिदी भनेर चाहिँ मैले त्यहाँ पनि गरेको थिएँ कि। अनि एकदम त्यो हुन्छ नि आफूले त्यो एजुकेट गर्न पाउँदा चाहिँ एकदम खुसी लाग्छ कि मलाई, एटलिस्ट हुन्छ नि तपाईँको थाहा हुन्छ, आफू पनि एजुकेट भयो, अनि प्लस अब यङ अब छोराछोरीले पनि त्यसको बारेमा बुझ्यो, ए मेरो आमालाई मेरो आन्टीलाई चाहिँ यस्तो पो हुँदो रहेछ भनेर जानेपछि चाहिँ अनि उहाँहरूले पनि त्यो सपोर्ट दिने कि, मलाई चाहिँ त्यो एकदम गर्न चाहिँ मन लाग्छ कि। त्यही भएर चाहिँ यो चाहिँ मेरो पर्सनली फेभरेट टपिक, अनि मैले अस्ति नै सुशीलाले मलाई भने कि रूपाजीले चाहिँ यस्तो कुरा गरिरहनु भएको छ भन्दाखेरि चाहिँ ए अब मेरो फेभरेट टपिक हो, मैले गर्छु नि कुरा यसको बारेमा भन्छ कि। हजुरलाई चाहिँ एकदम धेरै धेरै थ्याङ्क यू के यसको बारेमा चाहिँ मलाई अपर्च्युनिटी दिनुभएको।
0: हामी झन् यस्तो छौँ कि डक्टरजी त अब तपाईँ जस्तो मान्छे पाउन मैले कति डक्टरहरूसँग कुराकानी गरेँ, उहाँहरूले हुन्छ हामी खोज्छौँ अथवा सम्बन्धितहरूलाई पनि भेटेर उहाँहरू पनि कहिले हलिडे कहिले ड्युटी के नमिलिरहेको के, अनि डक्टरजीत एकदमै सहज तरिकाले आइदिनु भयो, हामी आभारी छौँ, थ्याङ्क यू सो मच, यो हाम्रो खुसीको कुरा हो हजुरलाई पाउनु पनि। एकदमै मिठो कुराकानी भयो डक्टरजीत यो कार्यक्रमको सुरुवातमा नै है, यहीँबाट नै म कार्यक्रमलाई अघि बढाउन चाहन्छु। डक्टरजीत यहाँ अहिले कुन हस्पिटलमा काम गर्दै हुनुहुन्छ?
1: म चाहिँ अहिले जेनरल प्र्याक्टिसनर है दिदी, म चाहिँ यो वेलिङटन प्र्याक्टिस भन्ने एल्डरसर्टमा चाहिँ काम गर्न चाहिँ एक महिना भयो त्यहाँ स्टार्ट गरेको चाहिँ। त्योभन्दा पहिला चाहिँ म 11 वर्ष चाहिँ यहाँ मेफिल्ड मेडिकल सेन्टर भन्ने फार्मरमा जिपी प्र्याक्टिस थियो, त्यही नै काम गर्थेँ दिदी। म चाहिँ कम्युनिटीमा हो, हस्पिटलमा भन्दा पनि जिपी प्र्याक्टिसमा चाहिँ काम गर्छु।
0: जिपीमा झन् हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू भन्नाले पनि अझ हाम्रा सिनियर बाबा आमाहरू हुनुहुन्छ नि, उहाँहरूको प्रब्लमहरू तपाईँलाई थाहा छँदैछ, उहाँहरूले भनेको कुरा अब हामीले त हामीलाई भएको रोगको सिम्टम पनि हामी आफ्नै तरिकाले भन्छौँ कि, जुन तरिका डक्टरहरूले बुझ्न पनि गाह्रो हुन्छ। तपाईँ त्यो ठाउँमा बसेर निकै नै हेल्प गर्नुहुन्छ, मेरो अनुभवहरू सेयर गर्न पाउँदा त म एकदमै खुसी छु भन्नुभयो, त्यो तपाईँको आफ्नोपन हो, तपाईँको सेवाको भाव र त्यसमा तपाईँको पेसा त छँदैछ, तर पनि अब मानिसहरूलाई सुसूचित गराउन पाउने कस्तो राम्रो कुरा होइन तपाईँले जानेको अनुभवहरू। अनि यहाँले एमबिबिएस कहाँदेखि गर्नुभएको डक्टरजीत?
1: मैले चाहिँ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चितगाउँ बङ्गलादेशबाट गरेको 2003 मैले सिध्याएँ भनौँ न, इन्टर्नसिप सबै सिध्याएर चाहिँ त्यसपछि यहाँ युके आएँ। त्यसपछि चाहिँ अब त्यो यहाँको सिस्टमहरूसँग त्यो अब रेजिस्ट्रेसन गर्ने के गर्ने होइन, एक एक्जाम दिने गरेर चाहिँ अब भनौँ न अहिलेसम्म यहाँ आइपुगेको छु भनौँ।
0: हजुर, भनिन्छ नि यो डक्टरी पेसा चाहिँ जति पढे पनि सकिँदैन, हरेक वर्ष जति धेरै अनुभवी भयो त्यति नै पढ्नुपर्छ भनेको हामीले सुनेको छौँ, यो सही कुरा हो?
1: एकदम सही दिदी, हजुर एकदम सही हो। कपाल सेतै फुलिरहेको हुन्छ तर पढाइ चाहिँ कहिले सिधिँदैन कि, अब कहिले काहीँ घरमा मैले अब के कोर्सहरू गरिरहेको हुन्छ अनि त्यहाँदेखि छोरीले सोध्छ तपाईँ अझै सिधेको छैन होइन पढ्न भन्छ कि, यो त कहिले सिधिँदैन नि मेडिसिनमा त, अपडेट गरिराख्नु पर्ने हुन्छ फेरि है, नयाँ चिजहरू अब मेडिकल फिल्ड भनेमा अब नयाँ यो हुन्छ नि अब डेभलपमेन्टहरू भइरहेको हुन्छ, रिसर्चहरू भइरहेको हुन्छ, अनि त्यसलाई चाहिँ आफूलाई अपडेट गरिराख्नु पर्ने हुन्छ, पढाइ चाहिँ कहिले सिधिँदैन
0: हुन पनि हो नि। जस्तो कि अब कोभिड कति पछि आयो होइन, पहिलाको डक्टरहरूलाई थाहै थिएन नि त्यो कुराहरू होइन, त्यस्तै गरी नयाँ नयाँ रिसर्चहरू नयाँ कुराहरू अवश्य। अनि परिवारमा को को हुनुहुन्छ डक्टरजीत?
1: मेरो चाहिँ अब छोरी छ है एउटा 18 इयर्स ओल्ड, ऊ पनि अब युनिभर्सिटी जाने बेला भएपछि, अनि मेरो हस्बेन्ड अनि मेरो चाहिँ बुवा आमा सबै यहाँ के भाइहरू सबै नै भन्नु न, बा पनि अब पल्टनी ब्याकग्राउन्डको होइन, बाबा पनि अनि मेरो हस्बेन्ड पनि बा पनि पल्टनी नै हुनुहुन्छ।
0: पल्टन घरमा कहाँ बस्नुभयो यहाँ?
1: म चाहिँ दिदी यहाँ के अरे आरएमएस स्यान्डर्समा चाहिँ, त्यहाँ चाहिँ फर्स्ट टाइम फ्यामिलीवाला भएको अनि त्यहीबाट नै अब हस्बेन्ड चाहिँ रिटायर हुनुभयो।
0: कति सालको कुरा?
1: पल्टेरी जीवनको, हजुर पल्टेरी जीवनको त्यति साह्रो एक्सपिरियन्स छैन कि, उहाँ चाहिँ 2005 रिटायर हुनुभयो, म चाहिँ यहाँ 2003 है 2 वर्ष त्यहाँ बसेँ, अब त्यही अब एक्जाम प्रिपरेसन यताउता गर्दाखेरि नै त्यतिकै समय बित्यो भनौँ न, अनि त्यही भएर त्यति एक्सपिरियन्स चाहिँ छैन क्या, अब लाउरिनी भएर अब हुन्छ नि कस्तो हुन्छ हजुर, तर अनुभव चाहिँ छ, अब जस्तै अब भने अब पल्टनी परिवारमा हुर्केको अब बाबा पहिला मेरो आमाहरू हुँदाखेरि चाहिँ अब थाहा छ कस्तो हुन्छ हजुर,
0: पहिलाको बाबा आमासँग बस्नुभयो अनि पछि पनि केही समय आफ्नो श्रीमानसँग स्यान्डर्समा बस्नुभयो, अहिलेसम्म त अध्ययन गरिराख्नु भएको छ भनेपछि झन् त्यो बेलामा झन् स्ट्रगलको समय थियो होला है?
1: एकदमै
0: हजुर, अघि नै हामीले भनिसकेका छौँ हाम्रा यहाँको लोकल बासिन्दाहरूले त यो मेनोपोजको विषयमा उहाँहरूले थाहा पाउनुहुन्छ, सेयर गर्नुहुन्छ, तर हाम्रो नेपाली समुदायमा यो चाहिँ यस्तै होला, जिन्दगीमा उमेर बढ्दै जाँदा यस्तै यस्तै चेन्जेसहरू देखा पर्ने होला, यो मेरो समस्या नै होला अथवा म यसैसँग जोडिएको होला, मेरो स्थिति यही होला भनेर पनि हामीले बुझिरहेका हुँदैनौँ। र सबैभन्दा पहिलो कुरो त मेनोपोजको सुरुको सिम्टमहरू के हुन्छ डक्टर जेत?
1: हजुर दिदी, एकदम प्रश्न राम्रो है, म सुन्छु नि बिएबिएस, अब पहिला भने नि अब पल्टने घरमा बस्दा पनि अब बिएबिएस कति सुन्ने है, सानो बच्चादेखि पनि प्लस पछि अब आफै पनि अब फ्यामिलीवाला हुँदाखेरि त्यही नै अब एकदमै समय कटाउने एउटा उठ्यो क्या होइन, अनि अहिले पनि सुनिरहन्छु म प्रोग्रामहरू होइन बिएबिएस चाहिँ, अनि मेनोपोजको अब सिम्टम्सहरू भन्दाखेरि चाहिँ दिदी होइन पहिला सुरुमा चाहिँ तपाईँको यसको विभिन्न यो चरण हुन्छ कि तपाईँको एकैचोटि अब मेनोपोज भनेको चाहिँ अब महिनावरी सधैँको लागि सुक्ने त्यो चाहिँ एकैचोटि हुँदैन होइन तपाईँको त्यो हुन अगाडि चाहिँ तपाईँको पेरिमेनोपज भनेको चाहिँ त्यो अवस्थामासम्म पुग्ने एउटा चेन्जेसहरू न अब महिलाको अब हर्मोन लेभलमा वा सिम्टमहरू त्यस्तोमा चाहिँ फरक देखिने हुन्छ कि त्यो चाहिँ अब तपाईँको 40-45 उमेरको वरिपरिदेखि चाहिँ हुनसक्छ। पहिलो सुरुमा अब महिनावरीहरू चाहिँ गडबड हुने तपाईँको महिनावरी गडबड भनेको अब त्यो जुन चाहिँ अब तपाईँको 28 दिनको चाहिँ एउटा साइकल हुन्छ भने त्यो चाहिँ अब लामो लामो हुँदै जाने 2-3 हप्ताहरू ढिलो हुने कि त चाँडो चाँडो हुने होइन महिनावरीमा चाहिँ तपाईँको अब एकदम त्यो रगत बग्ने जुन चाहिँ हुन्छ नि होइन त्यो पनि अब एकदमै बढी हुने अब कसलाई चाहिँ फेरि कम्ती हुने त्यस्तो गडबड गडबड हुँदा हुँदै नै तपाईँको चाहिँ अब त्यो मेनोपजसम्म आइपुग्दाखेरि चाहिँ अब तपाईँको कम्प्लिटली नै रोकिने हुन्छ है। अनि त्यही अनुसार चाहिँ अरू अब शारीरिक समस्याहरू भनेको चाहिँ एकदमै साधारण हुने चाहिँ भ्यासोमोटर सिम्टम भन्छ कि अब इङ्ग्लिसमा अब मेडिकल टर्ममा भन्दा चाहिँ त्यो भनेको चाहिँ तपाईँलाई चाहिँ यो एकदम अचानक गर्मीहरू हुने कि पसिना भप्प आउने यो छातीदेखि माथिको भाग हुन्छ नि तपाईँको घाँटी अनुहारमा चाहिँ एकदम साह्रो अचानक गर्मी हुने कि अब बाहिर चिसो हावा चलिरहेको छ तपाईँलाई हुप्प गर्मी भएर एकदम उकुस मुकुस हुने अनि राति राति तपाईँलाई एकदमै पसिना आउने नाइट स्वेट भन्छ एकदम पसिना आउने त्यस्तो हुने होइन। अनि अर्को कुरा अब तपाईँलाई अलिकति तपाईँको मुडमा पनि हुन्छ नि अलिक गडबड हुने के न्यास्रो बनाएको जस्तो हुने इरिटेट अलिकति झ्याउ लाग्ने झन्झट लाग्ने मान्छेहरूले कुरा गर्दा पनि अलिक आफूलाई अलिकति कस्तो हुन्छ नि झ्याउ लागेको जस्तो हुने त्यस्तो हुने अनि राति निद्रा नपर्ने कि कसैलाई चाहिँ फेरि
0: है
1: अब एउटा कुरा त अब पसिना अब एकदम धेरै अब आएर पनि निद्रा लाग्दैन अरू कुरा पनि अब तपाईँको एकदमै पसिना त्यो छटपट हुने कि मनमा आत्तिने हुने त्यस्तो हुन्छ। अनि अर्को कुरा हुन्छ कसैलाई चाहिँ ब्रेन फोग भन्छ कि यो चाहिँ दिमागले राम्रोसँग सोच्न सक्ने कि कन्सन्ट्रेसन नहुने कुनै चिजमा अब सोच्नु पऱ्यो भने तपाईँ ध्यान नजाने अब भुल्ने चाँडो चाँडो भुलेको जस्तो हुने होइन त्यस्तो हुने। अनि अर्को कुरा चाहिँ तपाईँको जेनेटो युरिनरी सिम्टम्स भन्छ त्यो चाहिँ तपाईँको पिसाब फेर्ने अथवा तपाईँको योनिमा पनि परिवर्तनहरू आउने कि जस्तै पिसाबहरू एकदम छिनछिनमा लाग्ने कसैलाई पिसाबको इन्फेक्सन घरिघरि हुने अनि कसैलाई चाहिँ त्यो तल चिलाउने तपाईँको योनिमा चिलाउने हुने एकदम सुक्खापनको महसुस हुने अनि अरू चाहिँ अब तपाईँको कपालमा फरकहरू आउने कपाल झर्ने कपाल फुस्रो हुने अनुहारमा अलिकति तपाईँको छालाहरूमा चेन्जेसहरू आउने त्यो चाहिँ धेरै अब हेऱ्यो भने तपाईँको चाहिँ मेनोपजको सिम्टम्सहरू चाहिँ एकदमै धेरै टाउकोदेखि अब तपाईँको पाइतालासम्म नै छ तर मुख्य भन्दा चाहिँ त्यही भने नि भ्यासोमो चाहिँ त्यो पिरियडमा गडबडी हुने अनि एकदम त्यो गर्मी हुने वाप्प गर्मी हुने अनि त्यस्तो अब चिचिरापन पसिना आउने त्यो चाहिँ एकदमै साधारण हुन्छ कि त्यो चाहिँ अब तपाईँको 90% महिलाहरूलाई चाहिँ यो भ्यासोमोटर सिम्टम हुन्छ अरे कि तपाईँको यो जुन चाहिँ गर्मी हुने त्यो चाहिँ होइन अनि त्यसमा पनि 25% महिलाहरूलाई चाहिँ त्यसले चाहिँ एकदमै साह्रो असर पार्ने हुन्छ अरे कि जसले गर्दा चाहिँ उहाँको त्यो दिनानुदिनी हुन्छ नि क्वालिटी अफ लाइफ भन्छ नि उहाँको जीवनको त्यो गुणस्तरलाई नै एकदमै गडबड गर्ने कि भनेपछि यो चाहिँ हजुर अब भने 90% महिलाहरूलाई चाहिँ हुन्छ तर कतिले चाहिँ अब त्यसलाई चाहिँ अब आफूलाई यस्तो भयो भनेर चाहिँ अब भन्ने हुन्छ भने चाहिँ कतिले चाहिँ अघि नै हजुरले भन्नुभयो नि ए यो चाहिँ अब मेरो एउटा हुने यो नै हो प्रक्रिया नै हो म चाहिँ सहरै बस्छु अब मेरो आमा मेरो बजेले चाहिँ अब कुरा गरेन भने म किन कुरा गर्ने भन्ने टाइपको पनि हुन्छ कि हाम्रो समाजमा।
0: तपाईँले एकदमै खुलस्त पारिदिनु भयो यो सिम्टमहरू हाम्रा आदरणीय श्रोताहरू यदि तपाईँहरूले पनि सुन्दै हुनुहुन्छ भने आज हामी डाक्टर जेतसँग यो विषयमा कुराकानी गरिरहेका छौँ। तपाईँहरूको डेली लाइफमा पनि मेनोपज सम्बन्धी अथवा यो महिनावारीबाट बिस्तारै बिस्तारै यो डाक्टर जितले भन्नुभयो जस्तै महिनावारी ठ्याक्कै स्टप हुनुभन्दा अगाडिदेखि नै यसको सिम्टमहरू हुँदो रहेछ। यो कुराकानीलाई एकैछिन यहीँ रोकेर डाक्टर जितसँगको कुराकानी हामी केही समयपछि भने कन्टिन्यू रूपमा अघि बढाउनेछौँ। अहिलेको लागि भने म तपाईँलाई यो साङ्गीतिक विश्राम दिलाउन चाहन्छु।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

खान्छ त्यो सुविधाको छोरी माइलीले बिहे गरेकी छैन पो हौ। आ दाजु बिर्सिदे हो, गाउँका तरुणीहरू लाउडेको रोजी छानी छ, हामी जस्तो गोठालोलाई के हेर्थ्यो, न रुखको कमी न धनको कमी।

0: बीएबीएस सरकारी रेडियोबाट डाक्टर जीत तामाङसँग हामीले कुराकानी गरिरहेका छौँ मेनोपजको विषयमा, मेनोपजको प्री मेनोपज, आफ्टर मेनोपज अनि मेनोपजका सिम्टमहरू अनि के कस्ता समस्याहरू हुन्छन् आदि इत्यादिको विषयमा हामी चर्चा गरिरहेका छौँ। आउनुहोस् अब यो कुराकानीलाई हामी अघि बढाउँ। डाक्टर जी, विशेष गरेर महिला दिदीबहिनीहरूले यो प्री मेनोपज कुन एज ग्रुपबाट, हुन त अब यो पर्टिकुलर यही एज ग्रुपबाट नै हुन्छ भन्ने त छैन होला, र पनि कहिलेदेखि अनि कस्तो प्रकारको सिम्टमहरू उहाँहरूले भोग्नुपर्ने हुन्छ?
1: हजुर, एकदम राम्रो प्रश्न फेरि सुखुपा दिदी। है, यो चाहिँ अब साधारण तपाईँको एभरेजमा भन्दाखेरि चाहिँ अब 45 वर्ष त्यस्तोबाट चाहिँ तपाईँलाई त्यो सिम्टम्सहरू चाहिँ यो स्टार्ट हुने हुन्छ क्या दिदी। अब त्यो चाहिँ नेचुरली अब तपाईँको साधारण भनौँ न होइन। अब तर कसै कसैलाई चाहिँ अब अर्ली मेनोपज भन्ने पनि हुन्छ कि, त्यो भनेको चाहिँ तपाईँको अर्ली मेनोपज भनेको चाहिँ 40-45 त्यो वर्षको उमेरमा, त्योभन्दा अगाडि 45 वर्षभन्दा अगाडिको उमेरमा चाहिँ तपाईँको महिनावारी चाहिँ सुक्यो भने चाहिँ त्यसलाई चाहिँ अर्ली मेनोपज भन्ने हुन्छ कि, होइन। अब त्यसमा चाहिँ तपाईँको अगाडि धेरै अगाडिदेखि नै अब तपाईँलाई त्यस्तो लक्षणहरू चाहिँ देखिने हुन्छ। अनि फेरि अर्को चाहिँ तपाईँको 40 वर्षभन्दा कममा पनि कसैलाई चाहिँ एकदम प्रिमेच्योर मेनोपज भन्ने हुन्छ कि, त्यो चाहिँ उमेर नपुगिकन नै तपाईँको नेचुरल प्राकृतिक उमेर नपुगिकन नै तपाईँको महिनावारी चाहिँ रोकिने कि, होइन। त्यो चाहिँ अब फेरि के अरे धेरै कारणहरूले हुनसक्छ कि, अब जस्तै अब यही कुरालाई जोड्दाखेरि चाहिँ अब मेनोपज पनि अब दुई तरिकाले हुनसक्छ क्या कारणहरू चाहिँ। एउटा तपाईँको नेचुरल प्राकृतिक तपाईँको समय पुगेर भयो, उमेर पुगेर, अर्को चाहिँ फेरि अब कृत्रिम तरिका आर्टिफिसियल तरिकाले पनि अब मेनोपज चाहिँ हुनसक्छ कि। अब आर्टिफिसियल कृत्रिम तरिकाले भन्दा अब कुनै कारणवश चाहिँ अब तपाईँको अन्डाहरू पाठेघर चाहिँ निकाल्नु पर्यो, अपरेसन गरेर निकालेर फाल्यो, अब कुनै क्यान्सरहरूको लागि चाहिँ रेडियोथेरापीहरू होइन किमोथेरापीहरू गराए चाहिँ तपाईँको त्यो अन्डाले काम गर्ने त्यो क्षमतालाई नै गुमायो है। अनि कुनै हर्मोनहरू चलाएको छ भने पनि त्यसले चाहिँ महिनावारी चाहिँ एकदमै चाँडो चाहिँ रोप्ने हुन्छ कि। अनि त्यस्तो अवस्थामा चाहिँ धेरै अगाडिदेखि पनि तपाईँलाई 30-35 उमेरदेखि नै अब त्यस्तो लक्षणहरू चाहिँ देखिने हुन्छ कि, होइन। त्यस कारणले चाहिँ नेचुरली भन्दाखेरि चाहिँ तपाईँको 40-45 त्यस्तो उमेरदेखि चाहिँ तपाईँलाई त्यो पेरिमेनोपजल भने नि महिनावारी चाहिँ अझै नै भइरहेको छ, तर लक्षणहरू चाहिँ देखिन थाल्ने हुन्छ। तर केही गरेर तपाईँको धेरै अगाडि नै अब 45 वर्षभन्दा धेरै अगाडि दिने भयो भने चाहिँ त्यो चाहिँ अर्ली मेनोपजको सिम्टम्सहरू हुनसक्छ कि। त्यो चाहिँ धेरैलाई नहुनसक्छ, कसै कसैलाई चाहिँ हुन्छ।
0: हजुर, ओके, यो पनि आफ्नो शरीर अनुसार हुँदो रहेछ, होइन। यो भनिन्छ नि अब कति कुराहरू, जस्तो कि यो प्रेग्नेन्सीको अवस्थामा पनि कति महिला दिदीबहिनीहरूलाई केही नहुने, कतिलाई बढी मात्रामा भमिटिङ हुने, खाना मन नलाग्ने, होइन, त्यस्तो थुप्रै कुराहरू हुन्छ। ओके, यो यस्तै हुन्छ भनेर भन्न नसकिने अवस्था हो, र विशेष गरेर यो डेली लाइफमा पनि यसले एफेक्ट गर्दो रहेछ, होइन डाक्टर जीत।
1: हजुर हजुर, एकदम दिदी, तपाईँको मेन नै यो मेरो अब मेनोपज चाहिँ अब रोग होइन, होइन, हामीले देख्नु पर्ने चाहिँ एउटा यो चाहिँ महिलाको जीवनको एउटा अवस्था हो, एउटा चरण हो कि। हामी अब जन्मन्छौँ, तरुनी हुन्छौँ, त्यो अब तरुनी हुँदाखेरि महिनावारी सुरु हुन्छ, त्यस्तै गरेर अदर वयसे अलिकति वयस्क त्यस्तो हुन्छ नि, यो चाहिँ एउटा महिलाको जीवनको अवस्था हो, त्यो यो चाहिँ रोग चाहिँ हो। अनि यसले चाहिँ मेन अब तपाईँको गर्ने भनेको नि त्यो जुन चाहिँ मेनोपजको लक्षणहरू, पेरिमेनोपजको जुन चाहिँ लक्षणहरू छ नि, तपाईँलाई चाहिँ एकदमै साह्रो असर पार्ने हुन्छ कि। त्यही अब कसैलाई अब अलिअलि होला रे होइन, अनि आफै ठिक भएर जाने हुन्छ, कसैलाई अलि खप्न सक्ने खालको हुन्छ, कसलाई चाहिँ अति नै साह्रो भएर चाहिँ तपाईँको अब फ्यामिली जुन अब फ्यामिलीमा बस्नुहुन्छ, तपाईँलाई मात्रै होइन कि, तपाईँको वरिपरि सबैलाई पनि अब तपाईँको कारणले इफेक्ट पार्ने, तपाईँको काममा पनि अब असर पार्ने, होइन, काम गर्नु नसक्ने अवस्थामा, होइन, त्यस्तो हुने हुन्छ। यसले चाहिँ तपाईँको क्वालिटी अफ लाइफ, त्यो जीवनको गुणस्तरलाई नै एकदम उथल पुथल पार्ने हुन्छ। त्यस कारण यसको बारेमा बुझ्नु पर्ने चाहिँ त्यस कारणले चाहिँ महत्त्वपूर्ण छ कि। यो चाहिँ अब हुन्छ नि, अब कसैलाई केही पनि नहोला रे, कसैलाई चाहिँ अति साह्रो हुन्छ कि। अनि तपाईँलाई अति साह्रो भयो भने चाहिँ तपाईँले त्यसले चाहिँ तपाईँको जीवनलाई नै एकदम उथल पुथल पार्यो भने चाहिँ तपाईँले चाहिँ त्यो चाहिँ अब सेयर गर्नुपर्छ कि, अरू भन्नुपर्छ, तपाईँको डक्टरलाई सल्लाह लिने, होइन, तपाईँको वरिपरिको सबैसँग चाहिँ सल्लाह लिने, त्यो चाहिँ एकदम गर्न जरुरी छ कि।
0: सही कुरा, उहाँसँगको यो कुराकानीलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लियौँ, र त्यसपछि भने कन्टिन्यू रूपमा उहाँकै विचारहरू हामी सुन्दै जानेछौँ। अहिलेको लागि स्वीकार्नुहोस् यो मिठो गीत।

0: सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नु भएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ। मूल्य स्थिर, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ। यो सम्भव छ? पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17% मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्।
0: भोजपुरको सुन्तले क्षेत्रमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तले क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
0: सिराहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको पाइएको छ।
4: जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी आएको जानकारी दिनुभएको छ। प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उहाँले बताउनुभयो। पालका अनुसार नवराजपुर र बरियारपट्टी लगायत क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन्। यसैबीच सिराहाको गोलबजार नगरपालिका 13 दुर्गापुर सिमरा चौरमा सिंचाइका लागि जडान गरिएको 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत आपूर्ति अवरुद्ध हुँदा सिंचाइ सेवा ठप्प भएको हो। किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताउनुभयो। यस्तै किसान रामप्रीत यादवले ट्रान्सफर्मर चोरीले ठूलो असर परेको भन्दै तत्काल विद्युत सेवा पुनस्थापनाको माग गर्नुभएको छ।
0: अब खबर फटाफट।
5: बन्देल आतंक र खाने पानी संकटका कारण खोटाङको रावावेसी 4 डुम्रे धारा पानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबाली सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोगराह नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्का खाँची सन्धि खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासू ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाइका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा।

0: बीएबीएस कर्क रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अबको प्रस्तुतिमा डाक्टर जित तामाङसँग गरिरहेको कुराकानी सुनिरहेका छौँ। अब उहाँसँगको कुराकानीलाई हामी अघि बढाउँ। घरको परिवारले पनि बुझिदिनु पर्यो के अवस्था भइरहेको छ, महिलाहरूलाई गर्मी भएको फिल हुने, जाडोमा पनि त्यस्तो अवस्थामा पनि, अनि यो मन नै बढी चिन्तित हुने होइन, अनि धेरै समस्या भएको जस्तो फिल हुने, माइन्डले राम्रोसँग सोच्न नसक्ने, काम गर्न नसक्ने, रिस उठ्ने, यस्ता थुप्रै घर परिवारमा जो जो हुनुहुन्छ उहाँहरूले, यदि सासु ससुराहरू हुनुहुन्छ भने पनि सासूले पनि मेरो बुहारीलाई यस्तो समस्या छ भन्न बुझ्नु पर्यो, अनि श्रीमानले पनि आफ्नो श्रीमतीलाई एकदमै गाह्रो भइरहेको छ भन्ने कुरा पनि बुझ्नु पर्यो। यो अवस्थामा ती महिलाहरूलाई जसलाई एकदमै सिभियर केस भइरहेको छ उहाँहरूलाई रेस्ट गर्नुपर्छ अथवा मेडिसिन खानुपर्छ, अथवा भनौँ न यो समयमा एनएचएसले कस्तो कस्तो सुविधाहरू उपलब्ध गराउँदै आएको छ यस्ता महिला दिदीबहिनीहरूलाई?
1: हजुर, फर्स्ट कुरा चाहिँ अघि नै हजुरले भनेको त्यो एकदम घर परिवारले बुझ्न एकदमै जरुरी छ है। अनि तपाईँको तपाईँ महिला त अब त्यसको बारेमा बुझ्न त जरुरी छ होइन, मेनोपज के हो, यसले के गर्छ होइन, तपाईँलाई कसरी असर पार्छ, कस्तो कस्तो अब मद्दतहरू मिल्छ त्यो महिला आफैले पनि बुझ्नुपर्छ, अनि महिलाको वरिपरि अब भएको उहाँको परिवारहरू सबैले, प्लस तपाईँको काम पनि हुन्छ नि, किनभने कति अब यो उमेरमा सबैजना हामी काम गरेको नै हुन्छौँ होइन, कोही त रिटायर भएको त हुँदैन, अनि काममा पनि तपाईँलाई एकदमै असर पुग्ने हुन्छ कि, त्यस कारणले अब काममा पनि आफूले बोल्ने एजुकेट भन्ने हुन्छ कि, एजुकेट इन्फर्म हुन्छ नि, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। अनि अर्को कुरा चाहिँ तपाईँले चाहिँ झिझो नमानिकन होइन, अप्ठ्यारो नमानिकन चाहिँ डक्टरकोमा चाहिँ सल्लाह लिनुहोस् कि। त्यही अघि नै मैले भने नि, ए यो अब मेरो अब सासूले मेरो आमाले त अब के कुरा गरेन, मेरो दिदीहरूले चाहिँ यसको बारेमा कुरा गरेन, म चाहिँ के किन अब यसको यस्तो जस्तो ए जस्तो साधारण कुरामा पनि किन यसको कुरा गर्ने भन्ने चाहिँ नसोच्नुहोस् कि। तपाईँले चाहिँ यो भने नि अघि नै हामीले अब कसैलाई अलिअलि मात्र असर पार्छ भने कसैलाई चाहिँ एकदमै साह्रो पार्ने हुन्छ कि, त्यस कारण चाहिँ तपाईँले चाहिँ झिझो नमानिकन अप्ठ्यारो नमानिकन चाहिँ तपाईँको हेल्थ स्वास्थ्य कर्मीसँग त्यो भनेको अब तपाईँको डक्टरसँग चाहिँ सल्लाह गर्नुहोस् है। अनि अब यदि महिलालाई चाहिँ एकदम साह्रो त्यस्तो भइरहेको छ होइन, उहाँ चाहिँ अब सहेर बसिरहेको छ भने चाहिँ बरु उहाँको पार्टनर हुन्छ नि, हस्बेन्ड के उहाँको, अब उहाँले पनि उहाँलाई चाहिँ इन्करेज गर्नुहोस् के, प्रोत्साहन दिनुहोस्, डक्टरको गएर कुरा गर्नुहोस्, मद्दत दिनुहोस् भनेर चाहिँ सल्लाह दिनुहोस् के, किनभने कहिलेकाहीँ चाहिँ अब तपाईँलाई चाहिँ आफूलाई कसैले भनिदियो पनि अब आफू हुन्छ नि अरूको कुरा खाने हुन्छ नि त होइन, आफूले नगरे पनि अरूले भनिदियो भने ए हो रहेछ मलाई त समस्या पो भएको रहेछ भनेर बुझ्ने हुन्छ नि त, त्यस कारण पार्टनरले पनि त्यो भनिदिनु एकदम हुन्छ क्या। अनि अब हाम्रो जिपीमा आएपछि चाहिँ हामीले चाहिँ मेन अब यो डायग्नोसिस गर्ने जुन चाहिँ रोग पत्ता लगाउने, यो समस्या पत्ता लगाउने भनेको अब सिम्टम उहाँको एज त्यो सबै चिज हेरेर चाहिँ गर्ने हुन्छ होइन। अनि त्यसपछि चाहिँ हामीले चाहिँ ए हो यो चाहिँ अब मेनोपज अथवा फेरि मेनोपज रहेछ भने चाहिँ उहाँलाई चाहिँ अब धेरै सल्लाहहरू दिने, अनि एउटा मुख्य सल्लाह भनेको चाहिँ लाइफस्टाइल हुन्छ नि, लाइफस्टाइल चाहिँ खानाहरू अब हेल्थी खाना के अरे स्वस्थ खानाहरू होइन, सन्तुलित आहारहरू खाने, एक्सर्साइजहरू गर्ने होइन, अब उहाँले कस्तो रूपमा सक्नुहुन्छ एक्सर्साइज भनेको अब तपाईँको दौडेर उफ्रेर अब हुन्छ नि एकदमै फिजिकल गर्नुपर्छ हुन्छ नि, उहाँले के सक्नुहुन्छ त्यस्तोहरू गर्ने होइन, रक्सी खानुहुन्छ भने रक्सी कम गर्ने, चुरोट नखाने होइन, अनि एकदम मोटो हुनुहुन्छ भने चाहिँ ओजनहरू घटाउने, किनभने एउटा रिसर्च अनुसार अनुसन्धानले के भनेको छ भने चाहिँ जति मान्छे चाहिँ अलिकति मोटो भयो नि उहाँलाई चाहिँ यो मेनोपजको यो जुन चाहिँ सिम्टमहरू हुन्छ नि, जस्तै स्पेसली त्यो हट फ्लस र त्यो गर्मी हुने र पसिना आउने त्यो चाहिँ एकदमै बढी हुन्छ अरे क्या, त्यस कारण तपाईँले चाहिँ आफ्नो वेट घटाउन सक्नुभयो भने चाहिँ त्यसले पनि धेरै मद्दत गर्ने हुन्छ कि। अनि खानामा पनि तपाईँको एकदमै बढी कार्बोहाइड्रेटहरू हुन्छ नि, त्यस्तोले पनि तपाईँको यो हट फ्लसेस र मेनोपोजल सिम्टमलाई चाहिँ एकदम धेरै गर्छ, त्यस कारण चाहिँ कार्बोहाइड्रेट अब चाहिन्छ हामीलाई खाना त ब्यालेन्स अघि नै भन्यो सन्तुलित आहार चाहिँ, तर एकदमै धेरै कार्बोहाइड्रेट खानुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ कम गर्ने कि, कार्बोहाइड्रेट भनेको अब भातहरू रोटीहरू हुन्छ नि त्यसहरू चाहिँ कम गर्ने होइन, अनि अब पिरोहरू त्यस्तोले पनि तपाईँलाई एकदमै असर पार्ने हुन्छ त्यो गर्मी हुने के, त्यस कारण पिरोहरू त्यस्तो कम खाने है
0: हजुर।
1: अनि यस्तोहरू यो त अब लाइफस्टाइल भयो होइन, अनि त्यही अनुसार चाहिँ अब उपचारमा चाहिँ तपाईँको हर्मोनल ट्रिटमेन्ट र नन हर्मोनल ट्रिटमेन्ट भन्ने चाहिँ कि, हर्मोनलमा चाहिँ तपाईँको हर्मोन एचआरटी भनेको देवी अहिले यहाँ युकेमा धेरैले सुन्नुभएको छ हर्मोन रिप्लेसमेन्ट थेरापी होइन, अब कुनै महिलालाई चाहिँ अब एकदमै उहाँको त्यो मेनोपजको त्यो लक्षणले चाहिँ अथवा त्यो समस्याले चाहिँ उहाँको जीवनलाई नै उथल पुथल पारेको छ, क्वालिटी अफ लाइफ नै एकदमै त्यो लो क्वालिटी अफ लाइफ त्यस्तो छ भने चाहिँ त्यो हेचआरटीलाई चाहिँ ब्यालेन्स त्यो अब कुनै पनि औषधिको अब फाइदा र बेफाइदा त हुने नै हुन्छ. अब हेचआरटीको नि आफ्नै बेफाइदाहरू छ कि, तर मेन चाहिँ अब यस्तो तपाईँलाई एकदमै साह्रो भएर बस्नेको सट्टा चाहिँ त्यो हेचआरटी खाएर चाहिँ फाइदा छ भने चाहिँ हामीले चाहिँ त्यो हेचआरटी हर्मोन रिप्लेसमेन्ट थेरापी लिने अथवा प्रयोग गर्ने चाहिँ सल्लाह दिन्छौँ कि. अनि कुनै कुनै महिलाहरूलाई चाहिँ फेरि अब त्यो हेचआरटीहरू चाहिँ चलाउन मन नलाग्ने हुन्छ, फेरि डराउँछ नि त अब हर्मोन चलाउने हुन्छ, त्यसको साइड इफेक्ट हुन्छ होइन, त्यस्तो भन्यो भने चाहिँ, अथवा कुनै कुनै महिलाहरूले चाहिँ अब चलाउन नमिल्ने पनि हुन्छ क्या, त्यहाँ कन्ट्राइन्डिकेसनहरू हुन्छ होइन, त्यस्तो छ भने चाहिँ हामीले नन हर्मोनल अप्सन्सहरू के त्यस्तोहरू चाहिँ सल्लाह गर्ने हुन्छ कि. यसको चाहिँ अब धेरै नै अब त्यो हेचआरटीमा पनि धेरै तरिकाको थरीको हुन्छ, मुखले खाने हुन्छ, प्याचहरू हुन्छ, जेलहरू हुन्छ है, कोही चाहिँ अब त्यो योनिमा मात्रै प्रयोग गर्ने गर्ने खालको हुन्छ. त्यो तपाईँलाई कस्तो खालको अब समस्या चाहिँ भइरहेको छ त्यसलाई नै भने नि त्यो हेर्ने प्लस तपाईँको फाइदा र बेफाइदालाई तोलेर हेरेर चाहिँ अनि हामीले चाहिँ सल्लाह गर्ने हुन्छ क्या त्यो हेचआरटी खाने कि नानी भन्ने बारेमा चाहिँ होइन. त्यस कारण तपाईँलाई त्यस्तो समस्या भयो भने चाहिँ पहिलो कुरा चाहिँ गएर चाहिँ जिपीलाई भेट्नु भयो भने चाहिँ त्यहाँ चाहिँ धेरै धेरै अप्सन्सहरू चाहिँ छ क्या, तपाईँलाई उपायहरू चाहिँ छ. कारण चाहिँ ढिलो चाहिँ नमान्नुहोस् होइन, तपाईँलाई त्यस्तो समस्या छ भने चाहिँ त्यस्तो सहेर नबस्नु, सल्लाह चाहिँ दिनुहोस् कि मजाले
0: कुरा, किनभने तपाईँलाई कस्तो प्रकारको सिम्टम छ र त्यो प्रकारको समस्यालाई समाधान गर्नको लागि त्यस्तै प्रकारको औषधीयहरू पनि प्रयोग गर्न सक्नुहुँदो रहेछ एकदम. र त्यस्तै गरी अब यो महिलाहरूको विशेष गरेर यो एउटा रोग होइन, यो एउटा जीवनमा आउने चेन्जेस हो र विशेष गरेर महिलाहरूको यो मेट लाइफ भनौँ अथवा जीवनको यो मध्य भागमा आइपुग्दा मेनोपज का विभिन्न किसिमको संकेतहरू देखा पर्दो रहेछ र यो कहिलेसम्म हुन्छ, कति लामो हुन्छ यसको समस्याहरू देखा पर्ने डाक्टर जी?
1: एकदम एकदम राम्रो प्रश्न गर्नुभयो. मलाई पनि अब पेसेन्टहरूले चाहिँ सोध्नुहुन्छ क्या, अब यो मलाई यस्तो हुन्छ होला यस्तो गाह्रो भएर बस्ने भन्छ
0: है.
1: अब हजुर, एभिडेन्स अनुसार चाहिँ अब साधारणतया चाहिँ 5-7 वर्षसम्म चाहिँ हुन्छ भनेर भनिरहेको छ क्या, यो यो अवस्था चाहिँ 5-7 वर्षसम्मको महिनावारी अब सुरुभन्दा हुनुभन्दा अगाडि चाहिँ भन्यो नि पेरिमेनोपज, अनि तपाईँको महिनावारी रोकियो, त्यसपछिको अवस्था गर्दा चाहिँ सबै गर्दा चाहिँ मोटामोटी तपाईँको 5-7 वर्षसम्म हुन्छ भनेर चाहिँ. तर कुनै कुनै महिलाहरूले चाहिँ यो चाहिँ 10-15 वर्षसम्म पनि भोगेको हुन्छ क्या यो समस्या
0: है.
1: एक हजुर, एकदमै साह्रो तपाईँलाई त्यो हुने चाहिँ अब त्यो महिनावारी रोक्न 2-3 वर्ष अगाडिदेखि महिनावारी कम्प्लिटली रोकेर 2-3 वर्षसम्म चाहिँ तपाईँलाई एकदमै साह्रो होला. त्यसपछिको अवस्थामा चाहिँ होला होइन समस्या त्यो लक्षणहरू, तर अलिकति कम चाहिँ होला. तर कसैलाई चाहिँ भन्यो नि तपाईँको त्यो एकदमै सिभियर सिम्टमहरू, त्यो एकदमै साह्रो लक्षणहरू चाहिँ तपाईँको 5-7 वर्ष अथवा 10-15 वर्षसम्म पनि हुने हुन्छ कि. त्यस कारण यो चाहिँ एकदमै लामो समयसम्म चाहिँ महिलाले चाहिँ यो अवस्थाबाट गुज्रिनु पर्ने हुन्छ. त्यस कारणले यो बुझ्न चाहिँ एकदमै जरुरी छ कि. म चाहिँ जहिले पनि त्यही भन्छु कि तपाईँलाई यो 2-3 वर्ष भएर अब मलाई 1-2 वर्ष भयो अब हराउँछ भन्ने होइन, यो चाहिँ तपाईँलाई चाहिँ अब एकदमै लामो समयसम्म पनि हुने हुन्छ
0: कि. महिलामा भर पर्नु पर्यो उहाँको शरीर उहाँको हर्मोनसँग होइन, कतिलाई थोरै समयमा कतिलाई लामो पनि हुँदो रहेछ, कतिलाई नर्मल, कतिलाई अलिकता मध्यम, अनि कतिलाई भने एकदमै गाह्रो पनि पार्दो रहेछ. हजुर, आदरणीय श्रोताहरू, डाक्टर जीत तामाङसँगको कुराकानी यहाँहरूले सुनिराख्नु भएको छ. अब एकैछिन हामी साङ्गीतिक विश्राम लिउँ र त्यसपछि पनि हामी कन्टिन्यू रूपमा उहाँसँगको कुराकानीलाई अघि बढाउनेछौँ.

0: गोर्खा रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
0: यो PFBS गोर्खा रेडियो हो।

0: र मैले सुनेको छु डाक्टरजी, त अब धेरै कुराहरू अघि यहाँले पनि भन्नुभयो, कतिपय महिलाहरूले धेरै कुराहरू बिर्सने, इभन रोडमा पनि कुन साइडमा ड्राइभ गरेको भनेर कन्फ्युज भएको मैले अस्ति एउटा न्युजमा हेरेको थिएँ कि, विशेष गरेर उहाँहरूलाई अन्य थुप्रै प्रब्लमले गर्दा पनि जब अब उहाँहरूको प्रिभियस जबहरू छोड्नु परेको कुराहरू पनि मैले सुनेको थिएँ है। अनि त्यस्तो अवस्थामा गभर्मेन्टको तर्फबाट अथवा जिपीले पनि प्रिस्क्राइब गर्ने मेडिसिनहरूको मद्दतले पनि उहाँहरूलाई केही रिलिफ हुन्छ कि, कस्तो प्रकारको सुविधाहरू छ होला महिला दिदीबहिनीहरूलाई एकदमै सिभियर केसमा?
1: एकदम राम्रो प्रश्न अनि एकदम जायज पनि छ है अहिलेको सिचुएसनमा चाहिँ होइन। तपाईँको हो औषधिहरू छ दिदी, होइन अघि नै भने हेचआरटीहरू, कुन नन हेचआरटीहरू छ त्यसले चाहिँ तपाईँलाई चाहिँ अब तपाईँको लक्षणहरू चाहिँ कम गर्ने, तपाईँलाई चाहिँ निकै नै सुविधाहरू पनि हुने हुन्छ क्या। त्यो हर्मोन चाहिँ त्यो जुन चाहिँ हर्मोन अथवा कसैले चाहिँ हर्मोन खानुहरूलाई चाहिँ नन हर्मोन चलाएपछि चाहिँ सुविधाहरू चाहिँ हुने हुन्छ है सबै चिजमा क्या, तपाईँको काममा घरमा सबै चिजलाई चाहिँ उथल पुथल पार्ने हुन्छ है। अनि काममा पनि तपाईँको कामै गर्न नसक्ने पनि अवस्था हुन्छ कि। अनि त्यही रिसर्च अनुसार चाहिँ तपाईँको 10 महिलामा चाहिँ 2-3 चाहिँ यो मेनोपजको एकदमै समस्या चाहिँ खप्न नसकेर सहन नसकेर चाहिँ कामै छोड्नुपर्ने पनि अवस्थाहरू चाहिँ देखेको छ क्या। यो चाहिँ युकेकै रिसर्च अनुसार चाहिँ देखिन्छ
0: क्या।
1: अनि त्यो भने चाहिँ एकदमै धेरै नै उ नै हो होइन, धेरै नै असर पार्दो रहेछ क्या महिलालाई चाहिँ। अनि भनेपछि अब तपाईँको कामै छोड्नु पर्ने भएपछि त अब काममा पनि त्यो प्रोडक्टिभिटी भन्छ नि, तपाईँको काम त्यो त्यो जुन चाहिँ अफिस त्यो काम दिने उहाँको त्यो जुन चाहिँ इम्प्लोयर होइन, त्यसलाई पनि त धेरै घाटा हुनुपर्ने भयो है। त्यस कारणले चाहिँ अहिले चाहिँ यो एउटा मेनोपज र मेनोपज एन्ड द इक्वालिटी एक्ट भनेर चाहिँ खासमा 2010 नै हेर्छ कि, यो चाहिँ एक प्रकारको नियम हो क्या। यो चाहिँ मेनोपज होइन त्यो हुने महिलाहरूलाई चाहिँ दिने सुविधा हुन्छ नि, त्यसको लागि चाहिँ एउटा नियम गभर्मेन्टले नै बनाएको कि होइन, त्यो चाहिँ 2010 नै रहेछ। तर अहिले चाहिँ अब धेरै यो समस्याहरूले गर्दा चाहिँ महिलाहरूले चाहिँ एकदम यो दुःख कष्ट खपिरहेको छ नि होइन, त्यस कारणले गर्दा चाहिँ कति ठाउँ यो काम गर्ने ठाउँहरूमा पनि यो चाहिँ नियम चाहिँ लागू गरेको छ कि। तपाईँलाई चाहिँ के गर्नु चाहिँ यो मेनोपजको कारणले चाहिँ होइन, मेनोपजले भने नि तपाईँले अघि नै अब कामै गर्न सक्ने, चिटचिट हुने, गर्मी हुने, यस्तो हुँदाखेरि त उहाँलाई त एकदमै गाह्रो भयो नि। अनि कहिले काहीँ चाहिँ अब तपाईँको अफ सिक नै हुनुपर्ने है, काम नै गर्न नजानु सक्ने हुन्छ, त्यस्तो पनि हुन्छ। यदि यस्तो भएको अवस्थामा चाहिँ महिलालाई चाहिँ के गरेर चाहिँ उहाँलाई चाहिँ डिस्क्रिमिनेट गरे नि, मेनोपजको कारणले चाहिँ अब एब्सेन्ट भयो तँलाई चाहिँ अब त किन गरेर उसलाई चाहिँ अब एक्सन हुन्छ नि, डिसिप्लिन एक्सन दियो भने चाहिँ कामलाई चाहिँ नियम लाग्छ क्या, गर्न पाउँदैन है त्यो त्यो इक्वालिटीसँग चाहिँ। त्यस कारणले गर्दा चाहिँ उहाँलाई चाहिँ एकदमै साह्रो त्यो काममा जस्तो अप्ठ्यारो परेको छ भने चाहिँ काममा आफ्नो म्यानेजर हुन्छ नि कसको हुन्छ त्योसँग चाहिँ कुरा गर्न जरुरी छ कि। अनि त्योसँग कुरा गर्ने अथवा कुनै कलिग हुन्छ नि, आफ्नो साथी हुन्छ नि होइन, अब जो कोहीसँग त तपाईँको कुरा सेयर त गर्न मिल्दैन, तर आफूसँग मिल्ने कुनै कलिगहरूसँग चाहिँ कुरा गर्ने कि, अथवा तपाईँको काम दिलाउने मान्छेसँग कुरा गर्यो भने चाहिँ उहाँहरूलाई चाहिँ त्यो वर्क प्लस प्लेसमा चाहिँ काम गर्ने ठाउँमा चाहिँ कुनै परिवर्तनहरू चाहिँ गराइदिने चाहिँ तपाईँलाई चाहिँ माग गर्ने कि, त्यो गर्न सक्नुहुन्छ कि, त्यो चाहिँ तपाईँको अधिकारमा छ कि। जस्तै तपाईँको भेन्टिलेसनहरू, फ्यान चाहियो है, अनि तपाईँको अब अलिकति लुगाहरू, अब कोही त युनिफर्म लाउनु पर्ने एकदम टाइट गर्मीवाला युनिफर्महरू भन्दा तपाईँको त्यो हट फ्लसेसहरूमा त एकदमै गाह्रो हुन्छ, त्यस कारण चाहिँ तपाईँलाई चाहिँ त्यो अलिकति खुकुलो खालको लुगाहरू लाउने समय मिल्छ, त्यो चाहिँ तपाईँको अधिकारमा छ कि। त्यो चाहिँ इक्वालिटी एन्ड ह्युमन राइट कमिसन भन्ने छ नि होइन, त्यसमा गएर हेर्नु पर्छ चाहिँ तपाईँको धेरै राइट्सहरू छ क्या। त्यस कारण त्यो चाहिँ बुझेर हेर्नु छ, कतिलाई चाहिँ यो बारेमा थाहा छैन कि, तर अहिले चाहिँ अब मिडियाहरूले पनि एकदम प्रचार प्रसार गर्दा चाहिँ धेरैलाई चाहिँ थाहा भइरहेको छ होइन। यदि तपाईँलाई चाहिँ मेनोपजको कारणले चाहिँ काममा एकदम अप्ठ्यारो छ भने चाहिँ तपाईँले चाहिँ कामको आफ्नो म्यानेजरलाई अथवा अकुपेसनल हेल्थ थेरापी भन्ने हुन्छ कि, त्यसमा गएर चाहिँ कुरा गऱ्यो भने चाहिँ तपाईँको अधिकार छ क्या, त्यहाँ चाहिँ त्यो के पाउनुपर्ने त्यो चाहिँ पाउनुहुन्छ क्या तपाईँको है। अनि अर्को कुरा चाहिँ त्यही भने तपाईँको जिपीकोमा आएर चाहिँ तपाईँले चाहिँ सल्लाह गर्नुहोस् कि के तपाईँलाई चाहिँ मद्दतहरू मिल्छ, त्यो चाहिँ हामीले गरिदिन पनि मिल्छ कि। अब तपाईँलाई कसैलाई अब सिक नोटहरू चाहिने हुन्छ नि त, अब मलाई यस्तो कारणले चाहिँ म काम गर्न सक्दैन, अब मलाई चाहिँ नोटहरू चाहियो भने नि हामीले चाहिँ प्रोभाइड गर्ने हुन्छ कि। आफ्नै खालको काम छ नि त, सबैको अफिस बेस छैन नि त होइन, अफिसमा काम गर्नु पर्दैन, कसैको विचार अब किचनमा काम गर्नुपर्ने होला रे, कसैको अब त्यस्तै अब क्लिनिङहरू, अब एउटा स्पेसमा टाइट स्पेसमा काम गर्नुपर्ने हुन्छ, अनि उहाँलाई अब यस्तो हट फ्लसेसहरू, अब राति राम्रोसँग सुत्नु भएको छैन होइन भने त्यो दिमागले काम गर्न नसक्ने, फेरि कति कामहरू त रिस्की पनि हुन्छ नि तपाईँको होइन, अब मेसिनहरू चलाउनु पर्ने अरे, अब किचनमा के के चलाउनु पर्ने, अब तपाईँ सुतेको छैन दिमागले काम गर्नु सक्दैन भने त त्यो त डेन्जर तपाईँलाई पनि प्लस अरूलाई पनि त तपाईँको डेन्जर भयो नि त, हेल्थ एन्ड सेफ्टीको कुरा आउँछ, त्यस कारण तपाईँलाई त्यस्तो प्रब्लम छ भने चाहिँ तपाईँले चाहिँ म्यानेजरसँग कुरा गर्नुहोस्।
0: ओके, हाम्रा आदरणीय दिदीबहिनीहरू, यदि तपाईँहरू पनि त्यो फेजमा पुग्नु भएको छ अथवा त्यो फेज पार गरिसक्नु भएको छ भने त राम्रै कुरा भयो होला। र कतिपय दिदीबहिनीहरू जीवनको कुनै पनि मोडमा तपाईँहरूलाई यी र यस्ता कुराहरू हुन सक्छन्, र हाम्रो डाक्टर जितले जानकारी गराउनु भए अनुसार कुनै महिलाहरूलाई एकदमै नर्मल पनि हुनसक्छ र कसैलाई भने अत्याधिक भएको अवस्थामा कहाँ कसरी के गर्नुपर्छ भन्ने विषयमा पक्का यहाँहरूले जानकारी लिनुभयो। अनि डाक्टर जित, यहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यो मेनोपज सम्बन्धी मैले नसोधेका र तपाईँलाई अझ धेरै यसबारेमा पक्कै पनि तपाईँसँग थुप्रै थुप्रै ज्ञान छ, अनुभव छ, र धेरै यो अनुभव तपाईँले अरू पेसेन्टसँगको उहाँहरूको समस्याले पनि अझ तपाईँ बढी विज्ञ हुनुहुन्छ यो विषयमा, केही भन्न चाहनुहुन्छ अरू केही?
1: हजुर, हामीले मोटामोटी सबै कभर गरिसक्यो दिदी, होइन यसमा अलिकति एउटा थप्न मन लागेको चाहिँ, अब अघि नै मैले भनिहालेँ, अब मेनोपज भनेको चाहिँ अब हाम्रो यो रोग होइन, यो चाहिँ एउटा अवस्था हो महिलाको जीवनमा भने होइन, तर यो मेनोपजसँग चाहिँ कुनै कुनै जटिलताहरू पनि अब तपाईँको आउँछ के, कुनै समस्या हुन्छ नि तपाईँको शारीरिक यो रोगहरू पनि यो सँग जोडेर आउने, जस्तै अब यो मेनोपजमा चाहिँ अब सबै तपाईँको शरीरको इस्ट्रोजिन हर्मोन भनेको कमीले गर्दाखेरि चाहिँ हुने होइन, अनि इस्ट्रोजिनले चाहिँ तपाईँको शरीरलाई सबै चिजलाई चाहिँ अलिकति के भन्छ सन्तुलित अनि स्वस्थ राख्ने चाहिँ काम गर्छ है।
0: हजुर, अब यो मेनोपज त आफ्नो ठाउँमा छँदैछ, मेनोपज भइसक्यो, अब यो एउटा रोग त होइन, यो एउटा जीवनको कुनै पनि मोडमा महिलाहरूलाई हुने एउटा समय हो, एउटा परिस्थिति हो भनौँ होइन। अब यो मेनोपज भइसकेपछि शरीर कमजोरी हुने अथवा अन्य समस्याहरू, दुखाइहरू, अन्य रोगहरू लाग्ने सम्भावना भनौँ न, यो शरीर अलिकता कमजोर फिल हुन्छ कि हुँदैन, अरू समस्याहरू हुन्छ कि हुँदैन डाक्टर?
1: एकदम राम्रो प्रश्न। अनि इस्ट्रोजिनले चाहिँ हाम्रो हड्डी हुन्छ नि, बो हुन्छ नि, त्यसलाई पनि तन्दुरुस्त राख्ने काम गर्छ कि, जब यो एज यो मेनोपज भएर अब हाम्रो शरीरमा चाहिँ इस्ट्रोजिनको कमीहरू हुँदै गयो नि, त्यो अवस्था पुगेपछि चाहिँ हाम्रो हड्डीहरू पनि एकदमै कमजोर हुन सक्ने हुन्छ कि, अनि ओस्टियोपोरोसिस भन्ने एउटा समस्या हुन्छ, त्यसमा चाहिँ हड्डी चाहिँ तपाईँको एकदम चाल्नु जस्तो हुने कि, पेरिमेनोपज यो अवस्थामा चाहिँ यो हुने समस्या चाहिँ धेरै महिलाहरूलाई चाहिँ हुने हुन्छ कि, अनि यो भयो भने चाहिँ तपाईँको सानोतिनो चोटपटक लाए पनि तपाईँको हड्डी चाहिँ भाँचिने के खतराहरू पनि हुन्छ, त्यस कारण चाहिँ तपाईँले चाहिँ यो हड्डीलाई चाहिँ स्वस्थ तन्दुरुस्त राख्नलाई चाहिँ क्याल्सियमहरू, भिटामिन डीहरू हुन्छ नि होइन, त्यस्तोको प्रयोगहरू पनि गर्न सक्नुहुन्छ कि, अनि हाम्रो अब हाम्रो समाजमा अब हामी नेपालीहरू हामी अलिकति छाला डार्क हुने हाम्रो यो ग्रुपमा चाहिँ भिटामिन डीको चाहिँ कमी यतिकै पनि हुन्छ कि, किनभने घाम हुँदैन नि त यहाँ, त्यो घामले चाहिँ हामीले त्यो छालाले सोच्नु सक्दैन, त्यस कारणले गर्दाखेरि चाहिँ अब यतिकै पनि भिटामिन डी कमी हुन्छ, प्लस त्यसमा चाहिँ नि अब मेनोपज भएपछि झन् हड्डी यतिकै कमजोर हुने हुन्छ, त्यस चाहिँ भिटामिन डीहरू, क्याल्सियमहरू चाहिँ प्रयोग गर्न जरुरी छ है। अनि अर्को कुरा चाहिँ अब यो मेनोपजको अवस्था पछि चाहिँ महिलाहरूलाई चाहिँ कार्डियोभ्यास्कुलर डिजिज रिस्क भन्ने हुन्छ कि, कोलेस्ट्रोलहरू, ब्लड प्रेसर, डायबिटिजहरूको, अनि यो हार्ट एट्याकहरू, स्ट्रोक हुने खतराहरू पनि बढ्दै जाने हुन्छ कि, त्यस कारणले त्यो लाइफस्टाइल अघि नै मैले भने नि तपाईँको स्वस्थ रहन चाहन चाहिँ एकदम इम्पोर्टेन्ट छ, तपाईँको वेटहरू बढी छ भने कम गर्ने, खानाहरू होइन एकदमै सन्तुलित होइन भोजनहरू खाने, त्यस्तो गर्नु चाहिँ एकदमै जरुरी छ। को कुरा हुन्छ तपाईँको डिप्रेसन के, मेन्टल हेल्थ हुन्छ नि तपाईँको डिप्रेसन, एन्जाइटी हुने पनि एकदमै धेरै चान्सेस हुन्छ कि यो मेनोपज पछाडि। एउटा कुरा अब तपाईँको मेनोपज भनेको हाम्रो जीवनको एउटा महत्त्वपूर्ण अवस्था हो नि त होइन, अनि अब महिलाले चाहिँ अब आफ्नो प्रजनन प्रक्रियालाई नै गुमायो, रिप्रोडक्सन यसलाई नै गुमायो भने एउटा अब मेन्टली पनि उसलाई कस्तो हुन्छ भने अब मेरो जीवनको एउटा महत्त्वपूर्ण पात्रो नै मैले हराएँ भने चाहिँ यतिकै पनि उसलाई न्यास्तो हुन्छ, त्यही माथि नै अब झन् हर्मोनको कमीले गर्दा चाहिँ झन् बढी अब त्यो मानसिक त्यो सन्तुलन चाहिँ बिग्रिने हुँदा चाहिँ डिप्रेसन, एन्जाइटीहरू पनि एकदमै हुने खतरा हुन्छ कि, अनि कुनै कुनै महिलाहरू चाहिँ अब त्यो हुन्छ नि सुइसाइडल अब आत्महत्या गर्नेतिर पनि एकदमै त्यो गएको देखेको छु कि, त्यस कारण एकदमै महिला चाहिँ एकदमै कमजोर हुन्छ कि यो अवस्थामा. त्यस कारण तपाईँ महिला आफैले पनि बुझ्नुहोस् अनि उहाँको वरिपरि सबैले चाहिँ बुझ्नु भए चाहिँ एकदम राम्रो हुने हुन्छ होइन. अनि अर्को कुरा चाहिँ अब त्यही अघि नै भने मैले अब कार्डियोभास्कुलर डिजिजहरू योहरू रिस्क त बढ्ने हुन्छ, त्यही माथि पनि कुनै क्यान्सरहरू पनि तपाईँको अलिकति बढी हुने चाहिँ अवस्था हुन्छ क्या. जस्तै ब्रेस्ट क्यान्सर हुन्छ नि, दुधको स्तन क्यान्सरहरू बढ्ने चान्सेसहरू हुन्छ, पाठे घरको क्यान्सरहरूको खतराहरू बढ्ने हुन्छ होइन, आम्द्राको क्यान्सर हुन्छ नि, बाउल क्यान्सरको खतराहरू चाहिँ बढ्ने हुन्छ जुनै पनि एजमा हुन्छ. तर यो उमेर यो अवस्थामा पुगेपछि अलिक बढी हुन्छ. त्यस कारण त्यो तपाईँको वर्ष्याउने अथवा कति कति वर्षमा जुन चाहिँ स्क्रिनिङको अब युकेमा बस्नेहरूलाई चाहिँ स्क्रिनिङ आउँछ नि, तपाईँको बाउल क्यान्सर स्क्रिनिङ, ब्रेस्ट क्यान्सर स्क्रिनिङ, सर्भाइकल क्यान्सर स्क्रिनिङहरू हुन्छ नि, त्यसमा चाहिँ तपाईँलाई भाग लिन चाहिँ एकदम जरुरी छ कि. त्यो तपाईँलाई चिठीहरू आयो भने चाहिँ त्यो चाहिँ कहाँ तपाईँले कन्ट्याक्ट गर्नुपर्ने हो त्यो चाहिँ गरेर त्यो स्क्रिनिङहरू गर्दा चाहिँ एकदम राम्रो हुन्छ नि. त्यही हो म चाहिँ
0: एकदमै महत्वपूर्ण कुरा. हजुर, मेनोपज सँगसँगै अन्य समस्याहरू पनि वृद्धि हुन सक्दो रहेछ. हामी स्वस्थ रहने भनेको एकदमै स्लिम ट्रिम हुने मात्रै भन्छौँ, मेन्टल्ली हामी तन्दुरुस्त हुनुपर्छ भन्ने हामी सोच्दैनौँ. अनि यसको साथसाथमा यहाँले भने जस्तै अब विभिन्न किसिमको समस्याहरूलाई समाधान गर्नको लागि डिप्रेसनमा नजानको लागि योगा अभ्यास स्पिरिचुअली तरिकाले पनि हामी सही हुनु पर्यो. हजुर, यहाँसँग जति कुरा गरे पनि त्यति धेरै प्रश्न मेरो मानस पटलमा छँदैछ. डाक्टर जितसँगको कुराकानी हामी सुन्नेछौँ. आदरणीय श्रोता, रेडियो छोडेर कहीँ टाढा नजानु होला. अहिलेको लागि भने अर्को साङ्गीतिक विश्राम.

0: भाइरस गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोर्खा रेडियो।

0: डाक्टर जी, तपाईँले कार्यक्रमको अन्तमा मलाई लाग्थ्यो कि मेनोपज भनेको मेनोपजसम्म सम्बन्धित हल्का हट फ्लसिङ हुने अथवा मुड स्विङ हुने अथवा मुडमा चेन्ज हुने अथवा केही उतार चढाव मात्रै होला भनेको. यसको साथसाथमा यो जोइन्ट पेनदेखि लिएर डायबेटिज होइन अनि यो हड्डी सम्बन्धी यस्तो थुप्रै कुराहरू हुँदो रहेछ.
1: एकदमै अर्को कुरा फेरि अब एउटा हाम्रो अब यो कुरामा त अब हाम्रो समाजमा त्यति साह्रो कुरा गरिरह हुँदैन होइन, अप्ठ्यारोमा नै हुन्छ. तपाईँको यौन हुन्छ नि त्यता समस्याहरू पनि धेरै हुने हुन्छ नि महिलाहरूमा, यौनमा चाक नलाग्ने अनि त्यसपछि अब यौन सम्पर्क गर्दा अब दुख्ने त्यस्तो हुन्छ. त्यसले गर्दा अब कहिले काहीँ चाहिँ सम्बन्धमा के तपाईँको हस्बेन्ड एन्ड वाइफको सम्बन्धमा नि अब आउने हुन्छ, त्यसले फेरि अरू नै समस्या दिन्थ्यारी भयो. त्यो हजुरले भने जस्तै फिजिकल मात्रै होइन कि यसले चाहिँ मेन्टल हेल्थलाई प्लस तपाईँको सोसियल के तपाईँको यसले चाहिँ अब तपाईँको सामाजिक आफ्नो वरिपरिको सबैलाई चाहिँ असर पार्ने हुन्छ कि. त्यस कारणले चाहिँ अब
0: यो त झन् महत्त्वपूर्ण विषय रहेछ नि डाक्टर जी. महिलामा कुनै पनि इन्ट्रेस्ट भएन, चाहना नै भएन, ऊ त्यो विषयमा एक्टिभ नै भएन भने मैले धेरै सुनेको छु. अस्ति नै मेरो एकजना साथीले पनि यही रेडियो मार्फत आउनु भएको थियो अनि मेरो समस्या यस्तो छ, घर परिवारले कुरा बुझ्दैनन् भनेको सायद यो पनि हुन सक्छ होइन.
1: हजुर है, यसले चाहिँ फेरि अब अरू चिजहरू निम्ताउन सक्छ, अब डोमेस्टिक भाइलेन्सको त्यही भएर यसले चाहिँ एकदमै धेरै चिजहरूलाई छुने हुन्छ कि. डिभोर्स हुने परिवारमा धेरै अब तपाईँको छुटहरू हुने होइन, अब सासु बुहारीको बिचमा कुरा नमिल्ने, अब हस्बेन्ड वाइफको बिचमा कुरा नमिल्दाले अब त्यहाँदेखि छोराछोरी हुन्छ त्यहाँ होइन. अब यो अवस्थामा अब छोराछोरी हेऱ्यो भने तपाईँको अब टिनेजर प्लस तपाईँको अर्ली एडल्टहुडमा गइरहेको हुन्छ कि. अनि त्यहाँ उहाँले चाहिँ अब आमा आफ्नो आमालाई बुझिन हुने त्यहाँ चाहिँ झगडा हुने धेरै समस्याहरू छ कि.
0: अब महिलाको बडीले नै कुनै कुरामा एक्सेप्ट गरेन, ऊ थकित थकित भयो, सबै काम अझ घरको काम यस्तो धेरै हुन्छ है, आज गरे पनि त्यही हो भोलि पनि त्यति नै हुन्छ होइन. त्यसकारण यो विषयमा घर परिवार श्रीमान अनि बालबच्चा छोराछोरी परिवारमा जो जो हुनुहुन्छ उहाँहरूले कुरा बुझिदिनु भयो भने अझ राम्रो हुनेछ. डाक्टर जीत, आज यस्तो राम्रो विषयमा कुराकानी भयो कि मैले त जस्ट मेनोपजका सिम्टम हुन्छ अनि त्यसपछि त्यो सिम्टमले केही समय फरक पार्छ भनेको पनि कति लामो है, 6-7-10 वर्षसम्म हुँदो रहेछ. अनि त्यो मात्रै नभएर डरलाग्दा रोगहरू पनि यसले निम्त्याउँदो रहेछ. यसमा धेरै कुराहरू थाहा भयो डाक्टर जीत. हामी फेरि अर्को सेसनमा पनि भेट्न पाए कस्तो राम्रो हुन्थ्यो होला डाक्टर जीतसँग. साँच्ची नै डाक्टर जीत, म थाहा पाउन सक्छु तपाईँलाई कस्तो प्रकारको समस्या भएको थियो, केही सेयर गर्न सकौँ अन्य दिदी बहिनीहरूले पनि आफूलाई कनेक्ट गर्न सक्नुहुनेछ.
1: हजुर अफकोर्स. अब मेन कुरा चाहिँ अब मलाई चाहिँ त्यही हट फ्लसेस चाहिँ एकदमै भयो होइन. अचानक गर्मी हुने कहिले काहीँ चाहिँ तपाईँको बसिरहेको हुन्छ, अचानक गर्मी हुन्छ, अब काममा हुन्छ तपाईँको बिरामी हेरिरहेको हुन्छ, पेसेन्ट हुन्छ, आफ्नो अब अनुहार रातो भए जस्तो हुन्छ, आफूलाई इम्बेरेस हुने कि अप्ठ्यारो हुने होइन. अनि नाइट स्वेट अब राति त्यो भयो अनि सुत्न नसक्ने, खुट्टा चिलाएको जस्तो हुने, कहाँ चिलाएको जस्तो हुने एकदम हुने, अनि ब्रेन फग के दिमाग क्लियर नहुने, भुल्ने छिटोतिर. अब तपाईँको पहिला भने नि अब होल अब सबै चिज अब हाम्रो त अब पढ्नु पर्ने एकदमै माइन्ड फोकस गर्नुपर्ने हुन्छ नि त, अनि फोकस गर्न नसक्ने क्या, नोटहरू बनाउनु पर्ने, लेख्नु पर्ने, म आज यो कुरा गर्छु भने नि अब त्यो भुलिरहेको हुन्छ, नोट बनाउनु पर्ने क्या. अनि इरिटेबल अफकोर्स होइन, एकदम इरिटेट हुने क्या, अब झ्याउ लाग्ने, यस्तो भिडभाडमा जाँदा पनि एकदम हुन्छ नि यस्तो अल्छी लाग्ने क्या, मान्छेहरू बोले पनि नबोल्दै हुन्थ्यो त्यस टाइपको हुन्छ नि, एकदमै त्यस्तो हुने मलाई चाहिँ एकदम त्यो भयो सुरु सुरुमा चाहिँ होइन. अनि पछि चाहिँ मैले चाहिँ अब त्यो अब आफूलाई पनि अब ज्ञान भएर चाहिँ एकदम त्यो योगाहरू गर्ने होइन, मेडिटेसन गर्छु अहिले पनि, माइन्डफुलनेस योगा चाहिँ मैले चाहिँ दिनमा अब एभ्री डे जस्तो चाहिँ 30 मिनट चाहिँ गर्छु कि. त्यो गर्ने गर्दा चाहिँ मेरो हट फ्लसेसहरू चाहिँ एकदमै कम भयो क्या, अनि त्यो फोकस पनि एकदम बढे है. अनि अर्को कुरा चाहिँ अब मैले चाहिँ अब आफैलाई अब HRT चाहिँ त्यति साह्रो प्रयोग गर्न चाहिँ अहिले ठिक लागेन क्या, पछि चाहिँ गर्छु भनेर सोचेर चाहिँ मैले चाहिँ आफैले यो पनि भन्छु कि म एउटा मेनोपेस भन्ने एउटा यो चाहिँ बुट्स हल्यान्ड एन्ड बारतिर पनि किन्न पाइन्छ औषधि पसलमा, यो चाहिँ हर्बल सप्लिमेन्ट हो कि, अनि कुनै कुनै महिलाहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ अब हेचआरटी खान ठिक लागेन भने चाहिँ उहाँहरूले चाहिँ त्यो किनेर खाँदा पनि त्यसले अलिकति केही अवस्थामा चाहिँ सजिलो पार्दो रहेछ कि. यो चाहिँ मेनोपोज भन्छ, तपाईँ आफैले किनेर पनि खान सक्नुहुन्छ कि. अब हर्मोन जतिको त हुँदैन, तर पनि यसले चाहिँ केही न केही मात्रामा चाहिँ हुन्छ. अनि एउटा चाहिँ अब यस्तो हुन्छ कि, यो इस्ट्रोजिन चाहिँ भटमासमा हुन्छ नि, फाइटो इस्ट्रोजिन हुन्छ कि. अब हाम्रो शरीरमा यो इस्ट्रोजिनको कमीले हुने नि त मेनोपोज चाहिँ,
0: त्यसकारण
1: भटमासमा चाहिँ त्यो फाइटो नेचुरल इस्ट्रोजिन भएको कारण गर्दा चाहिँ यदि तपाईँको यो भटमासबाट बनेको कुनै खानाहरू खानुहुन्छ भने त्यसले पनि हट फ्लसलाई केही न केही मात्रामा चाहिँ अलिकति सजिलो पार्ने. मलाई पनि एकदमै गाह्रो चाहिँ पार्यो, अझै पनि पार्छ होइन, आफूले ब्यालेन्स यताउता गऱ्यो भने चाहिँ सजिलै हुन्छ.
0: है कस्तो राम्रो, तपाईँले पक्कै पनि आफै डक्टर अनि अरूलाई पनि भन्नु पर्यो होइन. भनेपछि अहिलेसम्म कति वर्ष भयो डक्टर जी तपाईँलाई मेनोपोजको यस्तो सिम्टमहरू भएको?
1: 45 डेफिनेसनमा चाहिँ महिनावारी अन्तिम महिनावारी पछि चाहिँ तपाईँको 12 महिनासम्म चाहिँ महिनावारी चाहिँ हुँदै भएन कि, कन्जिक्युटिभ मन्थ भन्छ कि, तपाईँको लगातार चाहिँ 12 महिना भएन अनि त्यसपछि भने चाहिँ त्यसलाई चाहिँ मेनोपज
0: भयो.
1: अनि त्यो हुँदाखेरि चाहिँ लगभग तपाईँको 50 बार चाहिँ अब महिनावारी बन्द भयो, अनि 51 वर्षसम्म तपाईँको 1 वर्ष भएन भने चाहिँ 51 अब मेनोपज भयो भन्ने हुन्छ
0: कि.
1: 51 हुन्छ नि त्यस्तो वरिपरि चाहिँ, अथवा कोहीलाई चाहिँ त्योभन्दा अगाडि पनि हुने हुन्छ होइन. एभरेजली हेर्दाखेरि चाहिँ 50, 51, 52 त्यतिसम्म चाहिँ तपाईँको महिनावारी चाहिँ कम्प्लिटली रोकेको चाहिँ हुन्छ
0: एभरेज. एप्रेसमा है, ओके ओके. डक्टर जित यहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु. हाम्रा आदरणीय श्रोताहरू यो कुराकानी सुनेर पक्कै पनि तपाईँले आफूलाई कनेक्ट गर्नुभयो होला यो एजमा पुग्ने महिलाहरूले. हामी डक्टर जितसँग फेरि नेक्स्ट सेसनमा पनि यही सम्बन्धी कुराकानी गर्नेछौँ. आज डक्टर जित तपाईँको एकदमै महत्त्वपूर्ण समय दिनुभयो, तपाईँप्रति बडो आभारी महसुस गर्छौँ र नेक्स्ट सेसनमा हामी कुराकानी गर्दै जाउँला. तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच र भ्यालुएबल इन्फर्मेसनको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ.
1: थ्याङ्क यू रूपा दिदी, मलाई यहाँ आएर होइन जानकारी मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद. अनि अफकोर्स म पछि फेरि मौका दिनुभयो भने चाहिँ फेरि
0: अवश्य अवश्य त्यो त जति कुरा एकदमै एकदमै तपाईँको यो फेभरेट टपिक पनि भयो र हाम्रो महिला दिदीबहिनीहरूलाई पनि यो अत्यन्तै जरुरी छ कि हाम्रो नेपाली समुदायमा पनि. मेनोपज हुन्छ हुँदैन यसको सिम्टम के हो अझ कतिलाई त थाहा पनि छैन. ओके डक्टर जी तपाईँको समयको लागि वान्स अगेन थ्याङ्क यू भेरी मच. हामी नेक्स्ट टपिकमा भेट्नेछौँ.
1: थ्याङ्क यू दिदी.
0: थ्याङ्क यू, बाई बाई. डाक्टर जित तामाङसँगै म रूपा राणा पनि आजको त्रिवेणी कार्यक्रमबाट छुट्टिन्छु. तपाईँको बाँकी पल सुमधुर राउस. नमस्ते.

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा बोस्निया र हर्जगोभिनासँग एक एकको बराबरी खेल्दै सहआयोजक क्यानाडाले प्रतियोगिताको सुखद सुरुवात गरेको छ। टोरन्टोमा भएको खेलमा साइल लारिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानाडालाई महत्वपूर्ण एक अङ्क दिलाउनु भयो। घरेलु समर्थकको साथ पाएको क्यानाडाले खेलको सुरुवात राम्रै गरेको थियो, तर पहिलो हाफ अन्तर्गत 21 मिनटमा ब्रोसिया एन्ड हर्जगोभिनाका जोभो लुकेजले कर्नरबाट आएको बललाई हेड मार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाउनु भयो। पछिल्लो हाफमा क्यानाडाले आक्रमक खेल प्रदर्शन गर्यो। लगातार दबाव सिर्जना गरेको क्यानाडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्यो। साइल लारिनले 78 मिनटमा उत्कृष्ट फिनिसिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगायो। यो बराबरीसँगै क्यानाडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क हासिल गरेको छ। रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नु भएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहस पत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नु भएको छ।
4: Who is the Simsa? यो बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के। मैले बुझ्दैछु राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुनेवाला पनि छैन, हुँदैन। यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिपोर्टमा पनि छुन पाएको छ।
3: संयोजक सह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मन्त्री परिषद बैठकले संविधान संशोधनको बहस पत्र तयार पार्ने सह नेतृत्वको कार्यदलको म्याद एक महिना थपिदिएको छ। भोजपुरको सुन्तले क्षेत्रमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।
5: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तले क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
3: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानून बनाउन भन्नुभएको छ।
6: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
3: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी रहेको बताउनु भएको छ।
7: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
3: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरी बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकिउता रकम वसुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा बोस्निया र हर्जगोभिनासँग एक एकको बराबरी खेल्दै सह आयोजक क्यानाडाले प्रतियोगिताको सुखद सुरुवात गरेको छ। टोरन्टोमा भएको खेलमा साइल लरिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानाडालाई महत्वपूर्ण एक अङ्क दिलाउनुभयो। घरेलु समर्थकको साथ पाएको क्यानाडाले खेलको सुरुवात राम्रो गरेको थियो, तर पहिलो हाफ अन्तर्गत 21 मिनटमा बोस्निया एन्ड हर्जगोभिनाका जोबो लुकिजले कर्नरबाट आएको बललाई हेड मार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। पछिल्लो हाफमा क्यानाडाले आक्रामक खेल प्रदर्शन गर्यो। लगातार दबाव सिर्जना गरेको क्यानाडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्यो। साहिल लारिनले 78 मिनटमा उत्कृष्ट फिनिसिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाउनुभयो। यो बराबरीसँगै क्यानाडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क हासिल गरेको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आले मगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नुभएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ। मूल्य स्थिर मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ। पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17.something मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोस निमेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 सदस्यले भाग लिएका छन्।
0: सरकारले 88 कर्मचारीको सरुवा गरेको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले जेठ 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको नयाँ कार्य समिति चयन भएको छ। संस्थाको संशोधित विधान 2078 बमोजिम नयाँ पदाधिकारी र सदस्यहरू चयन गरिएको हो। इपानको विधान अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डागी स्वत अध्यक्ष बन्नु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्वाचित हुनुभएको छ। साधारण सभाले 7 उपाध्यक्षहरू पनि चयन गरेको छ। संस्थाको महासचिवमा टेकनाथ टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ। अधिकांश पदहरू निर्विरोध भए पनि कोषाध्यक्षका लागि पनि निर्वाचन भएको थियो। निर्वाचनमा शङ्कर बस्याल 267 मत प्राप्त गरी विजय हुनु भएको छ। नवनिर्वाचित अध्यक्ष मोहन डाङ्गीले सामूहिक नेतृत्व र नीतिगत सुधारलाई मुख्य प्राथमिकता दिने घोषणा गर्नुभएको छ। गण्डकी प्रदेश सभाको हिजोको बैठकमा प्रदेश लोक सेवा आयोग र प्रदेश सभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश लोक सेवा आयोग गण्डकीको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन बैठकमा पेश गर्नु भएको हो। उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्ण दितालले जानकारी दिनुभयो। शुक्रबारको प्रदेश सभा बैठकमा भूमि, कृषि व्यवस्था तथा सहकारी मन्त्री भीम बहादुर कार्कीले प्रदेशसभा सदस्यले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। प्रदेशसभाको आगामी बैठक असार 1 अपराह 4 बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न समिति गठन भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: PFBS, Gorkha Radio.

0: गोरखा रेडियो
1: नमस्कार म तपाईहरुकै प्रस्तुत नूतन राय भने आजको हाम्रो कार्यक्रम नौलो किरण मार्फत उपस्थित पनि भइ नै सकेको छु र सधैँ चाहिँ आशा छ हजुरहरू पनि हाम्रो कार्यक्रम मार्फत उपस्थित भने यानि कि हाम्रो कार्यक्रम सुन्न भने उपस्थित नै भइसक्नु भएको होला अब लागौ अर्को गीततर्फ

नमस्कार तथा बहनी प्रिय श्रोता मानव भावहरू हजुरहरू सुनिरहनु भएको छ नौलो किरण हरेक शनिबार हजुर माझ मनोरञ्जन रमाइलोपन र सकारात्मक ऊर्जाका साथ उपस्थित हुने विशेष कार्यक्रम म हो हजुरहरूकै प्रस्तुत नूतन राई भने उपस्थित पनि भइ नै सकेको छु। आजको यो विशेष कार्यक्रममा हामी भने मनोरञ्जन जगतका केही रोचक विषयहरू, चर्चित कलाकार र सिर्जनाका कुरा, रमाइला गफगाफ तथा मिठा गीत सङ्गीतहरू लिएर भने आइ नै सकेको छौँ। श्रोताहरू, यस शनिबारको फुर्सदी र समयलाई अझ रमाइलो यादगार बनाउने प्रयासमा आगामी केही समयसम्म भने हामी हजुरसँगै रहनेछौँ। त्यसैले रेडियोको आवाज अझ अलिकति बढाउनुहोस् र कार्यक्रम नौलो किरणको यात्रामा हामीसँगै जोडिनुहोस्। श्रोताहरू, हामी भने हजुरमा सधैँ चाहिँ 3 घन्टाको समयसम्म रहने नै छौँ। पहिलो घन्टामा भने आज हामी नेपाल राष्ट्र बैङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दरको कुराकानी गर्नेछौँ। केही प्रेरक प्रसङ्गहरू अनि रमाइला गफगाफ र मिठा मिठा गीत सङ्गीतहरू त छँदै पनि छ। त्यसै गरेर दोस्रो घन्टा अन्तर्गत भने चाहिँ आज शनिबार परेको छ अनि हाम्रो कार्यक्रम नौलो किरणको रूपरेखा बमोजिम भने चाहिँ आज हामी इन्टरटेनमेन्टका केही कुराकानीहरू गर्नेछौँ अनि तेस्रो घन्टा अन्तर्गत भने सधैँ चाहिँ हामी समसामयिक विषयहरू लिएर पनि आइ नै सकेका छौँ। त श्रोताहरू, आउनुहोस् हाँसो खुसी र मनोरञ्जनका अनेक रङहरूका साथ सुरु गरौँ आजको नौलो किरण। हजुरहरूले हाम्रो कार्यक्रम नौलो किरणको पहिलो घन्टाको पहिलो बसाइको गीत भने सुजन चापागाईको फुलबाट भने सुरुवात गरि नै सकेका छौँ। सुनि पनि सक्नुभयो होला श्रोताहरू। हजुरहरूको थोरै जानकारीको लागि भने भन्न चाहे कि यो कार्यक्रम चाहिँ ब्रुनाईको समयअनुसार बिहानको 7 बजे सुरुवात हुन्थ्यो, तर आज केही मिनट भने चाहिँ अलिकति म ढिलो उपस्थित भएकी छु। तर पनि केही छैन, किनभने अलिकति यहाँनिर चाहिँ हाम्रो कार्यक्रमको अलिकति टेक्निकल यानि कि फेरबदल भएको भएर चाहिँ म अलिकति 5-10 मिनट जस्तो चाहिँ ढिलो उपस्थित भएको छु। तर पनि केही छैन, म हजुरको लागि 3 घन्टासम्म समयसम्म त म पक्कै पनि रहने नै छु। हजुर, हाम्रो आजको यो शनिबारको यात्रालाई पक्कै पनि साथ अनि माया दिनुहुन्छ भन्ने चाहिँ पूर्ण विश्वास पनि लिन सकेको छु। भन्दै फेरि लागिहालौँ अर्को गीततर्फ, नेपथ्य बैन्डको रेशम।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, निकै नै सुन्दर प्रस्तुति भने सुनिसक्नु भएको छ स्मिता अधिकारी र निशान भट्टराईको स्वरमा सजिएको यो माया बनाउनेको हो। श्रोताहरू, अहिले भने ब्रुनेमा बिहानको 7:25 पनि भइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। लाइट रेन एन्ड अ जेन्टल ब्रिज, यानि कि हल्का पानी पर्ने र मन्द हावा चल्ने पनि जनाएको छ। यो केको समयको कुरा गर्नुपर्दा बेलुकाको 12:25 पनि भइ नै सकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस, अनि एन अ जेन्टल ब्रिज यानि कि घाम लाग्ने र हल्का हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 5:11 पनि भइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस, थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज यानि कि मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो थियो आजको समय अनि मौसमको कुराकानी। हेरिन हजुरहरूकोतिर चाहिँ अहिले के कति भयो त समय अनि आज के कस्तो छ त शनिबारको दिनको मौसमहरू? हजुर आउनुहोस् है, जोडिनुहोला, केही कुराकानीहरू पनि रमाइलो गरौँ, एकअर्काको ठाउँहरूको यो समय अनि मौसमको पनि जानकारीहरू लिनु भने पक्कै पनि जोडिनुहोला। श्रोताहरू, अब भने लागिहालौँ आजको नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दरतर्फ। युएस डलर एकको खरिद दर 151.88, बिक्री दर 152.48, युरोपियन युरो एकको खरिद दर 175.80, बिक्री दर 176.50, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.73, बिक्री दर 204.54, स्विस फ्रान्स एक

हजुर, निकै नै एकदमै सुमधुर प्रस्तुति, यानि सुन्दर प्रस्तुति भने सुनिसक्नुभएको छ स्वप्न सुमनको साथी। श्रोतहरू, अब भने लागिहालौँ आजको एउटा प्रेरक प्रसङ्गतर्फ। नथिङ इज इम्पोसिबल, द वर्ल्ड इज सेल्फ सेज आई एम पोसिबल, यो भनाइ थियो अड्री हेपबर्नको। केही पनि असम्भव हुँदैन, किनकि इम्पोसिबल भन्ने शब्दभित्र नै आइ एम पोसिबल अर्थात् म सम्भव छु भन्ने सन्देशहरू लुकेको छ। सोधार, यो भनाइले हामीलाई के सन्देश दिन्छ भने, जीवनमा धेरै पटक हामीलाई कुनै काम निकै गाह्रो वा असम्भव जस्तो लाग्न सक्छ, तर यो भनाइले भने हामीलाई आत्मविश्वास र सकारात्मक सोच राख्न प्रेरणाहरू दिन्छ। यदि हामीले आफूमा विश्वास राख्यो, निरन्तर प्रयास गर्यो र हार नमान्यो अगाडि बढ्यो भने असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ। सफलता एकैचोटि प्राप्त हुँदैन, त्यसका लागि धैर्य, मेहनत र दृढ सङ्कल्प हुन आवश्यक हुन्छ। धेरै महान व्यक्तिहरूले पनि आफ्नो जीवनमा अनेक चुनौती र सफलताको सामना गरेका थिए, तर उनीहरूले कहिले हार मानेनन्। त्यसैले कठिनै देखेर डराउनु हुँदैन, बरु त्यसलाई अवसरको रूपमा लिएर भने अगाडि बढ्नुपर्छ। हजुर श्रोताहरू, र अन्त्यमा चाहिँ म के भन्न चाहन्छु भने, आफ्नो क्षमता र मेहनतमा विश्वास राख्नुहोस्। जब हामी म गर्न सक्छु भन्ने सोचको साथ अघि बढ्छौँ, तब असम्भव भन्ने कुरा पनि सम्भव बन्न थाल्छ। श्रोताहरू, यो प्रेरक प्रसङ्ग एकदमै राम्रो लाग्यो, मैले सधैँ पनि भन्ने गर्छु र आज पनि भन्न चाहे, तपाईँले आफ्नो मन मस्तिष्कलाई जस्तो तरिकाले चाहिँ एकदम सोचेर अगाडि जानुहुन्छ, त्यही तरिकाको रिजल्टहरू आउन सक्छ। त्यही भएर जहिले पनि सकारात्मक सोच राख्नुहोस्। एकदमै कहिलेकाहीँ मनमा नसक्ने जस्तो कुराहरू मनमा आउँछ भने चाहिँ त्यो कुराहरूलाई चाहिँ अझै यो तरिकाले चाहिँ यसलाई म गर्न सक्छु, अझै पनि राम्रो गरेर देखाउँछु भन्ने खालको भावना सोच विचार राख्नुभयो भने चाहिँ अवश्य पनि यो इम्पोसिबल भन्ने शब्दलाई चाहिँ पोसिबलमा बदल्न भने सक्नुहुनेछ। त्यसैले एकदमै जहिले पनि सकारात्मक सोच लिएर अगाडि पक्कै पनि बढ्नुहोला। श्रोताहरू, यो त थियो आजको प्रेरक प्रसङ्ग। हजुरहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै राम्रो लाग्यो, त्यही भएर मैले हजुरहरूमाझ लिएर पनि आइ नै सकेकी थिएँ, सुनाइ पनि सकेको छु। यदि यो समयमा सुन्दै हुनुहुन्छ भने हजुरहरूलाई पनि पक्कै पनि रमाइलो केही कुराहरूको ज्ञान भने पक्कै पनि लिनै सक्नुभयो होला। भन्दै फेरि पनि गीत सङ्गीततर्फ नै गइहालौँ, यानि कि सुनौँ अर्को गीत, साधना सरगमको डाली डाली फुल फुल्यो।

एक्सप्रेस गोरखा रेडियो। आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

श्रोताहरू भावनाले भरिएको मधुर गीत भने सुनिसक्नु भएको छ पूर्ण राई र दाजुभाइहरूको मेरी माया फुल जस्तै। श्रोताहरू सधैँ पनि म राखी पनि रहेको हुन्छु विभिन्न विधाका गीत सङ्गीतहरू अनि पूर्ण राईका गीतहरू चाहिँ मलाई एकदमै राम्रो लाग्छ। त्यही भएर आजको यो शनिबारको बिहानीमा पनि केही गीत सङ्गीतहरू हजुरमाझ पुरै पनि सकेको छु। आशा छ तपाईँहरूलाई यो गीतले पनि पक्कै पनि रमाइलो महसुस गराए होला, मनोरञ्जन त पक्कै पनि भए नै होला। श्रोताहरू हाम्रो कार्यक्रम नौलो किरणभरि निरन्तर त सुन्दै गर्नुहोला किनभने हामी हजुरमाझ 3 घन्टाको समयसम्म चाहिँ रहनेछौँ अनि हामीले जहिले पनि सबै कार्यक्रम मार्फत चाहिँ विभिन्न विधाका गीत सङ्गीतहरू समावेश गर्ने जमर्को पनि लिइरहेका हुन्छौँ। अब भने लागौँ हाम्रो यानि कि ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि रहेको छ, यो रहेको छ च्यारिटी गोर्खा क्विज नाइट। हजुर श्रोताहरू यदि सुन्दै हुनुहुन्छ भने अब आउने यानि कि यो 24 जुनमा बुधबारको दिन चाहिँ बेलुकाको 7 बजेदेखि सुरुवात हुन्छ 14 तारिकमा। तपाईँ यदि फ्री हुनुहुन्छ अथवा कहीँ कतै जाने प्लानिङ हुन्छ भने चाहिँ त्यो दिन अलिकति समय निकाल्नु होला है, किनभने त्यो दिन चाहिँ एकदमै रमाइलो क्विज हुनेछ। यो चाहिँ स्पेसली हाम्रो नेपालका कुराकानीहरू समावेश गरिनेछ, खानाहरू पनि यो क्विजमा चाहिँ समावेश गरिएको छ। यानि कि एकदमै हुन्छ नि अवडै जित्ने खालको एकदमै हार्ड क्वेसनहरू छैन, एकदमै सबैको मनोरञ्जनको लागि भनेर चाहिँ एकदमै रमाइलो प्रश्नहरू रहेको छ। त्यही भएर त्यो दिन चाहिँ हजुर समावेश भइदिनु होला, हामीलाई साथ दिनुहोला। अनि यो चाहिँ हाम्रो यो बिबिएस बिग सेलोटको लागि चाहिँ यो यो मनीहरू भनौँ न फन्डहरू चाहिँ हामीले कलेक्ट गरिरहेका छौँ। अनि यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो टिममा चाहिँ म्याक्सिमम चाहिँ 6 जनाको टिम बनाउन सक्नुहुनेछ अनि इच पर्सनले चाहिँ $5 भने चार्ज पनि पे गर्नु भनेछ अनि प्राइजहरू त छँदै पनि छ। त्यही भएर श्रोताहरू तपाईँहरू यदि समय मिल्दैछ भने आउनुहोला 14 तारिकमा रमाइलो खाना ड्रिङ्क्सको साथमा भने हाम्रो यो नेपालीले पनि अर्गनाइज गरेको यानि कि हामीले एकदमै मेहनत गरेको छौँ यो बिएबिएस च्यारिटी यानि कि च्यारिटी गोर्खा क्विज नाइटमा सहभागिता भइदिनु होला, किनभने जस्ट $5 मात्रै हो यो सहभागीले भने यदि तपाईँहरू सहभागी भएर जुन त्यो $5 कलेक्ट हुन्छ त्यसले पनि धेरै कुराहरूमा चाहिँ सहयोग हुन्छ। त्यही भएर भने अवश्य पनि समय निकाल्नुहोला त्यो दिन यानि कि 24 जुनको लागि बेलुकाको 7 बजे है त तपाईँहरूको जानकारीको लागि। मैले आशा पनि गरेको छु त्यो दिन भने धेरैभन्दा धेरै हामीले सोचेको भन्दा पनि धेरै हाम्रो बिएफी परिवारहरू उपस्थित जनाइदिनुहुन्छ भन्ने चाहिँ पूर्ण विश्वास पनि लिइसकेका छौँ। श्रोताहरू गीत सङ्गीतहरू पनि सुनिसक्नु भएको छ। आज भने नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दर पनि मैले राखिसकेको छु। यो मात्र नभएर मैले प्रेरक प्रसङ्गको बारेमा पनि अलिकति कुराकानीहरू गरि पनि सकेको छु अनि सुनाइ पनि सकेको छु हाम्रो कार्यक्रम नौलो किरणको पहिलो घन्टाको बसाइमा। अब भने फेरि पनि गीत सङ्गीततर्फ नै अलिकति लागिहालौँ र सुनौ शान्ति श्री मगर र सागर आले मगरले गाउनुभएको युके बस्ने दाई।

एकदम सुन्दर प्रस्तुति यानी कि लोकगीत भनी सुनिसक्नु भएको छ शान्ति श्री मगर र सागराले मगरको युके बस्नेदा। त्यसै गरेर ब्रुनाईमा भने बिहानको 8 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी भने हाम्रो कार्यक्रम नौले किरणको पहिलो घण्टाको व्यवसायको अन्त्यमा पनि आएको छौँ। अबको विषयमा सुजन चापागेर शान्ति श्री परियारको घुमी घुमी भन्ने गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ।

0: अर्थमन्त्री डाक्टर सोनी मुवागलेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री मुवागलेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको हो।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट त्यही अनुसूचित दुईमा लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: भोजपुरको पौवादुङका किसान अहिले वैकल्पिक नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत बालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई हाल ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका